कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउन गएको वर्षमा 7,50,000 बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले पशुपालनलाई आय आर्जनको मुख्य पेसाका रूपमा विकास गर्न किसान लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। दूधमा आत्मनिर्भर बनाउँदै किसानलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यले भैँसी वितरणको कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले उन्नत जातका गाई भैँसी वितरण कार्यक्रम मार्फत परम्परागत गोठलाई सुधार गरी व्यवस्थित पशुपालनका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिएको बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा दूध संकलन, बजार व्यवस्थापन र पशु स्वास्थ्य सेवा विस्तारमा समेत ध्यान दिने योजना बनाएको जनाएको छ। नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार प्रतियोगिता आगामी अक्टोबर 26 नोभेम्बर 21 सञ्चालन हुने भएको हो। प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने 8 फ्रेन्चाइजले विदेशी खेलाड़ी अनुबन्ध गर्दैछन्। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ड्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स दुवै पटक उपविजेता बनेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

दूर जब दिन ढल जाए, सांझ की दुल्हन बदन चुराए।

0: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्कने हुनुभएको छ। यसअघि 26 साउनमा स्वदेश फर्कने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकष्ट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। नेता कार्यकर्ताको माग अनुसार देउवाको स्वदेश फर्कने समय परिवर्तन गरिएको कांग्रेस नेता प्रकाश शरण महतले जानकारी दिनुभयो। उहाँका अनुसार देउवा 26 साउनको राति फर्कने तयारीमा हुनुहुन्थ्यो, तर दिउँसो नै उहाँलाई स्वागत गर्न पाउनुपर्ने नेता कार्यकर्ताको आग्रह आएपछि उडान समय परिवर्तन गरिएको हो। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताउनु भएको छ। काठमाडौँ काँग्रेसको महानगरपालिका वडा नम्बर 26 कार्य समिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने टिप्पणी गर्नुभयो। उहाँले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।
1: केही नेताहरू हुनुहुन्छ, उहाँहरू स्वयं वरिष्ठ हो, मभन्दा सिनियर हो, जिन्दगी काङ्ग्रेसमा बिताउनु भएको हो, उहाँहरूले जति मैले योगदान गरेको छैन, त्यसैले स्वयं वरिष्ठलाई हामीले वरिष्ठ मान्नु नपर्ने केही कारण छैन। सभापति भनेको संस्था हो, संस्थाभन्दा माथि कोही हुँदैन, सभापतिभन्दा तल हामी सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौँ। यो पार्टी मिल्छ भने म महामन्त्री अहिले नै छोडिदिन तयार छु। त्यसैले पार्टी मिल्ने मिलाउने कुरा पहिलो प्राथमिकता हुने।
0: आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिले प्राप्त गरेका अधिकारको समेत सही ढङ्गले सदुपयोग गर्न नसकेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगर,
2: आदिवासी जनजातिहरूको स्थिति अहिले कहाँ पुगेको छ भन्ने सन्दर्भमा चाहिँ मेरो अब्जर्भेसन नट रिसर्च है, अब्जर्भेसनमा के देख्छु भने मैले 5-6 वर्ष चाहिँ अब यो राज्यको अलिक माथिल्लो निकायबाट मैले यस्तो हेर्दाखेरि आदिवासी जनजातिको अहिलेको अवस्था चाहिँ के छ भने केही पाएको पनि सही रूपले चाहिँ सदुपयोग गर्न नसकेको स्थिति पनि छ यो है। अब हामी सबै पाइसक्यौँ त भन्ने होइन, हाम्रो पाउने पनि धेरै छ, आदिवासी जनजातिले पाउने विषयहरू पनि होइन, तर पाएको कुराहरू पनि हामीले चाहिँ सही रूपमा लैजानको लागि सकिराखेका छैनौँ।
0: नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हत्कडी र नेल भोग्नु परेको बताउनु भएको छ। काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थरुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्नुभयो। उहाँले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताउनु भयो।
3: यो राज्यले हामीमाथि कतिसम्म जेल गर्यो थाहा भएन, हामी झेलै झेलको खेलभित्र फस्यौँ। 10 वर्ष जनयुद्ध गरेर एउटा नेपाली र अर्को नेपालीका बिचमा हानाहान गर्नेहरू, ताकाताक गर्नेहरू परिवर्तनका नाममा भर्खर मात्रै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउनेहरू अहिले संसदमा हुनुहुन्छ। तर हामी पहिचानका लागि अधिकार माग्नेहरू 8.5 वर्ष जेल जीवन बिताएर आयौँ, हामीलाई चुनाव लड्न दिइएको छैन। गएको निर्वाचनमा हाम्रा साथीहरू जानुभयो, बेसरी गाली गर्नुभयो, तर लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन। धेरै व्याख्या नगरौँ, सबै गुज्रेको छैन, तर हाम्रा अधिकारका निमित्त एउटा प्रतिवेदन पनि सार्वजनिक गरिएन। अनि लाग्यो आहा, हाम्रा असन्तुष्टिका स्वरहरू सरकारलाई सुनाउनु पर्छ। हामीले जनमतबाट चुनाव हार्यौँ, जनभावना हारेका छैनौँ। हामीले जनताले दिएको केवल छाप मात्रै पाएका छैनौ, तर मनभित्र पहिचानको अमित छापको माया पाएका छौ।
0: रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ। कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ। सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै धान रोप्न सुरु हुने भएकाले अन्यत्रको तुलनामा मैझारो पनि छिटो हुन्छ। अन्य प्रदेशमा पनि रोपाईँ सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा 94.65, बागमतीमा 97.82, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाईँ सकिएको छ। यसपालि 13,70,000

0: कहिलेकाहीँ एक्लै लड्नुपर्ने र आफू एक्लै लड्नुपर्ने अवस्था आएको पहिलो चोटि नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा फेसबुक स्टेटस लेखेपछि अनेक अड्कलबाजी हुन थालेको छ। सुने देखेको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन समेत अनुरोध गर्नुभएको छ। प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामिलाका चर्चित पत्रकार हरिबहादुर थापा,
1: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ?
2: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारिणी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ आश्चर्यजनक र अनौठो छ। प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ, यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ। यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग। त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन् ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ। तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ आम्दानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला। अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीबाट आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन। अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्रनु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले, त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ, त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ। तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट यस्तो शब्दावली प्रयोग हुनु जायज होइन। यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ, ठिकै विषयमा चाहिँ लड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ। प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ, देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कतिपय पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ। फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन।
1: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको होइन उहाँले,
2: उहाँ एक्लै कसरी हुनुहुन्छ, उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ, दुई तिहाई प्राप्त पार्टीबाट प्रधानमन्त्री हुनुभएको छ, कसरी एक्लै हुनुहुन्छ? सांसदहरूले त उहाँ विरुद्ध अविश्वास प्रस्ताव त ल्याएको छैन होला, 181 जनाले उहाँ एक्लै हुनको लागि त 181 जना उहाँको विरुद्धमा उत्रिनु पर्यो, त्यो त छैन, संसद त उहाँकै पकडमा छ त, उहाँ एक्लै कसरी हुनुभयो? यो चाहिँ अनौठो लाग्छ, एक दुई तिहाई प्राप्त प्रधानमन्त्रीले म एक्लै छु भन्नु यो जति आश्चर्यजनक र लाग्दो कुरा त केही पनि भएन त। प्रधानमन्त्री त होल मुलुकै उहाँसँग छ नि, दुई तिहाई भनेपछि त उहाँको विरुद्धमा त थोरै नागरिक होला, दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री एक्लै त यो जस्तो अलिकति अनौठो भयो। त्यसो हो भने उहाँ एक्लै भएर शासन चलाउनै पाउनुहुन्न, उहाँले एकजना सांसद मात्रै भएर कसरी देश चलाउनुहुन्छ? हामी त दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री भनिदिएका छौँ, हामी नागरिकको हकमा त
1: नआत्तिनुहोस् भनेर पनि भन्नुभएको छ, यो भने उहाँ आफै आत्तिएर अरूलाई नआत्तिनुहोस् भनिरहनु भएको त छैन,
2: उहाँ आफै आत्तिएको हुनसक्छ, मुलुक आत्तिएको छैन, मुलुकले त यस्ता धेरै खाले समस्याहरू धेरै खाले द्वन्द्व घटनाहरू देखेकै हो, 17,000 नागरिक मरेको पनि देखेकै हो, मारिएको पनि देखेकै हो, जिल्ला सदरमुकाम ध्वस्त भएका पनि देखिएकै हुन्, धेरै कुराहरू देखिसकेको छ मुलुकले, देख्न बाँकी घटना कम छैन, जेएनजी विद्रोहमा त देशको खरानी नै बनाएको पनि त देखेकै हो नि, त्यसले कारणले गर्दा उहाँ एक्लै के लागि लड्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन। अब मुलुक समस्यामा छ त्यो त थाहा छैन, त्यो त समाजलाई उहाँलाई दिएको हो, उहाँले एक्लै लड्ने चाहिँ अब उहाँ एक्लै कसरी लड्नुहुन्छ त, मलाई त्यो चाहिँ आश्चर्य लाग्यो, मुलुकै लड्छ नि समस्याको लागि त, प्रधानमन्त्रीले आग्रह गर्ने आह्वान गर्ने हो, अब उहाँ त्यो रहस्यमय शब्द प्रयोग गरेर सधैँभरि जनतालाई चाहिँ त्यो भावुकतामा बगाइरहन सकिन्छ भन्ने खालको आयो भने त्यो शासकीय संरचनाबाट त्यो आउनु चाहिँ जायज होइन।
0: नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ। नेपाल क्रिकेट सङ्घ ज्ञानका अनुसार प्रतियोगिता आगामी अक्टोबर 26 नोभेम्बर 21 सञ्चालन हुने भएको हो। प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने 8 फ्रेन्चाइजले विदेशी खेलाडी अनुबन्ध गर्दैछन्। एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। हवस् त, खबर यति नै, नमस्कार।
3: रेडियो, BFBS कुलकर्ण रेडियो हो।

0: बेनीको बजाएर जता माया उतै छ नजर। हजुर, यो साङ्गीतिक धुनसँगै कार्यक्रम परदेशीको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र नमस्कार छ। मेरो नाम हो निशा गुरुङ, मसँग आज साथमा हुनुहुन्छ दिदी। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि सम्पूर्ण हाम्रा श्रोतालाई पनि हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट,
0: र आज भने हामी दिदीसँग छौँ श्रोता, यहाँहरूको सेवामा हामी हाजिर भइसकेका छौँ कि कसो दिदी?
1: हजुर हजुर, पक्कै पनि हामी दुईजना आज हाजिर भएका छौँ। धेरै दिन भयो तर पनि श्रोतासँग आज रमाइलो गर्नुपर्छ भनेर आएकी छु।
0: हजुर हजुर,
1: पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला। यो बर्खा मास छ होइन, अलिकति काममा पनि व्यस्त हुनुहुन्छ होला। व्यस्त हुँदा हुँदै पनि हामीसँग जोडिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ निशा।
0: हजुर हजुर, भर्खरै अब केही ठाउँमा भने कोदो रोपिसकेको छ होइन दिदी, धान पनि रोपिसक्नु भयो होला, अब वर्षा पनि मजाले भइरहेको छ। अब श्रावण महिनाको यो अन्त अन्ततिरको कार्यक्रम हो भन्छौँ हामी, यो भने आइतबार 24 गते परेको छ दिदी। अब भदौ पनि लाग्न लाग्यो र भदौ रे झरी सँगै होइन नेपाली महिलाहरूको नेपाली चेलीहरूको महान पर्व पनि आउँदैछ कि कसो?
1: एकदमै एकदमै एकदमै नजिकै छ भन्नुपर्छ। गीतहरू लगातार आइरहेका छन्। त्यो हेर्दाखेरि हाम्रो नेपाली दिदी बहिनीहरूको महान पर्व हरितालिका तीज पनि आउँदैछ क्यारे जस्तो लागिरहेको छ।
0: एकदमै भदौ लाग्यो लगत्तै होइन, एकदम सुरु हुन्छ, नाच्ने दिन आए। हामी पनि बेला मौकामा नाच्छौँ होइन दिदी,
1: पक्कै पनि नाच्नु पर्छ नि होइन, कहिले काहीँ त हो यो सधैँ सधैँ आउँदैन, वर्षमा एकपटक आउने हो, त्यसैले नाच्नु पनि पर्छ, रमाइलो गर्नुपर्छ
0: अवश्य पनि। गत हप्ता हाम्रा एकजना श्रोताले हरितालिका तीजको गीत मगाएर यो कार्यक्रमलाई थालनी गर्नु भएको थियो दिदी है।
1: हजुर हजुर,
0: अब त्यो गीत सुनेपछि चाहिँ हरितालिका तीज आइसक्यो भनेर चाहिँ हामीले चाहिँ महसुस गरेका छौँ।
1: पक्कै पनि पक्कै पनि।
0: हजुर, आज पनि हाम्रा श्रोताले हामीलाई साथ दिनु भएको छ, मिठा मिठा गीत सङ्गीतको साथमा उहाँहरूको सन्देश त वाचन गर्नु नै छ होइन दिदी। सुरुवातमा हामी ठेगाना भन्छौँ।
1: हजुर हजुर निशा, अब ढिला नगरी ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, र BFPO ठेगाना BFBS नेपाल SQBGN BFPO4, र इमेल आइडी छ BFBS@BFBS.com, र फेसबुक पेज रहेको छ BFBS गोर्खा। तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। हाम्रा फोन नम्बरहरू छन् 54-28-055, 54-33-930, 54-33-930, र 54-37-364।
0: यी त भए हाम्रा सम्पर्क नम्बर, ठेगाना, जुनै पनि माध्यमबाट तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ श्रोता। र कार्यक्रम परदेशीको सन्देशमा हामीले सुरुवाती पत्र राखेका छौँ। पहिलो पत्र मेरो हातमा परेको छ दिदी, र पहिलो पत्र रूपमा मलाई अथवा हामीलाई पत्र पठाउनुहुने श्रोता हुनुहुन्छ छवि थापा, फोक्सटन केन्ट, युकेबाट है, पम्फुका हंसरा थापाटोल गुल्मी उहाँको ठेगाना छ है। भनेपछि हाम्रो छवि थापा दाई हरेक भदौ महिनामा आउने गर्नुहुन्छ है दिदी, हरेक वर्षको भदौ महिनामा हरितालिका तिज पर्छ, र हरितालिका तिजमा भने दिदी बहिनीहरूलाई उहाँले निमन्त्रणा गर्नुहुन्छ नि,
1: जहिले जहिले सम्झिनुहुन्छ, निमन्त्रणा गर्नुहुन्छ, एकदमै खुसी लाग्छ दाई।
0: आज पनि आउनु भएको छ र सुरुवातमा भन्नुभएको छ, आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाहरूको गोर्खे सलाम भन्नुभएको। आज दाई भनी हुनुहुन्न कार्यक्रममा, दिदी हुनुहुन्छ है दिदी, र मेरो तर्फबाट नमस्कार छ दाईलाई र कार्यक्रममा स्वागत छ। सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ BFBS गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी 10 औँलाहरूको हार्दिक नमस्कार भनेर भन्नुभएको छ।
1: हजुर हजुर दाई, कार्यक्रममा एकदमै स्वागत गरे हामी दुईजना दिदी बहिनीले, र 10 औँला जोडेर नमस्कार पनि छ। आरामै हुनुहुन्छ होला, कुशल मङ्गलै हुनुहुन्छ होला, र आज विनोद दाई हुनुहुन्न, विनोद दाई नभएको कारणले म आएकी छु, हामी दुईजना छौँ है त।
0: हजुर हजुर, कुशल छु र कुशलताको कामना गर्दछु भन्नुभएको छ, धन्यवाद छ। मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हंसरा पम्फुका हो, र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु भनेर आफ्नो बारेमा छोटकरीमा यहाँ लेख्नु भएको छ।
1: हजुर हजुर, पक्कै पनि हामीलाई पनि थाहा भएको कुरा हो, हजुर अहिले बेलायतमा हुनुहुन्छ र नेपालको घर भने गुल्मी हंसरा हो, एकदमै हाम्रो मुखाहार भइसकेको छ,
0: उहाँको मन मुटु सबै यही छ होइन दिदी। एकदमै केही महिना अगाडि उहाँ नेपाल भिजिट आउनु हुँदाखेरि स्टुडियोमा आउनु भएको थियो है दिदी, निकै रमाइलो भएको थियो हाम्रो भेटघाट र छोटो एकदमै मिठो भेटघाट भएको थियो। छवि दाई एकदमै डाउन टु अर्थ एकदमै सिम्पल व्यक्ति हुनुहुन्छ, सो उहाँ पर्सनालिटी हिसाबमा पनि एकदमै राम्रो व्यक्तित्व हुनुहुन्छ।
1: हजुर हजुर, निशा हुनुहुन्थेन होइन त्यो बेला,
0: हामी
1: पहिलो भेटमा हामीसँग भेट्नु भएको थियो, एकदमै रमाइलो भएको थियो। मिना दिदी अनि दाई आउनु भएको थियो, एकदमै रमाइलो कुराकानी पनि भएको थियो। अनि त्यसपछि फेरि निशा बहिनी आउनुभयो भने आउँछ है बहिनी भन्नुभएको थियो। त्यो बेला चाहिँ मेरो सायद अफ थियो होला, निशा र दाईहरूसँग भेट भएको थियो होइन, एकदमै रमाइलो कुराकानी पनि भएको रहेछ, फोटोहरू खिच्नु भएको रहेछ राखेको मैले देखेँ।
0: हजुर, ढोकाबाट छिर्न साथ निशा बहिनीलाई मात्र हो भेट्न आएको आज भन्नुभएको थियो, एकदमै खुसी लाग्यो मलाई होइन। अब दाइले एकदमै हुन्छ नि अन्तर आत्मादेखि नै हामीलाई बहिनी भन्नुहुन्छ होइन, त्यो माया त्यो सद्भाव त्यो प्रेम छ नि त, त्यो कारणले गर्दाखेरि त्यो मायाले नै सायद यहाँसम्म दाइलाई तानेको जस्तो लाग्छ मलाई। तपाईँलाई पनि दुवैजना चेलीहरूको न्यानो माया छ दाई, र न्यानो भन्दा पनि अहिले त युकेमा अलिकति गर्मी होला, शीतल माया होइन। हजुर, अब उहाँ सम्झनातर्फ लाग्नु भएको छ, मेरो नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजनहरू त्यस्तै गरी स्वदेश र विदेशको विभिन्न ठाउँहरूमा छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरू परिवारजनहरूमा साइन अनुसारको ढोक छ, आशीर्वाद अनि माया मिठो सम्झना छ। जीवनसाथी गीता लगायत सबै मेरा परिवारहरूमा मुटुभरिको न्यानो माया छ अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, त्यस्तै गरी राजेन्द्र वान्तवा राई, प्रेमध्वज गुरुङ र मदन लिम्बू जस्तै संसारका जुनै पनि देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। त्यस्तै गरी नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, दर्पण देविका रोदुङ, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरूलाई पनि मेरो सम्झना छ। मलाई चिन्नुहुने र नचिन्नुहुने सबै सबै परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो सम्झना छ। अन्तमा विशेष गरी रेडियो नेपाल बिएफएस गोर्खा रेडियो काठमाडौँ ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद छ अनि आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु, धन्यवाद भन्नुभएको छ फोक्सटन केन्ट युकेबाट हामीलाई यो पत्र लेख्नु भएको थियो छवि दाईले। दिदी
1: हजुर हजुर, दाईलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला। हुन त हामीले भनिराख्नु त पर्दैन, हजुरहरू सधैँ आइराख्नुहुन्छ, जोडिराख्नुहुन्छ, एकदमै खुसी लाग्छ। र हजुरलाई फेरि पनि धन्यवाद दिँदै हजुरलाई अब हामी एउटा गीत राख्छौँ होइन निशा?
0: हजुर हजुर, एउटा गीत राख्छौँ र त्यो गीत एकदमै मिठो गीत, नयाँ गीत अरे,
1: एकदमै
0: मायाले मलाई हेरेको हेरे भन्दै हुनुहुन्छ खेम सेन्चुरी र कल्पना देवकोटा। हजुर, अब भाउजूलाई तपाईँले कत्तिको हेर्नुहुन्छ है, यो गीतले भने जस्तै सायद भाउजूलाई पनि हाम्रो छवि दाईले हेर्नुहुन्छ एकदमै मायाले होइन दिदी। ल, यो गीत यो हाम्रो छवि थापा दाईले भाउजूको निम्ति सुनाउँदै हुनुहुन्छ, सिकार्नुहोस् यो गीतलाई।

0: मायाले मलाई हेरेको हेरे किन हो कुन्नी यति धेरै किन हेरेको होला मिना दिदी?
1: अह, मन परेर होला निशा, पक्कै पनि मन परेर हेर्न मन लाग्यो होला है।
0: हजुर हजुर,
1: त्यो नै भन्नुपर्छ है मेरो तर्फदेखि चाहिँ।
0: मन परेको मान्छेलाई
1: कसै कसैले त्यसो भन्छ नि होइन, त्यो हुन सक्छ भन्न खोजेको है।
0: हजुर हजुर, गीतले पनि त्यही भन्छ। छवि थापा दाई र भाउजूको निम्ति हामीले यो गीत राखिदिएका थियौँ श्रोता, उहाँलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी।
1: हजुर हजुर, अब छवि दाईलाई धन्यवाद भन्दै हामी लागौँ। कोरियामा हुनुहुन्छ सुनिल निर्दोषी पार घरी भाइ, उहाँले लेख्नुहुन्छ सेवारो नमस्कार सेवा भन्नुभएको छ। आदरणीय बीएफबीएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा मिना सुसन बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पार घरीको तर्फबाट साहित्यिक अभिवादन सेवारो नमस्कार भनेर भन्नुभएको छ निशा।
0: हजुर हजुर, सेवारो सेवारो नमस्कार र कार्यक्रममा स्वागत छ सुनिलजी, यहाँ लगायत यहाँको परिवारजन सबैजनाले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भने। सुनिलजी त साउथ कोरियामा हुनुहुन्छ है दिदी, र उहाँको परिवारजनहरू भने अहिले ताङखुवा धनकुटामा हुनुहुन्छ, त्यहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ। यहाँहरू सबै सबैलाई हाम्रो नमस्कार छ र कार्यक्रममा स्वागत छ।
1: अनि मेरो परिचय भन्नुपर्दा, सुनिल निर्दोषी पारघरी छथर जोरपाटी गाउँपालिका 2 ताङखुवा धनकुटा हो। हाल भने कर्मथलो कोरियाबाट लेख्दैछु। नियमित रूपमा कार्यक्रम सुनिरहेको हुन्छु। अब मेरो सन्देशतर्फ लागौँ। सर्वप्रथम विनोद दाजु, दिदीहरू निशा मिना सुसन बाला लगायत बीएफबीएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई हृदयदेखि नै सम्झन चाहन्छु। बीएफबीएस नेपाल युके ब्रुनाई अनि रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण परदेशी तथा स्वदेशी सम्पूर्ण रेडियो पारखी साथीहरूलाई मिठो माया अनि अविरल सम्झना छ। धनकुटा ताङखुवामा हुने मेरो जीवन सङ्गिनी निलु लिम्बू, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना, अनि बहिनी पञ्च खजुम, उषा सापकोटा, सङ्गीता मगर, जुनिना राई, तिका अभागी पारघरी, दिदी रितु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, हेमा लिम्बू, खोटाङ नेर्पाका साथी दर्पण देविका राई, काठमाडौँका साथीहरू सोल्टिनी सुषमा सुस्केरा, अरुणती खत्री, सिमला मुस्कान, सिन्धुली का साथी विनिता सुनवार, अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनवार, नरेन्द्र रिमाल, दिदी आशा श्रेष्ठ, अनि साथीहरू रीता सुच्चा राई, टङ्क किरात, सहयात्री सरु, पार्वती खत्री पारु, उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बू, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, अनि सबैलाई सम्झनाका साथै मिठो माया छ। मलाई तपाईँहरूकै रोजाइमा रहेको कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए। अर्को पत्रमा भेट्ने बाचाका साथ बिदा भए सेवारो नमस्कार भन्नुभएको छ सुनिल निर्दोषी पारघरी छथर जोरपाटी ताङखुवा धनकुटा हाल भने साउथ कोरिया।
0: हजुर सुनिलजी, हामीलाई कार्यक्रममा सधैँ साथ दिनुहुन्छ होइन, अहिले साउथ कोरियामा बसेर पनि सुन्नुहुन्छ, भाग लिनुहुन्छ, त्यसको लागि धेरै धन्यवाद छ। नेपालमा हुँदा पनि तपाईँले एकदमै धेरै नियमित रूपमा भाग लिनुहुन्थ्यो, हामीलाई सम्झेर फोन गर्नुहुन्थ्यो है। अहिले त्यता हुनुहुन्छ, नेपाल आउँदाखेरि हाम्रो स्टुडियोमा आउन नभुल्नुहोला, हामीले बारम्बार तपाईँलाई बोलाइरहेका छौँ, इन्भाइट गरिरहेका छौँ होइन दिदी। काठमाडौँ झरेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा फोन गर्नुहोला होइन, हाम्रो एकदमै नजिक छ, हाम्रो ब्रिटिस गोर्खाज नेपाल भनेर तपाईँले पठाओ, इन ड्राइभ याङ्गो अरू उबर गर्नुभयो भने के हुन्छ, तपाईँ यहाँ आइपुग्नुहुन्छ, तपाईँलाई धेरै गाह्रो पनि हुँदैन होइन। हजुर, त्यसरी आउनुहोला, स्टुडियोमा मिठो कफीको साथमा हाम्रो कुराकानी हुनेछ, तपाईँलाई एकदमै स्वागत छ र आज कार्यक्रममा भाग लिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। तपाईँको बहिनी हुन्छ पञ्चा खजुम पारघरी, जो अहिले ताङखुवामा बसेर हामीलाई सुनिराख्नु भएको छ, सो पञ्चा बहिनीले पनि सुनिराख्नु भएको छ भने यहाँलाई पनि हरितालिका 30 धेरै शुभकामना छ। अब तपाईँको पालो, दाईको पालो त सकियो, अब तपाईँको पालो होइन, तपाईँले पनि पत्रको उत्तर दिन सक्नुहुन्छ अथवा पत्र लेख्न सक्नुहुन्छ कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है भाइ, हामी पनि आग्रह गर्छौँ, निमन्त्रणा गर्छौँ, हाम्रो अफिसमा आउनु होला, चियाको सँगसँगै कफी के पिउनुहुन्छ होइन, हामी सँगसँगै बसेर खाने अनि रमाइलो कुराकानी पनि गर्ने गफ गर्ने भनौँ न है, आउनु होला भन्न चाहे।
0: ल अब उहाँलाई हामी दुवैजना मिलेर एउटा मिठो गीत राखिदिनुपर्छ दिदी।
1: हजुर, हामीले राखिदिएका छौँ इन्दिरा जोशी र राजन रासिवाकोटीले गाउनु भएको छ
0: ओइ ओइ चमेली। स्वीकार्नुहोस् यो गीतलाई।

0: हजुर, यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छु। मेरो नाम हो निशा गुरुङ र मलाई साथी दिनुहुन्छ दिदीले।
1: कार्यक्रममा फेरि स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट।
0: हजुर, विश्रामभन्दा अगाडि हामीले सुनिल निरजोशी पारघरीजीको लागि एउटा मिठो गीत राखिदिएका थियौँ, ओइ ओइ चमेली बोलको दिदी, होइन?
1: हजुर, इन्दिरा जोशी र राजन रासेवाकोटीले गाउनु भएको थियो, मन पर्यो होला भन्ने हामी आशा राख्छौँ। निशा,
0: फेरि पनि छोटकरीमा ठेगाना भन्छ।
1: हजुर हजुर, कार्यक्रममा फेरि पनि ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बीएफपिओ ठेगाना बीएफबीएस नेपाल एचक्यू बिजेन बीएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र फेसबुक पेज रहेको छ बीएफबीएस गोर्खा, टाइप गर्नुहोला, हजुरहरूले पक्कै पनि देख्न सक्नुहुन्छ। र हाम्रा कन्ट्याक्ट नम्बरहरू छन् 5408055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी तपाईँ हाम्रो ठेगाना, तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ, इमेल मार्फत पनि पठाउनुहुन्छ भने एकदमै स्वागत छ, होइन दिदी? फेसबुकबाट पनि तपाईँले इनबक्स गर्न सक्नुहुन्छ श्रोता, र हामीलाई पोस्ट बक्समा पत्र खसाल्नु मन छ भने तपाईँले आफ्नै हातद्वारा लेखिएको हस्तलिखित पत्र पठाउनु पर्ने हुन्छ, र त्यसको लागि पनि हामी विशेष विशेष पुरस्कार दिने गर्छौँ। पोस्ट बक्स नम्बर हो 5095। ल, यो त भयो जानकारी। अब भने हामी कता लाग्दैछौँ मिना दिदी?
1: हजुर, अब आफ्नै आवाजको सन्देश रहेको छ। सन्देश दिने हाम्रा श्रोता हुनुहुन्छ निशा थापा अनि अमर निर्दोष। हाँ, दुवैजनाको आफ्नै आवाजको सन्देश रहेको छ। अबको पालोमा यो सन्देश सुन्छौँ।
2: नमस्ते, मेरो नाम निशा थापा, अनि मेरो के अरे म यहाँ सीतापाइलाबाट बोलेको। बीएक्सबीएक्समा म गीत गाउँदैछु सबै सब साथीहरूलाई सम्झेर।

0: SBS गोरखा रेडियो।
1: नमस्कार, पर्सा जिल्ला ठोरी चार विजय बस्तीबाट अमर निर्दोष BFBS रेडियो गोरखा काठमाडौँका कार्यक्रम सञ्चालिका निशा गुरुङ लगायत रेडियोका सबै टिमलाई नमस्कार। विदेशमा रहनुहुने मित्र छवि थापा, राजेन्द्र बान्तवा, पोखरी कान्छा, धनवीर पुन जीवहरूलाई बिर्सेको छैन, नमस्कार। ठोरी पर्सा जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्र हो। अङ्ग्रेजी महिनाको फर्स्ट जनवरी एकमा स्वदेश तथा विदेशबाट ठोरी हेर्न र वनभोज खान हजारौँ मानिसहरू ठोरी आउने गर्छन्। तपाईँहरू पनि एकपटक ठोरी आउनुहोस्, घुम्नुहोस्, रमाउनुहोस्। धरानका मित्र शेखर प्रसाद श्रेष्ठ हाल बिमारी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। रौतहटका मित्र राम पुकार राय, गेडाकोटका ओम मणि सापकोटा, साहित्यकार दाजु अरुण नदी खत्री, सिन्धुलीकी बहिनी नानु निर्मला शाह, भोजपुरकी बहिनी बसन्ती राई, चितवनका मुरली कोइराला, मितज्यू अमर निर्दोष, मितज्यू अमर गुरुङ, यी अभागी रमिला बान्तवा राई, रोशन फुलहाङ राई समेतलाई सम्झिन्छु। म अलि सन्चो छैन, बिरामी छु, उपचार भइरहेको छ। शेखर प्रसाद दाजु पनि बिमारी, म पनि बिमारी, हामीलाई भगवानको कृपा लागोस्, छिट्टै सन्चो हुनेछौँ। निशा गुरुङ म्यामलाई नमस्कार गर्दै बिदा हुन्छु। सबैको जय होस्। जय श्री पशुपतिनाथ। बुद्धं शरणं गच्छामि।

0: हजुर, भर्खरै हामीले सुन्यौँ अमर निर्दोषजी र निशा थापाजीको यो सन्देश। निशा थापाजीले बिल्कुलै मिठो सुमधुर आवाजमा गीत पनि गाउनु भएको छ है दिदी।
1: हजुर
0: हजुर, निशाजीले जहिले पनि फोन गर्नुहुन्छ अनि म्याम रेकर्ड गर्न मिल्छ कि मिल्दैन भन्नुहुन्छ है।
1: हजुर पक्कै पनि, अस्ति पनि मलाई त्यसरी भन्नुभएको थियो, होइन यहाँ त गीत गाउन त मिल्दैन त बहिनी भनेको है, होइन म मिल्छ के मिल्छ भन्नुभयो, होइन मल्ल थाहा भयो कि सन्देश गर्ने अनि सँगसँगै गीत पनि गाउनु हुँदो रहेछ भन्नुभएको रहेछ क्या निशा थापा बहिनीले।
0: हजुर, अब निशाजीले चाहिँ रेडियो नेपाल हो यो भनेर पनि भन्नुहुन्छ अनि मैले मजाले बुझाइदिएँ होइन। परदेशीको सन्देश भने रेडियो नेपालबाट प्रसारण हुन्छ, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसबाट चाहिँ तयार भएर जाने कार्यक्रम हो है। र अन्य कार्यक्रमहरूमा पनि सायद निशाजीले भाग लिनुहुन्छ होला, त्यसैले गीती कार्यक्रम हो कि भनेर पनि सोध्नु भएको छ होइन त। हजुर ल, निशाजी र अमरजी दुवैजनालाई धेरै धन्यवाद छ। अब हामी अन्ततिर पनि आइसकेका छौँ है र अन्तिम श्रोताको हामी सन्देश पनि सुन्छौँ र उहाँहरू को हुनुहुन्छ दिदी?
1: हजुर निशा, फेरि पनि आवाजको सन्देश लिएर आउने हाम्रा श्रोता हुन्छ रोशन फुलाहाङ राई, उहाँ पनि धनकुटाकै हुनुहुन्छ, उहाँको सन्देश राख्छौँ र सँगसँगै हामी बिदा पनि माग्नुपर्छ होला र उहाँलाई हामीले गीत पनि राखिदिएका छौँ। रमाइलो गीत रहेको छ, टेक बिसी र अस्मिता जुरेलीले गाउनुभएको यो गीत सुन्छौँ र उहाँको पहिला आवाज सुन्छौँ र सँगसँगै उहाँको लागि यो गीत पनि हामी राखिदिएका छौँ।
2: हजुर नमस्ते, आज पनि म परदेशीको सन्देश कार्यक्रममा टुप्लुक्कै सहभागिता जनाउन आइसकेको छु, म रोशन फुलाहाङ राई, म धरानको विश्व पादुकाबाट, किनकि यो कार्यक्रम एकदमै रमाइलो अनि रोचक अनि जानकारीमूलक छ। त्यसैले पनि हामी धेरै श्रोता बिन्दु हामी एकदमै खुसी छौँ, किनकि यो कार्यक्रम एक प्रदेशीको सन्देश कार्यक्रम भन्ने बित्तिकै हामी धेरै श्रोता हुरुक्कै हुन्छौँ, धेरै श्रोता साथी श्रोता बिन्दुहरू पनि सहभागिता हामी जनाउँदै आएको छौँ। त्यसैले पनि आज धेरै समयपछि म पनि आज फेरि कार्यक्रममा सहभागिता जनाउँदैछु, किनकि धेरै साथीहरू यो कार्यक्रममा सहभागिता जनाउँदै आएको छु, सुनिरहेको हुन्छु, म पनि आज यसो सहभागिता जनाउन मन लागिरहेछ। त्यसैले पनि विशेष त अब आज सहभागिता हुँदा विशेष अब धन्यवाद ज्ञापन गर्नुपर्दा हाम्रो हाम्रो निशा दिज्यू अनि हाम्रो विनोद भोज खड्का अनि सबैलाई परदेशको सन्देश टिमलाई नै विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनकि यो कार्यक्रमले धेरै हामी श्रोता सहभागिताले पनि होला हामी धेरै खुसी छौँ। आगामी दिनहरूमा पनि यसरी नै आफ्नो सहभागिता जनाउने अवसर मिलिराखोस् जुडिराखोस् यही कामना पनि गर्न चाहन्छु। अनि साथमा अब धेरै साथीहरूको सहभागिता अनि साथी सम्झिने यही अब एउटा माध्यम पनि बनेको छ, त्यसैले पनि म छोटो रूपमा अरू केही कुराहरू त्यति राख्न चाहिँ म केही साथीहरूलाई यसो सम्झिनु पर्यो अनि त्यसपछि बिदा माग्छु। कोरियामा रहनुहुने भाइ हुनुहुन्छ सुनिल दोषी पारकारी अनि उदयपुर, अहिले मलेसियामा रहनुहुने भाइ दिपराज वाली पूर्वेली अनि त्यसै गरी हुनुहुन्छ हाम्रो मोरङ अहिले कुर्सेमा रहेर आफ्नो काम कार्यहरू गरिरहनुहुने भाइ हुनुहुन्छ भरत राई अनि हाम्रो कोरियातिरै रहनुहुने उदय सोयोङ राई, धेरै साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि विशेष विशेष सम्झना, अनि नेपालमा रहनुहुने राई अरुण नदी खत्री हुनुहुन्छ।

0: ढिला नगरी बिदा माग्नु बेला भएको छ। आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्छु, किनभने कहिलेकाहीँ म पनि आउने गर्छु। त्यसैले सबैलाई बाचा गर्दै म पनि बिदा भए। यहाँको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
1: हजुर, कार्यक्रममा भाग लिएर र सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रममा यसरी नै हामीलाई साथ दिँदै जानुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: He denies the claims, calling them categorically untrue. UEFA has confirmed a payment was made to the employee, which included the cost of an MBA course. It says it was within its rules at the time, although those rules have since been tightened.
1: The Prime Minister is launching a national tour to listen to concerns about the cost of living. Having promised to give the public breathing space, Andy Burnham is expected to focus on helping with bills, improving high streets and delivering pro-consumer initiatives. Sky's political correspondent Rob Powell says there'll be some awkward questions.
2: When are we going to hear detail about how to tackle the root causes of the cost of living crisis? In its clever politics of coming in and striking a more hopeful tone, but at some point he will have to turn his eye to these huge difficult trade-offs, and that's maybe what we haven't had so far.
3: त्यसैले स्वयं वरिष्ठलाई हामीले वरिष्ठ मान्नु नपर्ने केही कारण छैन. सभापति भनेको संस्था हो, संस्थाभन्दा माथि कोही हुँदैन.
4: 32 विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगर,
5: आदिवासी जनजातिहरूको स्थिति अहिले कहाँ पुगेको छ भन्ने सन्दर्भमा चाहिँ मेरो अब्जर्भेसन नट रिसर्च है अब्जर्भेसनमा के देख्छु भने मैले 5-6 वर्ष चाहिँ अब यो राज्यको अलिक माथिल्लो निकायबाट मैले यस्तो हेर्दाखेरि आदिवासी जनजातिको अहिलेको अवस्था चाहिँ के छ भने केही पाएको पनि सही रूपले चाहिँ सदुपयोग गर्न नसकेको स्थिति पनि छ यो है. अब हामी सबै पाइसक्यौँ त भन्ने होइन, हाम्रो पाउने पनि धेरै छ. आदिवासी जनजातिले पाउने विषयहरू पनि होइन, तर पाएको कुराहरू पनि हामीले चाहिँ सही रूपमा लैजानको लागि सकिराखेका छैनौँ.
4: नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हत्कडी र नेल भोग्नु परेको बताउनु भएको छ. काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थरुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्नुभयो. उहाँले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताउनु भयो.
6: यो राज्यले हामी माथि कतिसम्म झेल गर्यो थाहा भएन. हामी झेलै झेलको खेलभित्र फस्यौँ. 10 वर्ष जनयुद्ध गरेर एउटा नेपाली र अर्को नेपालीका बिचमा हानाहान गर्नेहरू, ताकाताक गर्नेहरू, परिवर्तनका नाममा भर्खर मात्रै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउनेहरू अहिले संसदमा हुनुहुन्छ. तर हामी पहिचानका लागि अधिकार माग्नेहरू 8.5 वर्ष जेल जीवन बिताएर आयौँ. हामीलाई चुनाव लड्न दिइएको छैन. गएको निर्वाचनमा हाम्रा साथीहरू जानुभयो, बेसरी गाली गर्नुभयो, तर लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन. धेरै व्याख्या नगरौँ, सबै गुज्रेको छैन, तर हाम्रा अधिकारका निमित्त एउटा प्रतिवेदन पनि सार्वजनिक गरिएन. अनि लाग्यो आहा, हाम्रा असन्तुष्टिका स्वरहरू सरकारलाई सुनाउनु पर्छ. हामीले जनमतबाट चुनाव हार्यौँ, जनभावना हारेका छैनौँ. हामीले जनताले दिएको केवल छाप मात्रै पाएका छैनौ, तर मनभित्र पहिचानको अमित छापको माया पाएका छौ.
4: रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ. कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ. सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ. 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ. सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै धान रोप्न सुरु हुने भएकाले अन्यत्रको तुलनामा मैझारो पनि छिटो हुन्छ. अन्य प्रदेशमा पनि रोपाई सकिने चरणमा छ. विभागका अनुसार कोशीमा 93.69, मधेसमा 94.65, बागमतीमा 97.82, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ. यसपालि 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,39 हेक्टरमा सकिएको विभागको भनाइ छ.
7: नमस्कार, खबर यति नै. यो BFBS कुलकर्ण रेडियो हो.

कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। हामी कार्यक्रम दोभान साहित्यिकबाट बोलिरहेका छौँ। यस कार्यक्रमको माध्यमबाट नेपाली भाषा र साहित्यका विभिन्न पक्षमाथि प्रस्तुत गर्दछौँ। यहाँहरूलाई यो कार्यक्रममा हामी विभिन्न साहित्यका विधाहरूका माध्यमबाट मनोरञ्जन पनि गराउँछौँ। साहित्यका विभिन्न ज्ञानहरू पनि हामी प्रसारण गर्दछौँ। त आजको कार्यक्रममा हामीहरूले आचार्य भानुभक्तका विषयमा सामग्रीहरू पस्कने विचार गरेका छौँ। भानुभक्त आचार्य नेपाली साहित्यका एक मूर्धन्य वरिष्ठ साहित्यकार हुनुहुन्छ। के भानुभक्तले सानैदेखि साहित्यका विभिन्न किसिमका रचनाहरू लेखेर नेपाली साहित्यमा एउटा गतिलो जग बसाल्नु भएको थियो भने त रामायण जस्तो कृतिको अध्यात्म रामायणको नेपालीमा अनुवाद गरेर उहाँले अर्को महनीय कार्य गर्नुभएको थियो। त्यो अध्यात्म रामायणको अनुवाद ज्यादै सशक्त, ज्यादै मौगली जस्तो र नेपाली भावभूमिलाई पक्रने खालको रहेको हामी अनुभव गर्न सक्दछौँ। त्यसैले गर्दा त्यो आदि महाकाव्य लेखेको हुनाले नै, एउटा गरौँ कृति नेपालीमा तयार गरेको हुनाले नै त भानुभक्त आचार्यलाई आदि कविको रूपमा सम्मान गरिएको पाइन्छ। भानुभक्त आचार्य एउटा सिद्धहस्त कविको रूपमा हामी चिन्ने गर्दछौँ। त उहाँको जन्म विषम 1871 असार 29 गते रविवार भएको मानिन्छ। उहाँ गण्डकी अञ्चलको तनहुँ जिल्लाको चुँदी रमगा गाउँमा जन्मनु भएको थियो र विक्रम सम्वत 1925 आश्विन शुक्ल पञ्चमीका दिन चुनी रङ्गमा नै उहाँको देहावसान पनि भएको थियो। त उहाँले मूलत रामायण, भक्तमाला, प्रश्नोत्तरी, वधुशिक्षा र विभिन्न किसिमका फुटकर कविताहरूको रचना गरेर नेपाली भाषा र साहित्यमा अनमोल कृतिहरूको उपहार दिनुभएको छ। त भानुभक्त आचार्य नेपाली कविताको प्राथमिक कालका उत्तरार्धको भक्ति धाराका श्रृङ्खलामा देखा परेका कवि हुन्। सगुण भक्तिधारा अन्तर्गतको राम भक्ति उपधारा उनको मुख्य कविता रहेको छ र रामायण उनको सर्वोपरि कृति मानिएको छ। यो रामायण वास्तवमा संस्कृत भाषामा एउटा अध्यात्म रामायण छ जसको आलेखन वेदव्यासले गर्नुभएको मानिन्छ। त्यही अध्यात्म रामायणको नेपाली अनुवाद नै भानुभक्तीय रामायणको रूपमा रहेको छ। यो अनुवाद एकदमै मौलिकताको दोषान्तको रूपान्तरण प्रवृत्ति उनको प्रवृत्तिबाट अगाडि बढेको पाइन्छ। त उनको कवि प्रतिभा र कविता शैलीको निजत्वलाई वहन गरेकै छ यस कृतिले। उनको भक्तिरस मुख्यतः रामकथा र वेदान्ति अध्यात्म चेतनाको संयोजनबाट प्रवाहित भएको छ र उनी नेपाली भक्ति कविताका सर्वोच्च कवि मानिएका छन्। उनको रामायणले नेपालको लोकपद्यको परम्परालाई अगाडि बढाएर संस्कृतका अनेक वर्णमात्रिक शार्दूल विक्रीत शिखरिणी आदि गरिएका छन्दलाई नेपाली जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेको छन्। रामायण बाहेक उनका अन्य कृतिहरूलाई पनि हेर्दा नेपाली सामाजिक ढाँचा र त्यसमा आएका विकृतिलाई हास्य र व्यङ्ग्यको चेतना पनि पर्याप्त मात्रामा राखेर उनले आफ्नो काव्य साधन अगाडि बढाएको पाइन्छ। उनका फुटकर कृतिलाई समेत ध्यानमा राख्दा उनमा सहज कविका आशुलेखनको प्रवृत्ति निकै मात्रामा देखिन्छ। उनको महाकाव्य भन्न सकिने रामायण र अन्य खण्डकाव्यका साथै फुटकर कविता समेतलाई समेटी विचार गर्दा उनका कवित्वका विषयवस्तु सम्बन्धी प्रवृत्तिगत मुख्य विशेषताका रूपमा सरस कथावाचन नसिब, राम भक्ति रस, वेदान्ति आध्यात्मिक चेतना, नैतिक र औपदेश स्वर एवं सामाजिक हास्य व्यङ्ग्यचेत देखा पर्दछन्। त्यसैले उनका कविताहरू चाहिँ दार्शनिक चेतबाट पनि सुसज्जित रहेको हामी पाउन सक्दछौँ। उनका कवितालाई नेपाली कविहरूले विभिन्न रूपमा अध्ययन गरेको हामी प्राप्त गर्न सक्दछौँ।

0: उनका कविताहरूको फुटकर कविताहरू पनि निकै छन्। भानुभक्त भक्तीय रामायणको विषयमा निकै नै चर्चा आएको हामी पाउन सक्छौँ। उनका फुटकर रचनाहरूको बारेमा कम चर्चा भेटिन्छ। त भानुभक्त आँसु कवि थिए भन्ने कुरा त उनले आफ्नै परिचय कवितामा दिएका छन्। र त्यो कविता एक श्लोकबाट हामी बोध गर्न सक्दछौँ। जस्तो भानुभक्त आचार्यले आफ्नो परिचय भन्छन्, यसरी लेख्छन्, यसरी पहाडको अति बेस देश तनहुमा श्रीकृष्ण ब्राह्मण थिए, खुब उच्च कुल आर्य वंशी हुन गई सत्कर्ममा मन्दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, तिनको नाति म भानुभक्त भनी हुँ यो जानी चिन्ने लिया। यसरी उनले आफ्नो हजुरबाको नामबाट आफूलाई चिराएका छन् र आफ्नो पठन पाठनमा पनि आफै आफू राम्रै भएको कुरालाई उनले यहाँ सङ्केत गरेका छन् र श्रीकृष्णका नाति हुँ भनेर श्रीकृष्णलाई महत्त्वपूर्ण रूपमा दिएका छन्। किनभने भानुभक्तका पिता धनञ्जय लामो समयसम्म जाहिरका सिलसिलामा त तनहु पाल्पामा चाहिँ रहनु पर्यो, त्यसले गर्दाखेरि शिक्षा दीक्षा सबै जिम्मेवारी वास्तवमा श्रीकृष्ण आचार्यले लिएका थिए। त्यसैले गर्दा भानुभक्तले आफ्नो पिताको नामभन्दा हजुरबाको नामलाई बढ्ता जोड दिनुभएको यहाँ देखिन्छ। उहाँका अनेक फुटकर कविताहरू छन् भानुभक्तका। त्यस्ता अनेक फुटकर कविताहरूमध्ये अहिले मेरो हातमा एउटा कविता छ, चपला अवलाहरू एक सुरमा भन्ने। काठमाडौँ आएर उनले जे देखेका थिए त्यो देख्दाखेरि उनको मनमा चट्ट एउटा भावना स्फुरण भयो र त्यो भावनालाई उनले यो कवितामा चाहिँ यसरी बडो राम्रोसँग चाहिँ राखेको हामी पाउन सक्दछौँ। उनी काठमाडौँको वर्णन यसरी गर्दछन्। चपला अबलाहरू एक सुरमा, गुण के सरेको फुलली सिरमा, हिँड्ने साखेली कन ओरी परी अमरावती कान्तिपुरी नगरी, यति छन् भने गन्नु कहाँ धनिया, खुसी छन् बहुतै मनमा दुनियाँ, जनकी यसरी सुख कि सगरी अलका पुरे कान्तिपुरे नगरी, कहीँ भोटर लन्डन चिन सरी, कहीँ कल भरे गल्ली छ दिल्ली सरी, लखनऊ पटना मद्रास सरी अलका पुरे कान्तिपुरे नगरी, तरवार कटार खुडा खुकुरी पिस्तौलर बन्दुकसम्म भिरी, अति सोर र वीर भरे नगरी, कति छन् कति कुन सरे कान्तिपुरी नगरी, श्रीस राग कपट छल छैन जहाँ, तब धर्म कति छ कति छ यहाँ, पशुकपति छन् रखवारी गरी शिवके कान्तिपुरे नगरी। यस्तो सुन्दर कविता भानुभक्त आचार्यले लेखेका छन्। त्यसा अरू कविताहरूमध्ये जब भानुभक्त आचार्य काठमाडौँ आएका थिए, बालाजुको सुन्दर दृश्य देखेर विमोहित भएका थिए, त्यतिखेर पनि उनले कविता लेखेका छन्। यो अलकापुरी कवितामा चाहिँ उनी अब बाजेसँग बनारस गएको प्रसङ्ग पनि पाइन्छ उनको जीवनमा। त्यसो भएको हुनाले त्यहाँ बनारस रहँदाखेरि उनले चाहिँ भोट लन्डन लखनऊ त्यस्तै गरिकन दिल्ली आदि सहरहरूको बारेमा र अनि विभिन्न देशहरूको बारेमा कुराहरू सुनेको हुनसक्छ। पिस्तोल बन्दुक आदि गरेका हात हतियारको विषयमा पनि उनले कुरा सुनेको हुनसक्छ। त्यसैले गर्दा यहाँ उनले त भारतका विभिन्न सहरको बडो महत्त्वका साथ गान गरेका छन् भने र अरू विदेशी देशहरू चिन लन्डन आदिको पनि उनले यसमा उल्लेख गरेका छन्। त्यो यस्ता कुराहरू उल्लेख गर्नुको पछाडि सम्भवतः उनको चाहिँ भारत यात्राले उनलाई यी कुराहरूको बारेमा केही सङ्केत दिएको होला भनेर अनुमान गर्न सकिन्छ। त्यो एकबाट भानुभक्त बालाजु आए र बालाजु आएपछि त्यो बडो सौन्दर्य वातावरण देखे, त्यो देखेर मुग्ध भएर अनि उनी त आँसु कवि थिँदै थिए, कलम कापी पनि हातमा लिएर हिँड्थे, किताब पनि हातमा लिएर हिँड्ने कविजी भए। अनि त्यसपछि त्यो सौन्दर्यबाट मुक्त भएर बालाजुलाई यसरी चाहिँ उनी वर्णन गर्दछन्। यति दिनपछि मैले आज बालाजी देखेँ, यो चाहिँ मालिनी छन्दमा छ। यति दिनपछि मैले आज बालाजी देखेँ, पृथ्वी तलभरिमा स्वर्ग हो जानी लेखेँ, वरिपरि लहरामा झुली बस्ने चरा छन्, मधुर वचन बोली मल्लिदा क्या सुरा छन्। यहाँ बसेर कविता यदि गर्न पाऊँ, यस देख शोक अरू थोक म के चिताउँ, उष्मा दे झन् असल सुन्दर एक नचाउँ, खैचेर इन्द्र गर स्वर्ग यहीँ बसाउँ। यसरी योलाई काठमाडौँको सौन्दर्य, बालाजुको सौन्दर्यलाई उसले स्वर्गको चाहिँ कारणसँग, स्वर्गको बगैँचासँग धाँधेका छन्। त यसमा चाहिँ यो सुन्दर बगैँचामा अझ सुन्दर एउटी सुन्दरी केटीलाई नचाउन पाइयोस्, त्यतिखेर स्वर्गको चाहिँ इन्द्रको चाहिँ स्वर्ग अथवा चाहिँ इन्द्रलाई समेत यहीँ चाहिँ खिचेर ल्याउन सकिँदो हो, खैचेर इन्द्रको स्वर्ग यहीँ बनाऊ, इन्द्रलाई नै यहाँ ल्याएर राखेर लगाएर तिम्रो स्वर्ग राम्रो कि मेरो स्वर्ग राम्रो भनेर भन्न सकिने अवस्था छ। यस्तो किसिमको एउटा चाहिँ सौम्य प्रकृतिको, सुन्दर प्रकृतिको, हाँसिरहेको, नाचिरहेको, बोलिरहेको यस्तो सुन्दर प्रकृतिको वर्णन यसमा गरिएको छ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: बीएफ,

0: कवि भानुभक्त चाहिँ व्यङ्ग्य कवि पनि हुन्, त्यतिखेर राणा शासन चलिरहेको अवस्था छ, त्यस्तो राणा शासनको बेलामा पनि भानुभक्त कवि व्यङ्ग्य गर्न पछि पर्दैनन्। उनलाई चाहिँ विभिन्न समय सन्द्रह उनी त कुमारी चोकमा पनि थुनामा परेका थिए भन्ने पाइन्छ। उनको खेतको विषयमा चाहिँ लामो समयसम्म मुद्दा चलिराखेको थियो, त्यो विषय पनि प्रसिद्ध रहेको छ। त यिनै विषयहरूको सन्दर्भमा उनले चाहिँ प्रशासनमा भएको ढिला सुस्ती र चाहिँ बेपरवाह आदि इत्यादिलाई चाहिँ हेरेर उसले बडो राम्रोसँग व्यङ्ग्य कसरी एउटा कविता लेखेका छन्, जो यस प्रकारको चाहिँ छ। रोज रोज दर्शन पाउँछु, चरणको ताप छैन मनमा कछु, राधाभर नाज पनि हेर्छु, खर्च नगरी ठुलो चयनमा म छु, लामो खुट्या उपिया उडोस् यी सँगै छन् यिनकै लडमा बसी, लामखुट्याहरू गाउँछन् ती उपिया नाच्छन् म हेर्छु बसी। त्यो कवितामा व्यङ्ग्य मात्र छैन, यो कवितामा त चाहिँ हास्यको पुट पनि छ। किन लामखुट्याहरू गाउँछन् ती उपया नाच्छन् म हेर्छु बसी, यस वाक्यमा त व्यङ्ग्य मात्र छैन, यसमा त हास्यको पुट पनि दिएको छ। र अर्को वाक्य पनि लामखुट्या उपिया उडोस् यी सँगै छन् यिनकै लहरमा बसे, यहाँ चाहिँ लामखुट्टे उपियालाई पनि साथीको रूपमा जो उपस्थापन गरिएको छ, यसमा पनि अलिकति हाँसोको व्यङ्ग्य र अरू धेरै चाहिँ हाँसो र अरू धेरै चाहिँ यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको चाहिँ छ। त अर्को यो चाहिँ उनी जे चाहिँ जेल बस्दाखेरिको घटना व्यङ्ग्यको रूपमा मलाई जेलबाट छोडिदिनुहोस् भन्ने सन्दर्भमा उनले राणालाई चाहिँ लेखेको कविता एक किसिमको निवेदन हो यो भनेर भनिन्छ। त उनको अर्को पनि छ चाहिँ, त उनको अर्को कविता छ, जागेर छैन धनी म छैन घरको केवल कुदालो खनी, खान्थे दुःख गरेर चाकरी गरे मन पाउँला कि भनी, एक मन चित्त लगाए चाकरी गरे खुसी भया छन् हरी, मनमाथि पनि भुक्तमान थपिदिया कहिल्यै नखोस्ने गरी। यसरी यहाँ पनि उनले चाहिँ आफ्नो परिस्थितिको पनि चित्रण गरेका छन् र अनि त्यसरी मानमाथि नि भुक्तमान थपिदिएको र कहिले नछुट्टी भयो भनेर उनले आफ्नो दुखेसो आफ्नो चाहिँमा कथा र व्यथालाई यसमा चाहिँ उल्लेख गरेका चाहिँ छन्। र अर्को चाहिँ उनी कुमारी चोकमै बसिरहेको बेलामा उनको चाहिँ छोराको व्रतबन्ध गर्ने बेला भयो, छोराको व्रतबन्ध चाहिँ गर्न नपाउँदाखेरि त्यो त कालै टुट्टी भयो, एउटा ब्राह्मण धर्म एउटा चाहिँ बित्ती भयो, त्यसो भएको हुनाले यस्तो अप्ठ्यारो परिस्थितिबाट त छुटकारा पाउन पाए पनि हुँदो हो भनेर उनले चाहिँ सम्भवत त्यतिखेर कृष्ण बहादुर लाई चाहिँ यो लेखेको मानिन्छ। त 40 वर्ष भैया म पुत्र पनि एक मात्रै छ 8 वर्षको, आयो काल व्रतबन्धको गरो कसौँ बेला त यो हर्षको, क्यारो नाथ म त फर्या फजितीमा एक्लो यहाँ छु फगत, कुन पाठले व्रतबन्ध पार गरौँ भनी देख्छु अँध्यारो जगत। किनभने ब्राह्मणको काम त 7 वर्ष 8 वर्षको उमेरमा व्रतबन्ध गर्नुपर्छ, व्रतबन्ध गरेर वेद ब्राह्मण आरण्यक उपनिषद आदि गरी ग्रन्थहरू व्याकरण साहित्य कोश आदि गरेका व्याकरणहरू पढ्नुपर्छ। अब ब्राह्मण अक्षर नचिनेको ब्राह्मण, निराक्षर ब्राह्मण, अध्ययन नगरेको ब्राह्मण, अनपढ ब्राह्मणले त विवाह पनि गर्न हुँदैन, यस्तो कुरा पनि पाइन्छ। त्यसो भएनाले त एउटा अध्ययन चाहिँ गर्नुपर्ने अनिवार्य चाहिँ शर्त हाम्रो प्राचीन कालदेखि नै रहिआएको पाइन्छ। त्यसरी यो व्रतबन्ध गरेर चाहिँ पठन पाठनको जीवन आरम्भ गर्ने समय हो। अब मैले चाहिँ यो बेलामा व्रतबन्ध गर्न पाइनँ भने त यो चाहिँ धर्मको पनि हानि हुने र बच्चाको पनि हानि हुने, त्यसरी मेरो लागि त अगाडिबाटै संसारै अधार भइराखेको छ। यो धर्म पिताको धर्म हो छोराको व्रतबन्ध गर्नु, पिताको धर्म हो छोरालाई पठन पाठन गराएर योग्य बनाउनु, पिताको धर्म हो छोरालाई विवाह गरेर एउटा वैवाहिक जीवनमा प्रवेश गराउनु। तर म त्यो सम्पूर्ण धर्मबाट आज वञ्चित भइरहेको छु, मैले त्यो धर्म निर्वाह गर्न सकेको छैन। यसरी भानुभक्त आचार्य राणालाई पत्र पठाउँछन् र अगाडि लेख्छन्, गायत्री दिनु बाबुको छ अधिकार दीक्षा दिनु भाइको, बालकले पनि वेद पढिकन सुसार गर्नु गुरु गाईको, यस्तो मुख्य बखत छ यो अरू छ कुन काम पार लगाइदिन, धेरै बिन्ती कति गरौँ चरणमा एकै कुराले छिने। त चाहिँ बाबुको काम चाहिँ अधिकार दिनु हो, आमाको काम चाहिँ भिक्षा दिनु हो। दीक्षा दिने काम चाहिँ बाबुको हो, भिक्षा दिने काम माईको हो। र अनि बच्चाले पनि आफ्नो गुरुकुलको अनुशासनमा बसेर, पठन पाठनको अनुशासनमा बसेर, वेद पढेर अनि आफ्ना गुरुको, कुलको, आमाको, गाईको सेवा गर्नु बच्चाको कर्तव्य, परम कर्तव्य हो। त्यो परम कर्तव्यबाट म आज विमुख भइरहेको छु। छोराको व्रतबन्ध गर्न सकेको छैन। छोराको व्रतबन्ध गर्न नसकेपछि उसले गायत्री मन्त्र जप्ने अधिकार पाउँदैन। गायत्री मन्त्र जप्ने अधिकार नपाएपछि उसको वेद पढ्ने अधिकार पनि सिद्ध हुँदैन। अनि त्यसपछि उसको जिन्दगी नै चौपट हुने अवस्था रह्यो। हे प्रभु, मलाई यो अप्ठ्यारोबाट चाहिँ छुटकारा दिनु पर्यो भनेर यसरी चाहिँ उनले भनेका छन्। अर्घ अगाडि लेख्छन्, ख्वामित आज हजुरहरू पृथ्वीमा मालिक छँदामा पनि ब्राह्मणको व्रतबन्ध अड्कन तयार देख्या र मालिक भनी जाए रात गरे प्रभु चरणमा जो मर्जी होला भनी काण्डै काण्डै सित भनी मर्जी हुन्छ त भने क्यारो सन्छु पनि। यहाँ अलिकति अझ चाहिँ कडासँग पनि भनेका छन् कि मेरो कर्तव्य हो कि व्रतबन्ध गर्नु। त्यस्तै तपाईँहरू चाहिँ धर्माधिकार राजाको पनि कर्तव्य हो कि जनताको चाहिँ विभिन्न किसिमको अधिकारहरू छन्, धार्मिक अधिकार हुन्छ, सांस्कृतिक अधिकार हुन्छ, त्यो कुराहरू हनन नहोस्। जनताहरूले धर्मको पालना गर्न पाउन्, जनताहरूले गाई वेद ब्राह्मणको पूजा गर्न पाउन्, कसैले कसैमाथि अन्याय अत्याचार नगरून् र सबै चाहिँ धर्मपूर्वक चाहिँ आफ्ना कर्तव्यमा चाहिँ लागुन् भनेर चाहिँ शासकहरूले, धर्माधिकारीहरूले सचेत हुनुपर्दछ। आज तपाईँहरू जस्ता धर्माधिकारी शासक हुँदाखेरि पनि आज ब्राह्मणको छोराको चाहिँ व्रतबन्ध अड्किन गइरहेको छ। धर्मको हानि भइराखेको छ, कर्तव्यको क्षति भइराखेको छ, यो हाम्रो परम्पराको क्षति भइराखेको छ। यस्तो अवस्थामा मैले मेरो समस्या यहाँहरूको समक्ष अवगत गराउनु मेरो धर्म हो, मेरो कर्तव्य हो। मैले मेरो कर्तव्य चाहिँ यहाँहरूको समस्या जाहेर गरेँ। अब यहाँहरूले आफ्नो कर्तव्य पुरा गर्ने नगर्ने यहाँहरूको कर्तव्य हुन आउँछ भनेर यसरी उहाँले भन्नुभयो। अन्तिममा त उहाँले कडैसँग भन्छन्, कण्डैसित भनी मर्जे हुन्छ त भन्या क्यारो सहन्छु पनि। अब तपाईँले कण्डैसित भन्नुहुन्छ भने त मैले यसमा चाहिँ केही गर्न सक्दिनँ। मैले सहनु पाएको मसँग निरीह अवस्था छ, मसँग कुनै किसिमको अधिकार छैन, म आज बन्दी जीवन चाहिँ बिताइराखेको छु। त्यसै हो भएको हुनाले त यो अहिले चाहिँ म चाहिँ केही भन्न सक्दिनँ, मैले सहनु पाएको मसँग विकल्प छैन भनेर यसरी भानुभक्तले आफ्नो छोराको व्रतबन्ध अड्किएको सन्दर्भमा, आफू जेल परिरहेको सन्दर्भमा उल्लेख गरेका छन्। फेरि श्रोताहरू, भानुभक्त आज किन जेल परे भन्नु होला। भानुभक्त आचार्यले कहिले पनि खासै मात्रामा सरकारी जागिर खाएनन्। उनले चाहिँ पढे पढाए र उनी पाण्डित्य चाहिँमा गरे, उनले पौरोहित्य गरे र उनले चाहिँ आफ्नो चाहिँ खेती किसानी गरेर आफ्नै धर्मकर्ममा चाहिँ जीवन बिताएको देखिन्छ। उनले खासै मात्रामा जागिर खाएको देखिँदैनन्। तर चाहिँ पिताजी भने जागिरे थिए धनञ्जय आचार्य, त्यसले गर्दाखेरि त चाहिँ त्यहाँको चाहिँ पाल्पागढीको चाहिँ कतिपय हिसाबहरू चाहिँ चुक्ता गर्न नभ्याउँदै धनञ्जयको चाहिँ मृत्यु भएको हुनाले त्यो बाँकी भगौता हिसाबलाई लिएर भानुभक्त आचार्यलाई पक्राउ गरेर कुमारीचोकमा राखिएको थियो भनेर चाहिँ भनिन्छ। त्यही बेलामा भानुभक्तले यस्ता चाहिँ व्यङ्ग्यपूर्ण कविताहरू पनि रचे र अनि त्यो चाहिँ चौबिसै घन्टा चाहिँ थुनामा पर्नु पर्दाखेरि ब्राह्मणको बच्चु पढिराख्ने, लेखिराख्ने, केही कुरा भनिराख्ने, पाठ प्रवचनहरू गरिराख्ने, पाठ पारायणहरू गरिराख्ने, खेती किसानी गरिराख्ने, बिहान चाहिँ चार बजे उठेदेखि बेलुका 8-9-10 बजेसम्म सक्रिय भइराख्ने मानिसलाई ल्याएर खोरमा ठ्याक्क जाकिदिएपछि कसरी बस्न सकोस्? त्यो ब्राह्मणको बोटुभित्र एउटा चेतना थियो, एउटा विचार थियो, एउटा भावना थियो, त्यसलाई केही न केहीका माध्यमबाट ऊ पोख्न चाहन्थ्यो, ऊ भन्न चाहन्थ्यो, ऊ लेख्न चाहन्थ्यो। त्यसो भएको हुनाले त उनले चाहिँ यस्ता व्यङ्ग्यपूर्ण कविताहरू पनि लेखे र उनको मनमा यसो लाग्यो एउटा अध्यात्म रामायण ज्यादै राम्रो रामायण छ, चाहिँ ठिक्क आकार प्रकारको रामायण छ, म यहाँ त्यसै खा अलि चाहिँ झिङ्गा धपाएर बस्नु भन्दा त त्यही काम गरे भनेदेखि त भगवान रामको पनि आशीर्वाद होला, जगत जननी सीताको पनि आशीर्वाद होला, विद्याको पनि आशीर्वाद होला, केही कल्याण होला। नभए अध्यात्म रामायण पढ्न नसक्नेहरूले मैले लेखेको अनुवाद गरेको सामान हेरेर रामायणको भावबोध होला, रामायणको विचार बोध होला, भगवान्का प्रतिको श्रद्धा र भक्ति अरू जागृत होला, त्यसैका लागि भए पनि म रामायण लेख्छु भनेर भानुभक्त आचार्यले कलम चाहिँ उठाए। जेलमा हुँदैमा चाहिँ भानुभक्त आचार्य कलम उठाएका थिए। भनिन्छ श्रोताहरू, जब चाहिँ भानुभक्त आचार्यले केही श्लोकहरू लेख्दै गए त उनलाई चाहिँ पहरा दिने सेना सैनिकहरूले पनि त्यस्ता श्लोकहरू कण्ठ गरेका थिए अरे। अनि त्यस्तो कण्ठ गरेका श्लोकहरू ठाउँ ठाउँमा तिनीहरू भट्ट्याइ पनि हिँड्थे अरे। कुनै बेला जब भानुभक्त छुटेर तनहमा गइसकेपछि धेरै पछि जब चाहिँ मोतीराम भट्ट हुर्किए, सचेत भए, बनारसमा गए, अध्ययन गरे, आफ्नो भाषा साहित्यको विकास गर्नु पर्दो रहेछ भनेर कम्मर कसेर लागे, त्यस्तै बेलामा एउटा मानिसले गाएको उनले चाहिँ सुने र त्यो सुनेपछि उनलाई ज्यादै राम्रो लाग्यो र सोधे, ए यो श्लोक कहाँ पाएको हँ, कसले लेखेको हँ भनिकन सोद्धाखेरि, पश्चिमतिरका कहाँ कहाँ उता तनहुँतिरका भानुभक्त बाजे भन्ने थिए, उनले लेखेको दुई चार श्लोक, उनले ठुलै धेरै नै लेखेका छन्, दुई चार श्लोक यसो चाहिँ मौका मिल्दा कण्ठ गरेको भनेर चाहिँ भनेछन्। र अनि कहाँ कहाँ मान्छे हुन् यो भन्दा यी तनहुँ चुँदी रम्गातिर भन्थे ती भानु बाजे, अब यहाँ थुनामा परिया थिए अरे, अनि तिनले लेखेको अलिअलि अंश हामीले यसो फाटाफुटो कण्ठ गरेको भनेर भन्थे। अनि ल त्यसो भए चाहिँ जान पर्यो भनेर मोतीराम भट्ट काठमाडौँबाट दादिङ, दादिङबाट गोर्खा, गोर्खाबाट लमजुङ, लमजुङबाट तनहुँ पुगेर भानुभक्त आचार्यको खोजी गरे। जब भानुभक्त आचार्यको खोजी गर्दै गर्दै तनहुँसम्म पुगेका थिए, त्यो हस्तलिखित सामग्रीहरू मोतीराम भट्टले प्राप्त गरे र अनि त्यही मोतीराम भट्टले प्राप्त गरेर भानुभक्तका विषयमा जानकारीहरू लिएर उनी काठमाडौँ फर्किए र पछि बनारस गएर भानुभक्तका रामायणलाई उनले क्रमशः चाहिँ प्रकाशन गर्दै गए र उनको जीवनीलाई लिएर पनि र उनको काव्य शैलीलाई लिएर पनि मोतीराम भट्टले प्रशस्त सामग्रीहरू तयार गरे र त्यो सामग्रीले नै आज नेपाली साहित्यमा समीक्षाको, समालोचना साहित्यको जगको काम, एउटा भूमिकाको काम गरेको हामी पाउन सक्दछौँ।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ। BFPS गोर्खा रेडियो।

उनले चाहिँ त्यही कुमारज्यूकै विषयमा पनि अझ चाहिँ भनेका छन् अगाडि, के भन्छन् त भन्दाखेरि, शरीर छ अति शरीर छ अति कच्चा, अन्न जल्ले रह्याको, विनती गरी गरौँ यो देहमा जो भयाको, बहुत फिजिती पाया रोगले ग्रस्त पारी, शरीर हुन गयो ठिक पूर्व झैँ फेरि भारी। अगाडि लेख्छन्, व्यर्थै मामा कुमारे चोक थुनी यहाँ उयाँ बिरामी भई, आया ध्यान आया त्यहाँ घरमा बिराम अति बढ्यो ठुलो विपत्ति सही, काट्य दिन अब सन्च भो अझ पनि थुन्छन् त मेरो गति, अर्को छैन दयारो सजरको मेरा त ख्वामित पति। साथै चाहिँ बिरामी पनि परेछन् र अनि बिरामी पनि परेपछि अनि त्यसपछि म त साह्रै भएँ, अब मर्ने नै भएँ, अरू कुनै मेरो गति नै छैन भनेर फेरि त्यो कुरालाई पनि उनले यो चाहिँ श्लोकमा चाहिँ सम्झाएका छन्। अगाडि भन्छन्, साँचा हुन् जति लेखिया सब कुरा आफ्नो व्यवहारधरी, यी कुरा त ऐन सवाल रितले श्रेष्ठ प्रमाणले गरी, साबितै ठहरने पो पनि भन्या यसमा ऐनमा जति, तोक्याको छ गुना हजार तेरौँला राख्वैन एकदम रति भनेर यो कुरा उनले चाहिँ लेखेका छन्। अझ अर्को एउटा व्यङ्ग्य पनि यस लेखेका छन् उनले यही सिलसिलामा, नमृत्यु टार्न्या हो यसरी झगडामा अघिसरी, न कोटिनको मालिक हुनु छ घरमा दौलत भरि, भ्याकमा दिन जान्छन् तब मन बुझाउँ म कसरी, कृपा राखे ख्वामित अब छिनिदिनुहोस् हुन्छ जसरी। यही मुद्दाकै सिलसिलामा यो चाहिँ लेखेका छन् र यो चाहिँ यो छिटो गर्नुहोस्, मलाई अप्ठ्यारोमा परिराखेको छु, यस्तो जाबो कुरा कति म चाहिँ गिड गिड गिडाएर चाहिँ बस्नु भनेर भनेका छन्। र अझ चाहिँ एउटा व्यङ्ग्य त मैले भनिसकिन्, अर्को एउटा प्रशासनिक चाहिँ लेन्दी, प्रशासनिक चाहिँ ढिलो चाहिँ गरिदिने व्यवस्था गरिदिने, कहाँ कहाँको तनहुँदेखि आएको एउटा भानुभक्त बाजेलाई कसले वास्ता गर्ने नि त, त्यसले गर्दाखेरि त्यस कुरालाई त मजासँग चाहिँ व्यङ्ग्य गरेर उनले लेखेका छन्। बिन्ती डिट्ठा बिचारे सित म कति गरौँ, चुप रहन्छन् न बोली, बोल्छन् ता ख्याल गर्या झैँ अनि पछि भन्दछन् भोली, कि ता सक्दिन भन्नु कि तब छिनिदिनु, क्यान भन्छन् यी भो बोली, कि ता सक्दिन भन्नु कि तब छिनिदिनु, क्यान भन्छन् यी भोली, भोली भोली छँदैमा सब घर बितिगो बक्सियोस् आज झोली, भोली भोली उदैमा सब घर बितिगो बक्सियोस् आज झोरी। अब प्रशासकलाई अथवा राणा सरकारका चाहिँ सरकारवालालाई यति कडासँग चाहिँ चिठी लेख्न सक्ने, अब राणाको समय भन्दा भानुभक्त पनि एउटा आँटेला मान्छे रहेछन्, जोखिम उठाउने खालका मान्छे रहेछन्, परदेखि चाहिँ संवाद विवाद प्रतिवाद गर्ने आँट राख्ने व्यक्ति रहेछन् भन्ने कुरा यसबाट बुझिन्छ, र हाम्रो प्रशासनको संयन्त्र कस्तो थियो त्यतिखेर भन्ने कुरालाई पनि यो सोचले चाहिँ यहाँ चाहिँ व्यक्त गरेको हामी पाउँदछौँ। उनको एउटा अर्को फुटकर कविता चाहिँ छ, उनी कुनै साथीको घरमा चाहिँ गएका थिए, मकै चाहिँ मात्रै भुटेर ल्याएछन्, अरू केही पनि ल्याइन्छन्, अनि उनलाई चाहिँ चट्ट एउटा कविता फुर्यो कि मकै मात्रै खर्लाक खर्लाक कसरी खाने, मकैसँग अरू पनि केही चिज भए पो अनि खान हुन्थ्यो त, त्यसो भएको हुनाले उनले चाहिँ त्यतिखेर एउटा लेखेछन् कि असल मुङ्ग्रे केरा कि त मै हवस बेस अमिलो, कि त सेता मुला कि त बरु हवस साग उसको, असल हुन्थ्यो धुपमा न तर यसरी खानु कसरी, भुटी ल्यायौ थालमा मकै तिमीले क्यान यसरी, भुटी ल्यायौ थालमा मकै तिमीले क्यान यसरी। यसरी चाहिँ उनले तत्कालै कविता रचिहाले। यसबाट चाहिँ भानुभक्त चाहिँ व्यङ्ग्य कवि पनि थिए, भानुभक्त चाहिँ आँसु कवि पनि थिए, भानु

0: त प्रकृति कवि पनि थिए, प्रकृतिको काखमा जानबित्तिकै प्रकृति नै फुलिहाल्थ्यो फुरिहाल्थ्यो, र भानुभक्त चाहिँ सामाजिक कवि पनि थिए, समाजका सन्दर्भहरूलाई पनि उसले आफ्ना कवितामा चट्टै चाहिँ उतारिहालेको अवस्था हामी पाउन सक्दछौँ। जस्तो कि एक दिन उनी चाहिँ मावलीको घरमा चाहिँ जानुपर्ने थियो, र अनि त्यहाँ चाहिँ त्यो अर्को एकजनाको घरमा चाहिँ जानुपर्ने थियो, र त्यहाँ जाँदाखेरि त्यहाँ व्रतबन्ध थियो, त्यो व्रतबन्धमा चाहिँ भानिजको रूपमा चाहिँ जानुपर्ने, त जाँदाखेरि अलिक टाढा भएको हुनाले गोजाधरको घरमा चाहिँ पसेर जानु पर्यो। अब आज अलिकति अवेला पनि भयो, अब गोजाधरको घरमा चाहिँ पस्छु, उनले पनि चाहिँ बेला बखतमा चाहिँ त्यतातिर केही हुँदाखेरि यो बाटो पर्दाखेरि पस्नुहोस् है पण्डितजी भने, गोजाधरले पनि भनेका छन्। अब भएन आज अवेला अवेला पनि भयो, उनकै घरमा बास पनि बस्यो, अब यसो गफसप पनि गऱ्यो, अनि भोलिपल्ट बिहान यसो नुहाई धुवाई आदि इत्यादि गरेर अनि फेरि जाउँला चाहिँ भनेर यस्तो चाहिँ विचार गरेर गोजाधर घर गए। तर संजोगवश गोजाधर पनि त्यो घर बेला घरमा रहेनछन्, गोजाधरका चाहिने छोरा पनि रहेनछन्, मात्र चाहिँ सासु र बुहारी रहेछन्। तर गोजाधरकी बुढी त ज्यादै कठोर रहेछन्, बासै बस नदिने खालकी। त जब उनी गरे यसो को हुनुहुन्छ भनेर सोधेको थियो, कसलाई खोजेको भन्दा गोजाधरकी चाहिँ म यस्तो हुँ भानुभक्त, मेरो गोजाधर चाहिँ साथी हुनुहुन्छ, यसो बाटो पर्दा पस्नुहोस् न भन्नुभएको थियो, त्यसरी आज चाहिँमा अब अलिकति अवेला पनि भयो, यहीँ चाहिँ भेटघाट पनि हुने, बस्न पनि हुने, गफगाफ पनि हुने, आज यतै बास बसौँ कि भनेर आएको भनेर चाहिँ भन्दाखेरि त हेट यहाँ चाहिँ पहिला त सासूसँग कुरा भयो, बुहारीसँग कुरा भयो, पछि बुहारीले सोध्नुपर्छ, सासूमाले सोध्नुपर्छ, म त यस्तो बारे केही भन्न सक्दिनँ, सासूमाले जे मर्जी हुन्छ त्यही गर्नुपर्ला भनेर सोद्धाखेरि त है कहाँ चाहिँ यहाँ बस्ने, कहीँ नपारे यहाँ हामी दुईवटा चाहिँमा सासु बुहारी बाहे अरू कोही चाहिँमा स्वास्नी मान्छे छैनौँ, यस्तो चाहिने स्वास्नी मान्छे मात्रै भयो भने कहीँ तिमीहरूलाई बास दिन्छौँ हामी दिँदैनौँ भनेर एकदम झपारिनु भयो। अनि त्यसपछि भानुभक्तले भने होइन हामी बाहिरै बस्छौँ, हामीलाई यसो एक लोटा पानी दिनुहोस्, हामीसँग अरू सामान छ हिँडै छ, केही गर्नु पर्दैन, हामीलाई घरभित्रै पनि परेन, यहीँ चाहिँ बाहिर पिँढीमै हामी बस्छौँ भइहाल्छ नि भन्दाखेरि त्यहाँ पर्फेक्ट कहाँ चाहिने हुन्छ र भनेर पो भने बा। अनि त्यहाँबाट चाहिँ बुहारी चाहिँले चासोभित्र यसो यतातिर कतै बसौँ त भने, बस्दाखेरि त्यो ढिकीमा चाहिँ घत्रक्क चाहिनेमा सामान डोको बिसाउँदाखेरि आवाज आयो, पछि चाहिँ आएर हेरेको त ढिकेमा ए तेरीमा डाँका हो चोर्नलाई आएका, यहाँ चाहिँ हुन्न यहाँ बस्न पाउन्न भन्दा भन्दै पर यसरी चाहिँ हप्काइन्, यसरी हप्काए भएपछि साह्रै दिक्क लाएर भइगयो छोड्दे भएर अनि भानुभक्त चाहिँ अगाडि बढे र चौतारैमा चाहिँ गएर बसे। भोलिपल्ट चाहिँ बिहान बच्चाहरू खेल्दै आउँदाखेरि एउटा श्लोक लेखेर त्यही गोजाधरकै चाहिँ नातिको चाहिँ दौराको फेरमा दौराको चाहिँ त्यो चाहिँ जुन सुर्केनी हुन्छ सुर्केनीमा बाँधेर ल यो भरे बासी दिनु है भनेर दिएका थिए। अनि त्यही चाहिँ श्लोक चाहिँ ती बच्चाहरूले पनि कण्ठ गरेका थिए र त्यो चाहिँ श्लोक पछि चाहिँ कण्ठ परम्पराबाटै बाजा सङ्कलनमा पनि रह्यो र चाहिँ गोजाधरकी सोतीको चाहिँ अलिछिन स्वभावलाई चाहिँ उनले बहुत व्यङ्ग्यपूर्ण शैलीमा चाहिँ यसरी लेखेका चाहिँ छन्। गजाधर सोतीका घर बुढी अलक्षिन कि रहेछन्, नरक जान लाए सबसित विदा बाधी भएछन्, गयौँ साँझमा तिनका घर पिँढीमा बास गरियो, निकालिन साँझमा अलिक पर गुजरान गरियो। यसरी यो चाहिँ कवितामा यस्तो व्यङ्ग्य चाहिँ यसमा गरिएको हामी पाउन सक्दछौँ। सैन्य
1: सुनिदिएको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन समेत अनुरोध गर्नु भएको छ। प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामिलाका चर्चित पत्रकार हरिबहादुर थापा,
2: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ?
3: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ आश्चर्यजनक र अनौठो छ। प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ, यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ। त्यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग। त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन् ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ। तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ आम्दानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला, अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीबाट आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन। अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्रनु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले, त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ, त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ। तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट चाहिँ यस्तो शब्दावली प्रयोग हुनु जायज होइन। यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ, ठिकै विषयमा चाहिँ लड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ। प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ, देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कति बेला पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ। फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन।
2: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको त होइन उहाँले,
3: उहाँ एक्लै कसरी हुनुहुन्छ, उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ, दुई तिहाई प्राप्त पार्टीबाट प्रधानमन्त्री हुनुभएको छ, कसरी एक्लै हुनुहुन्छ? सांसदहरूले त उहाँ विरुद्ध अविश्वास प्रस्ताव त ल्याएको छैन होला, 181 जनाले उहाँ एक्लै हुनको लागि 181 जना उहाँको विरुद्धमा उत्रिनु पर्यो, त्यो त छैन, संसद त उहाँकै पकडमा छ त, उहाँ एक्लै कसरी हुनुभयो? यो चाहिँ अनौठो लाग्छ, एक दुई तिहाई प्राप्त प्रधानमन्त्रीले म एक्लै छु भन्नु यो जति आश्चर्यजनक र लाग्दो कुरा त केही पनि भएन त। प्रधानमन्त्री त होल मुलुकै उहाँसँग छ, दुई तिहाई भनेपछि त उहाँको विरुद्धमा त थोरै नागरिक होला, दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री एक्लै त यो त अलिकति अनौठो भयो। त्यसो हो भने उहाँ एक्लै भएर शासन चलाउनै पाउनुहुन्न, उहाँले एकजना सांसद मात्रै भएर कसरी देश चलाउनुहुन्छ? हामी त दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री भनिदिएका छौँ, हामी नागरिकको हकमा त
2: नआतिनुहोस् भनेर पनि भन्नुभएको छ, यो भने उहाँ आफै आत्तिएर अरूलाई नआतिनुहोस् भनिरहनु भएको त छैन,
3: उहाँ आफै आत्तिएको हुनसक्छ, मुलुक आत्तिएको छैन, मुलुकले त यस्ता धेरै खाले समस्याहरू धेरै खाले द्वन्द्व घटनाहरू देखेकै हो, 17,000 नागरिक मरेको पनि देखेकै हो, मारिएको पनि देखेकै हो, जिल्ला सदरमुकाम ध्वस्त भएका पनि देखिएकै हुन्, धेरै कुराहरू देखिसकेको छ मुलुकले, देख्न बाँकी घटना कम छैन, जेएनजी विद्रोहमा त देशको खरानी नै बनाएको पनि त देखेकै हो नि, त्यसले कारणले गर्दा उहाँ एक्लै के का लागि लड्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन, अब मुलुक समस्यामा छ त्यो त थाहा छैन, त्यो त सम्हाल्न उहाँलाई दिएको हो, उहाँले एक्लै लड्ने चाहिँ अब उहाँ एक्लै कसरी लड्नुहुन्छ त, मलाई त्यो चाहिँ आश्चर्य लाग्यो, मुलुकै लड्छ नि समस्याको लागि त, प्रधानमन्त्रीले आग्रह गर्ने आह्वान गर्ने हो, अब उहाँ त्यो रहस्यमय शब्द प्रयोग गरेर सधैँभरि जनतालाई चाहिँ त्यो भावुकतामा बगाइरहन सकिन्छ भन्ने खालको आयो भने त्यो शासकीय संरचनाबाट त्यो आउनु चाहिँ जायज होइन।
1: नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ। नेपाल क्रिकेट सङ्घ ज्ञानका अनुसार प्रतियोगिता आगामी अक्टोबर 26 नोभेम्बर 21 सञ्चालन हुने भएको हो। प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने 8 फ्रेन्चाइजले विदेशी खेलाडी अनुबन्ध गर्दैछन्। एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। हवस् त, खबर यति नै, नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साथी म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग हाम्रो सामाजिक परिवेशसँग कतिको मेल खान्छ भनेर हामी खोजिरहन्छौँ, निहालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत अनि दुःखमा संगीत। यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा साङ्गीतिक बसाइमा छौँ हामी यो क्षण यो बेला बिएबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा। र आज पनि श्रोताहरू, सधैँ जस्तै म यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीत राख्नेछु र पक्कै पनि तपाईँ आदरणीय श्रोताहरूले सुनेर साथ दिनुहुनेछ हजुर यही आशाको साथ। अब नि कार्यक्रमको उठानमा सधैँ जस्तै एउटा देशभक्ति गीत राख्न चाहन्छु, देश बोलेको गीत राख्न चाहन्छु। र आज भने चाहिँ म माधव प्रसाद घिमिरेले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु नाटिकाजीको स्वर सङ्गीतमा, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे। अहिलेलाई भने यही देशभक्ति गीत यहाँहरू माझमा कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

नेपाली हामी रहुला कहाँ, नेपालै नरहे उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे। आदरणीय श्रोताहरू, एउटा अग्लो अनि दरिलो स्वाभिमान बोलेको गीत जसले यो मेची महाकालीलाई बाँधेको छ, हिमाल पहाड र तराई मधेसलाई बुनेको छ। हामी हाम्रा यी अग्ला हिमाल छ र नै त यो ब्रह्माण्ड यो विश्वमा अग्लिएका छौँ। त्यसैमाथि हाम्रा हराभरा तराई सुनका टुक्रा जस्तै हो भने हिमाल हिरा हो। अनि यो धरतीको यो पावन भूमिको पहिलो धन भनेको यही देशको माटो हो। यति कुरा यस धरतीमा जन्मेका सबै सबै नेपालीहरूले बुझ्नु छ। मेची र महाकालीका हरेक नेपाली मन मनले यो कुरालाई मनन गर्नु छ र यसैको सम्झना नरहने हो भने संसार कतैबाट देखिने छैन। त्यसैमाथि हाम्रा चाड पर्व दसैँ तिहार लोछार छठ उदौली उभौलीमा बज्ने चुट्का होस्, ख्याली होस् या झ्याउरे रोदी हाकपारी साकेला सबै सबैले यसको रौनकता थपेको छ। त्यसैमाथि आदरणीय श्रोताहरू, हाम्रो बहादुरी र जितसँगै हाम्रा हृदय जुर्मुराइरहेका हुन्छन्। यहाँका मादलको तालमा हामी तालमा ताल मिलाउँछौँ। त्यसैले यसैलाई बचाउनु छ अनि सभ्यता फुलाउने हाम्रो हिमाल र हाम्रो पूर्वबाट विश्वमा उज्यालो छर्ने यी शाश्वत सत्यलाई पनि जोगाइराख्नु छ भन्ने एउटा देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरे र यो गीतमा स्वर रहेको थियो नातिकाजीको, सङ्गीत पनि नातिकाजीकै रहेको थियो भने यसमा शब्द भने राष्ट्रकवि माधव प्रसाद घिमिरेको रहेको थियो। सङ्गीतको लय अनि गीतको भाव बोल्ने यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा साङ्गीतिक सुस्केरा।

आदरणीय श्रोताहरू, एउटा वाद्य त अर्को जीवनको सहजता स्वीकार्नु पर्दा माया गर्ने मुटुभित्र कसरी गाँठो पर्दछ भन्ने एउटा स्वीकारोक्ति। अझ भन्नु श्रोताहरू, एउटा परदेशी जसले आफ्नो प्रिय मान्छेसँगको त्यो न्यानो साथ छोडेर त्यो प्रियको का घर परिवारको लाख सम्झनाको ठुलो भारी बोकेर जन्मेको ठाउँ हुर्केको गाउँ छोडेर जाँदै गर्दा मन अमिलो पर्दाको बिम्ब समय र परिस्थितिसँगै एकैचोटि सम्झौता गर्नु पर्दाको एउटा प्रतिबिम्ब प्रस्तुत गीत थियो। गीतकार लीलाराज काम्बाङको गीत, रचना शङ्कर थापा इस्मालको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, यसरी छुटिएर टाढा जाने क्षण नै हो प्रेमी मनहरू झन गाढा हुने, जहाँ मन बुझाउने माध्यम समेत नभइदिँदा छिट्टै फर्किने आग्रह भइदिन सक्दछ।

0: SBS गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बिएबिएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको भाव बोलिरहेको छु, सङ्गीतको जानकार राखिरहेको छु अनि स्वरको लय पनि यहाँहरू माझमा सुनाइरहेको छु। र यसै क्रममा भर्खरै मैले गीतकार पारस थापाको गीत रचना, गणेश पराजुली को संगीत अनि गणेश पराजुली र यशोदा पराजुलीको स्वरमा रहेको एउटा युगल गीत राखे, जुन गीतले श्रोताहरू जहाँ घर देशको माया बोकेर परदेश जाँदै गर्दा माया झनै धेरै गाडा बन्न पुगेपछि, सम्झनाको तरेली अग्लिएर निदै हराउन पुग्दा, ज्यानवारी अनि मन सात समुद्र पारी बन्न पुग्दाको एउटा प्रेमिल भाव बोलेको थियो। आदरणीय श्रोताहरू, वास्तवमा साँचो माया गर्नेहरूले आफूलाई नम्बरी सुन जस्तै प्रमाणित गर्ने गर्दछन् र आफूलाई कहिले पनि मायामा आदि राख्न पटक्कै चाहँदैनन्, किमार्थ चाहँदैनन्, जस्तो कि यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार यस्तै कुरा गुनगुनाउनु हुँदैछ।

हजुर आदर श्रोताहरू, मायाले सुटुक्कै तानेपछि हेराइमा माया, बोलीमा माया, अनि टोलाइमा समेत माया नै भएपछि त्यहाँ प्रेम गर्ने प्रेमीहरूले, माया गर्ने मायालु मनहरूले माया पनि खुलेरै गर्दछ, अनि प्रत्युत्तरमा पनि त्यस्तै पुरै मायाको अपेक्षा राख्ने गर्दछ भन्ने एउटा सत्य बोलेको गीत हेमन्त शर्मा र शान्तिश्री परियारको स्वरमा राखे। हेमन्त शर्माकै शब्द अनि सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। हुन पनि आदरणीय श्रोता, माया जालमा परेको समाजले नबुझे पनि स्वयंमा माया गर्नेहरूले भने बुझेकै हुने गर्दछन्। त्यही भएर त प्रेमी मनहरूले आफ्नो प्रिय मान्छेहरूलाई सके सुनकै कचौरीमा गाईको बिगौती दिने हतारो गरिहाल्दछन्।

आदरणीय श्रोताहरू, मखमली मायाले पुलकित भएको प्रेमी मनभित्र एकाएक उठेको मायाको छाल, जुन छालले नेत्रुक्क मायालु मन भिज्न पुग्दा मन खोलेर आफ्ना प्रिय मान्छेलाई संसारको सबैभन्दा महँगो कचौरीमा राखेर मायाको खुराक खुवाएर पल्काउन खोज्दै गर्दा त्यही माया जालभित्र परेको सम्म कोही कसैले नबुझे पनि माया गर्ने मनले भन्ने मजाले बुझेपछि थोरै शरम, थोरै कौतुलता अनि चरम मायाको पहाड उठ्न पुग्दाको गीत थियो। राजन राज शिवाकोटीको शब्द संगीत अनि मदन कृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा। हुन पनि आदरणीय श्रोता, मायाले कतिखेर प्रेमी मनहरूलाई बाँध्ने हो पत्तो चाहिँ हुँदैन है। मन चोर्ने, मन बेर्ने खेल प्रेमीहरूले पत्तै नपाई भइदिन सक्दछ।

0: VS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: Lagi hernohos gov.uk/veteran-card.
1: BFBS Gorkha Radio.
2: हजुर आदरणीय श्रोताहरु बेबेस गोर्खा रेडियो अर्थात घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण यो बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र यसै क्रममा मैले यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीतको भावहरू बलिरहेको छु सङ्गीतका झन्कारहरू राखिरहेको छु र गीतका लयहरूलाई समेटिरहेको छु र भर्खरै मैले यहाँहरू माझमा गीतकार बिएम गुरुङ बालुले लेख्नुभएको एउटा गीत राखे राजेश थापा मगरको सङ्गीत अनि राजेश पायल राई र अमृता लिम्बुको स्वरमा जुन गीतले आदरणीय श्रोताहरू मायाले मनभित्र हलचल मचाउन पुग्दा टोखेर मायाको मोहनी छर्ने लुकेर हेर्ने बाट मन भुतुक्कै भएपछि के भएको हो किन भएको हो कसरी भएको हो त्यसैको पत्तो नपाउँदाको एउटा छटपटी र मायाको कौतूहलता बलेको थियो सायद आदरणीय श्रोता हो यस्तै र यसरी लुकेर लाएको माया नै त कहिले पुरानो नहुने होला

पुरानो हुँदैन माया जुनी जुनी सम्म पनि। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास, समर्पण, त्याग, आँट, भरोसा भइदिएमा र यस्तै बिचमा माया फक्रिएमा त्यस्तो माया किमार्थ पुरानो हुँदैन। मायाको खातिर दसैँ प्रमाण केही जुटाइरहनु पनि पर्दैन, त्यस्तो माया पुरानो पनि हुँदैन भन्ने भावको यो प्रेमिल गीत राखे मैले यहाँहरू माझमा। गीतकार नारी हस्ताक्षर निलम अङ्गुहाङ राईको गीत रचना, सुरेश अधिकारीको सङ्गीत अनि कुमार सानु र सञ्जीविनीको स्वरमा। आदरणीय श्रोताहरू, अब नै बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर आइपुगेको छु र बिसौनीमा यहाँहरू माझमा सत्यराज आचार्य, स्वरूपराज आचार्य र जिना र शैलीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। यो गीतमा शब्द सङ्गीत श्रीकृष्ण बम मल्लको रहेको छ। यही गीतको साथ म भने ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण श्रोतालाई खुसी बनाइराख्न सकोस्। नमस्ते।

0: Sa Live Radio.
1: On air.
0: At live.
1: On your smart speaker. Upon host.
2: Play VFBS.
0: Hello. VFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: दशक भन्दा बढी समयदेखि दुर्लभ वस्तु दस्तावेज र स्मृतिहरू सङ्कलन गरेर धनकुटा छको आफ्नै घरमा चलाएको संग्रहालय उचित प्रचार प्रसार तथा स्थानीय तहको व्यवस्थाका कारण ओझेलमा परेको छ। गोपाल बराइलीको रिपोर्ट।
4: शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले आफ्नै घरमा संग्रहालय स्थापना गरेर पुराना सामानहरूको संग्रह सँगै धनकुटाको सामाजिक सांस्कृतिक राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेख बनाउनु भएको छ। यस संग्रहालयलाई शहीद भीमनारायण श्रेष्ठ स्मृति संग्रहालयको नाम दिइएको छ, तर यो संग्रहालय ओझेलमा परेको छ। स्थानीय सरकारले यसको संरक्षण र प्रसार प्रसारमा कुनै ध्यान दिएको छैन। स्थानीय राजेश्वर बहादुर श्रेष्ठ।
5: धनकुटामा तत्कालीन अवस्थामा प्रयोग भइरहेका कुराहरू नयाँ जेनेरेसनलाई पनि जानकारी होस् भन्ने उद्देश्यले उहाँले आफ्नै निजी खर्चमा उहाँले सञ्चालन गरिरहनु भएको छ। यसमा स्थानीय सरकारले पनि चासो देखाइदियो भने अझै यसले चाहिँ प्रचार प्रसार पाउने थियो।
4: संग्रहालयमा भीमनारायणले जेलमा बिताएका संघर्षका दिन, राज्यद्रोहको मुद्दा लागेपछि पञ्चायतकालमा उकिल नपाएको पीडा लगायतका सामग्री समावेश छन्। त्यसै गरी संग्रहालयमा शहीद भीमनारायणसँग सम्बन्धित कपडा, घडी, चिठी पत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृति चिन्हहरू संग्रहित गरिएको मनोज नारायण श्रेष्ठको भनाइ छ।
6: यहाँ बुवाको उहाँ जुन कारावास जीवनमा बिताउनु भएको बक्सा छ, होइन, उहाँको लुगा छ, घडी छ, सेभिङ ब्रसहरू ब्रस छ।
4: संग्रहालयमा 200 भन्दा बढी दुर्लभ सामग्री सुरक्षित रहेका छन्। वर्षौंदेखि संकलन गरेर बनाइएको संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासकार र संस्कृति अध्ययन गर्नेहरूको महत्वपूर्ण अध्ययन केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। कहिले काहीँ नजिकैका विद्यालयबाट इतिहास पढ्ने विद्यार्थी, अनुसन्धानकर्ता लगायत आउने गरेको उहाँको भनाइ छ।
6: विशिष्ट मान्छेहरू आउँदाखेरि त खोलेर देखाइदिन्छु, अरू कोही छ हेर्ने छ भनेर यहाँ चोक बजारहरूमा थाहा पाएका, मेरो घरमा संग्रहालय छ भने थाहा पाएकोलाई चाहिँ मलाई फोन गरेर यस्तो यस्तो खालको मान्छेहरू आउनुभएको छ, तपाईँको संग्रहालय हेर्ने इच्छा गर्नुभएको छ भनेर हुन्छ, म टाइम निकालेर दिन्छु र उहाँहरूले चाहिँ एकदम रमाएर जानुभएको छ। अहिलेसम्म
4: संग्रहालयमा संग्रहित पुराना सामग्रीहरू सहित धनकुटाको सामाजिक सांस्कृतिक राजनीतिक र ऐतिहासिक अभिलेखबाट दशकौं अघिको जीवनयापन कस्तो थियो भन्ने प्रश्नको उत्तर पाउन सकिन्छ। तर समयसँगै चलन चल्तीबाट हराउँदै गएका सामग्रीहरूलाई नयाँ पुस्ताले विस्थापित गर्दै गएका कारण धेरै ठाउँमा लोप भइसकेका छन्, जसले गर्दा तिनको ऐतिहासिक महत्व बुझ्ने अवसर पनि क्रमशः घट्दै गएको छ।
3: बिपी राजमार्गको खुर्कोट नेपालथो कटुन्जे बेसी खण्डमा बेलुका 6 बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रे सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै यो सडकमा सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ। बिहान 4 बेलुका 6 भने सवारी चलाउने व्यवस्था मिलाइएको छ। मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका 5 बिहान 5 सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको छ। यो बेला पहिरो, बाढी तथा सडक कटानको जोखिम रहेकाले यात्रा गर्न अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। साउन लागे यता देखिएको खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन। ग्यास लिन उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन्। बजारमा अभाव देखिए पनि नेपाल आयल निगमले भने ग्यासको आयात बढाइएको जनाएको छ। निगमका अनुसार पछिल्लो 22 39,774 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने अनुमान छ। सामान्य अवस्थामा महिनामा 45,000-46,000 मेट्रिक टन ग्यास आयात हुने गरेको निगमको तथ्याङ्क छ। आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्षमा 48 राजस्व सङ्कलन गरेको छ।
7: 64 राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको 74.45% प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिनुभयो। कार्यालयले आयकरतर्फ 35,81,00,000, मूल्य अभिवृद्धि करतर्फ 9,88,00,000, अन्तशुल्कतर्फ 88,00,000 र अन्यतर्फ 1,43,00,000 राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म 74 पटक बजार अनुगमन गरेको जनाएको छ। यो अवधिमा 7 अग्रिम करकटी परीक्षण, 1 पूर्ण कर परीक्षण, 20 द्रुत कर परीक्षण, 19 संकलन भ्रमण र 5 पटक करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा आयकर संकलन अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर संकलनमा पनि कमी आएको कार्यालयले जनाएको छ। कार्यालयले आर्थिक वर्ष 2081-82 141,00,000 राजस्व संकलन।
1: यो BFBS गोर्खा रेडियो हो।

बिहे गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

0: सतमध्य मनते से
1: बसत मध्य मनते से।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै न कुनै विषय बिन्दुलाई आधार बनाएर हामी चर्चा गर्ने गर्दछौँ। हाम्रो चर्चाबाट निरन्तर रूपमा हामीलाई लाभ हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। त्यसैले हामी यस्ता चर्चाहरू गर्ने गर्दछौँ जुन चर्चाहरूद्वारा हामी धर्ममा प्रवृत्त हुने एउटा ज्ञानको खोजीमा लाग्न सकौँ र त्यो ज्ञान जसले हामीलाई बाटो देखाउन सकोस्, वास्तवमा जीवनको लाभ पनि त्यही हो भनिएको छ। त्यसैले त्यतातर्फ हामी यात्रा निरन्तर रूपमा गरिरहेका छौँ। त्यसै अन्तर्गत आजको कार्यक्रममा शारीरिक शुद्धिको विषयमा हामी केही चर्चा गर्नेछौँ। शरीर शुद्धि, वाणी शुद्धि र मन शुद्धि, यिनै तीन चिजको शुद्धिबाट मनुष्यको समग्र शुद्धि हुन्छ र त्यो समग्र शुद्धि र समग्र पवित्रताबाट मनुष्य हुन्छ र बल्ल मनुष्यले प्राप्त गर्नुपर्ने लाभतर्फ उसको प्रवृत्ति हुने गर्दछ। त्यसैले हामीले यी तिनवटा चिज मन, वचन र शरीरको जो शुद्धि छ त्यतातर्फ ध्यान दिनुपर्दछ। विभिन्न साधनहरू मार्फत मनलाई पवित्र गर्ने गरिन्छ र मनलाई पवित्र गर्नुभन्दा पहिले बाह्य साधनको रूपमा रहेको शरीरको हामीले शुद्धि गर्नुपर्दछ र त्यो शुद्धि हो स्नान। स्नान गर्नुपर्दछ मनुष्यले, मनुष्य मात्रले गर्नुपर्ने चिज बाह्य शुद्धिको चिज एउटा साधन स्नान हो, जुन प्रातःकाल गर्ने गरिन्छ। त्यसको महिमा धेरै छ भनेर शास्त्रहरूले गाएका छन्, त्यसैको हामी चर्चा गरौँ। शौचादिपछि कुनै नदी, तलाउ आदिको शुद्ध जलमा स्नान गर्नुपर्दछ। अब नदी, तलाउ, हामी अनेक परिवेशमा रहेका छौँ, कलियुगको यो प्रताप चलिरहेको छ, जल प्राप्त गर्ने मुस्किल छ, नदी तलाउको त कुरै छर्ने दिउँ। त्यसैले शास्त्रले भनेको कुरालाई आफ्नो अनुकूलता अनुसार मान्ने चेष्टा गर्नुपर्दछ। जसरी हुन्छ, जस्तो अवस्थामा हुन्छ, प्रातः समय शौच आदि गरिसकेपछि स्नान मनुष्य मात्रले गर्नुपर्दछ। प्रातः स्नानबाट पापको विनाश हुन्छ, शरीर शुद्ध हुन्छ र हाम्रा कतिपय पापहरू त्यही स्नानबाट नै नाश हुने गर्दछन्। स्नान गरिएन भने एउटा पापको थुप्रो भएर घुम्ने गरिन्छ मनुष्यको रूपमा। प्रातःकाल स्नान गर्नाले मनुष्य शुद्ध भएर जप तथा पूजा पाठ आदि समस्त कर्म गर्ने अधिकारी हुन्छ। पूजापाठ, वास्तवमा मन्त्र जप, यी कुराहरू जो शास्त्रले भनेको छ, यसलाई आफ्नो अनुकूलता अनुसार, आफ्नो परिवेश अनुसार बुझ्नुपर्छ भनेर पनि शास्त्रले नै भनेको छ। सबैले मन्त्र जप गर्दैनन्, सबैले पूजापाठ गर्दैनन्। मनुष्यहरूको पूजापाठ भनेको कर्म हो, आफ्नो जो साधन भजन अथवा जो कर्म छ त्यसलाई इमान्दारिताका साथ गर्नु पनि एउटा पूजा हो र त्यसैको निरन्तर रूपमा एउटा साधनाको रूपमा स्वीकार गरेर भगवानको स्मरण गर्दै काम गर्नु पनि भजनको, पूजाको, जपको एउटा प्रकार हो भनिएको छ। त्यसैले अधिकारीले जस जसलाई जुन जुन अधिकार प्राप्त छ शास्त्रीय रूपमा, त्यही त्यही अधिकारमा स्थित भएर पूजा पाठ आदि, जप आदि गर्नुपर्दछ। तर स्नान त सबैले गर्नुपर्दछ, किनभने शरीर सबैले प्राप्त गरेको छ, कुनै पनि वर्गले स्नान नगर्नु भनेर कहीँ पनि उल्लेख गरिएको छैन। किनभने स्नान बिना धार्मिक कर्म गर्नै हुँदैन, सबै कर्म धार्मिक हुन्छन्। केवल धोती फेरेर बसेर मात्रै धार्मिक हुँदैन, आफ्नो कर्ममा इमान्दारिता नै धर्म हो र त्यसका लागि शरीर स्फूर्ति पनि प्राप्त हुन्छ। त्यसकारण स्नान गर्नै पर्दछ। नौवटा छिद्र भएको अत्यन्त मलिन शरीरबाट दिन रात मल निक्लिरहन्छ, फोहोर निक्लिरहन्छ, अतः प्रातःकाल स्नान गर्नाले शरीरको शुद्धि हुने गर्दछ। रातमा सुसुप्ता अवस्थामा मुखबाट पवित्र ऱ्याल आदि पदार्थ निस्किन्छन्, अतः स्नान बिना कुनै पनि कार्य गर्नु हुँदैन। प्रातःकाल स्नान गर्नाले अलक्ष्मी, दौर्भाग्य
दुःस्वप्न तथा नराम्रा विचारहरूका साथै सबै पापको पनि नाश हुन्छ भनेर शास्त्रले उल्लेख गरेको छ। प्रातः स्नानेन पुयन्ते सर्व पापान्न संशय न स्नानम बिना पुंसाम प्राशस्त्यम कर्मसु स्मृतम भनेर कर्ममा लायक हुँदैन भनिएको छ। त्यसैले आफ्नो कर्ममा अगाडि बढ्नका लागि प्रातः स्नानको महिमा मनुष्य मात्रका लागि अति आवश्यक छ र अनिवार्य छ भनिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी स्थानको विषयमा चर्चा गरिरहेका छौँ र असक्ता बस्ताको स्नानको विधिलाई पनि शास्त्रले उल्लेख गरेको छ। मनुष्य सधैँ तन्दुरुस्त हुन सक्दैन, कहिलेकाहीँ ऊ बिमार हुन्छ, अशक्त हुन्छ र त्यस्तो बेलामा स्नान गर्न नसक्ने अवस्था पनि हुन्छ। त्यस्तो बेलामा कसरी के गर्ने भनेर वास्तवमा यो एउटा जिज्ञासा रहन सक्छ। त्यसको शास्त्रले समाधान गरेको छ। स्नान गर्न असमर्थ हुँदा शिरभन्दा तलको भागमा स्नान गर्नुपर्छ अथवा कपडा भिजाएर राम्रोसँग शरीरलाई पुछ्नु पर्दछ अथवा मार्जन अर्थात् शरीरमा जल छर्किनाले पनि स्नानको विधि पुरा हुन्छ भन्ने महर्षि कपिलको अभिमत छ। अशक्तावस्थामा बाह्य आदि मन्त्र स्नान पनि प्रशस्त छ भनेर शास्त्रले उल्लेख गरेको छ। अशक्तो बसिरस्कम वा स्नान मात्रम विधीयते आद्रेण वाससा चाङ्ग मार्जनम कापिलम स्मृतम ब्रह्म्यादिन्यथवा शक्तौ न स्नान्याहु मनीषिणः भनेर शास्त्रले उल्लेख गरेको छ र शास्त्रले नै स्नानका सात प्रकारहरूलाई यसरी उल्लेख गरेको छ। ब्राह्म अग्नेय मुद्दिष्टम वायव्यम दिव्यमेव च वारुणम योगिकम चैव सदा स्नानम प्रकृतितम ब्राह्मम तु मार्जनम मन्त्रै कुशै शोधक बिन्दुभिः भनेर उल्लेख गरिएको छ। यद्यपि शुद्ध जलद्वारा स्नान गर्नु सामान्य स्नान हो, तथापि धर्मशास्त्रमा स्नानको अनेक भेद बताइएको छ। लघु व्यास स्मृतिमा ब्राह्म आग्नेय वायव्य दिव्य वारुण मानस तथा यौगिक गरी सात प्रकारको स्नान बताइएको छ। कुशद्वारा मन्त्रको उच्चारण गर्दै शरीरमा जलले मार्जन गर्ने विधिलाई ब्राह्म स्नान भनिन्छ। समस्त शरीरमा भस्म लगाउनु आग्नेय स्नान हो र भस्म अग्निजन्य पदार्थ हो, यो अत्यन्त पवित्र हुन्छ। त्यसैले यो अग्निसम्बन्ध स्नानलाई आग्नेय स्नान भनिएको हो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी विविध विषय बिन्दुलाई लिएर चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज स्नानको विधिको बारेमा हामी चर्चा गरिरहेका छौँ। ब्राह्म आग्नेय वायव्य दिव्य वारुण मानस तथा यौगिक गरी सात प्रकारको स्नान बताइएको छ। ती सात प्रकारका स्नानहरूको व्याख्या गर्दै शास्त्रले यसरी उल्लेख गरेको छ। ब्राह्मम तु मार्जनम मन्त्रै कुशै शोधक बिन्दुभिः आग्नेयम् भस्मना स्नानम् वायव्यम् गोरज स्मृतम् यतु सात पववर्षेण स्तत् स्नानम् दिव्यमुच्यते वारुणम् चावगाहम् च मानसम् चात्मवेदनम् यौगिकम् स्नानमाख्यातम् योगोऽयम् विष्णु चिन्तनम् भनेर शास्त्रले उल्लेख गरेको छ। शास्त्र भन्छ, कुशद्वारा मन्त्रको उच्चारण गर्दै शरीरमा जलले मार्जन गर्ने विधिलाई ब्राह्म स्नान, समस्त शरीरमा भस्म लगाउनु आग्नेय स्नान, भस्म अग्निजन्य पदार्थ हो, यो अत्यन्त पवित्र हुन्छ, त्यसैले यो अग्नि सम्बन्धी स्नानलाई आग्नेय स्नान भनिएको हो। गाईको खुरको धुलो अत्यन्त पवित्र हुन्छ, त्यसको अनन्त महिमा पनि छ, अतः त्यस धुलोलाई पुरै शरीरमा लगाउनु वायव्य स्नान हो। वायुद्वारा उडाइएको गोधुली अर्थात् गाईको खुरको धुलो शरीरमा पर्नु पनि एक प्रकारको वायव्य स्नान नै हो। यसमा वायुको विशेष योग रहने भएकाले वायव्य भनिएको हो। सूर्य किरणमा वर्षाको जलले स्नान गर्नु दिव्य स्नान हो। जलमा डुबुल्की लगाएर स्नान गर्नुलाई वारुण स्नान भनिन्छ। आत्मज्ञान मानस स्नान हो भने भगवान विष्णुको चिन्तन गर्दै रहनुलाई यौगिक स्नान भनिन्छ। त्यसैले यो स्नानका सात प्रकारले मनुष्यलाई कसरी स्नान गरेर आफूलाई पवित्र पार्ने रहेछ त्यो वास्तवमा बताइएको छ। योगीहरूको स्नान भलै जलले पनि उनीहरू स्नान गर्ने गर्दछन्।
कति योग्यहरू त कहिल्यै पनि स्नानै नगर्ने पनि हुन्छन् भनिएको छ। किनभने स्नानका विधि अनेक प्रकारका छन्। जस्तै भगवान् विष्णुको स्मरण गरेर जो निरन्तर रहन्छ त्यसले चाहिँ यौगिक स्नान गरेको हुन्छ र त्यसलाई अरू कुनै पनि स्नानको आवश्यकता पर्दैन। त्यसैले मानस स्नान, वारुण स्नान, दिव्य स्नान, वायव्य स्नान, आग्नेय स्नान, ब्राह्म स्नान, यी सात प्रकारका स्नानहरूमध्ये कुनै न कुनै स्नानले कुनै न कुनै रूपमा केही न केही भूमिका खेलिरहेका हुन्छन्। मनको स्नान गर्ने विधि छ, शरीरको स्नान गर्ने विधि छ, शरीरको स्नान जलबाटै हुने गर्दछ। त्यसैले सामान्यतया बिहानको समयमा स्नान गर्नु एक खालको धार्मिक कृत्य हो। त्यसैले यसमा सबै मनुष्यहरू प्रवृत्त हुन आवश्यक छ। शास्त्रको यही निर्देश त यतितर्फ अग्रसर हुने चेष्टा गर्दै आफूलाई धार्मिक बनाउने प्रयत्न गर्नुमा नै सार्थक चाह छ जीवनको। त्यसैले यतातर्फ हाम्रो प्रवृत्ति बढ्न सकोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: बाढीपुर मानवानमा शाखाले आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित मुलुकका 35 जिल्ला र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, ओखलडुङ्गा, दोलखा, रामेछाप, काभ्रे र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मकवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, जाजरकोट, सल्यान, सुर्खेत लगायत जिल्लामा पनि आकस्मिक बाढीको जोखिम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईका थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ। बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा बेलुका 6 बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै यो सड़कमा सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ। यो सड़कमा बिहान 4 बेलुका 6 बजेसम्म सवारी चलाउने व्यवस्था मिलाइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका 5 बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरीले यो बेला पहिरो, बाढी र सड़क कटानको जोखिम कायम रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्ती छ। दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने काङ्ग्रेस नेताहरूले बताएका छन्। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन लगायत विषयमा छलफल हुने बताइएको छ। संस्थापन इतर समूहले नेतृत्वले एकताका लागि पहल नगरे पार्टी फुट्ने चेतावनी दिइसकेको छ। सर्वोच्च अदालतले काङ्ग्रेसको आधिकारिकता विवादमा सुरुदेखि नै सुनवाई गर्ने आदेश गरेपछि संस्थापन पक्ष दबावमा छ। यही बीचमा संस्थापन इतर पक्षले यही साउन 29 काठमाडौँमा भेला बोलाएको छ। भेलामा पूर्व सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ। उपचारका लागि हङकङमा रहेका देउवा यही साउन 28 मध्याह स्वदेश फर्कने बताइएको छ। देउबा यसअघि साउन 26 राति स्वदेश फर्कने कार्यक्रम थियो। भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालो बजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण 2 दुवाकोट बारुद खाना चोकमा किराना पसल सञ्चालन गर्दै आएका 57 तुलसीराम तोयानालाई ग्यास कालो बजारी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रुपियाँमा एलपी ग्यास बिक्री वितरण गरिरहेको सूचना पाएपछि प्रहरीले पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलबाट 3 ग्यास सिलिण्डर पनि फेला परेको प्रहरीले जनाएको छ। यससहित तोयनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ।
4: कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ। सुदूरपश्चिममा जेठ 2 साताबाटै धान रोप्न सुरु हुने भएकाले अन्यत्रको तुलनामा मैझारो पनि छिटो हुन्छ। अन्य प्रदेशमा पनि रोपाई किने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा 94.65, बागमतीमा 97.82, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,39 हेक्टरमा सकिएको विभागको भनाइ छ।
3: नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा 900 रुपियाँ बढेको सुनको भाव आज प्रति तोला 5,600 रुपियाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 3,01,700 रुपियाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला 2,96,900 रुपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा 4,580 रुपियाँमा कारोबार भएको चाँदी आज 4,645 रुपियाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस 4,343 अमेरिकी डलरमा कारोबार भइरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFB सरकार वीडियो कार्यक्रम लिसौं हामी सुनौलो बिहानीमा समय 7:17 गएको छ र अवश्य पनि हामी फेरि पनि यो समय वेदरको बारेमा पनि चर्चा गर्ने नै छौँ. अहिले वेदर फोरकास्टको बारेमा जानकारी विशेष अहिलेको यस समयमा फोक्सटोनको सन्दर्भमा म कुरा गर्नेछु. अहिले 19 degrees Celsius वेदर टेम्परेचर रहेको छ भने विन्ड 3 km/h ह्युमिडिटी 76% छ. एकदमै ह्युमिड छ आजको दिनमा सिवादम र यसै गरी यस अनुसार चाहिँ जानकारी लिनुहोला. र यो विक थ्रु आउट नै सनी छ वेदर, तर मन्डेको दिनमा चाहिँ लाइट रेन हुन सक्ने सम्भावना रहेको छ. र फोक्सटोन पछाडि हामी लन्डनको सन्दर्भमा पनि जानकारी राख्ने नै छु. लन्डनमा भने अहिले टेम्परेचर 17 degrees Celsius, मोस्टली क्लाउडी र ह्युमिडिटी 67% रहेको छ. र यो हप्ता एकदमै गर्मी नै रहेको छ. ट्युजडेको दिनदेखि त ओमाइट एज यो चाहिँ थर्सडे 36 degrees Celsiusम्म रहेको छ. एकदमै ह्युमिड र एकदमै गर्मी अवस्था हुनेछ र नेक्स्ट विकको समयमा चाहिँ पानी पर्न सक्ने सम्भावना रहेको छ. यसै अनुसार केही जानकारी रहेको थियो. अहिलेलाई पनि यो मिठो गीत तपाईँको माझमा राखी हालौँ. तिम्रो मुस्कान रहेको छ एकदेव लिम्बू र समीर श्रेष्ठको आवाजमा.

0: एसबीएस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

Borkhard Radio. Borkhard Radio. Samriddhi Rai Raisagari Rohi John Chitrigawas Ma Yumito Gidragadu Prayas Ra Sat Pazira Tais Minit Kaikasa Taran Samas UK Labavani Tarani Bela Aijana Gari Rekasa Junchi 5th of September 2026 Unakarikasa Bianako Same Sarigara Bazideki Beluki Dos Bazi Samahonisa Spring West Academy Feltham, London, Mahona Kerikusa. Re Bibina attraction or Rekusa, Tumble and Raffle, live music and dance. Ra food and drink serpent Rekusa. Is some of the Azibri Street Rumazan Keripariko Konamabani, Tabli, Sampraga Garna Hola, 0796975153 ma call garna saknuhuncha ra kunai query san bani asite wider information pauna saknuhuncha website visit garna bhayera taransamazuk.org यसैको साथ अब पनि आउनुहोस् श्रोता हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ आज पनि हामीसँग कुनै इन्टरभ्यू फिचर्सहरू छैन तर भरपूर मनोरञ्जन तपाईँले आजको कार्यक्रममा पाउन सक्नुहुनेछ र अहिलेलाई पनि यो मिठो गीत या विस्थापकको आवाजमा फेरफिरे

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुलकर्म रेडियो हो।

बिएफपी सरकार भिडियो कार्यक्रमलाई हामी जाउँ श्रोता यो समय सुन्न र बिहानीको पहिलो घण्टा र आठ बजेको लागि बाह्र मिनट बाँकी रहेको छ। यसै गरी रावा खोला सेरोफेरो एनुअल गेट टुगेदर यो हुन गइरहेको छ 8 अगस्त, यानि क्षमा गर्नु होला, यो चाहिँ 10th अगस्तमा हुनेछ। र यसै गरी अर्को इभेन्ट्सहरूकै कुरा गर्दाखेरि चाहिँ अब पनि हुन गइरहेको छ प्रतिभा यो नक्षत्र, जहाँ चाहिँ नेपाली कल्चर युकेमा रहेको, यसको चाहिँ अवश्य पनि केही कल्चर इभेन्ट्सहरू हुनेछ, लाइभ पर्फर्मेन्सेसहरू, ट्रेडिसनल फुड हुनेछ, आर्ट एन्ड क्राफ्ट, कल्चरल एक्जिबिसन पनि हुनेछ। टिकट प्राइस चाहिँ 5 pounds मात्र रहेको छ र अन्डर 16 र ओभर 65हरूको लागि चाहिँ फ्री अफ कस्ट रहेको छ। 16th अगस्त याद गर्नु होला, बिहान चाहिँ रग्बी ग्राउन्ड ओल्ड मेल रोड लन्डनमा हुन गएको छ र सबै बिहानको 10 बजीदेखि बेलुकी 8 बजीसम्म रहेको छ। कुनै क्वेसन भने तपाईँले कल गर्न सक्नुहुन्छ 07578951756 तपाईँले उहाँहरूलाई यो इमेल पनि गर्न सक्नुहुन्छ प्रतिभा नक्षत्र 2018@gmail.com र उहाँहरूको वेबसाइट पनि हेर्न सक्नुहुन्छ मोर इन्फोसको लागि प्रतिभा नक्षत्र .org गएर चाहिँ मोर त तपाईँले डिटेल्सहरू पनि देख्न सक्नुहुनेछ। र कार्यक्रममा आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढिहालौँ। अहिले यो समयमा फेरि पनि अर्को गीत राख्ने क्रम आइसकेको छ राईको आवाजमा गोचरा।

FBX Gorkar Radio सुन्नेहरुन छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको पहिलो घन्टामा र यो पहिलो घन्टाबाट पनि बिदा लिने समय आएको छ आठ बजेको लागि अब पनि छ मिनट बाँकी रहेको छ साथै साथै एउटा मिठो गीत पनि राख्ने नै छु र हामी कार्यक्रमको दोस्रो घन्टामा भरपूर मनोरञ्जनको साथमा विभिन्न जानकारीहरू पनि तपाईँलाई राख्दै गर्नेछु र आज कुनै पनि इन्टरभ्यू फिचर्सहरू रहेको छैन त्यसै कारणले गर्दाखेरि चाहिँ अब यो समर टाइममा पनि हुन गएको इभेन्ट्सहरू बारेमा चाहिँ विस्तृत रूपमा जानकारी रहने नै छ अहिलेलाई पनि सीमा राईको आवाजमा यो मिठो गीत माई फेरि इन्जोय गर्नुहोस् र कार्यक्रमको हामी दोस्रो घन्टामा समाचार पश्चात भेट्नेछौँ

0: विभिन्न जात जाति बसोबास गर्दै आएको मिथिलाञ्चल बाहुन कायस्थ भूमिहार सोनार जातिका नविवाहिता वधुहरूको रङ्ग बिरङ्गी मिथिला पहिरनले यो पर्वलाई थप मनमोहक बनाएको छ। दिउँसोतिर नविवाहित वधु सहित घर परिवार र छिमेकीका महिलाहरू सामूहिक रूपमा गीत गाउँदै सार्वजनिक स्थलमा पुगेर फूल टिप्ने कार्य गर्ने गरेका छन्। टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा गरिने अर्थात् बासी फूलले देवताको पूजा गर्ने यो पर्वको मुख्य आकर्षण हो। प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनबाट सुरु भई 15 दिनसम्म चल्ने मधुश्रावणी पर्व मनाउन नविवाहिता वधु ससुरालबाट माइती आउने गरेका छन्। विवाह भएको पहिलो श्रावण अर्थात् मधुश्रावणी पर्व माइतीमै मनाउने परम्परा रहिआएको छ। आकर्षक पहिरनमा सजिएको देखेर लोभ लागेको अनुभव सुनाउँदै आफै दैनिक फरक फरक पहिरनमा यो पर्व मनाउन पाउँदा जनकपुर धामकी कल्याणी मिश्रा निकै उत्साहित छन्।
1: 15 दिन हमसब फूल लोढे छी, जेना जानकी माता अपन विवाह के बाद रामजी के लेल रहथिन, हमसब लोढे छी। हुनकर पेट तर तऽ नहि देबै, लेकिन जे किछु केने छथिन ओ हल्का फल्का हमहुँ सब करऽ चाहै छी। और बेसी ई चीज के तऽ वर्ड मे एक्सप्रेस नहि कऽ सकै छी, लेकिन ई चीज के एक्साइटमेंट ब्राह्मण बेटी मे बहुत।
0: मधुश्रावणीलाई सौभाग्यको पर्व पनि भनिन्छ। विभिन्न पूजा पाठ र संस्कृतिका लागि प्रख्यात मिथिलामा मधुश्रावणी व्रतको पनि आफ्नै महत्व रहेको छ। यो पर्व अवधिभर बिहान पूजा अर्चना गरेर घरका महिलाहरूबाट विषहरा अर्थात् मधुश्रावणी पर्वको कथा सुन्ने गरिएको अर्का व्रती रश्मीकर्ण बताउनुहुन्छ। नवविवाहिता महिलाले विवाहको प्रथम वर्षको श्रावणमा नाग पूजा गर्दै आएको सौभाग्यको दीर्घ कामना र सुखी जीवनको लागि यो पर्व मनाउने गरिएको स्थानीय चाँदनी झा बताउनुहुन्छ।
2: नवविवाहित लड़की सब हेथिन ओ जे छै से ई पाबनि पूजै छथिन। ई पाबनिमे भोला बाबा के आराधना कयल जाइत अछि। भोला बाबा और पार्वती के जे छै से मे खिस्सा पेहानी होइत अछि। विषहरा के पूजा कयल जाइ छै अपना सुहाग और घर परिवार के सुख शांति के लिए जैसे ई पावन कयल जाय छै।
0: सावन कृष्ण पंचमी को दिन शुरू भई सावन शुक्ल तृतीया को दिन संपन्न होने यो पर्व मिथिलानी का लागि हास परिहास र मनोरंजन को माध्यम पनि बन्दै आएको छ।
3: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको लगातारको आक्रमणपछि पश्चिमा देशसँग थप इन्टरसेप्टर मिसाइल उपलब्ध गराउन आग्रह गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादन गर्न अनुमति दिने प्रतिबद्धताबाट पछि हटेको देखिएको केही दिनपछि जेलेन्स्कीको यस्तो आग्रह आएको हो। रुसले राजधानी किव नजिकै गरेको पछिल्लो आक्रमणमा एक बालक सहित कम्तीमा 3 जनाको ज्यान गएको छ। यसअघि पनि रुसी मिसाइल आक्रमणमा 21 जनाको ज्यान गएको थियो। रुसले आक्रमण तीव्र पारेपछि युक्रेनले हवाई प्रतिरक्षा प्रणाली र थप मिसाइलको आवश्यकता रहेको बताउँदै आएको छ। थप बीबीसी संवाददाता सासा स्विचरबाट।
4: Ukraine would be getting a steady trickle of air defense interceptors from America, but now Washington's own stocks are badly depleted due to the Iran war, leaving Kiev and other cities exposed. So on Saturday, on a visit to Belgrade, President Zelensky issued another cry for help. While acknowledging the steadfast support from allies such as Germany and Poland, he said they had stocks of air defense missiles they could share. He also singled out Japan and South Korea, which he said were sadly restricted by domestic laws.
3: सरकारले साउन भदौ र असोज महिनामा 1 खर्ब रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको चालु आर्थिक वर्षमा उठाउने ऋणको तालिका अनुसार पहिलो त्रैमासमा मात्रै 1 खर्ब रुपियाँ उठाउन लागि हो। ऋणको ब्याजदर अत्यन्तै न्यून दरमा पाइएको अवस्थामा चालु वर्षका लागि उठाइने ऋणको अंशमध्ये सबैभन्दा धेरै पहिलो त्रैमासमा उठाउन लागि छ। तालिका अनुसार सरकारले यो वर्ष 4 खर्ब 10 अर्ब रुपियाँ आन्तरिक ऋण उठाउनेछ। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। अहिलेसम्मका खबर
5: यो PFBS, गोर्खा रेडियो हो।

एफपी सरकार भिडियो कार्यक्रमलाई हामी छौँ श्रोता यो समय सुनौर बिहानीको दोस्रो घण्टामा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। म सेनेको तर्फबाट मिठो गीत रहेको थियो जुनी चाला शरण गुरुङ र यसै गरी उषा गुरुङको आवाजमा। हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ कार्यक्रम सुनौलो बिहानी। यो चाहिँ बिहानको 7 बजेदेखि 10 बजेसम्म रहेको छ, 3 घन्टाको कार्यक्रम। र कार्यक्रमको यो सेकेन्ड आवरमा पनि भरपूर मनोरञ्जन पाउनु नै हुनेछ। अपकमिङ इभेन्ट्सहरू बारेमा जानकारी, मेरा मेरा गीत सङ्गीतहरू पनि रहनेछौँ। र यो समय तपाईँले हामीलाई 105.4 MHz ट्रेनिङ गरेर सुन्न सक्नुहुन्छ। फोक्सटोनवासी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली बिएफपिएस एप डाउनलोड गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खास्थलाई गरेर सुन्न सक्नुहुन्छ। साथै अहिलेको यस समयमा तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। केहर सिंह लिम्बूको आवाजमा अहिलेलाई पनि मिठो गीतको साथमा कार्यक्रममा अगाडि बढ्नेछौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

FBS Gurkha Radio कार्यक्रम मा हामी छौं श्रोता यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा र 9 बजेको लागि हामीसँग 28 मिनट बाँकी रहेको छ र निकै नै इभेन्ट्सहरू नगरेको छ यसमा यो अगस्तको महिनामा पनि फ्यु इभेन्ट्सहरू छन् जसमध्ये चाहिँ हुन गइरहेको छ यो वार्षिक भेटघाट जसरी इलाम पोखरी समाज युकेले आयोजना गरिरहेको छ August 15 ma Saturday ko din next week raheko cha ra yo chi Alderwood Leisure Center Aldershot ma huna gaireko cha samay chai yo 12 baje dekhi 4 baje samma raheko cha outdoor ra indoor bhane yo 4:30 dekhi 10 baje samma hune cha ra bibhinna karyakram raheko cha outdoor sports haru huna gaireko cha ladies fun games haru hune cha outdoor musical entertainment indoor programs haru pani nikai nai dherai raheko cha yes anusar abhyasa pani jankari lirahnu hola bhanne chahanchu र यो अनुसार तपाईँलाई कुनै क्वेरीहरू छन् भने चाहिँ तपाईँले पर्सु गुरुङ कार्यक्रम संयोजक उहाँलाई चाहिँ अवश्य पनि सम्पर्क गर्न सक्नुहुनेछ र कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ आज भने तपाईँलाई जानकारीको साथमा गीत सङ्गीतको साथमा मनोरञ्जन गर्ने क्रम नै छ र रेशम यो गीतहरूलाई प्रकाश दोषराज र मिलिना राईको आवाजमा

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि शारीरिक सक्रियता
3: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk

0: तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्व मेयर किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। पूर्व मेयर सिंहको आज मध्याह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभएको छ। 65 वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता हुनुभएको थियो। प्रहरीका अनुसार सिंहले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको थियो। सम्पर्क गरेको क्षेत्रबाटै सिंहको शव फेला परेको एसपी भट्टले बताउनुभयो। सिंह 2076 सालमा कपिलवस्तु नगरको मेयरमा काङ्ग्रेसबाट निर्वाचित हुनुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँका विभिन्न ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोहरूमा प्रहरी परिचालन गरिएको हो। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योग मन्त्री गौरी यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेको यादवको सचिवालयले जनाएको छ। मन्त्री यादवको आग्रहपछि आज बिहानैदेखि उपत्यकाका ग्यास डिपोमा प्रहरी परिचालन गरी निगरानी र अनुगमन सुरु गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी बिक्री गर्ने र कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको हो। क्यानाडा पठाइदिने भन्दै एक व्यक्तिबाट 37 लाख रुपियाँ ठगेको आरोपमा काभ्रे पलाञ्चोकका अच्युत दुलाल पक्राउ परेका छन्। मण्डन देवपुर छका 42 वर्षीय दुलाललाई काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरिएको नगरपालिकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुलालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रसुवाको प्रख्यात तीर्थस्थल गोसाई कुण्डमा जनै पूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। आउँदो भदौ 12 गते लाग्ने मेलाका लागि गोसाई कुण्डका होटल व्यवसायले प्रतीक्षालय शौचालय निर्माणका साथै आवास व्यवस्थापन र दाल चामल तेल लगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन्। गोसाई कुण्ड मार्ग होटल व्यवसाय संघका अध्यक्ष रञ्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरी विनायक हुँदै गोसाई कुण्डसम्मका 25 भन्दा बढी होटलले तयारी तीव्र पारेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै कर तिर्ने करदातालाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भएको छ। नेपाली युवा उद्यमी मञ्चको 22 वार्षिक साधारण सभामा बोल्दै लामिछानेले उद्यमी तथा व्यवसायले कर मार्फत राज्यलाई योगदान गरिरहेकाले उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। सरकारले 4 महिनामा केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थाले पनि काम बिस्तारै अघि बढिरहेको उहाँको दावी छ। सरकारबाट आगामी दिनमा अझ राम्रो परिणाम आउने उहाँले बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतघडी र नेल भोग्नु परेको बताउनु भएको छ। काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान संविधान जारी हुँदा आफू थरुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्नुभयो। उहाँले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताउनु भयो।
1: यो राज्यले हामी माथि कतिसम्म झेल गर्यो थाहा भएन। हामी झेलै झेलको खेलभित्र फस्यौँ। 10 वर्ष जनयुद्ध गरेर एउटा नेपाली र अर्को नेपालीका बिचमा हानाहान गर्नेहरू, ताकाताक गर्नेहरू, परिवर्तनका नाममा भर्खर मात्रै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउनेहरू अहिले संसदमा हुनुहुन्छ। तर हामी पहिचानका लागि अधिकार माग्नेहरू 8.5 वर्ष जेल जीवन बिताएर आयौँ। हामीलाई चुनाव लड्ने दिइएको छैन। गएको निर्वाचनमा हाम्रा साथीहरू जानुभयो, बेसरी गाली गर्नुभयो, तर लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन। धेरै व्याख्या नगरौँ, सबै गुज्रेको छैन, तर हाम्रा अधिकारका निमित्त एउटा प्रतिवेदन पनि सार्वजनिक गरिएन। अनि लाग्यो आहा, हाम्रा असन्तुष्टिका स्वरहरू सरकारलाई सुनाउनु पर्छ। हामीले जनमतबाट चुनाव हार्यौँ, जनभावना हारेका छैनौँ। हामीले जनताले दिएको केवल छाप मात्रै पाएका छैनौँ, तर मनभित्र पहिचानको अमित छापको माया पाएका छौँ।
0: काठमाडौँमा 32 विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्याली निकालिएको छ। विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भ्रेखुटी मण्डपदेखि खुला मञ्चसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले आफ्नो मौलिक संस्कृति, वेशभूषा र पहिचान झल्किने झाँकी र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको 3 हप्ताभन्दा धेरै भइसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: रेडियो। साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

SBS गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता, यो समय सुनौलो बिहानीमा र 9:27 गएको छ। त्यसै गरी अहिलेको समय काश्मिरी पछ्यौरी गीत एन्जोय गरिसक्नु भएको छ र अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी तपाईँको माझमा राखिहालौँ। लिग लिग समाज युकेको चाहिँ समर बिबिके हुन गइरहेको छ। 22 अगस्तमा भेनेजी ग्रेन जुनियर स्कुलमा हुनेछ फन ग्रुप, यस अनुसार अवश्य पनि तपाईँ पनि जान सक्नुहुन्छ। र विभिन्न इभेन्ट्सहरूको साथै अब पनि आउनुहोस्, फेरि पनि हामी यो अहिलेको समय अर्को एउटा मिठो गीतको साथमा मनोरञ्जन तपाईँलाई राख्ने नै छु। इन्जोय गर्दै हुनुहुन्छ, मिठा मिठो गीत सङ्गीतहरू पनि तपाईँको माझमा रहेका छन् र अहिलेलाई पनि यो मिठो गीत थान्सुकी राप्ले रहेको छ। चुमा लिम्बू र सुजन चापकाईको आवाजमा इन्जोय गर्नुहोला।

एकदेव लिम्बुको आवाजमा यो मेरो गीत रहेको थियो मनको हाला र समय हामीसँग अहिले 10 बजेको लागि बाँकी रहेको छ 26 मिनट र यसै गरी आउनुहोस् अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी यो समयमा राखिहालौँ यो अब पनि हुन गइरहेको तिज इभेन्ट पनि पार्टी हुन गइरहेको छ 5th of September र यो साँझको समय 4 बजेदेखि मिडनाइटसम्म हुनेछ ओसिस हिमालयमा र टेटबर्थमा र टिकट प्राइस चाहिँ 25 pounds रहेको छ डोर सेल चाहिँ हुने छैन सो तपाईँले बुक गर्नुपर्नेछ एडभान्समै कुनै क्वेरी छन् भने चाहिँ तपाईँले अवश्य पनि सम्पर्क गर्नुहोला दिपा राई डेप्युटी चेयर अफ टिएनसिए र यसै गरी यसअनुसार चाहिँ तपाईँहरू पनि तिज पार्टीमा चाहिँ जान सक्नुहुनेछ र यसैमा आउनुहोस् अब भने फेरि पनि अर्को एउटा मिठो गीत यो समय तपाईँको माझमा राख्ने क्रम आइसकेको छ सधैँभरि अभय एन्ड द स्टिम इन्जिन्स

0: PFVS गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

एफबिएस कर्खा भिडियो कार्यक्रम अहिले छौँ हामी सुनौलो बिहानीमा र समय हामीसँग 10 बजेको लागि 12 मिनट बाँकी रहेको छ। यसै गरी अपकमिङ इभेन्ट फेरि पनि केही जानकारी रहेको छ। 1 RJL Ladies तिज पार्टी यो चाहिँ 4th of September हुन गइरहेको छ पेनिची सेन्ट्रल कुक हाउस सर्जमो ब्यारिक्समा। समय 5 बजेदेखि हुन गइरहेको छ रातिको 12 बजेसम्म। र यो सेप्टेम्बर 1 निकै नै तिज इभेन्ट्सहरू पनि हुनेछ, जसमा 5th September पनि प्लेस चाहिँ हिमालय ओसिसमा पनि हुँदै हुन लागिरहेको छ। टेथवर्थमा 20 Station Road साँझको 4 बजेदेखि मिडनाइटसम्म। र यस अनुसार चाहिँ तपाईँले बुक गर्न सक्नुहुन्छ प्लेस। र अहिलेलाई पनि कार्यक्रममा आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। मिठा मिठा गीत सङ्गीतहरूको साथमा पनि तपाईँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ। यापिस्ताबको आवाजमा यो मिठो गीत अहिलेको लागि पनि आँखाले। Oh,

0: केन्द्रीय कार्यालय सानेकामा बैठक सुरु भएको हो। सभापति थापाले पार्टीका उम्मेद्वार नेतृत्वमा रहेका सरकारलाई जिम्मेवार बनाउन काम गरिने बताउनु भएको छ।
1: हाम्रा नेतृत्वमा रहेका स्थानीय सरकारहरूलाई निरन्तर रूपमा हामी अनुगमन गरिरहेका छौँ। कतिपय सन्दर्भका जुन कामहरू भइरहेको छ हाम्रो चित्त बुझिरहेको छैन, जुन तरिकाले काम गर्नुपर्ने हो त्यो तरिकाले कामहरू कतिपय ठाउँमा भइरहेको छैन। हामी लगातार उहाँहरूलाई भनिरहेका छौँ, जसको पर्फर्मेन्स राम्रो छैन, पार्टीले रेकर्डमा उहाँहरूको पर्फर्मेन्स राम्रो नभएको साथीहरूलाई त्यही अनुरूप पार्टीले आफ्नो रेकर्डमा राख्नुपर्छ, पार्टीले नोटिसमा राख्नुपर्छ। निर्वाचित भएर गइसके पछाडि चाहिँ मै सबै कुरा हो, मैले जे चाहे त्यही कुरा हुनुपर्छ भनेर जसरी मैमत्त भएर कतिपय ठाउँहरूमा काम भएका छन् ती गलत छन्। पार्टीको साथीहरूले पनि स्थानीय सरकारलाई मद्दत गर्ने हो, स्थानीय सरकारले आफ्नो नियम कानुन अनुसार काम गर्न पाउनुपर्छ, अप्ठ्यारो पार्नु हुँदैन।
0: बैठकमा पार्टीको आगामी 15 महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुनेछ। महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्य सम्पादन समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ। बैठकमा पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको 100 दिन र विपक्षीको भूमिका, प्रति सरकार र संगठनात्मक विषयमा छलफल हुनेछ। राजोपाले मन्त्री र नागरिकबीच प्रत्यक्ष संवादको व्यवस्था गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम चलाउने भएको छ। राजोपा सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग संवाद गर्नुपर्नेछ। कार्यक्रमको पहिलो चरणमा साँझ 5-6 बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। पार्टीका अनुसार कार्यक्रमले नागरिक तहमा रहेका विषयलाई सरकारी नीति र कार्यान्वयन प्रक्रियासम्म पुर्याउने माध्यमका रूपमा काम गर्नेछ। नेपाल ऑयल निगमले साउन महिनामा खाना पकाउने ग्यास आयात परिमाण 55,000 मेट्रिक टन पुग्ने प्रक्षेपण गरेको छ। निगमका निर्देशक विनित मणि उपाध्यायले सामान्यभन्दा 10,000 मेट्रिक टन आयात बढ्ने जानकारी दिनुभएको छ।
2: 21 गतेसम्मको डाटामा चाहिँ हाम्रो 37,762 मेट्रिक टन आइसकेको छ, होइन? त्यो भनेको चाहिँ राम्रो परिमाण हो। अहिले आइरहेको हिसाबले यही हिसाबले आयात हुँदाखेरि चाहिँ हामीले करिब करिब 54-55 हजार मेट्रिक टन चाहिँ यो साउन महिनामा आउने देखेको छौँ हामीले। त्यो भनेको चाहिँ हाम्रो सामान्य अवस्थाभन्दा राम्रो हो। सामान्य अवस्थामा जति आयात हुन्थ्यो, जस्तो 46-47 हजार हुन्थ्यो भने यही हिसाबले आयात भएर साउन महिनामा इन्ड हुँदाखेरि चाहिँ करिब 54 हजार जति हुनु भनेको चाहिँ करिब करिब पहिलेभन्दा 8-10 हजार मेट्रिक टन बेसी नै आउने भएको हुँदाखेरि त्यो आयात परिमाणलाई पनि राम्रै मान्नुपर्छ।
0: हाल दैनिक 100 बुलेटभन्दा बढी गाडी भारतबाट आइरहे पनि मुलुकभित्र उपभोक्ताले पर्याप्त ग्यास पाएका छैनन्। संसदको सार्वजनिक लेखा समितिले गएको भदौ 23 र 24 विभिन्न स्थानमा चलेका सरकारी स्वच्छताको अवस्थाबारे अध्ययन तथा छलफल गर्ने भएको छ। समितिले छलफलका लागि पर्सि मङ्गलबार बिहान 11 बजे बैठक बोलाएको छ। बैठकमा अर्थमन्त्री, अर्थसचिव, मुख्य सचिव तथा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। आन्दोलनका क्रममा सरकारी कागजात तथा स्वच्छता जलेका कारण कतिपय अभिलेखको लेखा परीक्षण हुन नसकेको विषयलाई समितिले छलफलको आधार बनाएको हो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोटेआङ 6 एउटा 3 कोठे विद्यालय भवन निर्माण गरिदिएको छ। ट्रस्टको 24,75,000 लगानीमा इन्द्रणी पोखरी सेकेन्डरी स्कुलको भवन निर्माण गरिएको हो। भवनका लागि इन्द्रणी पोखरी विद्यालयले 5 लाख लगानी गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
3: एडब्ल्युसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्म र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले 3 रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोटेआङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्ल्युटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
0: रासायनिक मलको अभाव बीच यसपालिको धान रोपाई मैझारो हुन लागेको छ।
4: कृषि विभागका अनुसार शुक्रबारसम्म देशमा 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। 1,54,950 हेक्टरमा रोपाई भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ।
0: कपिलवस्तुको यशोधारा 8 सिंहखोरको करवला नजिकै बाणगङ्गा नदीमा नुहाउन गएका 2 बालक बेपत्ता भएका छन्। 3 जना नुहाउन गएका मध्ये 13 वर्षीय सरफराज मुसलमान सहित 2 जना बेपत्ता भएको जनाइएको छ। खबर यति नै, नमस्कार।
5: KFBS गोरखा रेडियो हो।
6: It's like a breath of fresh air.

0: CFB Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ.

0: रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
2: बीएफबीएस गोर्खा रेडियो,
3: बीएफबीएस द फोर्सेस स्टेशन,
4: ब्याक्स द म्युजिक।

0: प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11 बजे नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न लाग्नु भएको छ। भोलि नै उहाँले 3 बजे चिनिया राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। चैत दोस्रो हप्ता प्रधानमन्त्री बनेका शाहले यसअघि विभिन्न मुलुकका राजदूतहरूलाई सामूहिक भेट दिनुभएको थियो। यसअघि शाहले अमेरिकी राष्ट्रपति दक्षिण एसिया दूत तथा भारतका लागि अमेरिकी राजदूत र भारतीय विदेश मन्त्री विक्रम मिश्रीसँग तय भएको भनिएको भेट हुन सकेको थिएन। 3 दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्व मेयर किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। पूर्व मेयर सिंहको आज मध्याह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभएको छ। 65 वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता हुनुभएको थियो। प्रहरीका अनुसार सिंहले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको थियो। सम्पर्क गरेको क्षेत्रबाटै सिंहको शव फेला परेको एसपी भट्टले बताउनुभयो। सिंह 2074 सालमा कपिलवस्तु नगरको मेयरमा काङ्ग्रेसबाट निर्वाचित हुनुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शहीद पुत्र मनोज नारायण श्रेष्ठले 3 दशकभन्दा बढी समयदेखि दुर्लभ वस्तु दस्तावेज र स्मृतिहरू संकलन गरी धनकुटा 6 को आफ्नै घरमा चलाएको संग्रहालय उचित प्रचार प्रसार र स्थानीय तहको बेवास्ताका कारण ओझेलमा परेको छ। गोपाल बराइलीको रिपोर्ट।
1: शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले आफ्नै घरमा संग्रहालय स्थापना गरेर पुराना सामानहरूको संग्रहसँगै धनकुटाको सामाजिक सांस्कृतिक राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेख बनाउनु भएको छ। यस संग्रहालयलाई शहीद भीमनारायण श्रेष्ठ स्मृति संग्रहालयको नाम दिइएको छ। तर यो संग्रहालय ओझेलमा परेको छ। स्थानीय सरकारले यसको संरक्षण र प्रसार प्रसारमा कुनै ध्यान दिएको छैन। स्थानीय राजेश्वर बहादुर श्रेष्ठ:
2: धनकुटामा तत्कालीन अवस्थामा प्रयोग भइरहेका कुराहरू नयाँ जेनेरेसनलाई पनि जानकारी होस् भन्ने उद्देश्यले उहाँले आफ्नै निजी खर्चमा उहाँले सञ्चालन गरिरहनु भएको छ। यसमा स्थानीय सरकारले पनि चासो देखाइदियो भने अझै यसले चाहिँ प्रचार प्रसार पाउने थियो।
1: संग्रहालयमा भीमनारायणले जेलमा बिताएका संघर्षका दिन, राज्यद्रोहको मुद्दा लागेपछि पञ्चायतकालमा उकिल नपाएको पीडा लगायतका सामग्री समावेश छन्। त्यसै गरी संग्रहालयमा शहीद भीमनारायणसँग सम्बन्धित कपडा, घडी, चिठी पत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृति चिन्हहरू संग्रहित गरिएको मनोज नारायण श्रेष्ठको भनाइ छ।
3: यहाँ बुवाको उहाँ जुन कारावास जीवनमा बिताउनु भएको बक्सा छ, होइन, उहाँको लुगा छ, घडी छ, सेभिङ ब्रसहरू ब्रस छ।
1: संग्रहालयमा 200 भन्दा बढी दुर्लभ सामग्री सुरक्षित रहेका छन्। वर्षौंदेखि संकलन गरेर बनाइएको संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासकार र संस्कृति अध्ययन गर्नेहरूको महत्वपूर्ण अध्ययन केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। कहिले काहीँ नजिकैका विद्यालयबाट इतिहास पढ्ने विद्यार्थी, अनुसन्धानकर्ता लगायत आउने गरेको उहाँको भनाइ छ।
3: विशिष्ट मान्छेहरू आउँदाखेरि त खोलेर देखाइदिन्छु, अरू कोही छ हेर्ने छ भने यहाँ चोक बजारहरूमा थाहा पाएका, मेरो घरमा संग्रहालय छ भने थाहा पाएकोलाई चाहिँ मलाई फोन गरेर यस्तो यस्तो खालको मान्छेहरू आउनुभएको छ, तपाईँको संग्रहालय हेर्ने इच्छा गर्नुभएको छ भनेर हुन्छ, म टाइम निकालेर दिन्छु र उहाँहरूले चाहिँ एकदम रमाएर जानुभएको छ। अहिलेसम्म
1: संग्रहालयमा संग्रहित पुराना सामग्रीहरू सहित धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक अभिलेखबाट दशकौं अघिको जीवनयापन कस्तो थियो भन्ने प्रश्नको उत्तर पाउन सकिन्छ। तर समयसँगै चलन चल्तीबाट हराउँदै गएका सामग्रीहरूलाई नयाँ पुस्ताले विस्थापित गर्दै गएका कारण धेरै ठाउँमा लोप भइसकेका छन्, जसले गर्दा तिनको ऐतिहासिक महत्व बुझ्ने अवसर पनि क्रमशः घट्दै गएको छ।
0: इरानले होर्मुज जलघाटी खोल्ने भए अमेरिकी आक्रमणमा भएको क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव ल्याएको छ। विदेश मन्त्री अब्बास अराक्चीले ओमनसँग भइरहेका वार्ता सहमति नजिक पुगेका भए पनि जलघाटी खोल्न शर्त राख्नु भएको हो। इस्लामाबादमा भएका सहमति भनेर इरानले खुलाएका बुँदालाई अमेरिकी सञ्चार माध्यमले नयाँ शर्ताका रूपमा अर्थ्याएका छन्। डल्फिन आदिका कारण चीनको साङ्घाईका 2 प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले हिजो ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। आँधी आज झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। साङ्घाईको होङकियाओ र पुडोङ विमानस्थलले आजका लागि पूर्व निर्धारित 60% उडान रद्द गरेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो BFBS Kulkar Radio हो।
2: BFBS The Forces Station।
3: Backs the music।
2: Your Forces Soundtrack। Your Forces Soundtrack।
3: Soundtrack।
2: BFBS
3: The
2: Forces Station।

0: CFDS गोरखा रेडियो
1: के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS।

0: प्रधानमन्त्री बालेन्द्र शाह उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थानको गलत तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायुसेवा निगमले 17 अर्ब बढी नोक्सानी भइरहेका बेला प्रधानमन्त्रीले 1 अर्बको कुरामा भुलाएको उहाँको भनाइ छ। यस्तै दुग्ध विकास संस्थानलाई आफै कमाउने बनाउनु पर्नेमा सरकारले रकम दिएर उन्नति भएको भ्रम देखाइएको थापाले बताउनु भएको छ।
1: यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ, वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झऱ्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अल्म लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ नेपाल वायुसेवा निगमको। नेपाल वायुसेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
0: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 जना पीडितले ज्यान गुमाएको, 100 बालबालिकाको बिजुली भइरहेको भन्दै सरकार संवेदनहीन भनेको उहाँको टिप्पणी छ।
1: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्रै हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आने हो फोटो आउँछ, सबै फोटोको पछि मात्रै कुद्ने हो, समाचारको पछि मात्रै कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाट बढ्दै जान्छ।
0: राजसपाले मन्त्री र नागरिक बीच प्रत्यक्ष संवादको व्यवस्था गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम चलाउने भएको छ। राजसपा सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग संवाद गर्नुपर्नेछ। कार्यक्रमको पहिलो चरणमा साँझ 5-6 बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। पार्टीका अनुसार कार्यक्रमले नागरिकता हराएका विषयलाई सरकारी नीति तथा कार्यान्वयन प्रक्रियासम्म पुर्याउने माध्यमका रूपमा काम गर्नेछ। नेपाल ऑयल निगमले साउन महिनामा खाना पकाउने ग्यास आयात परिमाण 55,000 मेट्रिक टन पुग्ने प्रक्षेपण गरेको छ। निगमका निर्देशक विनित मणि उपाध्यायले सामान्यभन्दा 10,000 मेट्रिक टन आयात बढ्ने जानकारी दिनुभएको छ।
2: 21 गतेसम्मको डाटामा चाहिँ हाम्रो 37,762 मेट्रिक टन आइसकेको छ, होइन? त्यो भनेको चाहिँ राम्रो परिमाण हो अहिले आइरहेको हिसाबले। यही हिसाबले आयात हुँदाखेरि चाहिँ हामीले करिब 54-55 हजार मेट्रिक टन चाहिँ यो साउन महिनामा आउने देखेको छौँ हामीले। त्यो भनेको चाहिँ हाम्रो सामान्य अवस्थाभन्दा राम्रो हो। सामान्य अवस्थामा जति आयात हुन्थ्यो, जस्तो 46-47 हजार हुन्थ्यो भने यही हिसाबले आयात भएर साउन महिनामा इन्ड हुँदाखेरि चाहिँ करिब 54 हजार जति हुनु भनेको चाहिँ करिब पहिलेभन्दा 8-10 हजार मेट्रिक टन बेसी नै आउने भएको हुँदाखेरि त्यो आयात परिमाणलाई पनि राम्रै मान्नुपर्छ।
0: हाल दैनिक 100 बुलेटभन्दा बढी गाडी भारतबाट आइरहे पनि मुलुकभित्र उपभोक्ताले भने पर्याप्त ग्यास पाएका छैनन्। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोटेहाङ 6 एउटा 3 कोटे विद्यालय भवन निर्माण गरेको छ। ट्रस्टको 24,75,000 लगानीमा इन्द्रणी पोखरी सेकेन्डरी स्कुलको भवन बनाइएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
3: एडब्लुसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्भ र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले 3 रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोटेहाङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्लुटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
0: संसदको सार्वजनिक लेखा समितिले गएको भदौ 23 र 24 विभिन्न स्थानमा चलेका सरकारी स्रष्टाको अवस्थाबारे अध्ययन तथा छलफल गर्ने भएको छ। समितिले छलफलका लागि पश्चिम मङ्गलबार बिहान 11 बजे बैठक बोलाएको छ। बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव तथा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। आन्दोलनका क्रममा सरकारी कागजात तथा स्रष्टा चलेका कारण कतिपय अभिलेखको लेखा परीक्षण हुन नसकेको विषयलाई समितिले छलफलको आधार बनाएको छ। खबर यति नै, नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

पिएफबिज गोर्खा रेडियो सुन्नुहुन्छ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम हल्का फुल्कामा म सेनेको तर्फबाट यो दुई घन्टाको कार्यक्रम तपाईँले हरेक हप्ता सुन्न सक्नुहुन्छ र कार्यक्रम हल्का फुल्कामा चाहिँ विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समक्षमा राख्ने गर्दछु र आज पनि त्यही निरन्तरता पक्कै पनि रहने नै छ त तपाईँले हामीलाई बिएफबिएस गोर्खा रेडियो ट्रेनिङ गरेर सुन्न सक्नुहुन्छ फोक्सटोन बासीले भने हामीलाई 105.4 मेगाहर्ज ट्रेनिङ गरेर सुन्नुहोस् तपाईँको एरियामा रिड्याक्सेस छैन भने सिम्पली तपाईँले बिएफबिएस एप डाउनलोड गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिएस गोर्खा भनेर हामीलाई सुन्न सक्नुहुनेछ र आजको दिनमा चाहिँ म चर्चा गर्ने नै छु ओम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 5 ट्रेन्डिङ लिपस्टिक स्टाइल यो बारेमा जानकारी राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपीएच कोरकार रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा सौ र अम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 फाइभ ट्रेनिङ लिपस्टिक स्टाइलको बारेमा चर्चा गरिरहेको छु. अब अनुहारको आकर्षण बढाउन मेकअपका विभिन्न उपाय अप्नाइन्छ, तर कहिलेकाहीँ ओठमा लगाउने लिपस्टिकले पनि पुरै अनुहारलाई नै नयाँ रूप दिन सक्छ. यही कारण लिपस्टिकलाई सौन्दर्य प्रसाधनको सबैभन्दा प्रभावशाली उत्पादनमध्ये एक मानिन्छ. समयअनुसार यसको रङ, बनावट र लगाउने शैली पनि परिवर्तन भइरहन्छ. केही वर्ष अघिसम्म गाढा म्याट लिपस्टिकको दबदबा थियो भने अहिले प्राकृतिक देखिने, हल्का ब्लेन्ड गरिने र चम्किलो फिनिस भएका शैलीहरू लोकप्रिय बन्दै गएका छन्. वर्षै पछि लिपस्टिक स्टाइलको ट्रेन्डबारे चर्चा हुन्छ. यसपटक पनि पाँच शीर्ष स्थानमा के लिपस्टिकले डेरा जमाएको छ र सर्वप्रथम चाहिँ रहेको छ ओम्ब्रे लिप्स. यो बारेमा चर्चा हुने नै छ. अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।

बीएफपी को कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ। म सुनेको साथमा यो पहिलो घण्टा र म चर्चा गरिरहेको छु अम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 यी 5 ट्रेन्डिङ लिपस्टिक स्टाइलको बारेमा र सबैभन्दा पहिलो रहेको छ अम्ब्रे लिप्स। अम्ब्रे लिप्स अहिलेको सबैभन्दा चर्चित ट्रेन्डमध्ये एक हो। यसमा दुई फरक रङको लिपस्टिक प्रयोग गरिन्छ। सामान्यतः ओठको बाहिर भागमा गाढा रङ जस्तै डार्क ब्राउन, प्लम वा गाढा रातो लगाइन्छ भने बिचको भागमा हल्का न्युड, पिङ्क वा पिच रङ प्रयोग गरिन्छ। त्यसपछि दुवै रङलाई बिस्तारै ब्लेन्ड गरेर प्राकृतिक ग्रेडियन्ट तयार गरिन्छ। यसरी तयार भएको ओठ सामान्यभन्दा भरिलो, मुलायम र आकर्षक देखिन्छ। विशेष गरी साँझको पार्टी, विवाह, उत्सव वा फोटोसुटका लागि यो शैली निकै उपयुक्त मानिन्छ। र दोस्रोमा रहेको छ ब्लर लिप्स। यो बारेमा पनि जानकारी रहनेछ, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफबी सरकार बिडी सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हामी छौँ हल्का फुल्काको पहिलो घण्टा र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा भने ओम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 520 लिपस्टिक स्टाइलको बारेमा र दोस्रोमा रहेको छ ब्लर लिप्स के ब्युटी अर्थात् कोरियन सौन्दर्य शैलीबाट लोकप्रिय बनेको ब्लर लिप्स अहिले विश्वभर ट्रेन्डमा छ. यसमा लिपस्टिक ओठको बीच भागमा मात्र लगाइन्छ र औँला वा ब्रसको सहयोगले चाहिँ बिस्तारै किनारासम्म फैलाइदिन्छ. यसरी गर्दा ओठको बाहिरी रेखा स्पष्ट देखिँदैन, बरु हल्का थुम्मिएको प्राकृतिक प्रभाव देखिन्छ. यो शैली विशेष गरी दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ. धेरै मेकअप नगरी पनि अनुहारलाई ताजा, कोमल र स्वाभाविक देखाउन चाहनेहरूको लागि ब्लर लिपस्टिक एकदमै राम्रो विकल्प हो. त्यसै गरी ग्लसी तथा विनायल यो फिनिसको बारेमा पनि म जानकारी राख्ने नै छु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB सरकार विधि सुन्दै हुनुहुन्छ. अहिले हामी कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा सौर चर्चा गरिरहेको छु. अम्रेदेखि रेड लिपस्टिकसम्म 2026 फाइभ ट्रेनी लिपस्टिक स्टाइलको बारेमा चर्चा गरिरहेको छु यो समय. यसै गरी ग्लसी तथा विनायो फिनिस. केही वर्षसम्म म्याट लिपस्टिकको लोकप्रियता उच्च रहे पनि अहिले फेरि ग्लसी लुक फर्किएको छ. विशेष गरी विनायो फिनिस अर्थात् धेरै चम्किलो देखिने लिप सामाजिक सञ्जालमा निकै देखिन थालेका छन्. यसका लागि आफूले रोजेको न्युड तथा बोल्ड लिपस्टिक लगाएर त्यसमाथि पारदर्शी लिप ग्लसको हल्का थप तह चाहिँ थपिन्छ. यसले ओठलाई चम्किलो, रसिलो र स्वस्थ देखाउँछ. गर्मीयाम, क्याजुअल भेटघाट वा हल्का मेकअपका लागि शैली धेरैले रुचाएको चाहिँ पाइन्छ. यसै गरी 90 दशकमा ब्राउन न्युड यो जुन चाहिँ सेड रहेको छ फेसनमा पुराना ट्रेन्ड फेरि फर्कने क्रम अहिले पनि जारी छ. यस वर्ष 1990 दशकमा लोकप्रिय भएका चक्लेट ब्राउन, क्यारोमेल, न्युड, टेराकोटा र यसै गरी मोका मेड सेडका चाहिँ लिपस्टिकहरू फेरि चर्चामा छ. यी रङ अधिकांश छालाको रङसँग सजिलै मेल खान्छन्. अफिस, औपचारिक कार्यक्रम वा नो मेकअप लुक अप्नाउन चाहनेहरूको लागि यी सेड निकै उपयुक्त मानिन्छ. धेरै गाढा पनि नदेखिने र अनुहारलाई निखार्ने भएकाले यस्ता रङको प्रयोग बढ्दो रहेको छ. र केही क्षणमा म स्टेटमेन्ट रेड लिप्सको बारेमा पनि चर्चा गर्ने नै छु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

पिएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा छौँ र चर्चा गरिरहेको छु यस समय अम्ब्रेदेखि रेड लिप्ससम्म 2026 520 लिपस्टिक स्टाइलको बारेमा चर्चा गरिरहेको छु र फाइनली रहेको छ स्टेटमेन्ट रेड लिप्स। रातो लिप्स्टिक फेसनबाट कहिले बाहिर जाँदैन, तर यस वर्ष यसको प्रयोग गर्ने तरिका केही फरक देखिएको छ। अहिले अनुहारमा हल्का बेस मेकअप, थोरै मस्कारा वा अनलाइनर प्रयोग गरेर त्यससँग चम्किलो चेरी रेड वा वाइन रेड लिप्स्टिक लगाउने शैली लोकप्रिय बनेको छ। यसले अनुहारलाई अत्यधिक मेकअप नगरी पनि आकर्षक, आत्मविश्वासी र ग्ल्यामरस देखाउँछ। विशेष अवसर, औपचारिक कार्यक्रम वा साँझको भेटघाटका लागि शैली धेरैले रोजिरहेका छन्। त अवश्य पनि यो थियो केही चर्चा तपाईँको माझमा राखेको छु श्रोता। र कार्यक्रम हल्का फुल्काको यो पहिलो घन्टाबाट पनि बिदा लिने समय आइसकेको छ, तर हामी अवश्य पनि कार्यक्रमको दोस्रो घन्टामा पनि यस्तै इन्ट्रेस्टिङ फ्याक्टहरू तपाईँको माझमा राख्ने नै छु। अहिलेलाई यो मिठो गीत सुन्नुहोला। कार्यक्रमको दोस्रो घन्टामा समाचार पश्चात भेट्ने नै छौँ।

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरूमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: BFBS गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राष्ट्रदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11 बजे नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न लाग्नु भएको छ। भोलि नै उहाँले 3 बजे चिनिया राजदूत छाओ माओ वाइङसँग भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। चैत दोस्रो हप्ता प्रधानमन्त्री बनेका शाहले यसअघि विभिन्न देशका राजदूतहरूलाई सामूहिक भेट दिनुभएको थियो। यसअघि शाहले अमेरिकी राष्ट्रपति का दक्षिण एसिया दूत तथा भारतका लागि अमेरिकी राजदूत र भारतीय विदेश मन्त्री विक्रम मिश्रीसँग तय भएको भनिएको

0: हुन सकेको थिएन। प्रमुख प्रतिपक्षी दल कंग्रेसले आगामी स्थानीय तहको चुनावमा आन्तरिक चुनाव अर्थात् प्राइमरी मार्फत उम्मेद्वार खडा गर्ने भएको छ। केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन कुमार थापाले प्राइमरी चुनावका लागि प्राविधिक तयारी भइसकेको जानकारी दिनुभएको हो।
1: र अब आउने स्थानीय निर्वाचनमा विधानकै व्यवस्था छ, कुन वडामा वडा अध्यक्ष को हुने भन्ने कुरा, कुन पालिकाको मेयर को हुने भन्ने कुराको प्रारम्भिक कुराको त्यसको निर्ल गर्ने काम अब तलको क्रियाशील सदस्यहरूले गर्नुहुन्छ। त्यसका निम्ति माध्यम भनेको प्राइमेरी हुन्छ, प्राइमेरी सबै डिजिटल माध्यमबाट हुन्छ र सबै सिस्टम यहाँ बनिसकेको छ। कोही साथी बुथमा जानु पर्दैन, कोही साथी कहीँ काठमाडौँ महानगरपालिकामा मेयर कसलाई लडाउने भन्ने बारेमा काठमाडौँ महानगरपालिकाभित्र बसेका प्रत्येक क्रियाशील सदस्यहरूलाई त्यो पनि हामी अब बैशाख कुर्नु पर्दैन, हामीले यो सबै काम मङ्सिर पुसमा गर्न सक्छौँ।
0: यस्तो प्रारम्भिक चुनाव मार्फत क्रियाशील सदस्यहरूले तीनजना उम्मेद्वार सिफारिस गरेपछि पार्टीले निर्णय गर्नेछ। नियमित तालिका अनुसार अबको 8 महिनाभित्रै स्थानीय तहको चुनाव हुनुपर्नेछ। पार्टीमा असन्तुष्ट पक्षलाई समेट्न विषयमा विधानभन्दा दायाँबायाँ नगर्ने उहाँले अडान व्यक्त गर्नुभएको छ।
1: सबै कुराहरू बसेर छलफल गरौँ, कुराकानी गरौँ, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो, यो जिम्मेवारी हो। यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फकिन्न। मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु। नेताहरूप्रति मेरो ठुलो सम्मान छ, सबैलाई जोडेर लिएर जानुपर्छ, किनकि यो पार्टी 4 पुस्ताको पार्टी हो। यो पार्टीमा मेरो उमेरभन्दा बढी उमेर कन्ट्रिब्युट गर्नुभएको नेताहरू यहाँ पार्टीमा अहिले पनि हुनुहुन्छ।
0: थापाले पार्टीको विशेष महाधिवेशन पक्षधरको आधिकारिकताबारे सर्वोच्च अदालतमा हुने पुनः सुनवाईको दृढताका साथ सामना गर्ने बताउनु भएको छ।
1: पञ्चायतको बेलामा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएको बिपी कोइरालाको पार्टीका कार्यकर्ताहरू हामीहरू, हामी त हाम्रो पार्टीभित्रको आन्तरिक विषय हो, हामीले सम्मानित अदालतमाथि विश्वास राख्नुपर्छ, राख्छ। यसको राजनीतिक पक्षहरूका बारेमा समयक्रममा ती कुरा खुल्दै गइहाल्छ नि, नेपाल कत्रो छ, खुल्दै जान्छ, खुल्दै जाओस्, समयलाई छाडिदिउँ, अहिले त्यहाँ विश्वास राख्ने हो र जहिले समय आउँछ, जहिले अदालतले बोलाउँछ त्यो बेलामा हामीहरू जाने हो र शानका साथ आफ्नो कुरा पनि डिफेन्ड गर्ने हो।
0: कङ्ग्रेसमा क्रियाशील सदस्यको संख्या 8 लाख पुगेको जानकारी बैठकमा दिइएको छ। नेपाल एलपी ग्यास उद्योग संघले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर रिफिलिङ गर्ने काम निरन्तर भइरहेको संघको भनाइ छ। उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरेमा ग्यास अभावको समस्या तत्कालै समाधान हुने दावी संघले गरेको छ। संघका अनुसार हाल एलपी ग्यासको आयात करिब 15% वृद्धि भइरहेको छ। यस्तै गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ग्यास बिक्रीको बजार अनुगमन तीव्र पारिएको छ। उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ। उद्योग मन्त्री गौरी कुमार यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि काठमाडौँ उपत्यकाका टिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको थियो। इरानले हर्मुज जलघाँटी खोल्ने भए अमेरिकी आक्रमणमा भएको क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव ल्याएको छ। विदेश मन्त्री अब्बास अराक्चीले ओमानसँग भइरहेका वार्ता सहमति नजिक पुगेका बताए पनि जलघाँटी खोल्न शर्त राख्नु भएको हो। विश्लेषक त्रिता पार्सीले जलघाँटी खोल्न बल प्रयोग गर्ने अमेरिकी नीति असफल भएको टिप्पणी गर्नुभएको छ।
2: It's very likely that there's going to be some sort of a fee, and it will not be a toll, it will not be politically biased, it will be some sort of an environmental service fee. I find that at this point almost impossible to avoid. And what I think we have to keep in mind is that the United States has now tried on numerous occasions to open up the strait militarily, and it has not only not worked, it has backfired. So the fundamental balance is not right now, not in the favor of the United States.
0: र डल्फिन आदिका कारण चीनको साङ्घाईका 2 प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आदिको जोखिमलाई ध्यानमा राख्दै अधिकारीले प्रभावित क्षेत्रबाट 4 लाख बढी मानिसलाई स्थानान्तरण गरेका छन्। खबर यति नै, नमस्कार।
3: यो BFBS

पिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म शरीरको तर्फबाट र यो कार्यक्रमको दोस्रो घण्टामा पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानिकि रोचक तथ्य राख्नेछु। यो फ्याक्ट्सहरू चाहिँ रोचक मात्र नभएर धेरै एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ जसले गर्दाखेरि चाहिँ हाम्रो दिन प्रतिदिनको जीवनमा पनि यसले धेरै फाइदा गर्छ र साथै हाम्रो कति थाहा नभएको कुराहरू पनि हामीलाई चाहिँ त्यो एउटा रेभलेसनहरू पनि हुन्छ होइन। र यसैमा चाहिँ यो समय चाहिँ नराम्रो साथीबाट कसरी जोगिने भन्ने चार यो सात महत्त्वपूर्ण सङ्केत चाहिँ म तपाईँको समक्षमा राख्ने नै छु। र यसमा अवश्य पनि टिन एज उमेर यस्तो अवस्था हो जसले बच्चाहरू कुन मार्गमा लाग्ने भन्ने कुराको सुरुवाती सङ्केत दिन्छ। यो उनीहरू स्वयं र आमा बाबुको लागि सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील समय हो। यो उमेरमा बच्चाको शरीरमा मात्र होइन मन दिमाग भावना र मूल्यहरूमा पनि ठुला परिवर्तन आउँछन्। उनीहरू बाल्यकाल र युवावस्था बिचकोमा हुँदछन् जसले गर्दा उनीहरू प्राय अलमल पर्छन् र सही गलत छुटाउन गाह्रो मान्दछन्। यही कारणले गर्दा धेरै टिनेजर्सहरूले गलत साथी छान्ने गल्ती गर्छन्। नराम्रो सङ्गतले उनीहरूको पढाइ व्यवहार आत्मसम्मान र सम्पूर्ण भविष्य नै प्रभावित पार्न सक्छ। यस उमेरमा बच्चाहरू अझै पूर्ण परिपक्व नभइसकेकाले आमा बाबुको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। आमा बाबुले उनीहरूलाई सही बाटो देखाउनु दुष्टको गुणस्तर चिन्न सिकाउनु र आवश्यक परेमा हस्तक्षेप गर्नुपर्छ। नराम्रो साथीका मुख्य सङ्केतहरू के रहेका छन् यी सङ्केतहरू चाहिँ देखिएमा तुरुन्त सतर्क हुनुपर्छ र बच्चालाई व्यक्तिबाट दूरी बनाउन प्रोत्साहन दिनुपर्छ। पहिले भनेको रहेको छ घरमा नभन्नु भन्ने सल्लाह। यो जानकारी म केही क्षणमा राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफबी सरकार रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र म चर्चा गरिरहेको छु नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केतको बारेमा रहेको छ विशेष गरी नानी बालबालिकाको लागि टिनेजर्सहरू स्पेसली पहिलो रहेको छ घरमा नभन्नुपर्ने सल्लाह यदि कुनै साथीले बारम्बार यो कुरा घरमा आमा बाबालाई नभन्नु यो हाम्रो सिक्रेट हो भनेर जोड दिन्छ भने बुझ्नुपर्छ कि उसको मनमा खोट छ राम्रो साथीले कहिल्यै गोप्य राख्नुपर्ने कुरा सिकाउँदैन यस्तो साथीले बच्चालाई गलत बाटोतर्फ डोराउन सक्छ आमा बुवाले बच्चालाई स्पष्ट रूपमा भन्नुपर्छ कि जुन कुरा घरमा भन्न डर लाग्छ यो काम नगर्नु नै उत्तम हो दोस्रो रहेको छ भावनात्मक दबाब दिने दोस्रो सङ्केत भनेको भावनात्मक दबाब वा ब्ल्याकमेल हो यदि साथीले त मेरो साथी हो भने यो काम गर्नै पर्छ नगरे तसँग साथी बन्दिन जस्ता कुराहरू गर्छ भने यो स्पष्ट खतरा हो सच्चा साथीले कहिले जबरजस्ती गर्दैन यसले बच्चालाई कमजोर र निर्भर बनाउँछ आमा बुवाले बच्चालाई सिकाउनु पर्छ सच्चा साथीले स्वतन्त्रता र सम्मान दिन्छ न कि दबाब र तेस्रोमा रहेको छ गलत कामलाई कुल भन्ने र अवश्य पनि यो जानकारी रहने नै छ तर पनि अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोर्खा रेडियो।

पीएफबीएस खोरखार रेडियो सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हल्का फुल्काको हामी यो समय दोस्रो घन्टामा छौँ श्रोता र यसै गरी नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केत बारेमा जानकारी राखिरहेको छु। तेस्रोमा रहेको छ गलत कामलाई कुल भन्ने। गलत कामहरूलाई कुल वा स्टाइल भन्ने बानी पनि नराम्रो साथीको ठुलो सङ्केत हो। क्लास बङ्क गर्नु, चुरोट वा मदिरा खानु, कसैलाई कुट्नु वा गाली गर्नु जस्ता गलत कामहरूलाई मजा आयो आजकल यस्तै चल्छ भनेर सामान्य ठान्ने साथीले बच्चालाई गलत दिशातर्फ लैजान्छ। यस्ता व्यक्तिसँग तुरुन्त दूरी बनाउनुपर्छ। चौथोमा रहेको छ पढाइलाई बोरिङ मान्ने। नराम्रो साथीको अर्को सङ्केत भनेको पढाइ र राम्रो बानीलाई बोरिङ भन्ने हो। जो साथी राम्रोसँग पढ्छ, अनुशासित छ वा शिक्षकसँग राम्रो सम्बन्ध राख्छ उसलाई पढन्ते, बोरिङ वा चम्चा जस्ता शब्दले होच्याउने साथीले बच्चाको प्रगतिमा दाहा गर्छ वा ऊ आफू जस्तै तल जान चाहन्छ। राम्रो साथीले सधैँ अर्कालाई अगाडि बढ्न प्रेरित गर्छ, कहिल्यै तल झार्दैन। अवश्य पनि यो जानकारीमूलक कुराहरू म राख्दै गर्नेछु। केही क्षणमा हुनेछ बच्चामा नकारात्मक परिवर्तन देखा परेमा र सुन्दै गर्नुहोस् र अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केतको बारेमा जानकारी राखिरहेको छु। यसै गरिरहेको छ पाँचौँ, बच्चामा नकारात्मक परिवर्तन देखा परेमा। यदि कुनै आफ्ना बच्चामा नकारात्मक परिवर्तन देखिन थाल्छ भने खराब सङ्गतमा परेको छ भने ठुलो चेतावनी हो। बढी झुट बोल्न थाल्छ, सानातिना कुरामा रिसाउँछ, घर परिवारसँग झगडा गर्छ, पढामा ध्यान दिँदैन वा मोबाइल तथा सोसियल मिडियामा बढी समय बिताउन थाल्छ भने बुझ्नुपर्छ कि सङ्गत राम्रो छैन। यस्तो अवस्थामा आमा बाबुले तुरन्त ध्यान दिनुपर्छ। छैठोमा रहेको छ साथीको सीमालाई सम्मान नगर्ने। साथीको व्यक्तिगत सीमा नमान्ने बानी पनि खतरात्मक हुन्छ र यदि बच्चाले म यो काम गर्दिनँ भने पनि बारम्बार उक्साउने, जबरजस्ती गराउने वा सीमा मिच्ने गर्दछ भने त्यो सच्चा साथी होइन। राम्रो साथीले नायलाई सम्मान गर्छ र दबाब दिँदैन। आमा बुवाले बच्चालाई नाय भन्न सिकाउनु र आफ्नो सीमा राख्न सक्ने बनाउनु चाहिँ पर्दछ। र कार्यक्रम सुन्दै गर्नुहोस्, सहलीको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफबी स्कोरकार रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो घण्टामा छौँ श्रोता र म चर्चा गरिरहेको छु नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केत रहेको छ र सातौँमा रहेको छ यहाँ गलत काम गर्न उक्साउने गलत काम गर्न प्रत्यक्ष उक्साउने साथी सबैभन्दा खतरनाक हुँदछ घरबाट पैसा चोर्न लगाउने बुवाको पकेटबाट पैसा निकाल्न भन्ने परीक्षामा चिट चोर्न उक्साउने वा अश्लील सामग्री हेर्न प्रेरित गर्ने साथीबाट जतिसक्दो चाँडो टाढा रहनुपर्छ यस्तो सङ्गतले बच्चाको जीवन नै बिगार्न सक्दछ त्यसैमा अन्य ध्यान दिनुपर्ने कुराहरू पनि हुन्छ नराम्रो साथी चिन्नुका साथै आमा बुवाले के महत्त्वपूर्ण कुराहरू पनि ध्यानमा राख्नुपर्छ बच्चासँग खुला र विश्वासपूर्ण सम्वाद कायम राख्नुपर्छ ताकि उनीहरूले डर नमानी आफ्ना कुराहरू भन्न सकुन् र कहिलेकाहीँ बच्चाका साथीहरूलाई घरमा बोलाएर वा स्कुल गएर उनीहरूको व्यवहार बुझ्नुपर्छ राम्रो साथीहरूको प्रशंसा गर्नुपर्छ र उनीहरूसँग समय बिताउन प्रोत्साहन गर्नुपर्छ आफै पनि बच्चाको लागि सकारात्मक उदाहरण बन्नुपर्छ किनकि बच्चाहरू आमा बुवाको व्यवहारबाट नै धेरै सिक्छन् यो जानकारी रद्द गर्नेछ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

बीएफबी स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टा सौ र एकदमै यो जानकारीमूलक नराम्रो साथीसँग कसरी जोगिने यिनीहरूबाट र सात महत्त्वपूर्ण सङ्केतको बारेमा मैले चर्चा गरिरहेको थिएँ श्रोता. र आखिरीमा चाहिँ टिनेज उमेरमा नराम्रो साथीले एउटा बच्चाको सम्पूर्ण जीवन मोड्न सक्छ, तर आमा बुवाको सतर्कता, समझदारी, प्रेम र निरन्तर साथले बच्चालाई सही बाटोमा फर्काउन सकिन्छ. यो उमेरमा आमा बाबुको मार्गदर्शन नै बच्चाको सबैभन्दा ठुलो सुरक्षाको कवच हो. र यो एकदमै जानकारीमूलक कुरा रहेको थियो. अहिलेको समयमा हामी यस्तो समाजमा जिउँछ होइन, हामी नजिकमा एउटै समाजमा भएको मान्छेहरू पनि हामी ट्रस्ट गर्न सक्दैनौँ. जुन मान्छेलाई हामी हरेक दिन हरेक हप्ता भेटिरहेको हुन्छौँ त्यो मान्छेको पछाडि रूप पनि कस्तो हुन्छ थाहा नै हुँदैन. सो यस्तो अवस्थाहरूमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण चाहिँ जो जति हाम्रो माइनर अन्डर एज किड्सहरू छन्, जुन उनीहरू मानसिक रूपमा, शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनीहरू फुल्ली डेभलप भएको हुँदैन, उनीहरूको प्रोटेक्सन एकदमै आमा बुबाले गर्नु जरुरी हुन्छ. अहिलेको हामी मोडर्न टाइम्समा मम्स एन्ड ड्याड बोथले काम गर्नुपर्ने हुन्छ. तर पनि जे कुरा पनि सबैभन्दा फाइनेन्स आर्थिक कुराहरू सबै ठुलो होइन, तर एउटा परिवार सुन्दर बन्नु नै सबैभन्दा ठुलो कुरा हो. र त्यसै कारणले गर्दाखेरि चाहिँ एउटा अभिभावकहरू भएपछि आफ्नो नानीहरूलाई कस्तो भइरहेको छ उनीहरूलाई हामीले हेरिराखौँ, एसेस गरिराखौँ, र उनीहरूको प्रोटेक्सन एउटा आमा बाबुले गर्न सकेन भने कसले गर्छ होइन र. अब अफकोर्स गड त हुन्छ, तर गडले किन आमा बुवा क्रिएट गर्यो त्यसको रिजन पनि त्यहाँ छ. त्यसै कारणले गर्दाखेरि चाहिँ आज निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. यसै जानकारीमूलक कुराहरू, इन्ट्रेस्टिङ फ्याक्ट्सहरू म तपाईँको माझमा नेक्स्ट विक पनि ल्याउने छु भन्दै म सुने पनि बिदा लिनेछु. अहिलेलाई मिठो गीत पनि इन्जोय गर्नुहोस्. नमस्ते, बाई बाई.

0: AM
1: FM
0: Online
1: Online Apps
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकने
1: यो
0: यो BFBS
1: गोरखा रेडियो हो
2: प्रमुख विपक्षी दल कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थानको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री शाहले दिएका तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
3: यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ वा 75 करोड मैले हेरेँ 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अल्मल लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ, नेपाल वायु सेवा निगमको, नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
2: सभापति थापाले

0: च्याउडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्क जानकारी दिनुभएको छ।
1: हेटौडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ। 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा। नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किन? किनभने यति धेरै चोरी पैठारी हुन्छ। नेपालको इस्यु हेटौडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा खोटाङको खोटेहाङ 6 एउटा 3 कोठे विद्यालय भवन निर्माण गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ।
2: एडब्ल्युसी भोजपुरको गएको आर्थिक वर्षमा चाहिँ यो कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्म र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। कम्युनिटी एड स्कुल अन्तर्गत स्कुल एक्सटेन्सन प्रोजेक्ट भन्छ, जसमा चाहिँ 3 रुम 2 रुमहरू हामीले बनाइदिने गर्छौँ, जस अन्तर्गत हामीले 3 रुमको स्कुलको प्रोजेक्ट परेको थियो। त्यसमा चाहिँ हाम्रो इन्द्रेणी पोखरी सेकेन्डरी स्कुल भन्छ, जुन चाहिँ खोटेहाङ गाउँपालिका वार्ड नम्बर 6 इन्द्रेणी पोखरी खोटाङमा पर्छ। त्यसको लागि चाहिँ हाम्रो जिडब्ल्युटीको तर्फबाट चाहिँ 24,75,000 लागत चाहिँ हाम्रो फन्डहरू लागेको थियो भने स्कुलको तर्फबाट चाहिँ 4,96,022 रुपियाँ रहेको थियो।
0: यतिखेर मिथिलाञ्चलमा लोकपर्व मधुश्रावणीको हर्षोल्लास छ। दिउँसै रङ्ग विरङ्गी मिथिला पहिरनमा सजिएर नवविवाहिता वधुहरू सामूहिक रूपमा फूल टिपेर यो पर्व मनाउँछन्। जनकपुरबाट लक्ष्मण यादव।
3: नवविवाहिता वधुहरूले सामूहिक रूपमा मनाउने मधुश्रावणी पर्वको रङ्गमा यतिखेर मिथिलाञ्चल रङ्गिएको छ।

0: विभिन्न जात जाति बसोबास गर्दै आएको मिथिलाञ्चल बाहुन कास्त भूमिहार सोनार जातिका नवविवाहिता वधुहरूको रङ्ग बिरङ्गी मिथिला पहिरनले यो पर्वलाई थप मनमोहक बनाएको छ। दिउँसोतिर नवविवाहित वधु सहित घर परिवार र छिमेकीका महिलाहरू सामूहिक रूपमा गीत गाउँदै सार्वजनिक स्थलमा पुगेर फूल टिप्ने कार्य गर्ने गरेका छन्। टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा गरिने अर्थात् बासी फूलले देवताको पूजा गर्ने यो पर्वको मुख्य आकर्षण हो। प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनबाट सुरु भई 15 दिनसम्म चल्ने मधुश्रावणी पर्व मनाउन नवविवाहिता वधु ससुरालबाट माइती आउने गरेका छन्। विवाह भएको पहिलो श्रावण अर्थात् मधुश्रावणी पर्व माइतीमै मनाउने परम्परा रहिआएको छ। आकर्षक पहिरनमा सजिएको देखेर लोभ लागेको अनुभव सुनाउँदै आफै दैनिक फरक फरक पहिरनमा यो पर्व मनाउन पाउँदा जनकपुर धामकी कल्याणी मिश्रा निकै उत्साहित छन्।
1: 15 दिन हमसब फूल लोढे छी, जेना जानकी माता अपन विवाह के बाद रामजी के लेल रहथिन, हमसब लोढे छी। हुनकर पेटा तऽ नहि देबै, लेकिन जे किछु केने छथिन ओ हल्का फल्का हमहुँ सब करय चाहै छियै।
2: इङ्ल्यान्डका धेरै भागमा भोलिसम्म अधिकतम तापक्रम 36 डिग्री सेल्सियस पुग्ने भएपछि पहेँलो सतर्कता सूचना जारी गरिएको छ। इङ्ल्यान्डको पूर्वी एङ्ग्लिया र दक्षिण पूर्वी भागमा तापक्रम सबभन्दा धेरै हुन सक्ने पूर्वानुमान गरिएको छ। तातो हावा लु आउन सक्ने भन्दै आगामी केही दिनमा यो वर्षको 5 चेतावनी जारी हुन सक्ने जनाइएको छ। खबर यति नै, नमस्कार, महेन्द्र।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडाबीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साथी म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग हाम्रो सामाजिक परिवेशसँग कतिको मेल खान्छ भनेर हामी खोजिरहन्छौँ निहालिरहन्छौँ सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा साङ्गीतिक बसाइमा छौँ हामी यो क्षण यो बेला बिएबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा र आज पनि श्रोताहरू सधैँ जस्तै म यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीत राख्नेछु र पक्कै पनि तपाईँ आदरणीय श्रोताहरूले सुनेर साथ दिनुहुनेछ हजुर यही आशाको साथ अब नै कार्यक्रमको उठानमा सधैँ जस्तै एउटा देशभक्ति गीत राख्न चाहन्छु देश बोलेको गीत राख्न चाहन्छु र आज भने चाहिँ म माधव प्रसाद घिमिरेले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु नाटिकाजीको स्वर सङ्गीतमा नेपाली हामी रहौँला कहाँ नेपालै नरहे अहिलेलाई भने यही देशभक्ति गीत यहाँहरू माझमा कार्यक्रम सङ्गीत गङ्गाको उठानमा

नेपाली हामी रहौला कहाँ, नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे। आदरणीय श्रोताहरू, एउटा अग्लो अनि दरिलो स्वाभिमान बोलेको गीत जसले यो मेची महाकालीलाई बाँधेको छ, हिमाल पहाड र तराई मधेसलाई बुनेको छ। हामी हाम्रा यी अग्ला हिमाल छ र नै त यो ब्रह्माण्ड यो विश्वमा अग्लिएका छौँ। त्यसैमाथि हाम्रा हरा भरा तराई सुनका टुक्रा जस्तै हो भने हिमाल हिरा हो। अनि यो धरतीको यो पावन भूमिको पहिलो धन भनेको यही देशको माटो हो। यति कुरा यस धरतीमा जन्मेका सबै सबै नेपालीहरूले बुझ्नु छ। मेची र महाकालीका हरेक नेपाली मन मनले यो कुरालाई मनन गर्नु छ र यसैको सम्झना नरहने हो भने संसार कतैबाट देखिने छैन। त्यसैमाथि हाम्रा चाड पर्व दसैँ तिहार लोछार छठ उदौली उभौलीमा बज्ने चुड्का होस् ख्याली होस् या झ्याउरे रोदी हाकपारी साकेला सबै सबैले यसको रौनकता थपेको छ। त्यसैमाथि आदरणीय श्रोताहरू, हाम्रो बहादुरी र जितसँगै हाम्रा हृदय जुर्मुराइरहेका हुन्छन्। यहाँका मादलको तालमा हामी तालमा ताल मिलाउँछौँ। त्यसैले यसैलाई बचाउनु छ अनि सभ्यता फुलाउने हाम्रो हिमाल र हाम्रो पूर्वबाट विश्वमा उज्यालो छर्ने यी शाश्वत सत्यलाई पनि जोगाइराख्नु छ भन्ने एउटा देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरे र यो गीतमा स्वर रहेको थियो नातिकाजीको, सङ्गीत पनि नातिकाजीकै रहेको थियो भने यसमा शब्द भने राष्ट्रकवि माधव प्रसाद घिमिरेको रहेको थियो। सङ्गीतको लय अनि गीतको भाव बोल्ने यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा साङ्गीतिक सुस्केरा।

आदरणीय श्रोताहरू, एउटा वाद्य त अर्को जीवनको सहजता स्वीकार्नु पर्दा माया गर्ने मुटुभित्र कसरी गाँठो पर्दछ भन्ने एउटा स्वीकारोक्ति। अझ भन्नु श्रोताहरू, एउटा परदेशी जसले आफ्नो प्रिय मान्छेसँगको त्यो न्यानो साथ छोडेर त्यो प्रियको का घर परिवारको लाख सम्झनाको ठुलो भारी बोकेर जन्मेको ठाउँ हुर्केको गाउँ छोडेर जाँदै गर्दा मन अमिलो पर्दाको बिम्ब समय र परिस्थितिसँगै एकैचोटि सम्झौता गर्नु पर्दाको एउटा प्रतिबिम्ब प्रस्तुत गीत थियो। गीतकार लीलाराज काम्बाङको गीत, रचना शङ्कर थापा इस्मालको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, यसरी छुटिएर टाढा जाने क्षण नै हो प्रेमी मनहरू झन गाढा हुने। जहाँ मन बुझाउने माध्यम समेत नभइदिँदा छिट्टै फर्किने आग्रह भइदिन सक्दछ।

0: SBS Gorkha Radio.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS Gorkha Radio।
2: हजुर, आदरणीय श्रोताहरु, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बीएफएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको भाव बोलिरहेको छु, सङ्गीतको जानकार राखिरहेको छु अनि स्वरको लय पनि यहाँहरू माझमा सुनाइरहेको छु। र यसै क्रममा भर्खरै मैले गीतकार पारस थापाको गीत रचना, गणेश पराजुली को संगीत अनि गणेश पराजुली र यशोदा पराजुलीको स्वरमा रहेको एउटा युगल गीत राखे, जुन गीतले श्रोताहरू जहाँ घर देशको माया बोकेर परदेश जाँदै गर्दा माया झनै धेरै गाडा बन्न पुगेपछि, सम्झनाको तरेली अग्लेर निधै हराउन पुग्दा, जानवारी अनि मन सात समुद्र पारी बन्न पुग्दाको एउटा प्रेमिल भाव बोलेको थियो। आदरणीय श्रोताहरू, वास्तवमा साँचो माया गर्नेहरूले आफूलाई नम्बरी सुन जस्तै प्रमाणित गर्ने गर्दछन् र आफूलाई कहिले पनि मायामा आदि राख्न पटक्कै चाहँदैनन्, किमार्थ चाहँदैनन्, जस्तो कि यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार यस्तै कुरा गुनगुनाउनु हुँदैछ।

हजुर आदर श्रोताहरू, मायाले सुटुक्कै तानेपछि हेराइमा माया, बोलीमा माया अनि टोलाइमा समेत माया नै भएपछि त्यहाँ प्रेम गर्ने प्रेमीहरूले, माया गर्ने मायालु मनहरूले माया पनि खुलेरै गर्दछ अनि प्रतिउत्तरमा पनि त्यस्तै पुरै मायाको अपेक्षा राख्ने गर्दछ भन्ने एउटा सत्य बोलेको गीत हेमन्त शर्मा र शान्तिश्री परियारको स्वरमा राखे। हेमन्त शर्माकै शब्द अनि सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। हुन पनि आदरणीय श्रोता, माया जालमा परेको समाजले नबुझे पनि स्वयंमा माया गर्नेहरूले भने बुझेकै हुने गर्दछन्। त्यही भएर त प्रेमी मनहरूले आफ्नो प्रिय मान्छेहरूलाई सके सुनकै कचौरीमा गाईको बिगौती दिने हतारो गरिहाल्दछन्।

आदरणीय श्रोताहरू, मखमली मायाले पुलकित भएको प्रेमी मनभित्र एकाएक उठेको मायाको छाल, जुन छालले नेत्रुक्क मायालु मन भिज्न पुग्दा मन खोलेर आफ्ना प्रिय मान्छेलाई संसारको सबैभन्दा महँगो कचौरीमा राखेर मायाको खुराक खुवाएर पल्काउन खोज्दै गर्दा त्यही माया जालभित्र परेको सम्म कोही कसैले नबुझे पनि माया गर्ने मनले भने मजाले बुझे पछि थोरै शरम, थोरै कौतुलता अनि चरम मायाको पहाड उठ्न पुग्दाको गीत थियो। राजन राज शिवाकोटीको शब्द संगीत अनि मदन कृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा। हुन पनि आदरणीय श्रोता, मायाले कतिखेर प्रेमी मनहरूलाई बाँध्ने हो पत्तो चाहिँ हुँदैन है। मन चोर्ने, मन बेर्ने खेल प्रेमीहरूले पत्तै नपाई भइदिन सक्दछ।

0: SBS Gopak Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा

0: awit ang tinasaklohon sa Yes Ko Lagi Hernohos, gov.uk/veteran-card.
1: BFDS Gorkha Radio.
2: हजुर आदर्श तारु बेबेस गोरखा रेडियो अर्थात घरदेश देखि परदेश सम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाई आदर्श श्रोताहरुको रेडियो बेबेस गोरखा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगा तपाई यो क्षण यो बेला तपाईकै प्रिय रेडियो तरंग बेबेस गोरखा रेडियोमा सुन्दै हुनुहुन्छ र यसै क्रममा मैले यहाँहरु माझमा नेपाली सुमधुर गीत संगीतको भावहरु बलिरहेको छु संगीतका झन्कारहरू राखिरहेको छु र गीतका लयहरूलाई समेटिरहेको छु र भर्खरै मैले यहाँहरू माझमा गीतकार बिएम गुरुङ बालुले लेख्नुभएको एउटा गीत राखे राजेश थापा मगरको संगीत अनि राजेश पायल राई र अमृता लिम्बुको स्वरमा जुन गीतले आदरणीय श्रोताहरू मायाले मनभित्र हलचल मचाउन पुग्दा टोखेर मायाको मोहनी छर्ने लुकेर हेर्ने बाच मन भुतुक्कै भएपछि के भएको हो किन भएको हो कसरी भएको हो त्यसैको पत्तो नपाउँदाको एउटा छटपटी र मायाको कौतूहलता बोलेको थियो सायद आदरणीय श्रोता हो यस्तै र यसरी लुकेर लाएको माया नै त कहिले पुरानो नहुने होला

पुरानो हुँदैन माया जुनी जुनी सम्म पनि। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास, समर्पण, त्याग, आँट, भरोसा भइदिएमा र यस्तै बिचमा माया फक्रिएमा त्यस्तो माया किमार्थ पुरानो हुँदैन। मायाको खातिर दसैँ प्रमाण केही जुटाइरहनु पनि पर्दैन, त्यस्तो माया पुरानो पनि हुँदैन भन्ने भावको यो प्रेमिल गीत राखेँ मैले यहाँहरू माझमा। गीतकार नारी हस्ताक्षर निलम अङ्गभङ राईको गीत रचना, सुरेश अधिकारीको सङ्गीत अनि कुमार सानु र सञ्जीविनीको स्वरमा। आदरणीय श्रोताहरू, अब नै बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारतिर आइपुगेको छु र बिसौनीमा यहाँहरू माझमा सत्यराज आचार्य, स्वरूपराज आचार्य र जिना र शैलीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदाउन चाहन्छु। यो गीतमा शब्द सङ्गीत श्रीकृष्ण बम मल्लको रहेको छ। यही गीतको साथ म भने ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण श्रोतालाई खुसी बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Gorkha Radio
3: केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूसँग सभापति थापाले केही संस्थानको नमिलेको तथ्याङ्क प्रस्तुत गरेर प्रधानमन्त्रीबाट भ्रम उत्पन्न भइरहेको बताउनु भएको हो। वायु सेवा निगम र दुग्ध विकास संस्थानका विषयमा प्रधानमन्त्री शाहले दिएका तथ्याङ्कमा उहाँले प्रश्न गर्नुभएको छ।
4: यो दुध उत्पादन गर्ने किसानहरूलाई उनीहरूको भुक्तानीको चक्रको टाइम मैले घटाएँ भनेर भनिएको छ वा 75 करोड मैले हेरेँ, 75 करोडको बक्यौताबाट 35 करोडमा झर्यो भनेको कमाएर भएको होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको। प्रधानमन्त्रीले यस्तो कुरामा अल्म लिने हो भनेको बाबा, कहाँ छ हाम्रो इस्युजहरू? प्रधानमन्त्रीले मेसै पाउनु भएन भन्ने लाग्यो मलाई। मैले अर्को कुरा हेरेँ नेपाल वायु सेवा निगमको। नेपाल वायु सेवा निगममा अहिले निगमको कुल दायित्व 56 अरब छ र सञ्चित नोक्सानी कति रहेछ भनेर मैले हेरेको, अहिले 17.68 अरब पुगेको रहेछ। करिब करिब करिब 3.5 अरब रुपियाँ ब्याजमा बुझाउनु पर्ने अवस्था छ है अहिले प्रत्येक वर्ष। र हामी कतिको कुरा गर्दैछौँ भने हामी 1 अरब रुपियाँको कुरा गर्दैछौँ। प्रधानमन्त्रीजीलाई के बुझाइदिनु पर्ने अवस्था भयो भने यो संस्था नेट लसमा छ।
3: सभापति थापाले हेटौँडा कपडा कारखानाका तस्विरभित्र लुकेको तथ्याङ्क जानकारी दिनुभएको छ।
4: हेटौँडा कपडा उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्यो भने कति गर्दो रहेछ भने 1.6 करोड, 90 करोड मिटर कपडा चाहिन्छ। 1.6 करोड मिटर कपडा उत्पादन गर्छ। खास नेपालको इस्यु भनेको चाहिँ नेपालमा प्राइभेट सेक्टरबाट प्रशस्त गएको 15-20 वर्षमा यति धेरै छ टेक्सटाइलमा, नेपालीले त एक्सपोर्ट गर्छन्, धागो एक्सपोर्ट गर्छन्, तर किन फाइदा गर्न सकिरहेका छैनन् भने करिब करिब उनीहरूको 30-40% क्षमतामा मात्र उनीहरू चलिरहेका छन्। किनभने यति धेरै चोरी पैठारी हुन्छ,

0: नेपालको इस्यु हेटोडाको टेक्सटाइलको होइन, नेपालको इस्यु भनेको नेपालमा चलेका उद्योगहरू कम्पिटेटिभ हुन सकिरहेका छैनन्।
1: सुकुम्बासीका 3,000 घर भत्काएपछि 9 पीडितले ज्यान गुमाएको, 100 बालबालिकाको विषल्ली भइरहेको भन्दै सरकार संवेदनहीन बनेको उहाँको टिप्पणी छ।
0: करुणा राख्नु पर्दैन, संवेदना राख्नु पर्दैन, त्यो समभाव राख्नु पर्दैन, ती सबैप्रतिको एउटा प्रेम हुनु पर्दैन, ती आफ्ना मतदाता हुन् कि होइनन् त्यसरी मात्रै हेर्ने हो। डोजर चल्यो फोटो आउँछ, छापा आने हो फोटो आउँछ, सबै फोटोको पछि मात्रै कुद्ने हो, समाचारको पछि मात्र कुद्ने हो। यो चरम असंवेदनशीलता, यो स्टन्टबाजी, यो लाइकको पछाडि कुद्ने यो प्रवृत्ति जुन छ, यो हेर्दा सामान्य लाग्छ, तर यसले अघि मैले भनेको जस्तै बिस्तार के हुँदै जान्छ, नागरिकहरूको छटपटाहट बढ्दै जान्छ।
1: राजोपाले सरकारका मन्त्री र नागरिक बीच प्रत्यक्ष संवादको व्यवस्था गर्न नागरिक नीति र नेतृत्व कार्यक्रम चलाउने भएको छ। राजोपा सहमहामन्त्री असीम शाहले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रीले प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग संवाद गर्नुपर्नेछ। कार्यक्रमको पहिलो चरणमा साँझ 5-6 बजेसम्म सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट हुनेछ। पार्टीका अनुसार कार्यक्रमले नागरिक तहमा रहेका विषयलाई सरकारी नीति तथा कार्यान्वयन प्रक्रियासम्म पुर्याउने माध्यमका रूपमा काम गर्नेछ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 म्यान पावर कम्पनीमाथि गरिएको कारवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारणसहित 15 बुँदे माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले भने अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिकप्रति जवाबदेता नभएको भन्दै कम्पनीहरूलाई कारवाही गरिएको जनाएको छ। हामीले संघका अध्यक्ष डिगबहादुर खत्रीसँग कुरा गरेका छौँ।
2: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ, नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
3: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो, त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
2: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
3: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ, त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो, र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भने हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
2: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायको टाउकोमा थोपरिएको छ भन्नुभएको छ, ती नीति चाहिँ के हुन्छ?
3: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षणकालका निम्ति भनेर ल्याइएको निर्णय थियो, त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षणकालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो, त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। प्रिभिस अफ टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो, त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा, र अर्को हामीले जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
1: नेपाल एलपी ग्यास उद्योग संघले अनावश्यक सिलिण्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहज एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर भर्ने काम निरन्तर भइरहेको संघको भनाइ छ। उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरेमा ग्यास अभावको समस्या तत्कालै समाधान हुने दावी संघले गरेको छ। संघका अनुसार हाल एलपी ग्यासको आयात 15% वृद्धि भइरहेको छ। यस्तै गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ग्यास बिक्रीको बजार अनुगमन तीव्र पारिएको छ। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार बजार अनुगमनलाई निरन्तरताका साथै प्रभावकारी बनाइएको छ। उपचार गराउन नसकेर काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पतिमध्ये 67 वर्षीय तिलकुमारी पराजुलीको शव भेटिएको छ। बुधबार साँझ नदीमा बेपत्ता भएकी मण्डन देवपुर सातकी पराजुलीको शव ओखलडुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको छ। तिलकुमारीसँगै बेपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्सपेक्टर कविन राईले जानकारी दिनुभएको छ। प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासीले खोजी गरिरहेका छन्। लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित तिलकुमारीलाई श्रीमान केदारनाथले पिठ्यूमा बोकेर दोलालघाटसम्म पुर्याई नदीमा हम्फालेको प्रत्यक्षदर्शी र सीसीटीभी फुटेजका आधारमा खुलेको थियो। अब खबर फटाफट।
2: इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान। उत्पादनका बेला प्रतिमन 4,500 रुपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउको प्रतिमन 7,000 सम्म। भोजपुरको हतुवागढी गाउँपालिकाले 50% अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज, कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्य। 19 पुस्तकालय दिवस आउँदो भदौ 15 गते मनाइँदै यो वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य, बाल, युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य तय। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको अर्ग्यानिक चियाको मूल्य प्रति किलो 6,000। पञ्चकन्या 4 घ्याङस्वारामा लगाइएको चिया गुणस्तर परीक्षणमा उत्कृष्ट। 3 वर्ष अघि रोपेका चियाका बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन सुरु। अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै 13 करुणा फाउन्डेसनले गर्यो जिल्लामा 1793 जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार। 1763 जनालाई परिचय पत्र वितरण, विभिन्न तालिम र कार्यक्रम सञ्चालन गर्दै। हेटौडा उपमहानगरपालिका 11 शहीद स्मारकमा जातीय संग्रहालय निर्माण। 4 करोडको लागतमा बनेको संग्रहालयमा राखियो 14 जात जातिका मौलिक सामग्री। भविष्यमा 27 जात जातिका मौलिकता झल्किने सामग्री राख्ने योजना। र खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सडक खण्डको लप्से खोलामा अस्थायी बेली ब्रिज जडान गरिने। बेली ब्रिज जडानका लागि 1,63,64,000 खुल्यो ठेक्का।
1: इङ्ल्यान्डका धेरै भागमा भोलिसम्म अधिकतम तापक्रम 36 डिग्री सेल्सियससम्म पुग्ने भएपछि पहेँलो सतर्कता सूचना जारी गरिएको छ। इङ्ल्यान्डको पूर्वी एङ्ग्लिया र दक्षिण पूर्वी भागमा तापक्रम सबभन्दा धेरै हुन सक्ने पूर्वानुमान छ। अक्सफोर्ड विश्वविद्यालयका जलवायु वैज्ञानिक डाक्टर क्लो बिमाकोम्बेले अबको चिन्ता तातो लहर धेरै पटक आउने भन्दा धेरै छ भन्नुभएको छ।
4: It's quite surprising just how long the heat has gone on for in between those periods as well. So temperatures haven't really got below like the mid-20s, especially in the south of the UK. That's really made it quite an extreme summer in terms of our weather.
5: Yo, BFBS, Kulkar Radio.

0: बेनीको बजाएर जता माया उतै छ नजर। हजुर, यो साङ्गीतिक धुनसँगै कार्यक्रम परदेशीको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र नमस्कार छ। मेरो नाम हो निशा गुरुङ, मसँग आज साथमा हुनुहुन्छ दिदी। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि सम्पूर्ण हाम्रा श्रोतालाई पनि हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट,
0: र आज भने हामी दिदीसँग छौँ श्रोता, यहाँहरूको सेवामा हामी हाजिर भइसकेका छौँ कि कसो दिदी?
1: हजुर हजुर, पक्कै पनि हामी दुईजना आज हाजिर भएका छौँ। धेरै दिन भयो तर पनि श्रोतासँग आज रमाइलो गर्नुपर्छ भनेर आएकी छु।
0: हजुर हजुर,
1: पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला। यो बर्खा मास छ होइन, अलिकति काममा पनि व्यस्त हुनुहुन्छ होला। व्यस्त हुँदा हुँदै पनि हामीसँग जोडिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ निशा।
0: हजुर हजुर, भर्खरै अब केही ठाउँमा भने कोदो रोपिसकेको छ होइन दिदी, धान पनि रोपिसक्नु भयो होला, अब वर्षा पनि मजाले भइरहेको छ। अब श्रावण महिनाको यो अन्त अन्ततिरको कार्यक्रम हो भन्छौँ हामी, यो भने आइतबार 24 गते परेको छ दिदी। अब भदौ पनि लाग्न लाग्यो र भदौ रे झरी सँगै होइन नेपाली महिलाहरूको नेपाली चेलीहरूको महान पर्व पनि आउँदैछ कि कसो?
1: एकदमै एकदमै एकदमै नजिकै छ भन्नुपर्छ। गीतहरू लगातार आइरहेका छन्। त्यो हेर्दाखेरि हाम्रो नेपाली दिदी बहिनीहरूको महान पर्व हरितालिका तीज पनि आउँदैछ क्यारे जस्तो लागिरहेको छ।
0: एकदमै भदौ लागे लगत्तै होइन एकदम सुरु हुन्छ, नाच्ने दिन आए हामी पनि बेला मौकामा नाच्छौँ होइन दिदी।
1: पक्कै पनि नाच्नु पर्छ नि होइन, कहिले काहीँ त हो यो सधैँ सधैँ आउँदैन, वर्षमा एकपटक आउने हो, त्यसैले नाच्नु पनि पर्छ, रमाइलो गर्नुपर्छ
0: अवश्य पनि। गत हप्ता हाम्रा एकजना श्रोताले हरितालिका तीजको गीत मगाएर यो कार्यक्रमलाई थालनी गर्नु भएको थियो दिदी है।
1: हजुर हजुर,
0: अब त्यो गीत सुनेपछि चाहिँ हरितालिका तीज आइसक्यो भनेर चाहिँ हामीले चाहिँ महसुस गरेका छौँ।
1: पक्कै पनि पक्कै पनि।
0: हजुर, आज पनि हाम्रा श्रोताले हामीलाई साथ दिनु भएको छ, मिठा मिठा गीत सङ्गीतको साथमा उहाँहरूको सन्देश त वाचन गर्नु नै छ होइन दिदी। सुरुवातमा हामी ठेगाना भन्छौँ।
1: हजुर हजुर निशा, अब ढिला नगरी ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, र BFPO ठेगाना BFBS नेपाल SQBGN BFPO4, र इमेल आइडी छ BFBS@BFBS.com, र फेसबुक पेज रहेको छ BFBS गोर्खा। तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। हाम्रा फोन नम्बरहरू छन् 54-28-055, 54-33-930, 54-33-930 र 54-37-364।
0: यी त भए हाम्रा सम्पर्क नम्बर, ठेगाना, जुनै पनि माध्यमबाट तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ श्रोता। र कार्यक्रम परदेशीको सन्देशमा हामीले सुरुवाती पत्र राखेका छौँ। पहिलो पत्र मेरो हातमा परेको छ दिदी, र पहिलो पत्रको रूपमा मलाई अथवा हामीलाई पत्र पठाउनुहुने श्रोता हुनुहुन्छ छवि थापा, फोक्सटन केन्ट, युकेबाट, है पम्फुका हंसरा थापाटोल गुल्मी उहाँको ठेगाना छ है। भनेपछि हाम्रो छवि थापा दाई हरेक भदौ महिनामा आउने गर्नुहुन्छ है दिदी। हरेक वर्षको भदौ महिनामा हरितालिका तिज पर्छ, र हरितालिका तिजमा भने दिदी बहिनीहरूलाई उहाँले निमन्त्रणा गर्नुहुन्छ नि,
1: जहिले जहिले सम्झिनुहुन्छ, निमन्त्रणा गर्नुहुन्छ, एकदमै खुसी लाग्छ दाई।
0: आज पनि आउनु भएको छ र सुरुवातमा भन्नुभएको छ, आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाहरूको गोर्खे सलाम भन्नुभएको। आज दाई भनी हुनुहुन्न कार्यक्रममा, दिदी हुनुहुन्छ है दिदी, र मेरो तर्फबाट नमस्कार छ दाईलाई र कार्यक्रममा स्वागत छ। सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ BFBS गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी 10 औँलाहरूको हार्दिक नमस्कार भनेर भन्नुभएको छ।
1: हजुर हजुर दाई, कार्यक्रममा एकदमै स्वागत गरे हामी दुईजना दिदी बहिनीले, र 10 औँला जोडेर नमस्कार पनि छ। आरामै हुनुहुन्छ होला, कुशल मङ्गलै हुनुहुन्छ होला, र आज विनोद दाई हुनुहुन्न, विनोद दाई नभएको कारणले म आएकी छु, हामी दुईजना छौँ है त।
0: हजुर हजुर, कुशल छु र कुशलताको कामना गर्दछु भन्नुभएको छ, धन्यवाद छ। मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हंसरा पम्फुका हो, र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु भनेर आफ्नो बारेमा छोटकरीमा यहाँ लेख्नु भएको छ।
1: हजुर हजुर, पक्कै पनि हामीलाई पनि थाहा भएको कुरा हो, हजुर अहिले बेलायतमा हुनुहुन्छ र नेपालको घर भने गुल्मी हंसरा हो, एकदमै हाम्रो मुखाहार भइसकेको छ,
0: उहाँको मन मुटु सबै यही छ होइन दिदी। एकदमै केही महिना अगाडि उहाँ नेपाल भिजिट आउनु हुँदाखेरि स्टुडियोमा आउनु भएको थियो है दिदी, निकै रमाइलो भएको थियो हाम्रो भेटघाट, र छोटो एक एकदमै मिठो भेटघाट भएको थियो। छवि दाई एकदमै डाउन टु अर्थ, एकदमै सिम्पल व्यक्ति हुनुहुन्छ। सो उहाँ पर्सनालिटी हिसाबमा पनि एकदमै राम्रो व्यक्तित्व हुनुहुन्छ।
1: हजुर हजुर, निशा हुनुहुन्थेन होइन त्यो बेला?
0: हजुर,
1: हामी पहिलो भेटमा हामीसँग भेट्नु भएको थियो, एकदमै रमाइलो भएको थियो। मिना दिदी अनि दाई आउनु भएको थियो, एकदमै रमाइलो कुराकानी पनि भएको थियो। अनि त्यसपछि फेरि निशा बहिनी आउनुभयो भने आउँछ है बहिनी भन्नुभएको थियो। त्यो बेला चाहिँ मेरो सायद अफ थियो होला, निशा र दाईहरूसँग भेट भएको थियो होइन, एकदमै रमाइलो कुराकानी पनि भएको रहेछ, फोटोहरू खिच्नु भएको रहेछ, राखेको मैले देखेँ।
0: हजुर, ढोकाबाट छिर्न साथ निशा बहिनीलाई मात्र हो भेट्न आएको आज भन्नुभएको थियो, एकदमै खुसी लाग्यो मलाई होइन।
1: अब
0: दाईले एकदमै हुन्छ नि अन्तर आत्मादेखि नै हामीलाई बहिनी भन्नुहुन्छ होइन, त्यो माया, त्यो सद्भाव, त्यो प्रेम छ नि त, त्यो कारणले गर्दाखेरि त्यो मायाले नै सायद यहाँसम्म दाईलाई तानेको जस्तो लाग्छ मलाई। तपाईँलाई पनि दुवैजना चेलीहरूको न्यानो माया छ दाई, र न्यानो भन्दा पनि अहिले त युकेमा अलिकति गर्मी होला, शीतल माया होइन। हजुर, अब उहाँ सम्झनातर्फ लाग्नु भएको छ। मेरो नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजनहरू, त्यस्तै गरी स्वदेश र विदेशको विभिन्न ठाउँहरूमा छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरू परिवारजनहरूमा साइन अनुसारको ढोक छ, आशीर्वाद अनि माया, मिठो सम्झना छ। जीवनसाथी गीता लगायत सबै मेरा परिवारहरूमा मुटुभरिको न्यानो माया छ अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, त्यस्तै गरी राजेन्द्र वान्तवा राई, प्रेमध्वज गुरुङ र मदन लिम्बू, जसले संसारका जुनै पनि देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। त्यस्तै गरी नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, दर्पण देविका रोदुङ, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरूलाई पनि मेरो सम्झना छ। मलाई चिन्नुहुने र नचिन्नुहुने सबै सबै परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो सम्झना छ। अन्तमा विशेष गरी रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद छ अनि आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु, धन्यवाद भन्नुभएको छ फोक्सटन केन्ट युकेबाट हामीलाई यो पत्र लेख्नु भएको थियो छवि दाईले। दिदी
1: हजुर हजुर, दाईलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला। हुन त हामीले भनिराख्नु त पर्दैन, हजुरहरू सधैँ आइराख्नुहुन्छ, जोडिराख्नुहुन्छ, एकदमै खुसी लाग्छ। र हजुरलाई फेरि पनि धन्यवाद दिँदै हजुरलाई अब हामी एउटा गीत राख्छौँ होइन निशा?
0: हजुर हजुर, एउटा गीत राख्छौँ र त्यो गीत एकदमै मिठो गीत, नयाँ गीत अरे,
1: एकदमै
0: मायाले मलाई हेरेको हेरे भन्दै हुनुहुन्छ खेम सेन्चुरी र कल्पना देवकोटा। हजुर, अब भाउजूलाई तपाईँले कत्तिको हेर्नुहुन्छ है, यो गीतले भने जस्तै सायद भाउजूलाई पनि हाम्रो छवि दाईले हेर्नुहुन्छ एकदमै मायाले होइन दिदी? ल, यो गीत यो हाम्रो छवि थापा दाईले भाउजूको निम्ति सुनाउँदै हुनुहुन्छ, सिकार्नुहोस् यो गीतलाई।

0: मायाले मलाई हेरेको हेरै किन हो कुन्नी यति धेरै किन हेरेको होला मिना दिदी?
1: मन परेर होला निशा, पक्कै पनि मन परेर हेर्न मन लाग्यो होला है।
0: हजुर हजुर,
1: त्यो नै भन्नुपर्छ है मेरो तर्फदेखि चाहिँ।
0: मन परेको मान्छेलाई
1: कसै कसैले त्यसो भन्छ नि होइन, त्यो हुन सक्छ भन्न खोजेको है।
0: हजुर हजुर, गीतले पनि त्यही भन्छ। छवि थापा दाई र भाउजूको निम्ति हामीले यो गीत राखिदिएका थियौँ श्रोता, उहाँलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी।
1: हजुर हजुर, अब छवि दाईलाई धन्यवाद भन्दै हामी लागौँ। कोरियामा हुनुहुन्छ सुनिल निर्दोषी पार घरी भाई, उहाँले लेख्नुहुन्छ सेवारो नमस्कार। सेवा भन्नुभएको छ, आदरणीय बिएफबिएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा मिना सुसन बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पार घरीको तर्फबाट साहित्यिक अभिवादन सेवारो नमस्कार भनेर भन्नुभएको छ निशा।
0: हजुर हजुर, सेवारो सेवारो नमस्कार र कार्यक्रममा स्वागत छ सुनिलजी, यहाँ लगायत यहाँको परिवारजन सबैजनाले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भने, सुनिलजी त साउथ कोरियामा हुनुहुन्छ है दिदी, उहाँको परिवारजनहरू भने अहिले ताङखुवा धनकुटामा हुनुहुन्छ, त्यहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ, यहाँहरू सबै सबैलाई हाम्रो नमस्कार छ र कार्यक्रममा स्वागत छ।
1: अनि मेरो परिचय भन्नुपर्दा, सुनिल निर्दोषी पारघरी छथर जोरपाटी गाउँपालिका दुई ताङखुवा धनकुटा हो, हाल भने कर्मथलो कोरियाबाट लेख्दैछु। नियमित रूपमा कार्यक्रम सुनिरहेको हुन्छु। अब मेरो सन्देशतर्फ लागौँ। सर्वप्रथम विनोद दाजु, दिदीहरू निशा मिना सुसन बाला लगायत बिएफबिएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई हृदयदेखि नै सम्झन चाहन्छु। बिएफबिएस नेपाल युके ब्रुनाई अनि रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण परदेशी तथा स्वदेशी सम्पूर्ण रेडियो पारखी साथीहरूलाई मिठो माया अनि अविरल सम्झना छ। धनकुटा ताङखुवामा हुने मेरो जीवन सङ्गिनी निलु लिम्बू, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना, अनि बहिनी पञ्च खजुम, उषा सापकोटा, सङ्गीता मगर, जुनिना राई, टिका अभागी पारघरी, दिदी रितु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, हेमा लिम्बू, खोटाङ नेर्पाका साथी दर्पण देविका राई, काठमाडौँका साथीहरू सोल्टिनी सुषमा सुस्केरा, अरुणती खत्री, सिमला मुस्कान, सिन्धु का साथी विनिता सुनवार, अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनवार, नरेन्द्र रिमाल, दिदी आशा श्रेष्ठ, अनि साथीहरू रीता सुच्चा राई, टङ्क किरात, सहयात्री सरू, पार्वती खत्री पारू, उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बू, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, अनि सबैलाई सम्झनाका साथै मिठो माया छ। मलाई तपाईँहरूकै रोजाइमा रहेको कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए। अर्को पत्रमा भेट्ने बाचाका साथ बिदा भए सेवारो नमस्कार भन्नुभएको छ सुनिल निर्दोषी पारघरी छथर जोरपाटी ताङखुवा धनकुटा, हाल भने साउथ कोरिया।
0: हजुर सुनिलजी, हामीलाई कार्यक्रममा सधैँ सधैँ साथ दिनुहुन्छ होइन, अहिले साउथ कोरियामा बसेर पनि सुन्नुहुन्छ, भाग लिनुहुन्छ, त्यसको लागि धेरै धन्यवाद छ। नेपालमा हुँदा पनि तपाईँले एकदमै धेरै नियमित रूपमा भाग लिनुहुन्थ्यो, हामीलाई सम्झेर फोन गर्नुहुन्थ्यो है। अहिले त्यता हुनुहुन्छ, नेपाल आउँदाखेरि हाम्रो स्टुडियोमा आउन नभुल्नुहोला, हामीले बारम्बार तपाईँलाई बोलाइरहेका छौँ, इन्भाइट गरिरहेका छौँ होइन दिदी। काठमाडौँ झरेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा फोन गर्नुहोला होइन, हाम्रो एकदमै नजिक छ, हाम्रो ब्रिटिस गोर्खाज नेपाल भनेर तपाईँले पठाओ, इन ड्राइभ याङ्गो अर उबर गर्नुभयो भने के हुन्छ, तपाईँ यहाँ आइपुग्नुहुन्छ, तपाईँलाई धेरै गाह्रो पनि हुँदैन होइन। हजुर, त्यसरी आउनु होला स्टुडियोमा, मिठो कफीको साथमा हाम्रो कुराकानी हुनेछ, तपाईँलाई एकदमै स्वागत छ र आज कार्यक्रममा भाग लिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। तपाईँको बहिनी हुन्छ पञ्चा खजुम पारघरी, जो अहिले ताङखुवामा बसेर हामीलाई सुनिराख्नु भएको छ, सो पञ्चा बहिनीले पनि सुनिराख्नु भएको छ भने यहाँलाई पनि हरितालिका तिजको धेरै शुभकामना छ। अब तपाईँको पालो, दाईको पालो त सकियो, अब तपाईँको पालो होइन, तपाईँले पनि पत्रको उत्तर दिन सक्नुहुन्छ अथवा पत्र लेख्न सक्नुहुन्छ कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है भाइ, हामी पनि आग्रह गर्छौँ, निमन्त्रणा गर्छौँ, हाम्रो अफिसमा आउनु होला, चियाको सँगसँगै कफी के पिउनुहुन्छ होइन, हामी सँगसँगै बसेर खाने अनि रमाइलो कुराकानी पनि गर्ने गफ गर्ने भनौँ न है, आउनु होला भन्न चाहे।
0: ल अब उहाँलाई हामी दुवैजना मिलेर एउटा मिठो गीत राखिदिनुपर्छ दिदी।
1: हजुर, हामीले राखिदिएका छौँ इन्दिरा जोशी र राजन राजसिवाकोटीले गाउनु भएको छ
0: ओइ ओइ चमेली, स्वीकार्नुहोस् यो गीतलाई।

0: हजुर, यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छु। मेरो नाम हो निशा गुरुङ र मलाई साथी दिनुहुन्छ दिदीले।
1: कार्यक्रममा फेरि स्वागत तथा नमस्कार छ, म मीना थापाको तर्फबाट।
0: हजुर, विश्राम भन्दा अगाडि हामीले सुनिल निरजोशी पारघरीजीको लागि एउटा मिठो गीत राखिदिएका थियौँ, ओइ ओइ चमेली बोलको दिदी, होइन?
1: हजुर, इन्दिरा जोशी र राजन राज सेवाकोटीले गाउनु भएको थियो, मन पर्यो होला भन्ने हामी आशा राख्छौँ निशा।
0: फेरि पनि छोटकरीमा ठेगाना भन्छ।
1: हजुर हजुर, कार्यक्रममा फेरि पनि ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यूबिजेएन बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र फेसबुक पेज रहेको छ बिएफबिएस गोर्खा, टाइप गर्नुहोला, हजुरहरूले पक्कै पनि देख्न सक्नुहुन्छ। र हाम्रा कन्ट्याक्ट नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी तपाईँ हाम्रो ठेगाना, तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ, इमेल मार्फत पनि पठाउनुहुन्छ भने एकदमै स्वागत छ, होइन दिदी? फेसबुकबाट पनि तपाईँले इनबक्स गर्न सक्नुहुन्छ श्रोता, र हामीलाई पोस्ट बक्समा पत्र खसाल्नु मन छ भने तपाईँले आफ्नै हातद्वारा लेखिएको हस्तलिखित पत्र पठाउनु पर्ने हुन्छ, र त्यसको लागि पनि हामी विशेष विशेष पुरस्कार दिने गर्छौँ। पोस्ट बक्स नम्बर हो 5095। ल, यो त भयो जानकारी, अब भने हामी कता लाग्दैछौँ मिना दिदी?
1: हजुर, अब आफ्नै आवाजको सन्देश रहेको छ। सन्देश दिने हाम्रा श्रोता हुनुहुन्छ निशा थापा अनि अमर निर्दोष। हाँ, दुवैजनाको आफ्नै आवाजको सन्देश रहेको छ, अबको पालोमा यो सन्देश सुन्छौ।
2: नमस्ते, मेरो नाम निशा थापा, अनि मेरो के अरे म यहाँ सीतापाइलाबाट बोलेको। बिएक्सबिएक्समा म गीत गाउँदैछु सबै सब साथीहरूलाई सम्झेर।

0: एमएस गोरखा रेडियो।
1: नमस्कार, पर्सा जिल्ला ठोरी चार विजय बस्तीबाट अमर निर्दोष बीएफबीएस रेडियो गोरखा काठमाडौँका कार्यक्रम सञ्चालिका निशा गुरुङ लगायत रेडियोका सबै टिमलाई नमस्कार। विदेशमा रहनुहुने मित्र छवि थापा, राजेन्द्र बान्तवा, पोखरी कान्छा, धनवीर पुन जीवहरूलाई बिर्सेको छैन, नमस्कार। ठोरी पर्सा जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्र हो। अङ्ग्रेजी महिनाको फर्स्ट जनवरी एकमा स्वदेश तथा विदेशबाट ठोरी हेर्न र वनभोज खान हजारौँ मानिसहरू ठोरी आउने गर्छन्। तपाईँहरू पनि एकपटक ठोरी आउनुहोस्, घुम्नुहोस्, रमाउनुहोस्। धरानका मित्र शेखर प्रसाद श्रेष्ठ हाल बिमारी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। रौतहटका मित्र राम पुकार राय, गेडाकोटका ओम मणि सापकोटा, साहित्यकार दाजु अरुण नदी खत्री, सिन्धुलीकी बहिनी नानु निर्मला शाह, भोजपुरकी बहिनी बसन्ती राई, चितवनका मुरली कोइराला, मितज्यू अमर निर्दोष, मितज्यू अमर गुरुङ, यी अभागी रमिला बान्तवा राई, रोशन फुलहाङ राई समेतलाई सम्झिन्छु। म अलि सन्चो छैन, बिरामी छु, उपचार भइरहेको छ। शेखर प्रसाद दाजु पनि बिमारी, म पनि बिमारी, हामीलाई भगवान्को कृपा लागोस्, छिट्टै सन्चो हुनेछौँ। निशा गुरुङ म्यामलाई नमस्कार गर्दै बिदा हुन्छु। सबैको जय होस्, जय श्री पशुपतिनाथ, बुद्धं शरणं गच्छामि।

0: हजुर, भर्खरै हामीले सुन्यौँ अमर निर्दोषजी र निशा थापाजीको यो सन्देश। निशा थापाजीले बिल्कुलै मिठो सुमधुर आवाजमा गीत पनि गाउनु भएको छ होइन दिदी?
1: हजुर
0: हजुर, निशाजीले जहिले पनि फोन गर्नुहुन्छ अनि म्याम रेकर्ड गर्न मिल्छ कि मिल्दैन भन्नुहुन्छ है।
1: हजुर पक्कै पनि, अस्ति पनि मलाई त्यसरी भन्नुभएको थियो, होइन यहाँ त गीत गाउन त मिल्दैन त बहिनी भनेको है,
0: होइन
1: म मिल्छ के मिल्छ भन्नुभयो होइन, मल्ल थाहा भयो कि सन्देश गर्ने अनि सँगसँगै गीत पनि गाउनु हुँदो रहेछ भन्नुभएको रहेछ क्या निशा बहिनीले।
0: हजुर, अब निशाजीले चाहिँ रेडियो नेपाल हो यो भनेर पनि भन्नुहुन्छ अनि मैले मजाले बुझाइदिएँ होइन। परदेशीको सन्देश भने रेडियो नेपालबाट प्रसारण हुन्छ, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसबाट चाहिँ तयार भएर जाने कार्यक्रम हो है, र अन्य कार्यक्रमहरूमा पनि सायद निशाजीले भाग लिनुहुन्छ होला, त्यसैले गीती कार्यक्रम हो कि भनेर पनि सोध्नु भएको छ होइन त। हजुर ल, निशाजी र अमरजी दुवैजनालाई धेरै धन्यवाद छ। अब हामी अन्ततिर पनि आइसकेका छौँ है, र अन्तिम श्रोताको हामी सन्देश पनि सुन्छौँ, र उहाँहरू को को हुनुहुन्छ दिदी?
1: हजुर निशा, फेरि पनि आवाजको सन्देश लिएर आउने हाम्रा श्रोता हुन्छ रोशन फुलाहाङ राई, उहाँ पनि धनकुटाकै हुनुहुन्छ, उहाँको सन्देश राख्छौँ र सँगसँगै हामी बिदा पनि माग्नुपर्छ होला, र उहाँलाई हामीले गीत पनि राखिदिएका छौँ, रमाइलो गीत रहेको छ, टेक बिसी र अस्मिता जुरेलीले गाउनुभएको यो गीत सुन्छौँ र उहाँको पहिला आवाज सुन्छौँ र सँगसँगै उहाँको लागि यो गीत पनि हामी राखिदिएका छौँ।
2: हजुर नमस्ते, आज पनि म परदेशीको सन्देश कार्यक्रममा टुप्लुक्कै सहभागिता जनाउन आइसकेको छु, म रोशन फुलाहाङ राई, म धरानको विश्वताबाट, किनकि यो कार्यक्रम एकदमै रमाइलो अनि रोचक अनि जानकारीमूलक छ, त्यसैले पनि हामी धेरै श्रोता बिन्दु हामी एकदमै खुसी छौँ, किनकि यो कार्यक्रम एक प्रदेशीको सन्देश कार्यक्रम भन्ने बित्तिकै हामी धेरै श्रोता हुरुक्कै हुन्छौँ, धेरै श्रोता साथी श्रोता बिन्दुहरू पनि सहभागिता हामी जनाउँदै आएको छौँ, त्यसैले पनि आज धेरै समयपछि म पनि आज फेरि कार्यक्रममा सहभागिता जनाउँदैछु, किनकि धेरै साथीहरू यो कार्यक्रममा सहभागिता जनाउँदै आएको छु, सुनिरहेको हुन्छु, म पनि आज यसो सहभागिता जनाउन मन लागिरहेको छ, त्यसैले पनि विशेष त अब आज सहभागिता हुँदा विशेष अब धन्यवाद ज्ञापन गर्नुपर्दा हाम्रो हाम्रो निशा दिज्यू अनि हाम्रो विनोद भोज खड्का अनि सबैलाई परदेशको सन्देश टिमलाई नै विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनकि यो कार्यक्रमले धेरै हामी उता सहभागिताले पनि होला हामी धेरै खुसी छौँ, आगामी दिनहरूमा पनि यसरी नै आफ्नो सहभागिता जनाउने अवसर मिलिराखोस् जुडिराखोस् यही कामना पनि गर्न चाहन्छु, अनि साथमा अब धेरै साथीहरूको सहभागिता अनि साथी सम्झिने यही अब एउटा माध्यम पनि बनेको छ, त्यसैले पनि म छोटो रूपमा अरू केही कुराहरू त्यति राख्न चाहिँ म केही साथीहरूलाई यसो सम्झिनु पर्यो अनि त्यसपछि बिदा माग्छु। कोरियामा रहनुहुने भाइ हुनुहुन्छ सुनिल निर्देशी पारगारी, अनि उदयपुर अहिले मलेसियामा रहनुहुने भाइ दिपराज वाली पूर्वेली, अनि त्यसै गरी हुनुहुन्छ हाम्रो मोरङ अहिले कोरियामा रहेर आफ्नो काम कार्यहरू गरिरहनुहुने भाइ हुनुहुन्छ भरत राई, अनि हाम्रो कोरियातिरै रहनुहुने हाम्रो उदय सोयोङ राई, धेरै साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि विशेष विशेष सम्झना, अनि नेपालमा रहनुहुने दाई अरुण नदी खत्री हुनुहुन्छ, अनि त्यस्तै गरी सहबहिनी अभागी रमिला, अनि दाई पदम बाइङ राई हुनुहुन्छ, अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो आशिष नयन वस्तु, अमित अनन्त कुमार, मन्जु थापा, प्रवीण नगर, एफएम विराज, वरुण चञ्चले, अनि नाम छुटेको अब धेरै साथीहरू हुनुहुन्छ राजेश कर्माजी, योगेन्द्र बस्नेत, अनि धेरै साथीहरू हुनुहुन्छ है, सबैलाई विशेष सम्झना, म भने यो परदेशीको सन्देश कार्यक्रम मार्फत बिदा हुन्छु, नमस्ते।
0: अब हामी रोशनजीको यो सन्देश सँगसँगै बिदा पनि माग्नुपर्छ दिदी।
1: हो नि निशा, अब ढिला नगरी बिदा माग्नु बेला भएको छ, आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्छु, किनभने कहिलेकाहीँ म पनि आउने गर्छु, त्यसैले सबैलाई बाचा गर्दै म पनि बिदा भए, यहाँको दिन शुभ रहोस्, हवस् त नमस्ते।
0: हजुर, कार्यक्रममा भाग लिएर र सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई धेरै धेरै धन्यवाद छ, र कार्यक्रममा यसरी नै हामीलाई साथ दिँदै जानुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गुल्मीको तमघासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्र सकाएको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
4: उसले काम गर्छै गर्दैन कन्ट्राक्टरले
5: गर्छु
4: रद्द गरिदिनु कति पैसाको काम बाँकी छ अब उसले काम गर्ने कन्ट्राक्टर
6: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तपाईँले ठेक्का तोडिदिनु त भन्नुभयो सम्भव होला कि
4: मतलब छैन जसको यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
3: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्रै भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न गर्नुभएको थियो। काठमाडौँ तीनका सांसद राजुनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ। गोकर्णेश्वर नगरपालिका एक महाङ्कालबाट उखरेनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो। निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ।
7: निकुञ्ज एनमा के लेखेको छ भन्दाखेरि उहाँहरूको यो जुन यहाँ काटेको जुन रकम हुन्छ नि त्यसको 30% चाहिँ 50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ तर त्यो चाहिँ छैन।
8: तपाईँको जनताको इस्युमा विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझेको छु जनताको इस्युमा किनभने नागरिक सर्वोच्चतालाई जहिले पनि सेनाले सम्मान गर्छ त्यो कुरालाई चाहिँ मैले बुझेको छु। कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक सञ्जालमा गलत कुरा भनिन्छ त्यसो प्रचार नगर्नु होला।
3: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्की दप्की गरेको भन्दै पाण्डेको कडा आलोचना भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले भोलि बिहान 11 बजे नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्न लाग्नु भएको छ। भोलि नै उहाँले 3 बजे चिनिया राजदूत झाङ माओमेकसँग भेटवार्ता गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले आगामी स्थानीय तहको चुनावमा आन्तरिक चुनाव अर्थात् प्राइमेरी मार्फत उम्मेद्वार खडा गर्ने भएको छ।

0: केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन कुमार थापाले प्राइमेरी चुनावका लागि प्राविधिक तयारी भइसकेको जानकारी दिनुभएको छ।
1: र अब आउने स्थानीय निर्वाचनमा विधानकै व्यवस्था छ, कुन वडामा वडा अध्यक्ष को हुने भन्ने कुरा, कुन पालिकाको मेयर को हुने भन्ने कुराको प्रारम्भिक कुराको त्यसको निर्ल गर्ने काम अब तलको क्रियाशील सदस्यहरूले गर्नुहुन्छ। त्यसका निम्ति माध्यम भनेको प्राइमेरी हुन्छ, प्राइमेरी सबै डिजिटल माध्यमबाट हुन्छ र सबै सिस्टम यहाँ बनिसकेको छ। कोही साथी बुथमा जानु पर्दैन, कोही साथी कहीँ काठमाडौँ महानगरपालिकामा मेयर कसलाई लडाउने भन्ने बारेमा काठमाडौँ महानगरपालिकाभित्र बसेका प्रत्येक क्रियाशील सदस्यहरूलाई त्यो पनि हामी अब बैशाख कुर्नु पर्दैन, हामीले यो सबै काम मङ्सिर पुसमा गर्न सक्छौँ।
0: यस्तो प्रारम्भिक चुनाव मार्फत क्रियाशील सदस्यहरूले तीनजना उम्मेद्वार सिफारिस गरेपछि पार्टीले निर्णय गर्नेछ। नियमित तालिका अनुसार अबको 8 महिनाभित्रै स्थानीय तहको चुनाव हुनुपर्नेछ। पार्टीमा असन्तुष्ट पक्षलाई समेट्ने विषयमा विधानभन्दा दायाँ बायाँ नगर्ने उहाँले अडान व्यक्त गर्नुभएको छ।
1: सबै कुराहरू बसेर छलफल गरौँ, कुराकानी गरौँ, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो, यो जिम्मेवारी हो। यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन, दबाएर पनि म दबिन, फकाएर पनि फकिन। मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ, विधानको सीमाभित्र म बस्नुपर्छ। विधान
0: यतिखेर मिथिलाञ्चलमा लोकपर्व मधु श्रावणीको हर्षोल्लास छ। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
2: नवविवाहिता वधुहरूले सामूहिक रूपमा मनाउने मधुश्रावणी पर्वको रङ्गमा यतिखेर मिथिलाञ्चल रङ्गिएको छ।

0: विभिन्न जात जाति बसोबास गर्दै आएको मिथिलाञ्चल बाहुन कास्त भूमिहार सोनार जातिका नवविवाहिता वधुहरूको रङ्गी बिरङ्गी मिथिला पहिरनले यो पर्वलाई थप मनमोहक बनाएको छ। दिउँसोतिर नवविवाहित वधु सहित घर परिवार र छिमेकीका महिलाहरू सामूहिक रूपमा गीत गाउँदै सार्वजनिक स्थलमा पुगेर फूल टिप्ने कार्य गर्ने गरेका छन्। टिपेर ल्याएको फूलले भोलिपल्ट पूजा गरिने अर्थात् बासी फूलले देवताको पूजा गर्ने यो पर्वको मुख्य आकर्षण हो। प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनबाट सुरु भई 15 दिनसम्म चल्ने मधुश्रावणी पर्व मनाउन नवविवाहिता वधु ससुरालबाट माइती आउने गरेका छन्।
1: यो BFBS कुल घर रेडियो हो।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्रामतर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: And how we do it together for the nation, no doubt. Mero desh, mero gaurav, no doubt. Check it out now.

0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
1: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन।
0: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
1: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षाकर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
0: तारजाली बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ। पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। 2 वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69 लाख रुपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नुभएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। उपचार गराउन नसकेर काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पतीमध्ये 67 वर्षीय तिलकुमारी पराजुलीको शव भेटिएको छ। बुधबार साँझ नदीमा बेपत्ता भएकी मण्डन देवप्रसादकी पराजुलीको शव ओखलडुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको छ। तिलकुमारीसँगै बेपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्सपेक्टर कविन राईले जानकारी दिनुभएको छ। लामो समयदेखि बोनमाय र क्यान्सरबाट पीडित तिलकुमारीलाई श्रीमान केदारनाथले पिठ्यूमा बोकेर दुलालघाटसम्म पुर्याई नदीमा हाम फालेको प्रत्यक्षदर्शी र सिसिटिभी फुटेजका आधारमा खुलेको थियो।

0: महत्तरीका उपलिका एक वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ। जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिघई खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घण्टौंसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रम सम्बत 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ। गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 मुद्दे प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नु भएको हो। जेरुसलमबाट बीबीसीका जोन टोनीसन।
1: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it. It had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas, for the first time, had agreed to disarm.
0: Namaskar.
2: BFBS, Gorkha Radio.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: Lion Buddy. Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। गुल्मीको तम्खासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र पानियाको कम्पनीले 92% मात्र गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
4: उसले काम गर्छ कि गर्दैन कन्ट्राक्टरले?
5: गर्छु
4: भनिरहेछ। रद्द गरिदिनु, कति पैसाको काम बाँकी छ? अब काम गर्ने कन्ट्राक्टर
6: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तर ठेक्का तोडिदिउँ त भन्नुभयो,
4: मतलब छैन जसको
5: यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या। हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
3: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्र भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न पनि गर्नुभएको थियो। काठमाडौँ तीनका सांसद राजुनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ। गोकर्णेश्वर नगरपालिका एक महाङकालबाट ओखरिनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो। निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ।
7: त्यसको 30% चाहिँ 50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ, तर त्यो चाहिँ छैन।
8: तपाईँको जनताको इस्युमा, विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको। जनताको इस्युमा, किनभने नागरिक सर्वोच्चता जहिले पनि सेनाले सम्मान गर्छ, त्यो कुरालाई चाहिँ मैले बुझाएको छु। कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक गलत कुरा भनिन्छ, त्यसमा प्रचार नगर्नु।
3: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्कीदप्पी गरेको भन्दै प्रधानमन्त्री निकट मानिने पाण्डेको कडा आलोचना भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
9: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
10: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन।
9: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नु भएको छ
10: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
9: तारजाली, बोरा लगायत सामग्री उपलब्ध गराइने

0: उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
1: पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69,00,000 रूपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। प्युठानको सामुदायिक वन क्षेत्रमा व्यापारी 13 थान बरुवा बन्दुक र 2 थान बन्दुकका नाल बरामद भएको छ। इलाका प्रहरी कार्यालय लोङ बहाने प्युठानबाट खटिएको डोरीले 9 बहिनी गाउँपालिका 2 को मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म

नमस्कार, यहाँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु यात्रा जिन्दगीको मा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा हाजिर छु मन्दिरा। गएको साता हामीले यात्रा जिन्दगीकोमा सबिर र ज्योतिको कथाको केही अंश सुनेका थियौँ। ज्योति सामान्य घर परिवारकी एक मेहनती र अत्यन्तै गुणकारी युवती हुन्। त्यस्तै सबिर प्रतिष्ठित हुने खानी घरका छोरा हुन्। उनी पनि गुणवान, राम्रा, असल थिए। आफ्नो सामान्य जीवन यापन गर्दै दुबई कलेजमा पुगे। ज्योति भन्दा 2 वर्ष अगाडि सबिर कलेज भर्ना भइसकेका थिए। जब ज्योति त्यही कलेजमा भर्ना हुन पुगिन्, त्यसपछि उनीहरूको क्यान्टिनमा आक्कल झुक्कल आम्ने सामने हुँदा हुँदै त्यही क्यान्टिनबाट उनीहरूको मित्रता सुरु भयो, अनि त्यहीँबाट प्रेमको जग बस्यो र त्यही प्रेमले एक अर्कालाई मन पराए, अनि विवाहसम्मको कुरा आयो। तर त्यही बीचमा अमेरिकामा उनले कलेजका लागि अप्लाई गरेका थिए। स्कलरसिप पाएर विदेशका लागि रवाना भए। सबिरले ज्योतिलाई, राम्रोसँग पढ्नु, तिमीले पनि ट्राई गर्नु, तिमीले स्कलरसिपमा नाम निकाल्यौ भने अरू सबै म हेर्छु। यसरी एउटा घनिष्ठ प्रेममा परेका 2 युवा युवती आफ्नो भविष्य उच्च शिक्षाका लागि एकअर्कासँग बिछोडिए। सबिर अमेरिकाका लागि रवाना भए। ज्योति यही नेपालमा बसेर पढ्ने अनि अप्लाई पनि गर्ने, यही कुरा उनीहरूबीच तय भएको थियो। मिलेसम्म फोनमा कुराकानी गर्ने, एकअर्काको माया जुनी जुनीसम्मको लागि भनेर बाचा बन्धन पनि गरेका थिए। उनीहरूको प्रेम एक कान दुई कान मैदान पनि थियो। घर परिवारदेखि लिएर टोल छर छिमेकीहरूलाई पनि थाहा थियो। यसरी आफ्नो उज्जवल भविष्यका लागि सबिर विदेश गएका छन्। केही वर्षपछि म पनि जान पाउनेछु। ज्योतिको मनमा पनि यस्तै थियो र यस्तैमा उनीहरू एउटा नेपाल र अर्को अमेरिका भएका थिए। अब त्यसपछि यो कथा कसरी अगाडि बढ्छ? आज पनि तपाईँले ज्योति र सबिरको अगाडिको कथा सुन्न पाउनुहुनेछ यात्रा जिन्दगीकोमा। साथै बस्नुहोला, म तपाईँलाई उनीहरूको सबै कथा

यता नेपालमा भने ज्योति आफ्नो जीवनलाई सम्हाल्दै अगाडि बढिरहेकी थिइन्। कलेज सकियो, उत्कृष्ट नतिजा सहित स्नातक पूरा गरिन्। त्यसपछि एउटा प्रतिष्ठित संस्थामा जागिर पनि खान थालिन्। जागिरको पहिलो दिन जब उनी अफिसमा पुगेकी थिइन्, त्यो दिन सबैभन्दा पहिला उनले सबीरलाई फोन गरेकी थिइन्। तर सबीरले फोन उठाएनन्। समय फरक पर्छ यताको र उताको, सायद निदाए होलान्, उनले यस्तै सोचिन्। उनले जागिर खाएर आएको पहिलो दिन आफ्ना धेरै कुराहरू उनीसँग साट्न चाहन्थिन्, बाँड्न चाहन्थिन्। तर त्यो मौका जुरेन भन्नु पर्यो, समयले जुराएन। उनी निराश भइन्। उनकी आमाले मुस्कुराउँदै साँझ सोध्नुभयो, छोरी कस्तो भयो त आज पहिलो दिन? ज्योतिले मुस्कुराउँदै उत्तर दिइन्, अलिअलि डर लागेको थियो आमा, तर म खुसी छु, म काम गर्न सक्छु, मलाई आजदेखि एउटा कुरामा अझ विश्वास भयो आमा। आमाले भनिन्, के कुरा बाबु? म आजबाट आफ्नै खुट्टामा उभिन सक्छु, मलाई त्यो आँट आयो, मलाई त्यो भरोसा भयो। यस्तै गरी एक दिन, दुई दिन, तिन दिन गर्दा गर्दै उनले काम पनि सिकिन् र अलिकति बानी पनि भयो। अब उनी त्यो अफिसमा नयाँ रहिनन्। महिना दिन काम गरेपछि अफिसको सबै कुरा उनले जानिन्, बुझिन्, सिकिन्। महिनाको अन्त्यमा उनले आफ्नो पहिलो तलब हातमा पारिन्। त्यो दिन उनका लागि कति खुसीको क्षण थियो। त्यो तलब हातमा लिएर उनले सबीरलाई सम्झिन्, सबीर तिमी भइदिएको भए म यो सबै पैसा तिम्रो हातमा राखिदिन्थे, अनि भन्थे तिमीलाई आज जे सपिङ गर्न मन छ गर, यो पैसा मैले तिम्रो लागि अर्पण गरेँ। तर त्यो उनको मनको कल्पना मनमै रह्यो, त्यो सपना अधुरै रह्यो, किनकि उनले त्यो दिन पनि जब स्यालेरी हातमा पारेकी थिइन्, त्यो दिन उनले फोन गर्दा त्यति बेला पनि उनको फोन उठेन। त्यसपछि सबीर त भएनन् भएनन्, मेरो घरमा मेरो आमा, बुवा, मेरो भाइ छ, उनीहरूको लागि मैले केही न केही किनिदिनु पर्छ। तलब थापेर अफिस छुट्टी भएपछि उनी बजार निस्किन्, एउटा साडी किनिन्, भाइलाई एउटा घाममा लगाउने चस्मा उसले रहर गरिरहेको उनलाई थाहा थियो। चस्मा अनि उनको जुत्ता फाट्न फाट्न लागेको हुनाले एक जोड जुत्ता र एउटा चस्मा किनिदिए, अनि बुवालाई एउटा घडी। यति किनेर ऊ खुसी भएर घरमा आइपुगी, अनि आमाले भन्नुभयो, आज किन ढिलो गरेकी छोरी? हिजो अस्तिको भन्दा त 2 घन्टा नै ढिलो आयो त तिमी। ज्योतिले केही भनिन, मुस्कुराउँदै उनले भनिन्, आमा यो तपाईँको लागि। प्याक गरेको एउटा राम्रो साडी आमाको हातमा थमाइदिइन्। आमा अचम्म मान्दै त्यो साडीलाई हेरिरहनु भयो, अनि भाइले मलाई चाहिँ के ल्याइदिएको छ दिदी उसले सोद्धाखेरि, ला तँलाई चस्मा अनि यो जुत्ता। भाइ कति दङ्ग पर्यो। त्यो आमा र भाइको अनुहारको जुन खुसी थियो त्यो त लाखौँ करोडौँमा पनि किन्न सकिँदैन थियो। ज्योति उनीहरूको मुस्कानमा यति दङ्ग परी, त्यो सबै कुरा देखेर बुवा खुसी हुनुभयो। ल छोरीले किनेर ल्याइदिएको साडी लगा, तेरो अनुहारमा देखेको खुसीले नै म दङ्ग परेको छु। ज्योतिको बुवाले सबैको अनुहारमा देखेको खुसीलाई हेर्दै भन्नुभयो, अनि ज्योतिले बुवालाई भने, चित्त नदुखाउनुहोस् बुवा, मैले तपाईँको लागि पनि लिएर आइदिएकी छु यी घडी। ज्योतिको बुवाको झन् भइमा खुट्टै भएन। ओहो, घडी? मेरो घडी ठ्याक्कै बिग्रेको थियो, मेरो छोरीले हाम्रो कस्तो ख्याल राख्छ है? उसले के कुराको आवश्यकता छ, कसलाई कुन कुराको खाँचो छ त्यो थाहा पाएकी थिए। त्यही अनुसारले आफ्नो बजेटबाट चाहिने कुरा भन्दा नचाहिने कुरा केही पनि किनेकी थिएन। बुवालाई घडी लगाइदिई त्यो साँझ त्यो घरमा दसैँ नै आएको थियो भन्नुपर्छ। सबै यति खुसी भए। आमाले आँसु झार्दै भन्नुभयो, कति राम्रो रातो साडी ल्याइदिछ छोरी, मलाई कस्तो काम लाग्यो। यसो पूजापाठमा जाँदा, तिज व्रतबन्धहरू जाँदाखेरि पनि रातो साडी खाँचो भएको थियो, तैँले ठ्याक्कै ल्याइदिस्। अनि कहाँबाट आए यतिका पैसा? अनि ज्योतिले भने, मेरो पहिलो महिनाको तलब आएको। ल यो पैसा तपाईँ राख्नुहोस् भनेर उसले केही 1000 पैसा आफ्नो आमाको हातमा थमाइदिए, अनि भाइलाई 1000, ल तँलाई के किन्न मन लाग्छ किन खा भनेर 1000 भाइलाई दिए, अनि
3,000 रुपैयाँ बुवाको हातमा राखिदिए। बुवाले भन्नुभयो, मलाई चाहिँदैन छोरी, तैँले कमाएको, तेरो जागिर भयो, तैँले कमाइस् त आफ्नो खुट्टामा उभिस्, यही नै हाम्रो लागि लाख करोड अरब भएको छ। ज्योतिले भने, बुवा राम्रो पैसा आएको छ, कम्पनी राम्रो रहेछ, पैसा राम्रो छ, यो सबै सामान किनेर पनि आमालाई महिनाभरिको घर खर्च चलाउन पुग्छ। तपाईँलाई यो पकेट मनी हो, केही गर्नु पर्ला, केही किन्नु पर्ला, आफ्नो खल्तीमा पैसा राखिराख्नुपर्छ, नहुँदा पो भएन त, अहिले हुँदा त राख्नुहोस् न। हामी सानो हुँदाखेरि तपाईँहरूले हाम्रो लागि कति कुरा गर्नुभयो, कति कुरा त्याग्नुभयो। आज पहिलो पटक मैले कमाएँ, मैले तपाईँहरूका लागि केही गर्न पाउँदा मलाई कति खुसी लागेको छ। अब भोलि पर्सि यो भुन्टे पनि ठुलो हुन्छ नि त, मलाई किन भुन्टे भनेको, म ठुलो भइसकेँ नि, अब 1-2 वर्षमा त म पनि जागिर खान सकिहाल्छु नि, ज्योतिको भाइले यसो भन्दै थियो। आमाले भन्नुभयो, भर्खर 10 कक्षामा पढ्दैछस्, 2 वर्षमा जागिर खाने रे, पुरा पढ दिदीले जस्तै गरी अनि जागिर खालास्, अनि राम्रो ठाउँमा जागिर पाइन्छ। अहिले पढ्दै जागिर खाँदै गर्दाखेरि पढाइ पनि बिग्रिन्छ, राम्रो ठाउँमा जागिर पनि पाइँदैन। ज्योतिको बुवाले यसो भन्दा आमाले पनि ज्योतिको बुवा सँगसँगै कुरा थप्नुभयो, हो बुवाले भनेको सही हो। अनि ज्योतिले भने, राम्रोसँग पढ, अब म जागिर खान थालिहालेँ, अहिलेसम्म त सबै पुगेको छँदै थियो, अब झन् थप पुग्ने भयो, अब हाम्रो जीवन अलि सहज हुन्छ। तैँले पनि जागिर खाएपछि त हाम्रो त दुःखका दिनहरू गइहाले नि, ल अब राम्रोसँग पढ, ज्योतिले आफ्नो भाइलाई यसरी सम्झाए। त्यो दिन साह्रै खुसी भयो त्यो परिवार, हर्षका आँसुहरू झरे, अनि ज्योतिकी आमाले मिठो खानेकुरा पकाएर सबैलाई खान दिइन्, प्रेमपूर्वक सबैले खाए, सबैजना रमाए। त्यो दिन त्यो घरमा दसैँ नै आएको थियो, खुसियाली छाएको थियो।

0: ಸ್ಟೇಟಸ್ ಗೋರ್ಖಾರ್ವಂಟಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो पनि,
4: केही आँसु केही हाँसो,
5: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
4: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, ज्योति र सबिरको कथा अब अगाडि कसरी बढ्छ? आउनुहोस् अझ अगाडि यो कथालाई सुनौ। यसरी आफ्नो आमा बुवा भाइ र आफ्नो परिवारको लागि ज्योतिले जुन पाइला चलाई त्यो पाइलाले गर्दा सबैको आँखा रसायो। कति पैसा तेरो तलब आयो छोरी भनेर न बाले न आमाले न ज्योतिको भाइले सोधे। छोरीको तलब, छोरी खुसी छ, तलब आयो, यही नै ठुलो कुरा थियो। त्यसैले ज्योतिले पनि बताइन। 15,000 उसले महिनामा राख्न सकी भने बचत गरेर कति राम्रो हुन्थ्यो। त्यही भएर उसले अबदेखि महिनाको 15,000-20,000 बचाएर राख्ने, अरू पैसा घर, आफ्नो लागि, भाइको लागि, भाइको पढाइको लागि खर्च गर्ने सोची। हरेक महिना घरका आवश्यक चिजहरू जुन नभई नहुने उनीहरूलाई अगाडि बढ्दाखेरि खड्केका कुराहरूको लिस्ट बनाउन थाली। हरेक महिना एउटा एउटा चिज किनेर लिएर आउने भनेर। जे होस्, त्यो दिन सबै खुसी थिए। ज्योतिले आफूलाई चाहिने चिजहरू, भाइलाई चाहिने चिजहरू, घरका आवश्यकताका चिजहरूको लागि एउटा लिस्ट बनाई अनि हरेक महिना एउटा एउटा सामान किन्छु भनेर उसले सोची। त्यसपछि भान्सामा आमालाई चाहिने चिजहरू सोची अनि साना साना अभावका चिजहरूको उसले सूची बनाई। भोलिपल्ट अफिस जानुभन्दा अगाडि सबैजना खाना खान बसे। त्यो दिनको खाना खाँदा ज्योतिकी आमाले सबैलाई भनिन्, हाम्रो मेहनत खेर गएन, हाम्रो दुःख खेर गएन। ती दुःखका क्षणहरूलाई सम्झेर ज्योतिकी आमाले आँसु खसालिन्। ज्योतिले पहिलो पटक महसुस गरिन्, जीवन केवल प्रेममा मायामा मात्रै अडिएको हुँदो रहेनछ, प्रेम, कर्तव्य, सम्बन्ध, यस्ता विभिन्न सम्बन्धमा पनि बाँधिएको हुँदो रहेछ। यसरी दिनदिनै उनी अफिस जाने, घर आउने, आफ्नो परिवारसँग रमाउने, हरेक मौनतामा उनी बाहिर हाँसे पनि उनको भित्र मनमा भनेपछि, रात परेपछि, मौनता छाएपछि उही पुरानो बानी दोहोरिन्थ्यो। मोबाइल हातमा लिने, समय हेर्ने, सबिर अनलाइन कति बेला आउँछन् र उनलाई कुरा गरौँ, धेरै भइसकेको थियो सबिर व्यस्त व्यस्त व्यस्त भनेर फोन नउठेको, उनले पनि फोन नगरेको। सधैँ उनी अनलाइनमा छन् कि छैनन् भनेर हेरिरहन्थिन्, मनभित्र उनको माया पालिरहन्थिन्, सदैव चिन्तित भइरहन्थिन्, सबिरले किन फोन गरेनन्, त्यस्तो फोन गर्ने मान्छेले कि एउटा कल गर्न पनि फुर्सद हुँदैन विदेशमा, उनलाई यस्तै लाग्थ्यो। अनि उनले सबिर अनलाइन आएको देखिन्, ज्योतिले तुरुन्तै सन्देश पठाइन्, आज धेरै तिम्रो सम्झना आयो। सन्देश उनको मेसेन्जरबाट सेन्ट भयो, सेन्ट भइसकेपछि सिन पनि भयो, तर उत्तर आएन। 5 मिनट, 10 मिनट, 1 घन्टा त्यो हरियो बत्ती बलिरह्यो। त्यो हरियो बत्ती ननिभेसम्म ज्योतिले उनलाई कुरिरहिन्, तर मोबाइलको घन्टी भने बजेन। स्क्रिनतिर हेर्दा हेर्दै 1 घन्टा बित्यो, तर सबिरको फोन ज्योतिका लागि आएन, न उनले मेसेज पठायो। यतिका दिनसम्म यस्तो व्यवहार पछि ज्योतिले कुरा बुझ्न थालिन्। व्यस्तता र बेवास्ताका बीच निकै नै ठूलो खाडल हुँदो रहेछ। उनी अझ पनि त्यो सत्यलाई स्वीकार्न तयार थिएनन्। उनको मनले अझै भनिरहन्थ्यो, होइन, सायद साँच्चीकै सबिर बिजी पनि भएका हुन सक्छन्, अनलाइनमा भए होलान्, तर उनले अनलाइनमा समय नबिताएको पनि त हुन सक्छ। आफ्नै मनलाई सम्झाउने, आफ्नै मनलाई उनले ढाँटिन्, सायद आज जे भयो त्यो भोलि हुँदैन, भोलि फेरि पहिले जस्तै हुनेछ, फेरि भोलि उनले फुर्सद पाएपछि मलाई फोन गर्नेछन्। उसले आफ्नो मनलाई सम्झाई र फेरि भोलिको प्रतीक्षा गर्दै उसैको यादमा उडुबी।

जीवनमा सबैभन्दा धेरै दुःख दिने कुरा आँखाले देखेको भन्दा पनि लामो समयसम्म गरेको विश्वास जब झुटो कुरामा बदलिन्छ त्यति बेला साह्रै चोट पर्छ। ज्योतिको जीवनमा पनि यस्तै एउटा घटना घट्यो। उसले देखेको सपना, उसको विश्वास सबै चकनाचुर भयो। समयले धेरै कुरा बदलिसकेको थियो। ज्योति अब पहिला जस्ती भावुक किशोरी पनि थिएनन्। एउटा कुनामा बसेर सबिरको सम्झनामा अझै रोइरहने। एक दिन कलेजकी पुरानी साथी रश्मिसँग उनको भेट भयो। कुराकानीका क्रममा रश्मिले अलि हिचकिचाउँदै भनिन्, ज्योति, म तिमीलाई एउटा कुरा अस्तिदेखि भन्न चाहन्थे, तर मलाई डर लागिरहेको थियो तिमी रिसाउँछौ कि भनेर। ज्योतिले मुस्कुराउँदै भनिन्, साथी, सत्य तितो हुन्छ, सत्य सुन्दा नरमाइलो लाग्ला भनेर पनि सत्य हराउँछ र झुटो कुरामा बाँच्नुभन्दा त एकछिन नमिठो लागे पनि तितो लागे पनि सत्य थाहा पाउनु नै राम्रो हो नि, होइन र? उसले उल्टो प्रश्न गरी। रश्मिले आफ्नो ब्यागबाट मोबाइल निकाली अनि त्यहाँ केही तस्विरहरू थिए जुन सबिर र अनिताको थियो। कहिलेकाहीँ विश्वविद्यालयको कार्यक्रममा, कहिले जन्मदिनमा, कहिले सँगै यात्रामा त कहिले एउटै कोठाको घरको भित्तामा दुवै हाँसिरहेका तस्विरहरू, यी फोटाहरू रश्मिले आफ्नो मोबाइलबाट ज्योतिलाई देखाइन्। रश्मिले बिस्तारै भनिन्, उनीहरू धेरै समयदेखि सँगै बसिरहेका रहेछन्। जब रश्मिले ज्योतिसँग यस्तो कुरा भने, त्यो क्षण ज्योतिलाई लाग्यो समय केही क्षणका लागि रोकियो। उनले उभिएको धरती अलिकति बासिए जस्तो लाग्यो। रश्मिले मोबाइलको स्क्रिन बन्द गरी अनि ज्योतिले भने, धन्यवाद रश्मि, तिमीले मलाई सत्यसँग अवगत गरायौ। सत्य तितो हुन्छ मलाई थाहा छ। उसको काँपिरहेको थियो आवाज। घर फर्किँदा आज पहिलो पटक उनी खुब रोइन्। सायद जब पीडा धेरै गहिरो हुन्छ त्यति बेला आँसु पनि रोकिन्छ। राति उनले पुरानो एउटा सानो बक्सा खोलिन्। त्यहाँ सबिरले उपहार दिएका सानसाना चिजहरू थिए। कुनै ग्रुप फोटो, कुनै कागजमा सानसाना कुरा लेखेको, केही गिफ्टहरू, ती सबै निकालिन्। एक एक गरी पल्टाइन्। एउटामा लेखिएको थियो, 2 वर्षपछि म तिमीलाई लिन आउनेछु। ज्योतिले त्यो कागज धेरै बेरसम्म हेरिन्। त्यसपछि बिस्तारै फोल्ड गरिन् र एउटा डायरीभित्र राखिन्, फालिनन्। किनकि उनी सम्झनालाई घृणा गर्न चाहदिन थिइन्। उनी केवल त्यसबाट मुक्ति चाहन्थिन्। यो बाटो अब पुग्यो, यो बाटो हिँडेर म गन्तव्यसम्म पुग्न सक्दिनँ, किनकि यो गन्तव्य हामी दुवैले देखेको गन्तव्य थियो। तर अब म एक्लै भएँ, उनको गन्तव्य बदलियो भने यो बाटोमा हिँडेर मैले केही पाउँदिनँ। उनले धेरै सोचेर आफ्नो बाटो बदल्ने

उसको मन रोई रहेको थियो, आँखा बर्सी रहेको थियो, मन भित्र एउटा अठोट जन्मिसकेको थियो, बाहिर पानी परिरहेको थियो, झ्यालमा पानीका थोपा झरिरहेका थिए। ज्योतिले ऐनामा आफ्नै अनुहार हेरिन्, आँखा राता भइसकेका थिए, बाहिरको झरी जस्तै उनको आँखा पनि झरिरहेका थिए। तर त्यही क्षण उनले आफ्नै मनसँग एउटा बाचा, एउटा प्रतिज्ञा गरिन्। कसैले आफ्नो बाचा तोड्यो भनेर म मेरो भविष्य तोड्न चाहन्न, म आफ्नो भविष्यलाई बिगार्न चाहन्न। यदि उसले मलाई बिर्सिन्छ भने ऊ जस्तै म किन बन्ने, मैले आफूलाई बिर्सिनुहुन्न। त्यो रात उनले सबीरलाई अन्तिम पटक एउटा सन्देश लेखिन्, तर उनले त्यो पठाउन सकिनन्। लेखिन्, डिलिट गर्दिन्, फेरि लेखिन्, फेरि डिलिट गरिन्, अनि उत्तर खोजिरहिन्। आखिर किन त? उनले प्रश्नको उत्तर भेट्दिनन्। त्यसपछि उनले आफ्नो जीवन, आफ्नो लक्ष्य, आफू के हो भनेर खोज्न थालिन्। त्यसपछि बिस्तारै बिस्तारै ज्योतिको अठोट, ज्योतिको विश्वास, ज्योतिको काम गर्ने शैली, ज्योतिको सोच सबै बदलियो। उनले यी सबै कुराको उत्तर खोजिनन्। अब उनी आफ्नो जीवन र आफ्नो जीवनको लक्ष्य खोज्न थालिन्। त्यसपछि ज्योतिको जीवन बदलिन थाल्यो, ज्योतिको जीवनमा परिवर्तन आउन थाल्यो। उनी आफ्नो जीवन, आफ्नो लक्ष्य खोज्न चाहन्थिन्, अनि उनले झनै धेरै मेहनत गर्न थालिन्। विभिन्न विषयको तालिम लिइन्, अङ्ग्रेजी सुधारका लागि अङ्ग्रेजी भाषा साहित्यका बारेमा अझ सिक्न थालिन्, नयाँ सिप सिकिन्, नयाँ काम जिम्मेवारी बढ्दै गयो। उनी आफ्नो पहिचान बनाउन लागिन्। बिस्तारै ती दुःखहरू एउटा याद, एउटा सम्झना बन्न पुग्यो, र सम्झना, ती यादहरू जीवनको एउटा मिठो पाठ बन्न पुग्यो। आखिर जीवन भनेको एउटा सुन्दर सत्य नै त हो। हरेक अन्त्यपछि हिम्मत हारेनौँ भने हामीले जीवनमा अर्को मौकाको ढोका खोलिदिन्छौँ। ज्योतिले पनि त्यसै गरिन्। उनको जीवनमा एउटा ठक्कर आउँदा नआउँदै उनले त्यही आएको समयको बदलावसँगै आफूलाई एउटा मौका दिइन्, हिम्मत हारिनन्, त्यो चुनौतीलाई उनले स्वीकार गरिन्। पछाडि दायाँ बायाँ कतै पनि हेरिनन्। आमा बुवाले जे भन्नुभयो, घर सल्लाह गर्दा जे भयो, जे उचित लाग्यो, र ज्योतिले त्यही अनुसारको आफ्नो पाइला बढाउन लागिन्। आज विवाह भएको एक वर्ष बितिसकेको छ ज्योतिको। हो, ज्योतिको पवनसँग लगन गाँठो कसिएको हो। धेरै वर्षसम्म आफ्नो मनको मन्दिरमा सबीरलाई बसाएकी थिए ज्योतिले, उनैलाई सबै थोक थानेकी थिए। तर उनको धोकापछि, उनको विश्वासघातपछि आमा बुवाले अब कति कुर्नी छोरी, अब नयाँ युवकलाई हेर्नुपर्छ जस्तो छ, यसो भनेर उहाँहरूले यो नयाँ घरको कुरा लिएर आउनु भएको थियो। आमा बुवालाई राम्रो लाग्छ भने मेरो भन्नु केही पनि छैन, कुरा सोधियो, कुरा बुझियो, उहाँहरूले हुन्छ भन्नुभयो। त्यसपछि एकअर्काको मन्जुरीमा उनीहरूले विवाह गरेका थिए। उनीहरू एकअर्कालाई बुझ्दै, एकअर्काको सम्मान गर्दै, साना साना खुसी अँगाल्दै अगाडि बढिरहेका थिए। समय यसै गरी बित्दै थियो। एक दिन पवनले ज्योतिलाई भने, ज्योति, अमेरिका जाने सबै कागजातहरू पुरा भए, तिम्रो भिसा पनि आइपुग्यो, घरमा खुसियाली छायो। यो कुराले ज्योतिको आँखा छछल्कियो। पवन, पवनको आमा, पवनको बुवा सबैजना खुसी हुनुभयो। एकले अर्कालाई अँगालो हाल्दै, जहाँ गए पनि तिमीहरू आफ्नोपन, आफ्नो संस्कार र मेहनत गर्न कहिल्यै नछोड्नु। अनि बुबाले मुस्कुराउँदै थप्नुभयो, हामीले तिमीलाई धन सम्पत्ति त त्यस्तै हो, विद्याको र संस्कारका धन दिएका छौँ, अरू धन दिन नसके पनि शिक्षाका धन दिएका छौँ, त्यो नै तिमीहरूको सबैभन्दा ठुलो सम्पत्ति हो। बुबाले यसरी आँखाका आँसु पुस्दै ज्योति र पवनलाई आशीर्वाद दिनुभयो। ज्योतिका आँखामा पनि आँसु थिए, तर यसपटकका ती दुःखका आँसु थिएनन्, कृतज्ञताका आँसु थिए। त्यसपछि पवन र ज्योति फेरि ज्योतिको माइतीमा पुगे र सबै कुरा बताए। ज्योतिका आमा बुवा पनि अत्यन्तै खुसी हुनुभयो। अब कहिले जाने त? ज्योतिकी आमाले सोध्नुभयो। यही हप्ता दिनभित्रमा हामी उड्छौँ।
उहाँहरू पनि अत्यन्तै खुसी हुनुभयो। एक दिन दुई दिन गर्दा गर्दै त्यो हप्ता दिन बित्न के बेर, सामानको चाँजो पाँजो, यो गर्ने त्यो गर्ने, यो लानी त्यो लानी, यस्तो उस्तो मान्छे पछिका कुरा। र अन्तत ज्योति र पवन अमेरिका जानका लागि विमानस्थलमा पुगे। ज्योतिका आमा, ज्योतिका बुवा, ज्योतिका भाइ अनि यता पवनका परिवार, उनीहरू एयरपोर्टभित्र पसेपछि यता उनका परिवारहरू दङ्ग पर्दै बिछोडका आँसु, जुन खुसीका आँसु थिए, तिनलाई पुस्दै भगवान्प्रति कृतज्ञ हुँदै घरको बाटो लागे। यता ज्योति र पवन भने अमेरिकाका लागि रवाना भए। थुप्रै सपना, थुप्रै कल्पना, भविष्यका सुन्दर सुन्दर यादहरू, सम्झनाहरूलाई सम्झाउँदै।

त्यसपछि अमेरिका पुगेर एक दिन दुई दिन तीन दिन गर्दा गर्दै उनीहरू पनि त्यहाँ अलिकति भन्दा पनि अब अलिकति पुराना भए, तर उनीहरूको प्रेममा कुनै पनि चिजले बाधा पुर्याइरहेको थिएन। ज्योति र पवनको सम्बन्ध, एकअर्काले सम्मान गर्ने, एकअर्काप्रति विश्वास, त्यही विश्वासबाट उनीहरूको घर मजबुत बनेको थियो। मसँग पवन छन्, म एक्लै छैन, उनले यही अनुभव गरेकी हुन्। दिन बित्दै गए। पवनले ज्योतिलाई पढाइमा अगाडि बढाउन प्रोत्साहन दिए, नयाँ कामका लागि, नयाँ कोर्सका लागि, नयाँ भाषा, अझ भाषामा दक्ष हुनलाई उनले निकै नै प्रेरित गरिरहे। काम सिकिन्, मेहनत गरिन्, अनि अन्ततः एउटा राम्रो संस्थामा जागिर खान पनि उनी सफल भइन्। ज्योतिको राम्रो गुण भनेको बालापनदेखि नै इमान्दारी र लगनशीलता नै हो। ज्योति, तिमी इमान्दार छौ, लगनशील छौ, तिम्रो सदैव प्रशंसा गर्न मन लाग्छ। पवन, यो मुस्कानको पछाडि तिमी छौ। यो मुस्कानको पछाडि 7 वर्षसम्म मैले सबैलाई कुरेको थिएँ। त्यो कुराईको जुन पीडा थियो, त्यो एकै पलमा तिमीले मेटाएर मलाई यति खुसी दियौ, यति साथ दियौ, त्यसैको प्रतिफल हो यो। म 7 वर्षसम्म कुण्ठित थिएँ, रोइरहन्थेँ, पीडामा थिएँ, तर तिमीले त्यो पीडामा मेरो मनमा बिझेको काँडालाई निकालिदियौ, अनि म अहिले ढुक्क छु, निश्चिन्त छु, खुसी छु। त्यसैले मुस्कान पनि स्वाभाविक रूपमा छल्किरहेको छ। लगभग 1 वर्ष भएको थियो अमेरिका पुगेको ज्योति र पवन। एक दिन पवन र ज्योति साँझको समयमा उनीहरू घुम्न निस्केका थिए। टाढैबाट ज्योतिले सबीरलाई देखिन्। पवन र ज्योति अलिकति नजिक गए। दुवैका आँखा जुदे। समयले मानौ पुरानो 7 वर्षका पाना सर्र पल्टाइदियो एकैचोटि। सबीर बिस्तारै अगाडि आए, केही बोल्न खोजे, शब्द भेटेनन्। अन्ततः पवनको हात समाउँदै, यी मेरा पति पवन हुन्, अनि पवन यिनी नै हुन् सबीर। सबीरले पवनलाई नमस्कार गरे। पवनले पनि हात जोडेर नमस्कार फर्काए। एकैछिन तिनैजना मौन भए। त्यो मौनतामा आरोप थिएन, त्यो मौनतामा प्रतिरोध थिएन, त्यो मौनतामा समयले सिकाएका धेरै पाठहरू थिए। सबीरले के बुझे, पवनले के बुझे, अनि ज्योतिले के बुझिन्। तर

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसु,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो।

कहिलेकाहीँ जीवनले फेरि भेट गराउँछ, पुरानो प्रेमलाई फर्काउनु होइन, आफू कति बदलिएछौ कति बदलियौ भनेर देखाउन। समयले सबैलाई दोस्रो तेस्रो मौका दिन्छ, अवसर दिन्छ, तर हरेकले त्यो अवसरको सदुपयोग सही सदुपयोग गर्छन् भन्ने छैन। तर यहाँ ज्योति र सबिरको यात्राले अन्तिम मोड लिए पनि ज्योतिको मन धेरै बेरसम्म शान्त रहन सकेन। उनीहरूको 7 वर्षपछि भेट भयो, तर यो 7 वर्षमा ज्योतिले भोगेको पीडाले गर्दा उनलाई त्यो सम्बन्ध बोझ थियो, छुटेको राम्रो भयो, उनी खुसी थिइन्। तर धेरै बेरसम्म ऊ विगतका दिनहरूलाई केलाउन थाली, पहिला सँगै हुँदाखेरिको व्यवहार, अमेरिका गइसकेपछिको व्यवहार, अनि बिस्तारै बिस्तारै परिवर्तन भएको उनको स्वभाव, फोनै गर्न छोडिदिएको र फोन गर्दाखेरि कथङ्काल उठे पनि बिजी छु भनेर राखिदिएको, बेवास्ता गरेको उसले स्पष्टै बुझेकी थिए। त्यो बेवास्ता गरेको त्यो हेपाईले उसको मन एकदमै छिया छिया भएको थियो। त्यसैले गर्दा पनि उसको मन शान्त रहन सकेको थिएन। उनले बारम्बार शरीरको त्यो अनुहार सम्झिन्, त्यो व्यवहार सम्झिन्, अनि तिक्तताले ती पुराना सबै यादहरूलाई थुकिन् र आफ्नो साथ दिने पति पवनको अङ्गालोमा गएर बाँधिन्। आत्मविश्वासका साथ सपना देख्ने ती युवक आज किन यति टुटेको देखियो, उनले मनमा नै सोचिन्। सबिर त यस्ता थिएनन्, उनी त अर्कैको प्रेममा चुर्लुम्मा भएको मैले देखेको थिएँ, तर आज उनी एक्ला एक्ला टुटेका जस्ता देखिन्थे। यो घटनाको लगभग 1 महिनापछि नेपालबाटै आएकी एक पुरानो साथीसँग ज्योतिले भेटिन् अनि सबिरको अवस्थाको बारेमा थाहा पाइन्। अनितासँगको सम्बन्ध पनि धेरै समयसम्म टिकेको रहेनछ, उनीहरू एकअर्कासँग अलग भइसकेका रहेछन्। सबिरले आजकल पढाइमा पनि ध्यान दिएको रहेनछ, जागिर पनि कहिले कहाँ गर्दा रहेछन्। धेरै एकपछि अर्को हन्डर खाएको कारणले उनले काममा पनि त्यस्तो राम्रो प्रगति गरेका रहेनछन् र नराम्रो सङ्गतमा फँसेर उनी बिस्तारै बिस्तारै आफ्नो जुन उद्देश्य बोकेर उनी अमेरिका आएका थिए त्यो उद्देश्यबाट उनी वञ्चित भएको देखियो। अनि धेरै बेरसम्म पवन र ज्योतिले सबिरका बारेमा कुरा गरे, उनलाई नमिठो लाग्यो। अनि ज्योतिले पवनलाई भनिन्, केही सहयोग गर्न पाए हुन्थ्यो, एउटा नेपालको युवक हो, कुनै दिन राम्रो थियो, अहिले मसँग सम्बन्ध टुट्यो भनेर मात्र होइन, उनी कुनै दिन राम्रा थिए, घर परिवार राम्रो थियो, आज यहाँ आएर विक्षिप्त भएका रहेछन्। हामीले केही गर्न नसके तापनि उनको परिवारले केही गर्छ कि, म उनको परिवारलाई एकचोटि फोन गरेर बताउन मन छ, पवन के गरौँ। ज्योतिले यसरी सोद्धा पवनले भने, तिमीलाई जे इच्छा लाग्छ त्यही गर, म तिम्रो साथमा छु। पवनले यति भनिसकेपछि भोलिपल्ट पवनसँग सल्लाह गरेर ज्योतिले सबिरको आमाको नम्बर डायल गरिन्। फोन लाग्यो, उताबाट आमाको मायालु स्वर आयो, हेलो, को बोल्नु भएको? ज्योतिको स्वर हल्का काँपिरहेको थियो। आमा, म ज्योति बोल्दैछु। केही क्षण मौनता छायो, त्यसपछि ज्योतिले शान्त स्वरमा अमेरिकामा सबिरको वास्तविक अवस्थाको बारेमा सबै कुरा सुनाइन्। कुनै आरोप प्रत्यारोप थिएन, कुनै गुनासो थिएन, बस यति भनिन्, उहाँलाई अहिले परिवारको साथको आवश्यक छ, मैले जे देखेँ त्यो देख्नु हुँदैन थियो, त्यस्तो हुनु हुँदैन थियो, तर अहिले पनि केही बिग्रेको छैन आमा, तपाईँहरूले सबिरलाई अलिकति हेरचाह गर्नुभयो भने उनको अवस्था सुध्रिन्छ, जति सक्दो तपाईँहरू कि यता आउनु कि सबिरलाई काठमाडौँ बोलाउनु, बस यति मनले नमानेर तपाईँलाई मैले फोन गरेकी हुँ, मैले गल्ती गरेको भए क्षमा दिनुहोला आमा, फेरि भेटौँला। ज्योतिको फोन सुनेर सबिर कि आमाको आँखाबाट आँसु झर्यो, छोरी हामीलाई यो कुरा बताइदिएकोमा तिमीलाई धन्यवाद, म सबिरको बाबा आएपछि कुरा गरेर केही गरौँला, तिमीलाई धन्यवाद, उनले रुँदै फोन राखिन्। केही सातापछि सबिरका आमा र बुबा अमेरिका पुगेर आफ्ना छोरालाई भेटेर
आफ्ना छोरालाई नेपाल सँगै फर्काएको कुरा ज्योतिले थाहा पाए। त्यसैमा उनी खुसी भइन् र उनले पवनसँग आफ्नो जीवनलाई अगाडि बढाउने एउटा सुन्दर सपना सजाइन्। यता सबिरका माता पिताले भने उनलाई सम्हाल्दै घरसम्म पुर्याए अनि तिमीलाई पैसा कमाउन पठाएको होइन छोरा, राम्रो शिक्षा प्राप्त गर भनेर पठाएको, तिमी अल्मलियौ, तिमी अमेरिकाको रमझममा तिमीले आफ्नो धरातललाई बिर्सियौ, तिमीले ज्योतिलाई बिर्सियौ, हामीलाई बिर्सियौ अनि आफ्नो पाइला अन्यन्त्र मोडेर यो अवस्थामा आइपुग्यौ। अहिले पनि केही भएको छैन बाबु, तिमीले आफूलाई सम्हाल्न सक्छौ, घमण्ड होइन, जीवनमा मानिसले असल मानिस भएर बाँच्न सिक्नुपर्छ। तिमी अमेरिका पुगेर तिमीले आफूलाई के नहुँ भन्ने ठानेर तिमीमा घमण्ड आयो अनि तिमीले ज्योतिलाई पनि बिर्सियौ। देख्यौ आज ऊ कति सक्षम छे, यो सबै तिम्रो दोष हो बाबु। ज्योतिका आमा बुवाले उनलाई सम्झाए पनि

आखिरमा आजको कथामा धनी र गरिबको भन्दा पनि यहाँ एउटा राम्रो शिक्षाको कुरा थियो, राम्रो व्यवहारको कुरा थियो, घमण्ड र अभिमानले मानिसलाई कहाँ पुर्याउँछ भन्ने कुरा थियो। धनको तुजुबमा अनि म के नहुँ भन्ने कुराले आफ्नो सम्बन्धलाई, आफ्नो धरातललाई बिर्सिएर व्यक्तिले आफ्नो पाइला अन्यन्त्रै मोड्छ अनि गल्ती हुन्छ। त्यसपछि पछुताएर के फाइदा? जीवनमा जहाँ गए पनि शिक्षाको हतियार, अनुशासनको साथ र मेहनत अनि आफ्नो सिपको गुण आफूसँग भयो भने संसारको जुनसुकै ठाउँमा गए पनि त्यो व्यक्तिले आफूलाई उभ्याउन सक्छ, चम्काउन सक्छ अनि चम्किलो भएर अरूलाई पनि त्यही बाटोमा डोर्याउन सक्छ। आफ्नो चरित्रलाई, आफ्नो स्वभावलाई, आफ्नो बाचालाई तोड्नु होइन, जोड्नु राम्रो हो। जीवनमा जित्नु छ भने अरूलाई होइन, आफ्ना कमजोरीहरूलाई जित्नुपर्छ। आफ्नो जीवन यत्तिकै हुन्छ भनेर कुनै दिन सुखका दिनलाई सम्झेर यत्तिकै बस्नु राम्रो होइन। जीवनमा के आइपर्छ पर्छ, हरेक क्षणका लागि, हरेक परिस्थितिका लागि तपाईँ हामी तयार रहनुपर्छ। अब आजको सबिर, पवन र ज्योतिको जीवनको कथालाई म यतितिर बिट मार्छु। अर्को साता फेरि नयाँ कथाको साथमा, कसै अरूको जीवनको भोगाईका साथमा म तपाईँ समक्ष प्रस्तुत हुने नै छु। त्यतिन्जेलसम्म बिदा पाऊ। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: वैदेशिक रोजगार विभागले पनि अवैध शुल्क असुली ठगी श्रमिक शोषण बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यानपावर कम्पनीलाई कारवाही गरेको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौँ।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
5: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
4: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
5: यहाँनिर विषय कहाँ के हो त भन्दा, वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय, त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भन्या हो हामीले। जम्मा अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
4: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन्छ?
5: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षणकालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षणकालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। फ्री भिसा, फ्री टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
3: औतरी गाउँपालिका 1 वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
6: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर विघई खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन सकिम्पूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घन्टौंसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रमसम्म 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
3: गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 बुधे शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निश्चित

कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। हामी कार्यक्रम दोभान साहित्यिकबाट बोलिरहेका छौँ। यस कार्यक्रमको माध्यमबाट नेपाली भाषा र साहित्यका विभिन्न पक्षमाथि प्रस्तुत गर्दछौँ। यहाँहरूलाई यो कार्यक्रममा हामी विभिन्न साहित्यका विधाहरूका माध्यमबाट मनोरञ्जन पनि गराउँछौँ, साहित्यका विभिन्न ज्ञानहरू पनि हामी प्रसारण गर्दछौँ। त आजको कार्यक्रममा हामीहरूले आचार्य भानुभक्तका विषयमा सामग्रीहरू पस्कने विचार गरेका छौँ। भानुभक्त आचार्य नेपाली साहित्यका एक मूर्धन्य वरिष्ठ साहित्यकार हुनुहुन्छ। के भानुभक्तले सानैदेखि साहित्यका विभिन्न किसिमका रचनाहरू लेखेर नेपाली साहित्यमा एउटा गतिलो जग बसाल्नु भएको थियो भने त रामायण जस्तो कृतिको अध्यात्म रामायणको नेपालीमा अनुवाद गरेर उहाँले अर्को महनीय कार्य गर्नुभएको थियो। त्यो अध्यात्म रामायणको अनुवाद ज्यादै सशक्त, ज्यादै मौगली जस्तो र नेपाली भावभूमिलाई पक्रने खालको रहेको हामी अनुभव गर्न सक्दछौँ। त्यसैले गर्दा त्यो आदि महाकाव्य लेखेको हुनाले नै, एउटा गरौँ कृति नेपालीमा तयार गरेको हुनाले नै त भानुभक्त आचार्यलाई आदि कविको रूपमा सम्मान गरिएको पाइन्छ। भानुभक्त आचार्य एउटा सिद्धहस्त कविको रूपमा हामी चिन्ने गर्दछौँ। त उहाँको जन्म विषम 1871 असार 29 गते रविवार भएको मानिन्छ। उहाँ गण्डकी अञ्चलको तनहुँ जिल्लाको चुँदी रमगा गाउँमा जन्मनुभएको थियो र विक्रम सम्वत 1925 आश्विन शुक्ल पञ्चमीका दिन चुँदी रमगामा नै उहाँको देहावसान पनि भएको थियो। त उहाँले मूलत रामायण, भक्तमाला, प्रश्नोत्तरी, वधुशिक्षा र विभिन्न किसिमका फुटकर कविताहरूको रचना गरेर नेपाली भाषा र साहित्यमा अनमोल कृतिहरूको उपहार दिनुभएको छ। त भानुभक्त आचार्य नेपाली कविताको प्राथमिक कालका उत्तरार्धको भक्ति धाराका श्रृङ्खलामा देखा परेका कवि हुन्। सगुण भक्तिधारा अन्तर्गतको राम भक्ति उपधारा उनको मुख्य कविता रहेको छ र रामायण उनको सर्वोपरि कृति मानिएको छ। यो रामायण वास्तवमा संस्कृत भाषामा एउटा अध्यात्म रामायण छ जसको आलेखन वेदव्यासले गर्नुभएको मानिन्छ। त्यही अध्यात्म रामायणको नेपाली अनुवाद नै भानुभक्तीय रामायणको रूपमा रहेको छ। यो अनुवाद एकदमै मौलिकताको दोषान्तको रूपान्तरण प्रवृत्ति उनको प्रवृत्तिबाट अगाडि बढेको पाइन्छ। त उनको कवि प्रतिभा र कविता शैलीको निजत्वलाई वहन गरेकै छ यस कृतिले। उनको भक्तिरस मुख्यत रामकथा र वेदान्ति अध्यात्म चेतनाको संयोजनबाट प्रवाहित भएको छ र उनी नेपाली भक्ति कविताका सर्वोच्च कवि मानिएका छन्। उनको रामायणले नेपालको लोकपद्यको परम्परालाई अगाडि बढाएर संस्कृतका अनेक वर्णमात्रिक शार्दूल विकर्णित शिखरिणी आदि गरिएका छन्दलाई नेपाली जातीय सङ्गीतको लोकप्रियता प्रदान गरेको छन्। रामायण बाहेक उनका अन्य कृतिहरूलाई पनि हेर्दा नेपाली सामाजिक ढाँचा र त्यसमा आएका विकृतिलाई हास्य र व्यङ्ग्यको चेतना पनि पर्याप्त मात्रामा राखेर उनले आफ्नो काव्य साधन अगाडि बढाएको पाइन्छ। उनका फुटकर कृतिलाई समेत ध्यानमा राख्दा उनमा सहज कविका आशुलेखनको प्रवृत्ति निकै मात्रामा देखिन्छ। उनको महाकाव्य भन्न सकिने रामायण र अन्य खण्डकाव्यका साथै फुटकर कविता समेतलाई समेटी विचार गर्दा उनका कवित्वका विषयवस्तु सम्बन्धी प्रवृत्तिगत मुख्य विशेषताका रूपमा सरस कथावाचन सिप, राम भक्ति रस, वेदान्ति आध्यात्मिक चेतना, नैतिक र औपदेश स्वर एवं सामाजिक हास्य व्यङ्ग्यचेत देखा पर्दछन्। त्यसैले उनका कविताहरू चाहिँ दार्शनिक चेतबाट पनि सुसज्जित रहेको हामी पाउन सक्दछौँ। उनका कवितालाई नेपाली कविहरूले विभिन्न रूपमा अध्ययन गरेको हामी प्राप्त गर्न सक्दछौँ।

0: उनका कविताहरूको फुटकर कविताहरू पनि निकै छन्। भानुभक्त भक्तीय रामायणको विषयमा निकै नै चर्चा आएको हामी पाउन सक्छौँ। उनका फुटकर रचनाहरूको बारेमा कम चर्चा भेटिन्छ। त भानुभक्त आँसु कवि थिए भन्ने कुरा त उनले आफ्नै परिचय कवितामा दिएका छन्। र त्यो कविता एक श्लोकबाट हामी बोध गर्न सक्दछौँ। जस्तो भानुभक्त आचार्यले आफ्नो परिचय भन्छन्, यसरी लेख्छन्, यसरी पहाडको अति बेस देश तनहुमा श्रीकृष्ण ब्राह्मण थिया, खुब उच्च कुल आर्य वंशी हुन गई सत्कर्ममा मन दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, तिनको नाति म भानुभक्त भन्यु यो जनी चिन्ने लिया। यसरी उनले आफ्नो हजुरबाको नामबाट आफूलाई चिराएका छन् र आफ्नो पठन पाठनमा पनि आफै आफू राम्रै भएको कुरालाई उनले यहाँ सङ्केत गरेका छन् र श्रीकृष्णका नाति हुँ भनेर श्रीकृष्णलाई महत्त्वपूर्ण रूपमा दिएका छन्। किनभने भानुभक्तका पिता धनञ्जय लामो समयसम्म जागिरका सिलसिलामा त तनहु पाल्पामा चाहिँ रहनु पर्यो, त्यसले गर्दाखेरि शिक्षा दीक्षा सबै जिम्मेवारी वास्तवमा श्रीकृष्ण आचार्यले लिएका थिए। त्यसैले गर्दा भानुभक्तले आफ्नो पिताको नामभन्दा हजुरबाको नामलाई बढ्ता जोड दिनुभएको यहाँ देखिन्छ। उहाँका अनेक फुटकर कविताहरू छन् भानुभक्तका। त्यस्ता अनेक फुटकर कविताहरूमध्ये अहिले मेरो हातमा एउटा कविता छ, चपला अवलाहरू एक सुरमा भन्ने। काठमाडौँ आएर उनले जे देखेका थिए त्यो देख्दाखेरि उनको मनमा चट्ट एउटा भावना स्फुरण भयो र त्यो भावनालाई उनले यो कवितामा चाहिँ यसरी बडो राम्रोसँग चाहिँ राखेको हामी पाउन सक्दछौँ। उनी काठमाडौँको वर्णन यसरी गर्दछन्। चपला अबलाहरू एक सुरमा, गुण के सरेको फुलली सिरमा, हिँड्न सकेली कन ओरिपरि अमरावती कान्तिपुरी नगरी, यति छन् भने गन्नु कहाँ धनिया, खुसी छन् बहुतै मनमा दुनिया, जनकी यसरी सुख कि सगरी अलका पुरी कान्तिपुरी नगरी, कहीँ भुटर लन्डन चिन सरी, कहीँ कलभरे गल्ली छ दिल्ली सरी, लखनऊ पटना मद्रास सरी अलका पुरी कान्तिपुरी नगरी, तरवार कटार खुडा खुकुरी पिस्तौल र बन्दुक सम्म भिरी, अति सोर र वीर भरे नगरी, कति छन् कति कुन सरे कान्तिपुरी नगरी, श्री सराग कपट छल छैन जहाँ, तब धर्म कति छ यहाँ, पशुक पति छण्डक वारी गरी शिवके कान्तिपुरी नगरी। यस्तो सुन्दर कविता भानुभक्त आचार्यले लेखेका छन्। त्यसा अरू कविताहरूमध्ये जब भानुभक्त आचार्य काठमाडौँ आएका थिए, बालाजुको सुन्दर दृश्य देखेर विमोहित भएका थिए, त्यतिखेर पनि उनले कविता लेखेका छन्। यो अलकापुरी कवितामा चाहिँ उनी अब बाजेसँग बनारस गएको प्रसङ्ग पनि पाइन्छ उनको जीवनमा। त्यसो भएको हुनाले त्यहाँ बनारस रहँदाखेरि उनले चाहिँ भोट लन्डन लखनऊ त्यस्तै गरिकन दिल्ली आदि सहरहरूको बारेमा र अनि विभिन्न देशहरूको बारेमा कुराहरू सुनेको हुनसक्छ। पिस्तोल बन्दुक आदि गरेका हात हतियारको विषयमा पनि उनले कुरा सुनेको हुनसक्छ। त्यसैले गर्दा यहाँ उनले त भारतका विभिन्न सहरको बडो महत्त्वका साथ गान गरेका छन् भने र अरू विदेशी देशहरू चिन लन्डन आदिको पनि उनले यसमा उल्लेख गरेका छन्। त्यो यस्ता कुराहरू उल्लेख गर्नुको पछाडि सम्भवतः उनको चाहिँ भारत यात्राले उनलाई यी कुराहरूको बारेमा केही सङ्केत दिएको होला भनेर अनुमान गर्न सकिन्छ। त्यो एकपल्ट भानुभक्त बालाजू आए र बालाजू आएपछि त्यो बडो सौन्दर्य वातावरण देखे, त्यो देखेर मुग्ध भएर अनि उनी त आँसु कवि थिँदै थिए, कलम कापी पनि हातमा लिएर हिँड्थे, किताब पनि हातमा लिएर हिँड्ने कविजी भए। अनि त्यसपछि त्यो सौन्दर्यबाट मुक्त भएर बालाजुलाई यसरी चाहिँ उनी वर्णन गर्दछन्। यति दिनपछि मैले आज बालाजी देखेँ, यो चाहिँ मालिनी छन्दमा छ। यति दिनपछि मैले आज बालाजी देखेँ, पृथ्वी तलभरिमा स्वर्ग हो जानी लेखेँ, वरिपरि लहरामा झुली बस्ने चरा छन्, मधुर वचन बोली मल्लिदा क्या सुरा छन्। यहाँ बसेर कविता यदि गर्न पाऊँ, यस देख शोक अरू थोक म के चिताउँ, उसमादे झन् असल छन् धर एक नचाउँ, खैचेर इन्द्र कर स्वर्ग यहीँ बसाउँ। यसरी योलाई काठमाडौँको सौन्दर्य, बालाजुको सौन्दर्यलाई उनले स्वर्गको चाहिँ कानसँग, स्वर्गको बगैँचासँग धाँधेका छन्। त यसमा चाहिँ यो सुन्दर बगैँचामा अझ एउटी सुन्दरी केटीलाई नचाउन पाइयोस्, त्यतिखेर स्वर्गको चाहिँ इन्द्रको चाहिँ स्वर्ग अथवा चाहिँ इन्द्रलाई समेत यहीँ चाहिँ खिचेर ल्याउन सकिँदो हो, खैचेर इन्द्रको स्वर्ग यहीँ बनाऊ, इन्द्रलाई नै यहाँ ल्याएर राखेर लगाएर तिम्रो स्वर्ग राम्रो कि मेरो स्वर्ग राम्रो भनेर भन्न सकिने अवस्था छ। यस्तो किसिमको एउटा चाहिँ सौम्य प्रकृतिको, सुन्दर प्रकृतिको, हाँसिरहेको, नाचिरहेको, बोलिरहेको यस्तो सुन्दर प्रकृतिको वर्णन यसमा गरिएको छ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: BF, BF.

0: कवि भानुभक्त चाहिँ व्यङ्ग्य कवि पनि हुन् त्यतिखेर राणा शासन चलिरहेको अवस्था छ त्यस्तो राणा शासनको बेलामा पनि भानुभक्त कवि व्यङ्ग्य गर्न पछि पर्दैनन् उनलाई चाहिँ विभिन्न समय सन्द्रम उनी त कुमार चोकमा पनि थुनामा परेका थिए भन्ने पाइन्छ उनको खेतको विषयमा चाहिँ लामो समयसम्म मुद्दा चलिरहेको थियो त्यो विषय पनि प्रसिद्ध रहेको छ त यिनै विषयहरूको सन्दर्भमा उनले चाहिँ प्रशासनमा भएको ढिला सुस्ती र चाहिँ बेपरवाह आदि इत्यादिलाई चाहिँ हेरेर उसले बडो राम्रोसँग व्यङ्ग्य कसरी एउटा कविता लेखेका छन् जो यस प्रकारको चाहिँ छ रोज रोज दर्शन पाउँछु चरणको ताप छैन मनमा कछु राधाभर नाज पनि हेर्छु खर्च नगरी ठुलो चयनमा म छु लामो खुट्या उपियाँ उडोस् यीसँगै छन् यिनकै लडमा बसी लामखुट्याहरू गाउँछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी त्यो कवितामा व्यङ्ग्य मात्र छैन यो कवितामा त चाहिँ हास्यको पुट पनि छ किन लामखुट्याहरू गाउँछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी यस वाक्यमा त व्यङ्ग्य मात्र छैन यसमा त हास्यको पुट पनि दिएको छ र अर्को वाक्य पनि लामखुट्या उपियाँ उडोस् यी सँगै छन् यिनकै लहरमा बसे यहाँ चाहिँ लामखुट्टे उपियाँलाई पनि साथीको रूपमा जो उपस्थापन गरिएको छ यसमा पनि अलिकति हाँसोको व्यङ्ग्य र अरू धेरै चाहिँ हाँसो र अरू धेरै चाहिँ यहाँ व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको चाहिँ छ त अर्को यो चाहिँ उनी चाहिँ जेल बस्दाखेरिको घटना व्यङ्ग्यको रूपमा मलाई जेलबाट छोडिदिनुहोस् भन्ने सन्दर्भमा उनले राणालाई चाहिँ लेखेको कविता एक किसिमको निवेदन हो यो भनेर भनिन्छ त उनको अर्को पनि छ चाहिँ त उनको अर्को कविता छ जागेर छैन धनी म छैन घरको केवल कुदालो खनी खान्थे दुःख गरेर चाकरी गरे मन पाउँला कि भनी एक मन चित्त लगाए चाकरी गरे खुसी भया छन् हरी मनमाथि पनि भुक्त मन त विधिया कहिल्यै नखोस्ने गरी यसरी यहाँ पनि उनले चाहिँ आफ्नो परिस्थितिको पनि चित्रण गरेका छन् र अनि त्यसरी मनमाथि नि भुक्तमान थपिदिएको र कहिले नसुट्ने भयो भनेर उनले आफ्नो दुखेसो आफ्नो चाहिँ कथा र व्यथालाई यसमा चाहिँ उल्लेख गरेका चाहिँ छन् र अर्को चाहिँ उनी कुमारी चोकमै बसिरहेको बेलामा उनको चाहिँ छोराको व्रतबन्ध गर्ने बेला भयो छोराको व्रतबन्ध चाहिँ गर्न नपाउँदाखेरि त्यो त कालै टुट्टी भयो एउटा ब्राह्मण धर्म एउटा चाहिँ बित्ती भयो त्यसो भएको हुनाले यस्तो अप्ठ्यारो परिस्थितिबाट त छुटकारा पाउन पाए पनि हुँदो हो भनेर उनले चाहिँ सम्भवतः त्यतिखेर कृष्ण बहादुर लाई चाहिँ यो लेखेको मानिन्छ त 40 वर्ष भैया म पुत्र पनि एक मात्रै 60 वर्षको आयो काल व्रतबन्धको गरौँ कसौँ बेला त यो हर्षको क्यारो नात म त फर्या फजितीमा एक्लो यहाँ छु फगत कुन पाठले व्रतबन्ध पार गरौँ भनी देख्छु अँध्यारो जगत किनभने ब्राह्मणको काम त 7 वर्ष 8 वर्षको उमेरमा व्रतबन्ध गर्नुपर्छ व्रतबन्ध गरेर वेद ब्राह्मण आरण्यक उपनिषद आदि गरिएका ग्रन्थहरू व्याकरण साहित्य कोश आदि गरिएका व्याकरणहरू पढ्नुपर्छ अब ब्राह्मण अक्षर नचिनेको ब्राह्मण निरक्षर ब्राह्मण अध्ययन नगरेको ब्राह्मण अनपढ ब्राह्मणले त विवाह पनि गर्न हुँदैन यस्तो कुरा पनि पाइन्छ त्यसो भएनले त एउटा अध्ययन चाहिँ गर्नुपर्ने अनिवार्य चाहिँ शर्त हाम्रो प्राचीन कालदेखि नै रहिआएको पाइन्छ त्यसरी व्रतबन्ध गरेर चाहिँ पठन पाठनको जीवन आरम्भ गर्ने समय हो अब मैले चाहिँ यो बेलामा व्रतबन्ध गर्न पाइनँ भने त यो चाहिँ धर्मको पनि हानि हुने र बच्चाको पनि हानि हुने त्यसरी मेरो लागि त अगाडिबाटै संसारै अध्ययारो भइराखेको छ यो धर्म पिताको धर्म हो छोराको व्रतबन्ध गर्नु पिताको धर्म हो छोरालाई पठन पाठन गराएर योग्य बनाउनु पिताको धर्म हो छोरालाई विवाह गरेर एउटा वैवाहिक जीवनमा प्रवेश गराउनु तर म त्यो सम्पूर्ण धर्मबाट आज वञ्चित भइरहेको छु मैले त्यो धर्म निर्वाह गर्न सकेको छैन यसरी भानुभक्त आचार्य राणालाई पत्र पठाउँछन् र अगाडि लेख्छन् गायत्री दिनु बाबुको छ अधिकार दीक्षा दिनु भाइको बालकले पनि वेद पढिकन सुसार गर्नु गुरु गाईको यस्तो मुख्य बखत छ यो अरू छ कुन काम पार लगाइदिन धेरै बिन्ती कति गरौँ चरणमा एकै कुराले छिने। त चाहिँ बाबुको काम चाहिँ अधिकार दिनु हो, आमाको काम चाहिँ भिक्षा दिनु हो। दीक्षा दिने काम चाहिँ बाबुको हो, भिक्षा दिने काम माईको हो। र अनि बच्चाले पनि आफ्नो गुरुकुलको अनुशासनमा बसेर, पठन पाठनको अनुशासनमा बसेर, वेद पढेर अनि आफ्ना गुरुको, कुलको, आमाको, गाईको सेवा गर्नु बच्चाको कर्तव्य, परम कर्तव्य हो। त्यो परम कर्तव्यबाट म आज विमुख भइरहेको छु। छोराको व्रत बन्द गर्न सकेको छैन। छोराको व्रत बन्द गर्न नसकेपछि उसले गायत्री मन्त्र जप्ने अधिकार पाउँदैन। गायत्री मन्त्र जप्ने अधिकार नपाएपछि उसको वेद पढ्ने अधिकार पनि सिद्ध हुँदैन। अनि त्यसपछि उसको जिन्दगी नै चौपट हुने अवस्था रह्यो। हे प्रभु, मलाई यो अप्ठ्यारोबाट चाहिँ छुटकारा दिनु पर्यो भनेर यसरी चाहिँ उनले भनेका छन्। अर्का अगाडि लेख्छन्, ख्वामित आज हजुरहरू पृथ्वीमा मालिक छँदामा पनि ब्राह्मणको व्रतबन्ध अड्कन तयार देखेर मालिक भनी जाए रात गरे प्रभु चरणमा जो मर्जी होला भनी काण्डै काण्डै सित भनी मर्जी हुन्छ त भने क्यारो सन्छु पनि। यहाँ अलिकति अझ चाहिँ कडासँग पनि भनेका छन् कि मेरो कर्तव्य हो कि व्रतबन्ध गर्नु। त्यस्तै तपाईँहरू चाहिँ धर्माधिकार राजाको पनि कर्तव्य हो कि जनताको चाहिँ विभिन्न किसिमको अधिकारहरू छन्, धार्मिक अधिकार हुन्छ, सांस्कृतिक अधिकार हुन्छ, त्यो कुराहरू हनन नहोस्। जनताहरूले धर्मको पालन गर्न पाउन्, जनताहरूले गाई वेद ब्राह्मणको पूजा गर्न पाउन्, कसैले कसैमाथि अन्याय अत्याचार नगरून् र सबै चाहिँ धर्मपूर्वक चाहिँ आफ्आफ्ना कर्तव्यमा चाहिँ लागुन् भनेर चाहिँ शासकहरूले, धर्माधिकारीहरूले सचेत हुनुपर्दछ। आज तपाईँहरू जस्ता धर्माधिकारी शासक हुँदाखेरि पनि आज ब्राह्मणको छोराको चाहिँ व्रतबन्ध अड्किन गइरहेको छ। धर्मको हानि भइराखेको छ, कर्तव्यको क्षति भइराखेको छ, यो हाम्रो परम्पराको क्षति भइराखेको छ। यस्तो अवस्थामा मैले मेरो समस्या यहाँहरूको समक्ष अवगत गराउनु मेरो धर्म हो, मेरो कर्तव्य हो। मैले मेरो कर्तव्य चाहिँ यहाँहरूको समस्या जाहिर गरेँ। अब यहाँहरूले आफ्नो कर्तव्य पुरा गर्ने नगर्ने यहाँहरूको कर्तव्य हुन आउँछ भनेर यसरी उहाँले भन्नुभयो। अन्तिममा त उहाँले कडैसँग भन्छन्, कण्डैसित भनी मर्जी हुन्छ त भने क्यारो सहन्छु पनि। अब तपाईँले कण्डैसित भन्नुहुन्छ भने त मैले यसमा चाहिँ केही गर्न सक्दिनँ। मैले सहनु पाएको मसँग निरीह अवस्था छ, मसँग कुनै किसिमको अधिकार छैन, म आज बन्दी जीवन चाहिँ बिताइराखेको छु। त्यसै भएको हुनाले त यो अहिले चाहिँ म चाहिँ केही भन्न सक्दिनँ, मैले सहनु पाएको मसँग विकल्प छैन भनेर यसरी भानुभक्तले आफ्नो छोराको व्रतबन्ध अड्किएको सन्दर्भमा, आफू जेल परिरहेको सन्दर्भमा उल्लेख गरेका छन्। फेरि श्रोताहरू, भानुभक्त आज किन जेल परे भन्नुहोला। भानुभक्त आचार्यले कहिले पनि खासै मात्रामा सरकारी जागिर खाएनन्। उनले चाहिँ पढे पढाए र उनी पाण्डित्य चाहिँमा गरे, उनले पौरोहित्य गरे र उनले चाहिँ आफ्नो चाहिँ खेती किसानी गरेर आफ्नै धर्मकर्ममा चाहिँ जीवन बिताएको देखिन्छ। उनले खासै मात्रामा जागिर खाएको देखिँदैनन्। तर चाहिँ पिताजी भने जागिरे थिए धनञ्जय आचार्य, त्यसले गर्दाखेरि त चाहिँ त्यहाँको चाहिँ पाल्पागढीको चाहिँ कतिपय हिसाबहरू चाहिँ चुक्ता गर्न नभ्याउँदै धनञ्जयको चाहिँ मृत्यु भएको हुनाले त्यो बाँकी भकौता हिसाबलाई लिएर भानुभक्त आचार्यलाई पक्राउ गरेर कुमारी चोकमा राखिएको थियो भनेर चाहिँ भनिन्छ। त्यही बेलामा भानुभक्तले यस्ता चाहिँ व्यङ्ग्यपूर्ण कविताहरू पनि रचे र अनि त्यो चाहिँ चौबिसै घन्टा चाहिँ थुनामा पर्नु पर्दाखेरि ब्राह्मणको बच्चु पढिराख्ने, लेखिराख्ने, केही कुरा भनिराख्ने, पाठ प्रवचनहरू गरिराख्ने, पाठ पारायणहरू गरिराख्ने, खेती किसानी गरिराख्ने, बिहान चाहिँ 4 बजे उठेदेखि बेलुका 8-9-10 बजेसम्म सक्रिय भइराख्ने मानिसलाई ल्याएर खोरमा ठ्याक्क जाकी दिएपछि कसरी बस्न सकोस्? त्यो ब्राह्मणको बोटुभित्र एउटा चेतना थियो, एउटा विचार थियो, एउटा भावना थियो, त्यसलाई केही न केहीका माध्यमबाट ऊ पोख्न चाहन्थ्यो, ऊ भन्न चाहन्थ्यो, ऊ लेख्न चाहन्थ्यो। त्यसो भएको हुनाले त उनले चाहिँ यस्ता व्यङ्ग्यपूर्ण कविताहरू पनि लेखे र उनको मनमा यसो लाग्यो, एउटा अध्यात्म रामायण जाने राम्रो रामायण छ, चाहिँ ठिक्क आकार प्रकारको रामायण छ, म यहाँ त्यसै खा मजाले चाहिँ झिङ्गा धपाएर बस्नु भन्दा त त्यही काम गरे भनेदेखि त भगवान् रामको पनि आशीर्वाद होला, जगत जननी सीताको पनि आशीर्वाद होला, विद्याको पनि आशीर्वाद होला, केही कल्याण होला। नभए पनि अध्यात्म रामायण पढ्न नसक्नेहरूले मैले लेखेको अनुवाद गरेको सामान हेरेर रामायणको भावबोध होला, रामायणको विचार बोध होला, भगवान्का प्रतिको श्रद्धा र भक्ति अरू जागृत होला, त्यसैका लागि भए पनि म रामायण लेख्छु भनेर भानुभक्त आचार्यले कलम चाहिँ उठाए। जेलमा हुँदैमा चाहिँ भानुभक्त आचार्य कलम उठाएका थिए। भनिन्छ श्रोताहरू, जब चाहिँ भानुभक्त आचार्यले केही श्लोकहरू लेख्दै गए त उनलाई चाहिँ पहरा दिने सेना सैनिकहरूले पनि त्यस्ता श्लोकहरू कण्ठ गरेका थिए अरे। अनि त्यस्तो कण्ठ गरेका श्लोकहरू ठाउँ ठाउँमा तिनीहरू भट्ट्याइ पनि हिँड्थे अरे। कुनै बेला जब भानुभक्त छुटेर तनहुँमा गइसकेपछि धेरै पछि जब चाहिँ मोतीराम भट्ट हुर्किए, सचेत भए, बनारसमा गए, अध्ययन गरे, आफ्नो भाषा साहित्यको विकास गर्नु पर्दो रहेछ भनेर कम्बर कसेर लागे, त्यस्तै बेलामा एउटा मानिसले गाएको उनले चाहिँ सुने र त्यो सुनेपछि उनलाई ज्यादै राम्रो लाग्यो र सोधे, ए यो श्लोक कहाँ पाएको हँ, कसले लेखेको हँ भनिकन सोद्धाखेरि, पश्चिमतिरका कहाँ कहाँ उता तनहुँतिरका भानुभक्त बाजे भन्ने थिए, उनले लेखेको दुई चार श्लोक, उनले ठुलै धेरै नै लेखेका छन्, दुई चार श्लोक यसो चाहिँ मौका मिल्दा कण्ठ गरेको भनेर चाहिँ भनेछन्। र अनि कहाँ कहाँ मान्छन् यो न, यी तनहुँ चुँदी रम्गातिर भन्थे ती भानु बाजे, अब यहाँ थुनामा परिया थिए अरे, अनि तिनले लेखेको अलिअलि अंश हामीले यसो फाटाफुटो कण्ठ गरेको भनेर भन्थे। अनि ल त्यसो भए चाहिँ जान पर्यो भनेर मोतीराम भट्ट काठमाडौँबाट दादिङ, दादिङबाट गोर्खा, गोर्खाबाट लमजुङ, लमजुङबाट तनहुँ पुगेर भानुभक्त आचार्यको खोजी गरे। जब भानुभक्त आचार्यको खोजी गर्दै गर्दै तनहुँसम्म पुगेका थिए, त्यो हस्तलिखित सामग्रीहरू मोतीराम भट्टले प्राप्त गरे र अनि त्यही मोतीराम भट्टले प्राप्त गरेर भानुभक्तका विषयमा जानकारीहरू लिएर उनले काठमाडौँ फर्किए र पछि बनारस गएर भानुभक्तका रामायणलाई उनले क्रमशः चाहिँ प्रकाशन गर्दै गए र उनको जीवनीलाई लिएर पनि र उनको काव्य शैलीलाई लिएर पनि मोतीराम भट्टले प्रशस्त सामग्रीहरू तयार गरे र त्यो सामग्रीले नै आज नेपाली साहित्यमा समीक्षाको, समालोचना साहित्यको जगको काम, एउटा भूमिकाको काम गरेको हामी पाउन सक्दछौँ।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ। BFPS Gorkha Radio.

त उनले चाहिँ त्यही कुमारज्यूकै विषयमा पनि अझ चाहिँ भनेका छन् अगाडि, के भन्छन् त भन्दाखेरि, शरीर छ अति शरीर छ अति कच्चा, अन्न जल्ले रह्याको, विनती गरी गरौँ यो देहमा जो भयाको, बहुत फिजिती पाया रोगले ग्रस्त पारी, शरीर हुन गयो ठिक पूर्व झैँ फेरि भारी। अगाडि लेख्छन्, व्यर्थै मामा कुमारे चोक थुनी यहाँ उयाँ बिरामी भई, आया ध्या आया थ्या घरमा बिराम अति बढ्यो ठुलो विपत्ति सही, काट्य दिन अब सन्च भो अझ पनि थुन्छन् त मेरो गति, अर्को छैन दयारो सजरको मेरा त ख्वामित पति। साथै चाहिँ बिरामी पनि परेछन् र अनि बिरामी पनि परेपछि अनि त्यसपछि म त साह्रै भएँ, अब मर्ने नै भएँ, अरू कुनै मेरो गति नै छैन भनेर फेरि त्यो कुरालाई पनि उनले यो चाहिँ श्लोकमा चाहिँ सम्झाएका छन्। अगाडि भन्छन्, साँचा हुन् जति लेखिया सब कुरा आफ्नो व्यहोरादरी, यी कुरा त ऐन सवाल रितले श्रेष्ठ प्रमाणले गरी, साबितै ठहरने पो पनि भन्या यसमा ऐनमा जति, तोक्याको छ गुना हजार तेरौँला राख्वैन एकदम रति भनेर यो कुरा उनले चाहिँ लेखेका छन्। अझ अर्को एउटा व्यङ्ग्य पनि यस लेखेका छन् उनले यही सिलसिलामा, न मृत्यु टार्न्या हो यसरी झगडामा अघि सरी, न कोटिनको मालिक हुनु छ घरमा दौलत भरि, भ्याकमा दिन जान्छन् तब मन बुझाउँ म कसरी, कृपा राखे ख्वामित अब छिनिदिनुहोस् हुन्छ जसरी। यही मुद्दाकै सिलसिलामा यो चाहिँ लेखेका छन् र यो चाहिँ यो छिटो गर्नुहोस्, मलाई अप्ठ्यारोमा परिराखेको छु, यस्तो जाब कुरा कति म चाहिँ गिड गिड गिडाएर चाहिँ बस्नु भनेर भनेका छन्। र अझ चाहिँ अहिले एउटा व्यङ्ग्य त मैले भनिसकिन्, अर्को एउटा प्रशासनिक चाहिँ लेन्दी, प्रशासनिक चाहिँ ढिलो चाहिँमा गरिदिने व्यवस्था गरिदिने, कहाँ कहाँको तनहुँदेखि आएको एउटा भानुभक्त बाजेलाई कसले वास्ता गर्ने नि त, त्यसले गर्दाखेरि त्यस कुरालाई त मजासँग चाहिँमा व्यङ्ग गरेर उनले लेखेका छन्। बिन्ती डिट्ठा बिचारे सित म कति गरौँ, चुप रहन्छन् न बोली, बोल्छन् ता ख्याल गरे झैँ अनि पछि भन्दछन् भोली, कि ता सक्दिनँ भन्नु कि तब छिनिदिनु, क्यान भन्छन् यी भो बोली, कि ता सक्दिनँ भन्नु कि तब छिनिदिनु, क्यान भन्छन् यी भोली, भोलि भोलि छँदैमा सब घर बितिगो बक्सियोस् आज झोली, भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोरी। अब प्रशासकलाई अथवा राणा सरकारका चाहिँमा सरकारवालालाई यति कडासँग चाहिँ चिठी लेख्न सक्ने, अब राणाको समय भन्दा भानुभक्त पनि एउटा आँटेला मान्छे रहेछन्, जोखिम उठाउने खालका मान्छे रहेछन्, परदेखि चाहिँमा संवाद विवाद प्रतिवाद गर्ने आँट राख्ने व्यक्ति रहेछन् भन्ने कुरा यसबाट बुझिन्छ, र हाम्रो प्रशासनको संयन्त्र कस्तो थियो त्यतिखेर भन्ने कुरालाई पनि यो सोचले चाहिँ यहाँ चाहिँ व्यक्त गरेको हामी पाउँदछौँ। उनको एउटा अर्को फुटकर कविता चाहिँ छ, उनी कुनै साथीको घरमा चाहिँ गएका थिए, मकै चाहिँ मात्रै भुटेर ल्याएछन्, अरू केही पनि ल्याइन्छन्, अनि उनलाई चाहिँ चट्ट एउटा कविता पुऱ्यो कि मकै मात्रै खर्ला खर्ला कसरी खाने, मकैसँग अरू पनि केही चिज भए पो अनि खान हुन्थ्यो त, त्यसो भएको हुनाले उनले चाहिँ त्यतिखेर एउटा लेखेछन् कि असल मुङ्रे केरा कि त मै हवस बेस अमिलो, कि त सेता मुला कि त बरु हवस साग उसको, असल हुन्थ्यो धुपमा न तर यसरी खानु कसरी, भुटी ल्यायौ थालमा मकै तिमीले क्या न यसरी, भुटी ल्यायौ थालमा मकै तिमीले क्या न यसरी। यसरी चाहिँ उनले तत्कालै कविता रचिहाले। यसबाट चाहिँ भानुभक्त चाहिँ व्यङ्ग्य कवि पनि थिए, भानुभक्त चाहिँ आँसु कवि पनि थिए, भानुभक्त प्रकृति कवि पनि थिए, प्रकृतिको काखमा जाने बित्ति प्रकृति चाहिँ फुलिहाल्थ्यो फुरिहाल्थ्यो, र भानुभक्त चाहिँ सामाजिक कवि पनि थिए, त्यस समाजका सन्दर्भहरूलाई पनि उनले आफ्ना कवितामा चट्टै चाहिँ उतारिहालेको अवस्था हामी पाउन सक्दछौँ। जस्तो कि एक दिन उनी चाहिँ
मावलीको घरमा चाहिँ जानुपर्ने थियो र अनि त्यहाँ चाहिँ त्यो अर्को एकजनाको घरमा चाहिँ जानुपर्ने थियो र त्यहाँ जाँदाखेरि त्यहाँ व्रतबन्ध थियो त्यो व्रतबन्धमा चाहिँ भानिजको रूपमा चाहिँ जानुपर्ने त जाँदाखेरि अलिक टाढा भएको हुनाले गोजाधरको घरमा चाहिँ पसेर जानु पर्यो अब आज अलिकति अवेला पनि भयो अब गोजाधरको घरमा चाहिँ पस्छु उनले पनि चाहिँ बेला बखतमा चाहिँ त्यतातिर केही हुँदाखेरि यो बाटो पर्दाखेरि पस्नुहोस् है पण्डितजी भने गोजाधरले पनि भनेका छन् अब भएन आज अवेला अवेला पनि भयो उनकै घरमा बास पनि बस्यो अब यसो गफसप पनि गऱ्यो अनि भोलिपल्ट बिहान यसो नुहाइ धुवाई आदि इत्यादि गरेर अनि फेरि जाउँला चाहिँ भनेर यस्तो चाहिँ विचार गरेर गजाधर घर गए तर संजोगवश गजाधर पनि त्यो घर बेला घरमा रहेनछन् गजाधरका चाहिने छोरा पनि रहेनछन् मात्र चाहिँ सासुर बुवा नै रहेछन् तर गजाधरकी बुढी त ज्यादै कठोर रहेछन् बासै बस नदिने खालकी त जब उनी गरे यसो को हुनुहुन्छ भनेर सोधेको थियो कसलाई खोजेको भन्दा गजाधरकी चाहिँ म यस्तो हुँ भानुभक्त मेरो गजाधर चाहिँ साथी हुनुहुन्छ यसो बाटो पर्दा पस्नुहोस् न भन्नुभएको थियो त्यसरी आज चाहिँमा अब अलिकति अवेला पनि भयो यहीँ चाहिँ भेटघाट पनि हुने बस्न पनि हुने गफगाफ पनि हुने आज यतै बास बसौँ कि भनेर आएको भनेर चाहिँ भन्दाखेरि त हेट यहाँ चाहिँ पहिला त सासूसँग कुरा भयो बुहारीसँग कुरा भयो पछि बुहारीले सोध्नुपर्छ सासूमाले सोध्नुपर्छ म त यस्तो बारे केही भन्न सक्दिनँ सासूमाले जे मर्जी हुन्छ त्यही गर्नुपर्ला भनेर सोद्धाखेरि त है कहाँ चाहिँ यहाँ बस्ने कहीँ नपारे यहाँ हामी दुईवटा चाहिँमा सासू बुहारी भाइ अरू कोही चाहिँमा स्वास्नी मान्छे छैनौँ यस्तो चाहिँ स्वास्नी मान्छे मात्रै भयो भने कहीँ तिमीहरूलाई बास दिन्छौँ हामी दिँदैनौँ भनेर एकदम झपारिनु भयो अनि त्यसपछि भानुभक्तले भने होइन हामी बाहिरै बस्छौँ हामीलाई यसो एक लोटा पानी दिनुहोस् हामीसँग अरू सामान सानो हिँडै छ केही गर्नु पर्दैन हामीलाई घरभित्रै पनि परेन यहीँ चाहिँ बाहिर पिँढीमै हामी बस्छौँ भइहाल्छ नि भन्दाखेरि त्यहाँ पनि हेट कहाँ चाहिँ हुन्छ र भनेर पो भने बा अनि त्यहाँबाट चाहिँ बुहारी चाहिँले चासोभित्र यसो यतातिर कतै बसौँ त भने बस्दाखेरि त्यो ढिकीमा चाहिँ घत्रक्क चाहिँमा सामान डोको बिसाउँदाखेरि आवाज आयो पछि चाहिँ आएर हेरेको त ढिकीमा ए तेरीमा डाँका हो चोर्न लागेका यहाँ चाहिँ हुन्न यहाँ बस्न पाउन्न भन्दा भन्दै पर यसरी चाहिँ हप्काइन् यसरी हप्काएपछि साह्रै दिक्क लाएर भइगयो छोड्दे भनेर अनि भानुभक्त चाहिँ अगाडि बढे र चौतारैमा चाहिँ गएर बसे भोलिपल्ट चाहिँ बिहान बच्चाहरू खेल्दै आउँदाखेरि एउटा श्लोक लेखेर त्यही गजाधरकै चाहिँ नातिको चाहिँ दौराको फेरमा दौराको चाहिँ त्यो चाहिँ जुन सुर्केनी हुन्छ सुर्केनीमा बाँधेर ल यो भरे बासी दिनु है भनेर दिएका थिए अनि त्यही चाहिँ श्लोक चाहिँ ती बच्चाहरूले पनि कण्ठ गरेका थिए र त्यो चाहिँ श्लोक पछि चाहिँ कण्ठ परम्परा

0: प्राविधिक तयारी भइसकेको जानकारी दिनुभएको छ।
1: र अब आउने स्थानीय निर्वाचनमा विधानकै व्यवस्था छ, कुन वडामा वडा अध्यक्ष को हुने भन्ने कुरा, कुन पालिकाको मेयर को हुने भन्ने कुराको प्रारम्भिक कुराको त्यसको निर्ल गर्ने काम अब तलको क्रियाशील सदस्यहरूले गर्नुहुन्छ। त्यसका निम्ति माध्यम भनेको प्राइमेरी हुन्छ, प्राइमेरी सबै डिजिटल माध्यमबाट हुन्छ र सबै सिस्टम यहाँ बनिसकेको छ। कोही साथी बुथमा जानु पर्दैन, कोही साथी कहीँ काठमाडौँ महानगरपालिकामा मेयर कसलाई लडाउने भन्ने बारेमा काठमाडौँ महानगरपालिकाभित्र बसेका प्रत्येक क्रियाशील सदस्यहरूलाई त्यो पनि हामी अब बैशाख कुर्नु पर्दैन, हामीले यो सबै काम मङ्सिर पुसमा गर्न सक्छौँ।
0: यस्तो प्रारम्भिक चुनाव मार्फत क्रियाशील सदस्यहरूले तीनजना उम्मेद्वार सिफारिस गरेपछि पार्टीले निर्णय गर्नेछ। नियमित तालिका अनुसार अबको 8 महिनाभित्रै स्थानीय तहको चुनाव हुनुपर्नेछ। पार्टीमा असन्तुष्ट पक्षलाई समेट्ने विषयमा विधान भन्दा दायाँ बायाँ नगर्ने उहाँले अडान व्यक्त गर्नुभएको छ।
1: सबै कुराहरू बसेर छलफल गरौँ, कुराकानी गरौँ, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो, यो जिम्मेवारी हो। यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फकिन्न। मलाई विधान थाहा छ, विधानको सीमा थाहा छ, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु। नेताहरूप्रति मेरो ठुलो सम्मान छ, सबैलाई जोडेर लिएर जानुपर्छ, किनकि यो पार्टी 4 पुस्ताको पार्टी हो। यो पार्टीमा मेरो उमेरभन्दा बढी उमेर कन्ट्रिब्युट गर्नुभएको नेताहरू यहाँ पार्टीमा अहिले पनि हुनुहुन्छ।
0: थापाले पार्टीको विशेष महाधिवेशन पक्षधरको आधिकारिकताबारे सर्वोच्च अदालतमा हुने पुनः सुनवाईको दृढताका साथ सामना गर्ने पनि बताउनु भएको छ। कांग्रेसमा क्रियाशील सदस्यको संख्या 8 लाख पुगेको जानकारी बैठकमा दिइएको छ। अब खबर फटाफट।
2: इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान। उत्पादनका बेला प्रतिमन 4,500 रुपियाँसम्म पुगेको अदुवाको भाउ अहिले माउको प्रतिमन 7,000सम्म। भोजपुरको हतुवागढी गाउँपालिकाले 50% अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज। कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्य। 19 पुस्तकालय दिवस आउँदो भदौ 15 गते मनाइँदै यो वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य, बाल युवा र वृद्ध, पुस्तकालय सबैको गन्तव्य तय। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको अर्ग्यानिक चियाको मूल्य प्रति किलो 6,000। पञ्चकन्या 4 घ्याङस्वारामा लगाइएको चिया गुणस्तर परीक्षणमा उत्कृष्ट। 3 वर्ष अघि रोपेका चियाका बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन शुरू। अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै 13 थुम करुणा फाउन्डेसनले गर्यो जिल्लामा 1793 जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार। 1793

0: रद्द गरिदिनु, कति पैसाको काम बाँकी छ? अब काम गर्ने कन्ट्राक्टर
1: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबानी आएको, तर ठेक्का तोडिदिउँ त भन्नुभयो,
0: मतलब छैन जसको होस्। यस्तो धेरैको कन्ट्राक्ट तोडेको छौँ क्या, हिजो पुरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
2: बयानब्बे प्रतिशत काम गरेको कम्पनीको भुक्तानी 75% मात्र भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न पनि गर्नुभएको थियो। काठमाडौँ तीनका सांसद राजुनाथ पाण्डे नेपाली सेना जोडिएको अर्को विषयमा ठोकिनु भएको छ। गोकर्णेश्वर नगरपालिका एक महाङ्कालबाट ओखरिनी जाने बाटोमा शिवपुरी राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई लिएर पाण्डेले टिप्पणी गर्नुभएको हो। निकुञ्ज प्रवेश गर्दा शुल्क लागेको विषयमा स्थानीयले गुनासो गर्दा पाण्डेले सेनाको प्रशंसा गर्दै समस्या समाधानमा लाग्ने वचन दिनुभएको छ।
3: त्यसको 30% चाहिँ 50% चाहिँ यहीँको स्थानीय पूर्वाधार विकासमा चाहिँ लगानी गर्न सकिने भनेर उनीहरूको दफामै लेखेको छ, तर त्यो चाहिँ छैन।
4: तपाईँको जनताको इस्युमा, विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको, जनताको इस्युमा, किनभने नागरिक सर्वोच्चतालाई जहिले पनि सेनाले सम्मान गर्छ। त्यो कुरालाई चाहिँ मैले बुझाएको छु, कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक सञ्जाल गलत कुरा भनिन्छ, त्यसमा प्रचार नगर्नु होला।
2: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्किदप्की गरेको भन्दै प्रधानमन्त्री निकट मानिने पाण्डेको कडा आलोचना भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
5: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
6: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन।
5: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि चुकाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नु भएको छ
6: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
5: तारजाली, बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
2: पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69 लाख रुपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। प्युठानको सामुदायिक वन क्षेत्रमा व्यापारी 13 थान बरुवा बन्दुक र 2 थान बन्दुकका नाल बरामद भएको छ। इलाका प्रहरी कार्यालय लोङबाहाने प्युठानबाट खटिएको डोरीले 9 बहिनी गाउँपालिका 2 को मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरू आउने गर्दछ होइन। र आज भने हामीसँग एकजना क्यान्सर सर्भाइभर हुनुहुन्छ, हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, उहाँ अन्जु नेवा। हजुर, उहाँ ब्रेस्ट क्यान्सर सर्भाइभर हुनुहुन्छ र विशेष गरेर आजको कार्यक्रममा उहाँलाई भनौँ, त्यति बेलाको उहाँको कुराहरू भनौँ, क्यान्सर सर्भाइभ कसरी गर्नुभयो, के कस्ता भनौँ मेडिकेसनहरू भनौँ, मेडिकेसनहरूको बारेमा भनौँ, कहाँ उपचार गर्नुभयो, ती सबै कुराहरू बुझौँ र कस्तो प्रकारले क्यान्सरको स्टार्ट भयो ती कुराहरू पनि सबै बुझौँ। र आजको नारीमा आज हामीसँग अन्जु नेवा हुनुहुन्छ, उहाँ स्टुडियोमा आइसक्नु भएको छ र आउनु सब हामी अबेर नगरीकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते अन्जुजी।
1: नमस्कार।
0: अहिले सन्चै हुनुहुन्छ?
1: अहिले एकदम ठिक छु।
0: अनि तपाईँ एकजना क्यान्सर सर्भाइभर हुनुहुन्छ, तपाईँले टिकटकमा हामी क्यान्सर योद्धाहरू भनेर राख्नु भएको थियो, मैले तपाईँलाई तपाईँको कन्ट्याक्ट नम्बर मागेको थिएँ, धेरै अघि मागेको थिएँ है।
1: हजुर।
0: र आज जे होस् एउटा संयोग भयो भनौँ, आज जुर्यो भनौँ तपाईँ र मेरो भेट। र हामी क्यान्सर योद्धाहरू जुन चाहिँ तपाईँले राख्नु भएको छ तपाईँको सोसियल मिडियामा विशेष गरेर होइन, थुप्रै हुनुहुन्छ कि क्या हो
1: यो ब्रेस्ट क्यान्सरको? त अब मलाई पढ्दाखेरि त यस्तो लागेको थियो कि म मात्रै छु जस्तो होइन, तर अब सबैलाई भेट्दै जाँदा त धेरैजना हुनुहुन्छ
0: र तपाईँहरूको भेटघाट हुन्छ बेला बेलामा भनेपछि होइन।
1: हजुर, त्यो चाहिँ हामीलाई एउटा डक्टरले नै बोलाउनु भएको थियो, त्यो भनौँ न इभेन्ट जस्तोमा वर्ल्ड क्यान्सर डे थियो क्या र।
0: ए हजुर हजुर, त्यति बेलाको फोटोहरू होला होइन, वर्ल्ड क्यान्सर डेमा चाहिँ ब्रेस्ट क्यान्सरको सर्भाइभरहरू हो तपाईँहरू होइन, कति त अब कन्टिन्यू औषधि गरिराख्नेहरू पनि हुनुहुन्छ होला होइन। तपाईँको के छ अहिले, अन्डर मेडिकेसन हुनुहुन्छ कि?
1: अहिले त मेरो एउटा मात्रै मेडिसिन लिए पुग्छ मलाई चाहिँ।
0: हजुर हजुर हजुर, तर त्यो त पछिसम्मलाई होला।
1: हजुर, 5 इयर्स।
0: ए ओके हजुर। र सुरुवातमा कति वर्ष अगाडि तपाईँको क्यान्सर डिटेक्ट?
1: मेरो भएको त भर्खर 10 महिना नै मात्रै भयो।
0: ए हजुर हजुर, अहिले त क्यान्सर कति धेरै मान्छेहरूलाई लाग्छ है?
1: हजुर, धेरै नै हुनुहुन्छ।
0: हजुर, अनि कसरी थाहा पाउनु भयो सुरुमा चाहिँ?
1: सुरुमा चाहिँ अब मेरो राइट साइडको ब्रेस्टमा चाहिँ सानो घाटो जस्तो आएको थियो म्याम, त्यसलाई चाहिँ मैले धेरै इग्नोर नै गरेँ भन्नु पर्ला, किनभने अब यो पिरियड हुँदा पनि आउँछ हामी महिलाहरूलाई भन्ने भयो थियो। अनि मम्मीसँग चाहिँ मैले कुरा गरेको थिएँ, मम्मीले चाहिँ पहिला मेरो नै एकचोटि आएको थियो अनि त्यसै नै हरायो भन्नुभयो, त्यस्तै होला भन्ने नै भयो मलाई। अनि मैले हेल्थ चेक नै गरेँ भन्नु पऱ्यो, त्यो आउने बित्तिकै चाहिँ म डक्टरकोमा गइनँ, अनि यत्तिकै जान्छ होला भन्ने, अब 4-5 मन्थ्स पछि चाहिँ झन् बढे जस्तो भयो मलाई, अलि अनइजी जस्तो हुन थालेपछि। अनि जान्छु भन्दा भन्दै पनि अब हामी महिलाहरू आफूलाई समय दिँदैनौँ भन्नु पऱ्यो होइन, गइएन। अनि एक दिन चाहिँ साथीसँग म बाहिर गएको थिएँ अनि मैले साथीसँग चाहिँ कुरा गरेँ, सेयर गरेँ भनौँ न, यस्तो यस्तो भएको छ यार मलाई त भन्दाखेरि चाहिँ उसले एकचोटि त क्यान्सर हस्पिटलमै देखाउँ न त भन्ने कुरा भयो। अनि म चाहिँ गएको थिएँ त्यहाँ चेकअपको लागि, खास त मैले अझ मलाई क्यान्सर भन्ने त दिमागमा अब त्यस्तो सोच्ने नै सोचै आएन। अनि मैले चाहिँ यता गाइनोको डक्टरलाई नै देखाएँ पहिला, अनि उहाँले चाहिँ तुरुन्तै हाम्रो डक्टर कपेन्द्र शेखर अमात्यसँग चाहिँ भेटाउनु भयो, अनि उहाँले चाहिँ मलाई हेर्ने बित्तिकै भनौँ न टेस्टहरू गर्ने भन्दा पहिला नै किन ढिला गरेको भनेर चाहिँ गाली गर्नुभयो, किनभने म काठमाडौँ जस्तो ठाउँमा भएको मान्छे यस्तो गरेर हेल्थ चेकै गर्नु हुँदैन भनेर। त्यसको एक हप्ताभित्र त मेरो सर्जरी नै भइसकेको थियो।
0: तपाईँले भर्खरै भन्नुभयो काठमाडौँमा बस्ने मान्छे र पनि मैले हेल्थ चेकै गरेँ भन्ने, यस्तो ठुलो सिटीमा बस्ने मान्छे भन्नाले होइन धेरै अवेरनेस हुन्छ, तर किन तपाईँ गाइनोकोलोजिस्टकोमा जानुभयो?
1: मैले सिम्टमहरू चाहिँ सर्च गरेको थिएँ मलाई गाँठो आउँदाखेरि चाहिँ, अनि त्यसमा चाहिँ पाठेघरको समस्याले पनि हुन्छ भन्ने नै भएको थियो, अब त्यही भएर चाहिँ म पहिला चाहिँ गाइनोकै डक्टरकोमा गएको।
0: अनि जब डक्टरले तपाईँलाई क्यान्सर भयो भन्दाखेरि त्यति बेला कस्तो लाग्यो तपाईँलाई?
1: बायोप्सी टेस्ट गर्दा नै मलाई एकदमै दुःख लागेको थियो, अब रिपोर्ट नआउँदै नै, रिपोर्ट आइसकेपछि चाहिँ मैले अलिकति अब होस् न त अब ट्रिटमेन्ट पाइहाल्छु मैले भन्ने सोचेर चाहिँ म अलिकति उनै शान्तै भएँ। सन्डे म चेकअपको लागि गएको थिएँ, थर्सडेसम्म मेरो रिपोर्ट आइसकेको थियो अनि फ्राइडे त मेरो सर्जरी नै भयो। सर्जरी हुँदासम्म पनि मलाई किमोहरू चलाउनु पर्छ होला त्यस्तो चाहिँ लागेको थिएन, किनभने फर्स्ट स्टेज नै हो भन्नुभएको भएर डक्टरले पनि नपर्न सक्छ भन्नुभएको थियो, मैले त्यति धेरै ऊ नै गरिनँ, अब त्यसमै लागिराख्यो भने झन् धेरै ऊ हुन्छ भनेर, होस् अब जरै काटेर फालेपछि त भन्ने जस्तो पनि सोच आयो। अनि अपरेसन भएपछि पनि त्यति धेरै गाह्रो त भएन मलाई. त्यसको 21 दिनपछि रिपोर्ट आएर किमो गर्नुपर्छ भन्दाखेरि चाहिँ धेरै गाह्रो लाग्यो.
0: अब किमो भन्दाखेरि त हामी प्रायः जस्तो डरलाग्दो सुन्छौँ हामीले, होइन, हाम्रो कानमा पर्दाखेरि डरलाग्दो नै लाग्छ भनौँ. किमो गर्दैछ अरे भन्दाखेरि सुनिन्छ नि, फलनाले पनि किमो गर्दैछ अरे भन्दाखेरि कस्तो कस्तो लाग्छ है. त्यति बेला अब भनौँ, तपाईँले त तुरन्तै तपाईँले त सर्जरी गरिहाल्नु भएछ, गाउँघरमा उनीहरू कस्तो हुन्छ होला है, कल्पना गर्नुहोस् होइन. त्यसपछि किमो चाहिँ स्टार्ट भयो, सर्जरी भएपछि पो किमो पनि भयो.
1: मलाई चाहिँ अब पहिला चाहिँ डक्टर साहबले किमो नपर्न सक्छ, फर्स्ट स्टेज हो भन्नुभएको थियो. त्यही भएर मेरो चाहिँ पहिला सर्जरी भएर पुरै ब्रेस्ट नफाल्ने भन्ने कुरा भएको थियो पहिला चाहिँ. अनि अपरेसनको 45 मिनट पछिको रिपोर्ट हेरेर मात्रै पुरै फाल्ने कि के गर्ने, मलाई त पुरै फाल्यो कि फालेन त्यो त होस् आएपछि. मैले सबभन्दा पहिला चाहिँ पोस्टमार्टममा त्यही नै सोधेँ कि मेरो पुरै फालेको हो भनेर. अनि उहाँहरूले चाहिँ केही भन्नु भएन, अहिले हामीलाई भन्नु मिल्दैन भन्नुभयो. दुःख लाग्दो रहेछ अब आफ्नो शरीरको अङ्ग फाल्नलाई त, होइन. पहिलाखेरि चाहिँ अब त्यो गाँठो मात्रै फाल्ने होला भनेर पनि मैले त्यस्तो केही, पहिला क्यान्सर भयो भन्दाखेरि त्यति टेन्सन चाहिँ लिएको थिएन. त्यसपछि पनि मलाई त्यस्तो केही त दुःख लागेन, तर किमो गर्नुपर्छ भनेपछि चाहिँ अलिकति धेरै दुःख लागेको थियो.
0: भनेपछि सर्जरीमा तपाईँको त्यो एउटा चाहिँ भनौँ न ब्रेस्ट चाहिँ निकालिदिनु भएछ भनेपछि, होइन, कति बेला थाहा पाउनु पनि निकालेकै रहेछ भनेर चाहिँ
1: मैले होस् आएर उहाँ यता पोस्ट वार्डमा सोद्धाखेरि चाहिँ केही भन्नुभएको थिएन. अनि पछि गएर त वार्डमा सिफ्ट गरेपछि चाहिँ अनि थाहा पाएँ.
0: त्यति बेला बेहोसी बेहोसी हालतमै हुनुहुन्थ्यो होला,
1: हजुर, बेहोसी,
0: होइन, तापनि अब आफ्नो शरीरको एउटा अङ्ग छैन अब भन्ने त थाहा पाउनु भयो. कस्तो फिल भयो त्यति बेला?
1: नराम्रो फिल भयो हुन त, तर अब मैले त्यही पनि त्यसलाई नराम्रो त लिइनँ. अब होस् मलाई अब यो फालेपछि पनि म स्वस्थ हुने त हो नि भन्ने एउटा ऊ चाहिँ थियो. अरू किमोहरू चाहिँ चलाउनु पर्दैन होला भन्ने भन्नुभएको थियो. त्यही भएर पनि अलिकति सहज सोचेको थिएँ मैले.
0: हजुर हजुर हजुर. श्रोता र हामीसँग अन्जु नेवा हुनुहुन्छ, उहाँ क्यान्सर सर्भाइभर हुनुहुन्छ र विशेष गरेर उहाँलाई ब्रेस्ट क्यान्सर भएको रहेछ, रिमुभ गरिदिनु भएको रहेछ सर्जरी गर्दाखेरि. जे होस् अब बाँच्नुपर्छ, होइन, संसारमा आइएको छ, कतिसम्म बाँच्नु त्यतिन्जेल बस्नै पर्यो, सङ्घर्ष गर्नै पर्यो, होइन, कर्म गर्नै पर्यो, होइन. त्यसले गर्दा अब अहिले एउटा औषधि मात्रै खाँदै हुनुहुन्छ, होइन, र अब क्यान्सर सर्भाइभरहरू धेरै हुनुहुन्छ, ब्रेस्ट क्यान्सरहरू धेरै हुनुहुन्छ, कोही त शरीरमा 4-5 वटा क्यान्सर लिएर किमो गर्दै गरेकोहरू पनि हुनुहुन्छ, है, दुःख आफ्नै ठाउँमा छ. अब अहिले चाहिँ लगभग तपाईँ क्योर भएको भन्नुपर्छ, होइन, र 5 वर्षसम्म अब एउटा औषधि खानुपर्ने, साथीभाइसँग भेटघाट भइरहन्छ, सेयरिङ भइरहन्छ होला, होइन. त्यति बेलाको माहौल कस्तो हुन्छ, क्यान्सर पीडितहरू भनौँ क्यान्सर सर्भाइभरहरू भेट हुँदाखेरिको माहौल कस्तो हुन्छ, तपाईँहरू कसरी खुसी हुनुहुन्छ, माहौल कस्तो बनाउन खोज्नुहुन्छ?
1: त्यो बेलामा चाहिँ अब यही म मात्रै होइन रहेछु, सबैजना त हाँसी खुसी बसिरहनु भएको छ भन्ने एउटा फिलले पनि अझै आफूलाई खुसी बनाउन झन् सहयोग गर्छ, साथीभाइहरू भेट्दा भनौँ.
0: अनि तपाईँ गर्नु चाहिँ के गर्नुहुन्छ खासमा?
1: मेरो चाहिँ यहाँ सुन्धारामा लुगा पसल छ.
0: ए हजुर हजुर.
1: अब रेडिमेड लुगाहरूको पसल छ. अब त्यो 8 महिना त म टोटल्ली पसलमा जाँदै गइनँ.
0: त्यतिन्जेल चाहिँ कसले हेर्नुभयो पसल?
1: ए पसल चाहिँ मेरो बदा हुनुहुन्छ, पसलमा बस्नु भयो, उहाँ चाहिँ उहाँले नै हेरिदिनु भयो. अहिले पनि उसले नै हेर्छ हेर्न त, तर अब म चाहिँ अहिले चाहिँ जान थालेँ, 2 महिना जति भयो म कन्टिन्यू गरिरहेको छु.
0: हजुर. अब यस्तो छ नि, तपाईँहरू त अब क्यान्सर सर्भाइभर भएपछि त यसरी भेटघाटको कार्यक्रम हुन्छ, त्यसको थ्रु समाजमा अवेरनेस फैलाउनु पर्ने हुन्छ, होइन, आफूले जानेको कुरा आफूले बुझेको कुरा सम्झाउनु पर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ अरूलाई. तपाईँ जस्तो अब तपाईँ काठमाडौँ सिटीमा बसेर पनि तपाईँमा अवेरनेस थिएन, ब्रेस्टमा गाँठो आएपछि हुन त अब गाइनोकोलोजिस्टकोमा पनि जानुपर्ने रहेछ, होइन, त्यो प्रब्लमले पनि हुने रहेछ भन्ने कुराहरू पनि रहेछ. तैपनि अब आफू काठमाडौँ सिटीमा बसेर त सुरु सुरुमा मलाई त्यो अवेरनेस आएन, होइन, यो क्यान्सर पो हो कि भन्ने आएन, र अब अरू गाउँघरको मान्छेलाई अरू भनौँ न ज्ञान नभएको होला, कस्तो होला
1: त्यही
0: सोध. तपाईँहरूको ड्युटी हो नि त यो त, होइन, के छ, कस्तो सल्लाह हुन्छ तपाईँहरू बस्दाखेरि भेट्दाखेरि यो विषयमा भनौँ, अब अरूलाई हामीले कसरी जनचेतना कसरी फैलाउने यस्तो कुरामा भनेर?
1: यो हामीले चाहिँ हामी महिला दिदी बहिनीहरूले चाहिँ जो छ महिना वर्ष दिनमा चाहिँ गाइनोलोजिस्ट भए पनि भेटिराखेकै राम्रो हुने रहेछ, मतलब हामीलाई पढ्नुभन्दा अघिसम्म त हामी यसको बारेमा हामीले ए यसलाई पनि भएछ उसलाई पनि भएछ भन्ने कुरा भएपछि मात्रै थाहा हुने रहेछ कि हामीलाई हाम्रै घर नजिकै कसैलाई भएको रहेछ भए पनि आफूलाई परेपछि बल्ल ए त्यहाँ पल्ला घरकोलाई नै रहेछ त्यस्तो भन्ने चाहिँ पछि थाहा हुने रहेछ होइन। त्यही भएर हामी महिला दिदी बहिनीहरूले चाहिँ आफूलाई चाहिँ वर्ष दिनमै भए पनि चेकअप चाहिँ गराइराख्नुकै राम्रो। त्यसमाथि पनि सेल्फ चेकअपहरू पनि छ आजकल होइन, सबै सेल्फ चेकअपहरू गर्दा पनि हुन्छ, तर सेल्फ चेकअप भन्दा पनि अब हस्पिटलमै गएर एकचोटि चेकअप गरेको चाहिँ राम्रो लाग्छ।
0: हजुर हजुर, अब सेल्फ चेकअप चाहिँ कस्तो हुन्छ?
1: सेल्फ चेकअप चाहिँ त्यो हाम्रो उहरूमा युट्युबहरूमा पनि सिकाइराखेको हुन्छ होइन। अब त्यो चाहिँ हामीले फेरि होइन होला भनेरै बस्ने केयरलेस हुन जान छ भनेर चाहिँ मैले चाहिँ डक्टरकोमै जान सल्लाह गर्छु।
0: भनेपछि अब युट्युबमा त उनीहरू त धेरै कुराहरू सिक्न सकिन्छ होइन, बुझ्न सकिन्छ, जान्न सकिन्छ, तर अब कतिपय कुराहरू त भनौँ न पछि गएर ए होइन रहेछ यो त भन्ने पनि हुन्छ नि त। त्यसले गर्दाखेरि हो ठिकै हो डक्टरकोमै गएको राम्रो भनिन्छ नि। प्रत्येक छ महिनामा चाहिँ आफ्नो शरीरलाई डक्टर कहाँ गएर के कसो छ यसो भत्केको टुटेको फुटेको हरू कतातिर खिया परेकोहरू यसो जाँच गराउनु पर्छ भनिन्छ होइन, तर सबैजना जान्छ भन्ने पनि छैन होइन। डक्टरकोमा गएर फेरि अर्कै नर्भस भएर आउनुपर्छ नि त कहिले काहीँ त होइन।
1: हाम्रोमा ट्रिटमेन्ट भन्दा पनि पहिला रोग पत्ता लगाउनलाई यो टेस्टहरू यताउता गर्दाखेरि महँगो पनि छ नि त, त्यही भएर पनि मान्छेहरू जाँदैनन् कि यो टेस्ट गर त्यो टेस्ट गर भन्छ बेकारमा भन्ने जस्तो सोच छ।
0: हो त, अब त्यस्तै पनि त छ नि त, अब यो
1: सजिलो पनि छैन
0: बिजनेस जस्तो होइन, औषधि किन्नलाई पनि उनीहरूले भनेकै कम्पनीको लिनु पर्ने त्यस्तोहरू छ होइन। त्यसले गर्दाखेरि ती कुराहरूलाई हेर्दाखेरि नजान मन लाग्छ होइन, तर अब कतिपय ठाउँमा अचानक चाहिँ रोगले पक्रिँदाखेरि चाहिँ जानुपर्ने रहेछ भन्ने जस्तो पनि लाग्छ होइन। जे होस् आफ्नो आफ्नो समस्या हुन्छ।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
0: र अब के छ तपाईँको यो क्षेत्रमा भनौँ, तपाईँ अब सर्भाइभ गर्नुभएको छ है, आफू क्यान्सर सर्भाइभरहरूको लागि भनौँ, क्यान्सर पीडितहरूको लागि, अहिले किमोथेरापीमा उनीहरूको लागि भनौँ, क्यान्सर पीडितहरू चाहिँ जो चाहिँ अब पैसा पे गर्न नसक्नेहरू पनि हुन्छ, किनभने यो पनि एक्सपेन्सिभ हुन्छ नि यो त होइन। औषधिहरू कतिको एक्सपेन्सिभ छ?
1: औषधि गर्न त महँगै छ, यिनीहरू त अब हामीले गभर्मेन्टमा गऱ्यो भने अलिक सस्तो पर्न जान्छ होला, मैले चाहिँ प्राइभेटमा गरे भयो। नेपाल सरकारले चाहिँ 1 लाख बराबरको चाहिँ औषधि उपचार दिँदो रहेछ,
0: ए हजुर,
1: त्यो सुविधा चाहिँ गराएको छ दीर्घ रोगीहरूलाई भनेर।
0: हजुर, अनि केमो थेरापी तपाईँ गर्दै हुनुहुन्छ अहिले?
1: अहिले मेरो सबै ट्रिटमेन्टहरू चाहिँ सकिसकेको छ म्याम।
0: ए कतिचोटि गर्नुभयो
1: किमोथेरापी? मेरो 8 चोटि, 8 साइकल।
0: 8 चोटि भयो है, एकदम विक हुन्छ अरे नि त होइन।
1: 8 चोटि मैले 8 वटै अनुभव बटुले होला, गाह्रोसँग धेरै गाह्रो भएको थियो।
0: सुरुमा किमोमा जाँदाखेरि म कहाँ जाँदैछु, अब के हुन्छ, त्यो प्रश्नहरू त आयो होला होइन?
1: त्यो आयो नै, प्लस मैले अब किमो गर्नुपर्छ भन्दाखेरि कस्तो हुन्छ किमो त्यो मैले पहिला देखाए पनि थिइनँ, अरूको एरिया पनि थिएन नि त, अनि त्यही भएर मलाई त्यहाँ चाहिँ एउटा जाने बित्तिकै चाहिँ डक्टरले चाहिँ किमो गराउन अब आउनु ब्लड टेस्टहरू गराएर भन्नुभएपछि हामी त्यहाँ पुग्दाखेरि चाहिँ मलाई हातमा चाहिँ पिक लाइन लगाउन भनेर सिस्टरहरूले भन्नुभएको थियो होइन। त्यो चाहिँ मलाई थाहा पनि थिएन कि पिक लाइन के हो कस्तो हो भनेर।
0: के रहेछ त्यो पिक लाइन भनेको?
1: पिक लाइन भनेको चाहिँ हाम्रो यो हातको नसा युज नगरिकन चाहिँ चाहिँ त्यसबाट चाहिँ गऱ्यो भने हाम्रो नसा पनि बस्ने त्यसको लागि रहेछ होइन. तर मलाई त त्यसको केही आइडिया भएन अनि मेरो त 8 पटक मात्रै भन्नुभएको छ, म चाहिँ नलगाउने भनेर बसेको थिएँ उहाँहरूलाई. त्यही भनेको थिएँ पिकलाइन पोर्टलाइन भनेर हुँदो रहेछ, पोर्टलाइन चाहिँ छातीमै गर्ने रहेछ. अनि मलाई सजेस्ट गर्नुभएको थियो अरूहरूले चाहिँ पोर्टलाइनले पनि सजिलो बनाउँछ भनेर. अब मेरो त फर्स्ट सर्जरी भए भएर एक ठाउँमा त घाउ भयो भयो, अर्को ठाउँमा पनि नबनाउने म त भन्ने नै मेरो सोचै त्यही नै भयो. अनि मैले पिकलाइन चाहिँ लगाएँ. त्यो चाहिँ अब सजिलै नसा भेटिनेहरूलाई चाहिँ त्यति जरुरी पनि नहुने रहेछ, सबैलाई चाहिन्छ भन्ने नहुने, उहाँहरूले सजेस्ट चाहिँ गर्नुहुन्छ. मेरो चाहिँ फर्स्ट किमोमा अब मेरो नसा भेट्टाउन धेरै गाह्रो भयो भनौँ. 3-4 पटक गर्दाखेरि पनि सुई खोज्दाखेरि पनि भेटाएको थिएन. अनि त्यसपछि मलाई पिकलाइन नै लाउनुपर्छ भनेर सजेस्ट गर्नु भएपछि चाहिँ अनि पिकलाइन लगाएँ. पिकलाइनले पनि मलाई धेरै नै कष्ट दियो, दुख्ने एकातिर, हात चलाउन नमिल्ने अर्कोतिर, नुहाउँदाखेरि त्यसलाई बचाउनु पर्ने एकातिर, अनि त्यसले पनि प्रब्लम दिने रहेछ. हामीले त अब पिकलाइन लाउँदाखेरि गाह्रो हुँदैन सजिलो हुन्छ भनेर भएर लगाएको थियौँ. अब सिस्टरहरूले त्यही भन्नुभएको थियो, डक्टर साहबले पनि अब यस्तो गर्नुपर्छ भन्नुभयो. अलिकति अब मैले हेर्थेँ होला अब पिकलाइन त्यहाँ गर्न गइसकेँ, त्यहाँ त्यो कुरा थाहा पाउँदाखेरि त के हो यो पिकलाइन भन्ने त अब अभियसली अब हामी मेडिकल लाइन नभएकोहरूलाई त थाहै नहुने रहेछ नि त. अनि होस् अब नुहाउनुपर्छ भन्नुभएपछि चाहिँ अनि मैले गर्ने त्यस्तै नै गाह्रो बनायो मलाई. किमो गरेको 10 दिनपछि चाहिँ मेरो कपाल झर्न स्टार्ट भयो.
0: ए हजुर हजुर.
1: हल्का हल्का झर्न थाल्यो त्यो पहिला, अनि पछि धेरै नै झर्न थालेपछि चाहिँ मैले कपाल खौराइदिएँ. कपाल खौराउँदा चाहिँ मलाई धेरै नै बरु ब्रेस्ट फाल्दाखेरि भन्दा पनि कपाल खौराउँदा चाहिँ धेरै चित्त दुखेको थियो.
0: रुनुभएको
1: थिएँ हजुर. त्यो बेला चाहिँ सम्झिन नि मलाई. अनि सबैले मलाई पलाउने चिज फाल्दा पनि किन ऊ गरेको भनेर चाहिँ भन्नुभएको थियो, तर चित्त चाहिँ दुख्दो रहेछ कपाल फाल्दाखेरि पनि.
0: अहिले पनि तपाईँ आँखा परी आँसु पार्नुभयो.
1: त्यही भएर मलाई ब्रेस्टको चाहिँ मलाई अब सबै फाल्नुपर्छ भन्ने थाहा थिएन, त्यही भएर पनि त्यति लागेको थिएन होला. तर कपाल फाल्ने बेलामा चाहिँ एकदम धेरै नै चित्त दुख्यो.
0: कति लामो थियो कपाल?
1: लामै थियो कपाललाई, फेरि अब स्याहारिन्थ्यो पनि भनौँ न.
0: हजुर हजुर.
1: त्यही भएर नि होला
0: आफूले स्याहारेर हुर्काएको है. अब ब्रेस्ट रिमुभ गर्दाखेरि त मेरो रोग जान्छ भन्ने पनि भयो. ब्रेस्ट रिमुभ भइसक्यो तिम्रो भन्दाखेरि ओके मेरो अब यो रोग गयो भन्ने भयो होइन, न त त्यो रोगले पछि ठुलो रूप लिन सक्थ्यो भन्ने भयो. अब कपाल त सर्लक सर्लक आफूले स्याहारेर हुर्काएको कपाललाई.

0: SBS गोर्खा रेडियो
1: जेहोस् अब किमो गर्दाको त्यति बेलाको द्वन्द्व तपाईँको किमो फर्स्ट किमो गर्दाखेरि जाँदाखेरि होइन द्वन्द्व आफ्नै ठाउँमा छ अहिले सन्चो हुनु भएको छ कस्तो लाग्छ अहिले
2: अहिले त एकदमै अब मैले ठिक टाइममै जस हुनुपर्ने भइहाल्यो अब चाहिँ मैले ट्रिटमेन्ट पाएको छु राम्रो हुँदैछ राम्रो भइरहेछ भन्ने लाग्छ
1: अहिले क्यान्सर कति धेरै हुन्छ है
2: हजुर धेरै नै छ हस्पिटल गयो भने त यति धेरै मान्छे यति धेरै पेसेन्ट भन्ने हुन्छ भने हामी अब यो सर्भाइभरहरू भेट्दाखेरि त झनै उहाँलाई देख्दा अब फर्स्ट टाइम भेट्दाखेरि त क्यान्सर भएकोहरू हो जस्तो पनि देखिदिनुहुन्न होइन अहिले त अब नेपालमै उपचार सम्भव भए भएर पनि धेरै सजिलो भएको छ अहिले क्यान्सरको अब उपचार भएको भएर अब त्यति ऊ त भएन तर धेरै नै बिरामीहरू देख्दाखेरि चाहिँ मनै कस्तो हुन्छ
1: हजुर तपाईँलाई हेर्दाखेरि क्यान्सर सर्भाइभर जस्तो देख्दैन भर्खरै क्यान्सर भएर जाति भएको स्टिल दबाई खाँदै हुनुहुन्छ भन्ने देख्दैन उज्यालो मोटी मोटी हुनुहुन्छ होइन हेर्दा नै पोजिटिभ देखिन्छ तपाईँलाई के कुराले यस्तो पोजिटिभ राख्छ तपाईँलाई
2: अब फ्यामिली सपोर्टहरू पनि पाएँ मैले होइन मैले चाहिँ अब रोगलाई पाल्नुभन्दा फाल्नु नै बेस्ट भन्ने पहिले दिमागमा राखे भएर पनि मलाई अलिकति सजिलो भएको हुनसक्छ जस फ्यामिलीको फ्यामिलीबाट पनि सपोर्ट पाएँ फर्स्ट टाइम त मेरो छोरी त बाहिर छ छोरीलाई लुकाएको थिएँ मैले यो कुरा अनि जेनेटिक टेस्ट भन्ने भयो जेनेटिक टेस्टमा चाहिँ अनि मेरो जिनबाट होइन भनेपछि चाहिँ अनि मैले फेरि पनि त्यही पनि मैले अब उसलाई पनि अवेरनेस दिनुपर्छ भन्ने हिसाबले चाहिँ उसलाई सुनाएको थिएँ यस्तो यस्तो हो है छोरी केही त्यस्तो लाग्यो भने चाहिँ चेकअप गराउन चाहिँ परिहाल्ने रहेछ भनेर नभए त मैले उसलाई भन्ने थिएन भन्ने नि सोचेको थिएँ किन बाहिर भएकोलाई टेन्सन दिनु भन्ने जस्तो सोचेर त्यो बेलामा उसलाई फर्स्ट सुन्नुहुँदाखेरि पनि मलाई धेरै नै गाह्रो भएको थियो मैले उसलाई साथीहरूसँग छौ कि के छ भनेर सोधेर अनि बल्ल सुनाएको थिएँ किनभने फर्स्ट टाइम मैले सर्जरी गरेर म घर आउँदासम्म नि मैले भिडियो कल गर्दाखेरि पनि मेरो सानो हातमा मात्रै उ गरे हो भनेर मात्रै भनेको थिएँ कि उसलाई सुनाएको थिएन क्यान्सर यस्तो ब्रेस्ट फालेको भनेर भनेको थिइनँ अनि कपाल झरेपछि त नभन्ने कुरै भएन त्यसपछि फेरि अवेरनेस उनीहरूलाई पनि थाहा हुनु पर्यो केटीकेटी बच्चाहरू बस्या हुन्छन् है यस्तो साथीहरूसँग पनि यस्तो सल्लाह गर यस्तो केही छ भए उनीहरूलाई पनि भन है भनेर चाहिँ साथीहरूसँग सेयर गर उनीहरूको पनि केही प्रब्लम छ भने टाइममा डक्टर देखाउनुपर्छ भन्ने चाहिँ हुनुपर्छ है भनेर पनि त्यसको लागि नै सुनाएँ मैले उसलाई मेरो रोगको बारेमा चाहिँ नभए त पहिला त मैले हातमा अपरेसन गरे हो मात्रै भनेर बसिरहेको थिएँ मैले खानासाना बनाएको थिइनँ घरमा अब मम्मीले गरिदिनु भयो अनि जहिले रुममा माथि अनि हातमा राइट ह्यान्डमा प्रब्लम भएर हात चलाउन नमिलेर भनेर उसलाई चाहिँ मैले त्यस्तै भनिराखेको थिएँ अनि फेरि जिनको त्यो रिपोर्ट नआएसम्म चाहिँ अनि फेरि अब हाम्रो जेनेटिक हो भए चाहिँ हुनसक्छ आफ्नो बच्चाहरू आफ्नो ब्लड रिलेसनलाई भन्या भएर अनि फेरि अवेरनेस त गर्नुपर्छ भन्ने भयो तर जिनबाट चाहिँ होइन रहेछ मेरो
1: अनि छोरी चाहिँ कहाँ हुनुहुन्छ
2: अहिले छोरी मेरो क्यानाडामा
1: ए क्यानाडामा अचानक त्यस्तो समाचार पाउँदाखेरि त बिचरा नर्भस भयो होला
2: हजुर मैले त सुनाउनलाई नै पहिला साथीहरू एक्लै रोएर बस्ला केही होला भन्ने जस्तो भयो किनभने अब आफू नजिक नहुनु र नहुनुमा त झन् त्यस्तो खबर सुन्दा दुःख लाग्छ भन्ने थाहा थियो मलाई अनि साथीहरू छन् सँगै भनेर सोधेँ अनि छ भनेपछि अनि बल्ल सुनाएको थिएँ
1: त्यही त है गाह्रो पर्छ नि हौ विदेशमा हुने छोराछोरीलाई होइन अनि अहिले त कपाल त अलिक आएछ नि धेरै विक लाउनु भएको ए ओके
2: म फेरि कपालको अब सोकिन भन्ने कि के भन्ने होइन मैले चाहिँ सबभन्दा पहिला कपाल झर्ने बित्तिकै मैले विक लाउने नै
1: अब अहिले त विक त अब कस्तो लाउनु चाहिँ त्यति होइन सोल्डर लेन्थ लाउनुहुन्छ कि लामो लङ लेन्थमा लाउनुहुन्छ कि होइन होइन सबै किसिमको बोइज कटहरू हेयरकटको स्टाइल स्टाइल पाइन्छ है थरी थरीको लाएर हिँडे भयो नि अहिले पलाउनु त पछि पलाउँछ नि
2: पलाइसकेको छ म बाहिर हिँड्दा ओर्दा चाहिँ लाउँछु नभए चाहिँ लाउँदिनँ
1: हावा चलेको बेला चाहिँ हिँड्नु भएन नि
2: क्याब त मेरो दुईचोटि बाटोमा उडाइसके अस्ति यो धेरै हावा उडियो आउँदाखेरि दुईचोटि क्याब त दुईचोटि उडाइसके
1: अब यस्तो छ नि मान्छेहरूलाई क्यान्सर सर्भाइभर भनेर थाहा हुँदैन है
2: हजुर
1: जबसम्म अब त्यो स्पष्ट रूपले देखिँदैन बुझिँदैन बोलिँदैन तपाईँको मुखबाट सुनिँदैन थाहा हुँदैन नि त अब बाटोमा हावाले उडाउँदा चाहिँ मान्छेहरू अचम्म लाग्छ है त्यसले गर्दाखेरि अब जे होस् खुसी लाग्यो तपाईँलाई आज भेटेर होइन क्यान्सर सर्भाइभर हुनुहुन्छ पहिला पहिला त कता कता सुनिन्थ्यो क्यान्सर है अनि यो पनि सुनिन्थ्यो क्यान्सर नो एन्सर भनेर पनि सुनिन्थ्यो, यो एउटा भनाइ पनि सुनिन्थ्यो। अहिले त जे होस् नेपालमै सबै ट्रिटमेन्ट हुन्छ है। एक्सपेन्सिभ कतिको छ नेपालमा यो ट्रिटमेन्ट?
2: एक्सपेन्सिभै छ, अब हामीलाई त खर्च हिसाब गर्न थाल्यो भने त धेरै नै महँगै छ। मैले त अब प्राइभेटमा गराएको भए होइन, सरकारीमा चाहिँ अलिक कम पर्छ भन्ने सुने, मलाई भरतपुर जाऊ पनि भन्नुभएको थियो, तर अब कोही त छैन उता पनि, अब हामी काठमाडौँवासी भयौँ अनि झन् एक्लो जस्तो होला भन्ने जस्तो पनि लाग्यो कि मलाई, अनि म त यहीँ गराउँछु भनेर गराएँ। मेरो टोटल कस्ट त्यस्तै 7 लाख जति लाग्यो होला, किनभने यो मलाई क्यान्सर हो भन्ने पत्ता लगाउन जुन टेस्टहरू गराउँछ नि, गराइन्छ नि, त्यसमा नै अब यो टेस्ट टेस्ट हुन्छ नि, त्यसमै खर्च बढी लाग्ने कि। अनि मैले चाहिँ मान्छेलाई टेस्ट गराऊ भन्नलाई पनि कसरी भने, यति त खर्च त्यसमै जान्छ नि त भन्ने जस्तो नि लाग्ने हो कि।
1: त्यही त है, मान्छेलाई यसो सजेस्ट गर्दाखेरि कसैलाई लु पहिला टेस्ट गराउनु पर्छ, टेस्ट गराउनुहोस् भन्नु पनि अप्ठ्यारो
2: छ है,
1: किनभने पुग्छ पुग्दैन बिचराको होइन, सबैको पुग्छ भन्ने छैन नि त। त्यसले गर्दाखेरि रोग पनि गरिबहरूको लागि त अब यस्तो, अहिले क्यान्सर त चारैतिर छ, ट्रिटमेन्ट पनि छ नेपालमा। हरिसिद्धिमा गराउनु भयो तपाईँले? ए हजुर, त्यो चाहिँ प्राइभेट है? ए ओके। जे श्रोताहरू हामीसँग अन्जुनेमा हुनुहुन्छ, उहाँ क्यान्सर सर्भाइभर हुनुहुन्छ, एकपट्टिको ब्रेस्ट चाहिँ उहाँको रिमुभ गरिएको रहेछ। जे होस् सतर्क रहनुपर्छ, यस कुरामा चेतना आउनुपर्छ हाम्रो समाजमा, दिदीबहिनीमा एकअर्कामा सेयर गर्नुपर्छ। अब महँगै आफ्नै ठाउँमा छ होइन, त्यसले गर्दाखेरि सकेसम्म अब त्यो अचानक गाँठो आउनेलाई त्यसलाई अब सुरुमै अभोइड पनि कसरी गर्नु पनि नमिल्ने, अब सुरुमै थाहा पनि नहुने होइन। तपाईँ जस्तो मान्छे त गायनोकोलोजिस्टकोमा गएँ भनेर भन्नुहुन्छ होइन, त्यसले गर्दाखेरि अब गाउँघरमा अब यो कुरामा यो प्रसङ्गमा यो सोध्नु मन लाग्यो। अब तपाईँहरू क्यान्सर सर्भाइभर हुनुहुन्छ, तपाईँलाई थाहा भयो एक्सपेन्सिभ रोग रहेछ भनेर होइन, यसलाई ट्रिटमेन्ट गर्नु साह्रो गाह्रो, अब तपाईँको त फर्स्ट स्टेज होइन, सेकेन्ड थर्ड फोर्थमा पुगेपछि त ट्रिटमेन्ट जति नै लाखौँ खर्च भइसकेर फेरि अचानक गइदिन्छ बिरामी है, कस्तो विश्वास होइन। यस्तो कुराहरूमा चाहिँ अब तपाईँहरूले क्यान्सर सर्भाइभरहरू, हामी क्यान्सर योद्धाहरू भनेर भन्नुहुन्छ होइन, समाजको लागि हामी केही गरौँ न भन्ने सरसल्लाहहरू भएकै छैन?
2: अहिले चाहिँ म अहिले पसलमा जान थाले भएर चाहिँ अलिकति त्यतातिर लागेको छैन, तर मलाई चाहिँ अब भगवान्ले जीवन फेरि दिनुभएको छ भए केही न केही त गर्नुपर्छ भन्ने नै लाग्छ। आज म आउनुको, हजुरले मलाई बोलाउनु भएपछि आउनुको कारण पनि मैले बोलेको केही शब्दले कसैलाई केही पर्छ कि भन्ने पनि हो।
1: हजुर,
2: अब हाम्रो यो अस्तिको भेटघाटमा चाहिँ सबैजना भेटेर एउटा ऊ गरौँ भन्ने ऊ भइरहेछ, अब उहाँहरूले कहिले बोलाउनु हुन्छ, अनि समाजलाई चाहिँ केही गर्नुपर्छ, अब हामीले नयाँ जीवनै पाएको भनौँ।
1: हजुर हजुर, तपाईँहरू अब सोसियल मिडियामा पनि हामी क्यान्सर योद्धाहरू भनेर आफूले आफूलाई प्रेजेन्ट गर्नुहुन्छ होइन, तपाईँहरूले एउटा संस्था हामी क्यान्सर योद्धाहरू भनेर संस्था स्टार्ट गरेर अरूको लागि तपाईँहरूले समाज सेवा भनौँ, अरू विशेष गरेर क्यान्सर पीडितलाई मात्रै लिएर सेवा गर्न सक्नुहुन्छ नि है, किनभने फन्डिङको लागि त तपाईँहरू एकदमै सक्षम हुनुहुन्छ, तपाईँहरूले केही च्यारिटी सोहरू गर्न सक्नुहुन्छ।
2: अहिले त्यस्तो सोहरू यस्तो धेरै नै भइरहेछ।
1: ए हजुर, के गर्दै हुनुहुन्छ सुनौँ न।
2: अब त्यसमा चाहिँ म चाहिँ अलि इन्भल्भ भइसकेको छैन, अनि उहाँहरूले मलाई बोलाउँदाखेरि चाहिँ म जान्छु भन्ने चाहिँ भएको छ, किनभने मैले 8 महिना त म घरमै बसेर बिताएँ, मैले 2 महिना चाहिँ अब म यता आफ्नो कामतिर हेर्न थालेको छु। अब उहाँहरूले अस्ति सबैको नम्बर लिएर ऊ गर्नु भएको छ होइन, यस्तो संस्थाहरू त अहिले धेरै नै ऊ भइरहेछ, अहिले महिला दिदीबहिनीहरू चाहिँ सशक्त लागिराख्नु पर्यो।
1: हजुर हजुर, तपाईँहरूको पनि प्लान हुँदैछ भनेपछि होइन। हजुर श्रोताहरू, टिकटकमा मैले उहाँलाई भेटेको, हामी क्यान्सर योद्धाहरू भनेर उहाँले एउटा भिडियो हाल्नुभएको थियो, विशेष गरेर चाहिँ त्यो चाहिँ वर्ल्ड क्यान्सर डेको रहेछ भिडियो होइन, कार्यक्रमहरूको, र उहाँहरूले चाहिँ प्लान गर्दै हुनुहुँदो रहेछ क्यान्सर पीडितहरूको लागि भनौँ चाहिँ केही गर्ने होइन, च्यारिटी सोहरू पनि गर्दै हुनुहुँदो रहेछ, उहाँहरूसँग हातेमाले गरेर तपाईँहरू पनि आउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई होइन। हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू नि अन्जुजी, उहाँहरू धेरै सेवा गर्नुहुन्छ नेपालमा, समाज सेवाहरू विभिन्न सङ्घ संस्थाहरूमा होइन, पीडितहरूलाई भनौँ, अनाथ आश्रमतिर भनौँ, वृद्ध आश्रमतिर भनौँ, उहाँहरू धेरै, उहाँले पनि वहाँनिर भनौँ न आफ्नो काम गरेको पैसाबाट काटेर जम्मा गरेर उहाँहरूले सेवा गर्नुहुन्छ, हुन त भनाइ नै छ, आफूले कमाएको कति पर्सेन्ट चाहिँ सेवामा हाल्नु अरे भनेर भनाइ छ है, उहाँहरूले त्यही गर्नुहुन्छ विदेशमा।
2: हजुर,
1: त्यसले गर्दा तपाईँहरू यसो तपाईँहरूको काम हेरेर तपाईँहरूले के गर्दै हुनुहुन्छ, पक्का गर्दै हुनुहुन्छ कि हुनुहुन्न, त्यो पनि हुन्छ नि त, किनभने मिसयुज पनि हुनसक्छ कहिलेकाहीँ। त्यसले गर्दा डाइरेक्ट कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ श्रोताहरू।
0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
3: त्यसलाई सहेर नपसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
4: बीएफपीएस गोर्खा रेडियो।
1: र अब यो क्यान्सर सर्भाइभरको कुरा गर्दाखेरि ब्रेस्ट क्यान्सर धेरै सुनिन्छ,
2: हजुर
1: होइन? अब त तपाईँलाई धेरै कुराहरूको थाहा भयो, टेक्निकल कुराहरू थाहा भयो, है धेरै कुराहरू तपाईँले अरूलाई सम्झाउन सक्नुहुन्छ। यो ब्रेस्ट क्यान्सर किन हुँदो रहेछ त,
2: किन हुन्छ भन्ने चाहिँ यो यसै कारणले हुन्छ भन्ने त छैन होइन। अब मलाई आफैलाई पनि त अब के कारणले भयो भन्ने चाहिँ त्यो त थाहा हुने भएन।
1: भन्नुको मतलब चाहिँ रिसर्चहरू गर्नुभयो होला, आफूलाई भएपछि के चाहिँ हुँदो रहेछ भन्नेहरू डक्टरहरूसँग सोध्नु भयो होला।
2: डक्टरहरूले भन्दाखेरि यही कारणले क्यान्सर भएको हो चाहिँ भन्नु भएन होइन। अब एउटा चाहिँ जिनबाट नै जान्छ भनेर भन्नुभएको थियो, यो मलाई चाहिँ जिनबाट चाहिँ होइन भनेर भन्नुभएको छ। अब खानपिनले पनि होला भन्ने चाहिँ अब सबैले निष्कर्ष भनौँ न आजकलको यो
1: हजुरले नै भन्नु। अब पसलमा बसिन्छ होइन, दिउँसोको खाजा त टन्नै आज त्यो पसलबाट ल्याऊ चाउमिन, आज त्यो पसलबाट ल्याऊ के मोमो होइन। यस्तो छ नि चाउमिन मोमोहरू नराम्रो होइन, तर अब घरमा बनाएको भर्खरै आँटा मुछेर मैदाहरू मुछेर बनाउँछौँ, अब त्यो पसलतिर त हुन पनि यसो सोच्दा हिजो अस्ति मुछेर राखेको हुन्छ होइन, उनीहरू हतार पनि त हुन्छ,
2: भ्याइ
1: नभ्याइ हुन्छ होइन। अब अहिले मोमो कति बिक्री हुन्छ भन्नु त, मोमो भनेपछि मान्छेहरू संसारले होइन मोमोज भनेर खान्छ अहिले। त्यसले गर्दा त खानपिनमा पनि हजुर हजुर विशेष गरेर अहिले म्याक्सिमम क्यान्सर सुनिन्छ क्या होइन। अहिले के खानुहुन्छ तपाईँ?
2: अहिले त मैले नर्मल्ली नै खान्छु, त्यस्तो मैले किमो लगाउँदाखेरि चाहिँ अब स्ट्रिक्टली बारेको थिएँ, अहिले चाहिँ हल्का अब खान थालेको छु, कहिले काहीँ मोमोज पनि खाइदिन्छु।
1: मोमोज विथ चटनी होइन, कहिले मिठो पनि, के मिठो है
2: त्यही हो, मुख मिठो भएर नै होला, अब हामीले मिठो चाहिने
1: त्यही त। म चाहिँ घरमा हप्तामा एकपल्ट भेज मोमो हप्तामा एकपल्ट चाहिँ खान्छु, म भेजिटेरियन भएर मासुको चाहिँ खान्न, भेज मोमो हामी घरमा एकचोटि चाहिँ बनाउँछौँ, धेरै बनाउँछौँ, धेरै खान्छौँ होइन।
2: मैले अहिले मैदा खान चाहिँ अलिकति छोडेको भन्नु पर्यो, अनि कहिलेकाहीँ त्यही 2-3 पिस चाहिँ खाइदिन्छु कहिलेकाहीँ, अनि अरू त पहिला त खाजा नै अब मोमो चाउमिन त्यस्तै हुन्थ्यो।
1: मैदा नखानु भन्नुभएको छ डक्टरले, के हो
2: डक्टर साहबले त अब स्ट्रिक्टली यही बाह्र त भन्नु भएको छैन, मलाई चाहिँ डक्टर ब्रिजेसले चाहिँ म बिरामी छु म यो खान्न त्यो खान्न भनेर तपाईँले बाँड्नु पर्न, तर मैदाहरू यस्तो जुन कुरा चाहिँ अनहेल्दी छ त्यो त सबैले बाँड्नु पर्ने कुरा मात्रै बाँडे पुग्छ नै भन्नुभएको छ। अब किमो लाउँदाखेरि त बाँड्नु पर्ने बाँड्नु परिहाल्यो, अहिले चाहिँ कहिलेकाहीँ खाँदा मिल्छ भन्नुभएको, किनभने अब यो खान्न त्यो खान्न भन्दा पनि ए म बिरामी छु भनेर पनि त मनमा त्यही लागिराख्छ.
1: हजुर हजुर हो नि त.
2: त्यही भएर हाइजेनिकहरू अब जे खाँदा पनि अलिअलि थोरै मिलाएर खानु भन्नुभएको छ.
1: हजुर जे होस् श्रोताहरू, अब जे होस् बिरामी छु भनेर अब पुरै बार्नु पनि मिलेन, खाना पनि खानु पर्यो, आफूलाई जति सक्दो यसो साथीभाइसँग घुलमिल पनि गराउनु पर्यो, जहाँ अलिकति यसो हँसी मजाक भइरहेछ त्यहाँ जानु पर्यो होइन.
2: सबभन्दा एकदम इम्पोर्टेन्ट छ. एकचोटि बिचमा म यो 8 महिना पछि चाहिँ मलाई अलिकति डिप्रेस जस्तै भएको थिएँ. म खै किन, म आफैलाई पनि थाहा, ए मैले यति त सहिसकेँ भोगिसकेँ, अब चाहिँ मलाई किन यस्तो हुँदैछ भन्ने लाग्ने गरेर कि केही कुरा मैले टिकटक बनाएर, म हस्पिटलमा किमो लाउँदा नि टिकटक बनाउने मान्छेसम्म मलाई ट्रिटमेन्ट पछि एकचोटि चाहिँ मलाई हेर्न पनि मन नलाग्ने, है यो छ्याउ लाग्ने भएको कि के भएको के यत्तिकै रुन मन लाग्ने सम्म नै भएको थिएँ. अनि त्यसपछि मैले पसल आउन जान थालेपछि अनि बिस्तारै ठिक हुँदै गयो. अब पहिला बिरामी हुँदाखेरि त अब भेट्न आउने भनौँ न मम्मी साथीभाइ सबैजना अब घरमा आइराख्नु हुन्थ्यो, अनि यत्तिकै पनि टाइम पास जस्तै भनौँ न गफ गऱ्यो, यताउता हुन्थ्यो, अनि भेट्यो टिकटकै बनायो त्यस्तो हुन्थ्यो. अनि बिचमा अब अलिक रिकभर भइसकेपछि चाहिँ एक्लो जस्तो फिल भयो कि मलाई झन्. अनि त्यो टाइममा चाहिँ मलाई रुन मन लाग्ने जस्तो कस्तो कस्तो हुन थाल्यो. हुन त अहिले पनि मेरो हात खुट्टा हातभन्दा नि खुट्टा चाहिँ झमझम चाहिँ झमझमाउने चाहिँ भइरहेको छ.
1: त्यो त अब अझै तपाईँ 5 वर्षसम्म तपाईँ औषधि खानुपर्ने हुन्छ है, त्यसले रिकभर हुन्छ त्यो पनि. अब यस्तो छ नि डिप्रेसन भनेपछि तपाईँको त्यति बेला जुन चाहिँ सन्चो भइसकेपछि अब साथीभाइ पनि आफै सन्चो भयो, अब अलिक पछि जाउँ न हेर्ने एक दुई दिनमा जाउँ नि भन्ने हुन्छ, एक्लै रेस्ट गर्नु पर्यो होइन. आजभोलि त वेदर त कस्तो डिप्रेस्ड वेदर हुन्छ आफू त होइन, कालो होइन कति दिनसम्म. त्यसले गर्दा मान्छे एक्लै घरमा बस्नु पर्दाखेरि त त्यही पनि बिरामी मान्छे औषधि खाँदै घरमा बस्दाखेरि त पक्कै पनि अलिकति डिप्रेस्ड भइहाल्छ आफूले आफूलाई जतिसक्दो बाहिर जति धेरै बाहिर निस्केर भनौँ न अलिकति राम्रो माहौलमा अलिकति पोजिटिभ भाइब्स भएको जुन चाहिँ माहौल हुन्छ त्यस्तोमा चाहिँ बस्न सक्यो भने सबैको लागि राम्रो हुन्छ. अनि परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँको
2: परिवारमा? मेरो सासु ससुरा अनि मेरो हस्बेन्ड अनि छोरी म, हामी पाँचजना.
1: छोरी विदेशमा है, जे होस् अब साथ सबैको पाउनुभयो होइन, सपोर्ट सबैको पाउनुभयो, त्यो नै ठुलो हो. सबैले यो साथ सपोर्ट पाउँछ भन्ने पनि छैन फेरि
2: होइन. मम्मी पनि अब हुनुहुन्छ, मम्मी बाबा पनि हुनुहुन्छ, त्यसले गर्दाखेरि पनि अब मतलब मलाई चाहिँ मैले त अब फिल गरेकै कुरा भयो, तर यता छिमेकीहरूले पनि यो बिमारमा तपाईँले मम्मीले स्याहार दिनु पाउनु भएको तपाईँ त धेरै भाग्यमानी भन्नुहुन्छ.
1: भाग्यमानीले अब भर्खर अब भनौँ न औषधि खाँदै हुनुहुन्छ स्टिल, 8 किमो गरेको मान्छे होइन, एकपट्टिको ब्रेस्ट रिमुभ गरेको मान्छे, हट्टा कट्टा उज्यालो है, अब विक पनि तपाईँले नभन्नु भएको थियो नि मलाई थाहा हुँदैन थियो नि त होइन, उही मेरो छेउमा हावाले उडान मात्रै. अनि त्यो सबै उहाँहरूको साथ सपोर्टको फल हो यो तपाईँ जुन चाहिँ अहिले सर्लक्कै स्वस्थ देखिन्छ होइन. अब तपाईँको भित्रको त्यो डिप्रेसनहरू जति पनि छ, सोचहरू, त्यो भित्रको द्वन्द्वहरू, त्यो त तपाईँ आफैले नै त्यो सङ्घर्षलाई आफैले जित्नुपर्ने हुन्छ, किनभने तपाईँभित्रको सङ्घर्ष, तपाईँभित्रको जति पनि दुखाइहरू छ त्यो बाहिरको मान्छेले कतैबाट पनि त्यो सन्चो गर्न सक्दैन, आफैभित्र स्ट्रङ हुनुपर्छ. यसको दबाई चाहिँ बास म आफै हो भन्यो है, सङ्गतर चाहिँ अलिकति हँसाउने चाहिँ हुनुपर्छ, त्यति हो होइन. अनि अरू के छ तपाईँको हबीहरू पनि छ होला नि त, के छ
2: हबिजहरू? त अब के छ भन्ने, मैले चाहिँ खास अब चाहिँ म साइक्लिङतिर लाग्छु भन्ने चाहिँ छ, त्यसमै लाग्छु होला अब साइक्लिङहरू गर्ने यताउता.
1: साइक्लिङ गरेर अब माउन्टेन बाइकमा चढेर माथि होला पहाडतिर
2: त्यही गर्ने होइन,
1: जे होस् साइक्लिङ गर्ने इच्छा अझै पनि. अब तपाईँ अब त तन्दुरुस्त हुनुहुन्छ होइन, गेम्सहरूमा भाग लिनु सक्नुहुन्छ, यसमा साइक्लिङको त धेरै आजकल हुन्छ नि, धेरै देखिन्छ.
2: मैले धेरै यो साइक्लिङ गरेहरूमा चाहिँ धेरै पोजिटिभ भाइब्सहरू देखेको पाएँ, मतलब त्यही भएर पनि अब मलाई सजेस्ट पनि गर्नुभएको छ.
1: हजुर हजुर, अब ब्लड सर्कुलेसन राम्रो हुन्छ, मसल सर्कलको एक्सर्साइज हुन्छ होइन, माइन्ड पनि बिजी रहने भयो, माइन्डको पनि एक्सर्साइज हुने भयो होइन, डाँडा काँडा चढ्नु पाउने भयो हरियालीमा होइन, मस्तसँग होइन. जे होस् गीत सीत गाउनुहुन्न?
2: गीत त अब टिकटकले गाइदिन्छ, लिपसिङ मात्रै गर्ने.
1: लिपसिङ मात्रै त यहाँ त चल्दैन नि त लैलै. अन्जु अन्जु माया, लिपसिङले काम चल्दैन यहाँ. अब हाम्रो आजको नारीको निम्ति अन्जु बहिनी समय पुरा हुन लाग्यो भनौँ होइन, तोकिएको समय, जाँदा जाँदा हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? क्यान्सर सर्भाइभर, क्यान्सर योद्धा अन्जु नेवा,
2: स्वस्थ रहौँ भन्न चाहन्छु।
1: बस स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। हजुर, थ्याङ्क यू सो मच अन्जु बहिनी, समय दिनुभयो आजको नारीमा र आफ्नो क्यान्सर सर्भाइभर भएको नाताले केही कुराहरू सेयर गरिदिनु भयो, एउटा अवेरनेस पनि हुन्छ होइन, ती सबै कुराहरू सेयर गरिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र आउँदो दिनहरूको लागि अल द बेस्ट।
2: थ्याङ्क यू म्याम।
1: हजुर श्रोताहरू, हाम्रो अन्जु नेवा बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति, आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आकी दिनुहोस्। नमस्ते, बाबाई।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पन्ध्र बुधी माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले पनि अवैध शुल्क असुली, ठगी, श्रमिक शोषण, बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेही नभएको भन्दै म्यानपावर कम्पनीलाई कारवाही गरेको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग

0: पढाउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक बजार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरशः पालना गरौँ भन्या हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
1: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती नीति चाहिँ के हुन्छ?
0: सबैभन्दा बढी यो वैदेशिक रोजगार क्षेत्रलाई विकृतियुक्त बनाएको भनेको 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय, जुन निर्णय चाहिँ परीक्षण 3 महिने परीक्षण कालका निम्ति भनेर ल्याइएको निर्णय थियो। त्यो निर्णयले वैधानिकता नै पाएन। खास भन्ने हो भने परीक्षण कालका लागि ल्याइएको नीति लोकप्रिय भयो, लोकप्रिय भएका कारणले क्यारियन भयो। त्यो लोकप्रिय नीति जसलाई कार्यान्वयन पक्षमा चाहिँ लानै सकिँदैन थियो, त्यसलाई लोकप्रिय भएकै कारणले क्यारियन गरियो र सबैभन्दा बढी सेवाग्राहीलाई त्यसको चाहिँ मारमा पारियो। प्रिभिस अफ टिकट र 10,000 सेवा शुल्कको जुन त्यो व्यवस्था थियो, त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा। र अर्को, हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ, त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
2: औतरी गाउँपालिका 1 वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
3: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर बिघई खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्द गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घन्टौँसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रम सम्बत 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
2: गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 बुधे शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नुभएको हो। गएको महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको लडाई अन्त्यका लागि तयार भएको प्रस्ताव अघि बढेको बताउनु भएको थियो। जेरुसलमबाट बीबीसीका जोन डेनिसनको रिपोर्ट।
4: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it. It had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas, for the first time, had agreed to disarm in exchange for Israeli withdrawal, something that he called a monumental step.
2: I listen to my guy.
5: BFBS, Gorkha Radio.

0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगरेमा मुख्यमन्त्रीकै कम्पनी भए पनि ठेक्का तोड्ने बताउनु भएको छ। कुल्मीको तम्खासमा जिल्ला अस्पताल भवनको काम बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको कम्पनीले 92% मात्र गरेको भन्दै मन्त्री लम्सालले नयाँ ठेक्का खोल्न निर्देशन दिनुभएको हो।
1: जस्तो कि यो ठेक्का अहिलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको तपाईँ ठेक्का तोडिदिउँ त भन्नुभयो, सम्भव होला कि?
2: मतलब छैन, यस्तो धेरैको कन्ट्याक्ट तोडेको छौँ क्या, हिजो थोरै लेगेसी बोकेको नेताहरूको तोडेको छ।
0: 92% काम गरेको कम्पनीको भुक्तानी 75% मात्र भएकोमा मन्त्री लम्सालले स्थानीय पूर्वाधार कार्यालयका कर्मचारीलाई प्रश्न पनि गर्नुभएको थियो। काठमाडौँ 3 का

0: तपाईँको जनताको इस्युमा, विकासको इस्युमा नेपाली सेना एकदम पोजिटिभ छ मैले बुझाएको छु। जनताको इस्युमा किनभने नागरिक सर्वोच्चतालाई जहिले पनि सेनाले सम्मान गर्छ, त्यो कुरालाई चाहिँ मैले बुझाएको छु। कतिपय मिसअन्डरस्ट्यान्डिङ भएर विभिन्न सामाजिक गलत कुरा भनिदिन्छ, त्यसो प्रचार नगर्नु।
1: यसअघि गोकर्णको बाटो विस्तार गर्दा सेनाका क्याप्टेनलाई हप्किदप्की गरेको भन्दै प्रधानमन्त्री निकट मानिने पाण्डेको कडा आलोचना भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
2: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
3: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउन प्रदेश सरकारले कति पनि दिने छैन।
2: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
3: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्ने हो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो, यो भूमि जोगाउनको निम्ति जुन हिसाबले यहाँहरू लागिरहनु भएको छ, त्यसको निम्ति म दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु र यहाँहरूको जति प्रशंसा गरे पनि अनि त्यो कमी हुन्छ भन्ने मैले आफूले ठानिरहेको छु। हाम्रा सुरक्षा कर्मी साथीहरूले जुन ढङ्गले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन महान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु।
2: तारजाली, बोरा लगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ छ। आचार्यले सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ।
1: पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा अब जेल बस्नु नपर्ने भएको छ। दुई वर्ष अघि सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा 9 महिना कैद सजाय सुनाइए पनि ज्येष्ठ नागरिकका हैसियतमा जोशीलाई विशेष अदालतबाट कैद सजाय छुट हुने भएको हो। 69 लाख रुपियाँ जरिवाना समेत तोकिएका जोशीले 75 वर्ष उमेर पुगेकाले 75% कैद छुट गर्नुपर्ने माग राख्नु भएको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीलाई 2069 साल अघि नै 3 महिना 17 दिन थुनामा राखेको थियो। प्युठानको सामुदायिक वन क्षेत्रमा व्यापारीसित 13 थान बरुवा बन्दुक र 2 थान बन्दुकका नाल बरामद भएको छ। इलाका प्रहरी कार्यालय लोङबाहाने प्युठानबाट खटिएको डोरीले 9 बहिनी गाउँपालिका 2 को मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
4: BFBS Kulkar Radio.

तर त्यो जङ्गलमा मेरो अर्कै नाउँ छ, त्यसैले सबै भन्थ्यो मलाई छाले माले भाइ, त्यसैले सबै भन्छन् मलाई छाले माले भाइ।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले 771 वटा म्यान पावर कम्पनीमाथि गरिएको कारवाही फिर्ता र वैज्ञानिक सेवा शुल्क निर्धारण सहित 15 बुधी माग राख्दै श्रमिकलाई विदेश पठाउन बन्द गर्ने घोषणा गरेको छ। वैदेशिक रोजगार विभागले पनि अवैध शुल्क असुली ठगी श्रमिक शोषण बिचौलियाको प्रभाव र श्रमिक प्रति जवाफदेहिता नभएको भन्दै म्यान पावर कम्पनीलाई कारवाही गरेको जनाएको छ। हामीले संघका अध्यक्ष डिक बहादुर खत्रीसँग कुरा गरेका छौं।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन गर्न बनाइएको हरेक दफा उल्लङ्घन भइरहेको छ भनेको छ। नियम पालना नगर्नेलाई कारवाही गर्न नहुने हो।
5: वैदेशिक रोजगार व्यवसाय प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको व्यवसाय हो। त्यहाँ व्यावहारिकता हेर्नुपर्छ, कानून मात्रै हेरेर हुँदैन।
4: ऐनका केही दफा मात्रै कार्यान्वयनमा ल्याउँदा व्यवसायहरू आत्तिएको भनेको छ विभागले।
5: यहाँनिर विषय कहाँ के हो त भन्दा वैदेशिक रोजगार विभाग त्यो नियमनकारी अड्डा निकाय त्यो निकाय कम्प्लिटली अक्षरश कानुनको पालना गराउने दिशामा अगाडि बढेको देखिन्छ। त्यो उहाँहरूको काम पनि हो। यसमा हामीले फुल्ली अब्जेक्ट गरिहाल्नुपर्ने विषय छैन, तर सर्वपक्षीय सर्वस्वीकार्य नीति नल्याइकन दण्ड सजायको दायरा मात्रै बढाएर स्थिति स्थापित गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो। र वैदेशिक रोजगार व्यवसायीलाई सस्टेनेबल सेवा शुल्क दिउँ, त्यसपछि चाहिँ कानुनको अक्षरश पालना गरौँ भन्या हो हामीले जम्मा। अहिले धेरै सामाजिक सञ्जालमा सरकारका पक्षबाट आइरहेका अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ सबै कुरा लगेर कारवाहीसँग मात्रै जोडिएको देखिन्छ।
4: नेपाल र गन्तव्य देशले लिएका गलत नीतिहरूको दोष व्यवसायीको टाउकोमा थोपरिएको छ भन्नुभएको छ। ती

0: बजार सेवा शुल्कको जुन त्यो व्यवस्था थियो त्यो व्यवस्थाले नै यो क्षेत्रलाई विकृतियुक्त बनायो। दोस्रो कुरा, 2075 सालमा वैदेशिक रोजगार ऐन 2064 दफा 15 उपदफा 6 केही नेपाल ऐन संशोधन मार्फत संशोधन गरेर ल्याइयो। त्यसले वैदेशिक रोजगार क्षेत्रमा गैर व्यवसायीहरूको ठुलो प्रवेश भयो। संस्थागत रूपमा वैदेशिक रोजगारमा सरकारको मापदण्ड पुरा गरेका नेक्स्ट टु द गभर्मेन्ट सञ्चालित संस्थाहरूलाई चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा, उदयमान गन्तव्य मुलुकहरूमा श्रमिकहरू पठाउन वञ्चित गरियो। ती नीतिगत सुधारहरू गरिनु पर्यो एउटा, र अर्को हामीले जुन जुन देशसँग चाहिँ श्रम सम्झौताहरू गरेका छौँ त्यो श्रम सम्झौता भएका देशहरूमा श्रम सम्झौताको परिपालना पूर्ण रूपमा भयो कि भएन भन्ने कुराको डेस्टिनेसन कन्ट्रीले पनि त्यत्रो तदारुकता के अरे देखाएको देखिन्न, र सेन्डिङ कन्ट्रीले पनि तदारुकता देखाएको देखिन्न।
1: औतरी गाउँपालिका एक वर्षमा बनिरहेको कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ।
2: जनकपुर भिट्टामोड जोड्ने हुलाकी राजमार्गको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिघई खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय सुरेश शाहले बताउनु भएको छ। उहाँका अनुसार सवारी साधनको अत्यधिक चापका कारण दैनिक घन्टौँसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन बर्खायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ। पुल निर्माणका लागि विक्रम सम्बत 2079 फागुनमा राम जानकी निर्माण सेवा जनकपुर धामले 20 करोडमा सम्झौता गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुर धामका अनुसार पछिल्लो पटक 2083 साउन 11 गते सम्पन्न गर्ने गरी म्याद थप भए पनि हालसम्म करिब 50% मात्र काम भएको छ। बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्ण कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार निर्माण व्यवसायले काम गरिरहेकाले केही महिनाका लागि पुनः म्याद थप गरी तीव्रता दिने तयारी भइरहेको छ।
1: गाजाका लागि अमेरिकाले प्रस्ताव गरेको 15 बुधे शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरिदिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको पूर्ण निशस्त्रीकरण नभएसम्म गाजाबाट फिर्ता नहुने अडान राख्नु भएको हो। गएको महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको लडाईँ अन्त्यका लागि तयार भएको प्रस्ताव अघि बढेको बताउनु भएको थियो। जेरुसलमबाट बीबीसीका जोन डेनिसनको रिपोर्ट।
3: He was pretty clear today. He said that Israeli forces would not withdraw at all until there was full Hamas disarmament. He said that couldn't be some fictitious disarmament, as he put it. It had to be real. And this comes really just over a week since President Trump announced with great fanfare that Hamas, for the first time, had agreed to disarm in exchange for Israeli withdrawal, something that he called a monumental step.
1: Aile samaga khabar yeti nai. Namaskar. Ma Krishna.
4: Yo, BFBS Kulkha.

Gulkar Radio. Gulkar Radio. नमस्ते बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज सोमबारको दिन 10 अगस्त सन् 2026 साल तदनुसार साउन 25 गते 2083 विक्रम सम्बत यहाँहरूको विकेन्ड कस्तो भयो त हुन त विकेन्ड मात्रै नभएर अहिले त बिदाको समय पनि हो बिदाको तर्खरमा हुनुहुन्छ होला कोही बिदामा गइसक्नु भएको होला जहाँ जानुभयो पनि एकदमै सुरक्षित तौरले तपाईँले आफ्नो बिदा मानेर ब्रुनाई फर्कनुहुनेछ यहाँहरू सबैलाई हलिडे तपाईँको एकदमै सुखमय र रमाइलो होस् भन्ने कामना म गर्दछु मेरो देश रोहित जोन छेत्री रोहित शाक्य र साथीहरू मिलेर गाइएको गीत हामीले भर्खरै सुन्यौँ देशप्रेमको भावनाले ओतप्रोत भएको गीत र यो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ ब्रुनाईको समय अहिले बिहानको 7:12 गएको छ हजुर सोमबारको कार्यक्रम सुरु भयो र अबको 3 म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ यदि मिलिट्री नम्बरको पहुँच छ भने हामीलाई सोझै 94193-3284 पनि फोन गर्न सक्नुहुनेछ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे भेन्स लोम्बार्डी भन्नुहुन्छ परफेक्सन इज नट अटेनेबल बट इफ वी चेज परफेक्सन वी क्यान क्याच एक्सलेन्स पूर्णता प्राप्त गर्न सकिँदैन तर हामी पूर्णताको पछि लाग्यौँ भने उत्कृष्टता भने हासिल गर्न सक्छौँ हो कोही पनि पर्फेक्ट हुँदैन तर एक्सलेन्स प्राप्त गर्न सकिन्छ कोसिस गरियो भने चिजाई इन हिस्ट्री सन् 1675 साल 10 अगस्तको कुरा हो किङ चार्ल्स द सेकेन्ड एन्ड जोन फ्ल्याम्स्टिड ले द फाउन्डेसन स्टोन अफ द रोयल अब्जर्भेटरी इन ग्रेनिच लन्डन लन्डनको ग्रेनिचमा रहेको रोयल अब्जर्भेटरीको शिलान्यास भएको दिन 1675 साल 10 अगस्तमा फेमस बर्थडे आजको दिन सन् 1994 सालमा जन्मेका हुन् बर्नार्डो सिल्भा पोर्चुगिज फुटबलर हुन् म्यान्चेस्टर सिटीसँग आबद्ध कुशल फुटबल खेलाडी उनको जन्म पोर्चुगलको लिस्बनमा भएको थियो 1994 साल 10 अगस्तमा अब हेल्थ टिप्स बडी एन्ड मुभमेन्ट हामी एकै ठाउँमा थचिएर बस्यौँ भने त्यसले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पार्छ त्यही भएर मुभ गर्न एकदमै जरुरी छ वक ओर राइड अ बाइक इन्स्टेड अफ सिटिङ अल डे घरमा बसिरहनुभन्दा अथवा अफिसमा बसिरहनुभन्दा वरपर हिँडुल गर्ने गर्नुहोस् बाइक चलाउनुहोस् आदि इत्यादि अनि हल्का मसलको एक्सर्साइज गर्न जरुरी छ कम्तीमा पनि हप्तामा 2 अनि स्ट्यान्ड अप एन्ड स्ट्रेच ज्युरिङ लङ वर्क आवर्स हामी डेस्कमा काम गरेर लामो समय बिताउँछौँ तर याद गर्दैनौँ हामी वरपर हिँडुल गर्न स्ट्रेच गर्न एकदमै जरुरी छ बिचबिचमा ब्रेक लिँदै अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ अहिले यहाँको तापक्रम 26 डिग्री सेल्सियस र दिन त्यति खुल्न सकिरहेको छैन आज अधिकतम तापक्रम भने आज 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया सनी इन्टरवल्स एन्ड अ मोडरेट ब्रिज भनिएको छ घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ दिनभरि जसो नै
अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। मेघ गर्जनका साथ साँझ पख पानी पर्ने योग छ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 23 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स भनिएको छ। आज घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ दिनभरि नै लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ देवेश राईको माया।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

पल पल तिम्रो याद आयो सुनिति अधिकारीलाई सुन्दै हुनुहुन्थ्यो बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालनमा आइरहेको छ भने हामीलाई यतिखेर विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ. ब्रिटिस फोर्सेस ब्रुनाईमा आज स्टोरी टेलिङ एट चिल्ड्रन्स लाइब्रेरी. आज 10 तारिक बिहान 10:30 बजेदेखि 11:30 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा रहेको चिल्ड्रन्स लाइब्रेरीमा आज स्टोरी टेलिङ हुँदैछ टाम्जिन रब्सनको साथमा. हाम्रो इङ्ग्लिस सर्भिस बिएफएस इङ्ग्लिस सर्भिस कि टाम्जिन रब्सनले यो कार्यक्रम सञ्चालन गर्नुहुनेछ. स्टोरी टेलिङ नानीहरूका लागि चिल्ड्रन्स लाइब्रेरी चिटचाट कम्युनिटी सेन्टरमा. भोलि 11 तारिक बिहान 11 बजे सुरु हुनेछ सनबर्ड्स बेबी क्लब साफाको आयोजनामा यो कार्यक्रम हुँदैछ. ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनु हुनेहरूका लागि हो यो. चिल्ड्रन्स लाइब्रेरी चिटचाट कम्युनिटी सेन्टरमा रहेको छ, त्यहाँ यो कार्यक्रम हुँदैछ सनबर्ड्स बेबी क्लब. प्यारेन्ट्स, केयरर्स, प्यारेन्ट्स टु बी अनि नानी केटाकेटीहरू सबैलाई स्वागत गरिएको छ र यसमा स्टोरिज, सङ्ग्स, बुक आदि इत्यादि तपाईँले सँगै पढ्न हेर्न सक्नुहुन्छ. अनि यो सनबर्ड्स बेबी क्लब केही समय यता सञ्चालनमा आइरहेको छ र भोलि हुँदैछ 11 तारिक बिहान 11 बजे चिल्ड्रन्स लाइब्रेरी चिटचाट कम्युनिटी सेन्टरमा.

सभा अधिकारी र कमल खत्रीको आउ मेरो अंगालोमा। ब्रुनाईमा ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी गत 31 जुलाईदेखि सञ्चालनमा आइरहेको छ। जेरुडोङ पार्कमा आउँदो 23 अगस्तसम्म त्यहाँ सर्कस हेर्न पाइन्छ। सोमबार, मङ्गलबार, बुधबार बेलुकी 8:15 सुरु हुन्छ सो, अनि शुक्रबार, शनिबार र आइतबारको दिन बेलुकी भन्दाखेरि पनि दिनको 4:15 एउटा सो हुनेछ भने अर्को सो बेलुकीको 8:15 जेरुडोङ पार्कमा। रमाइलो यो 2 घन्टे कार्यक्रम हो, सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। तपाईँले टिकट अनलाइन खरिद गर्नुपर्ने हुन्छ greatbritishcircus.com, अनि टिकट प्राइस $15-95 रेन्जमा प्राप्त गर्नुहुनेछ। हजुर, यो सर्कस पहिलोपल्ट ब्रुनाईमा आएको जेरुडोङ पार्कमा देखाइँदैछ, त्यही भएर मौका मिल्छ भने गएर हेर्न सक्नुहुन्छ, मनोरञ्जन लिन सक्नुहुन्छ।

प्रताप दास र अनु चौधरीको भाग्यले जुरायो मिठो गीत। ब्रिटिस फोर्सेस बनाए अहिले 0-0 प्राय छ, किनभने सबै विदामा हुनुहुन्छ र कति बाहिर जाने तर्खरमा हुनुहुन्छ भने कति अहिले हलिडे डेस्टिनेसनतिर छ्याप छ्याप्ती हुनुहुन्छ, घुमिरहनु भएको होला, रमाइलो गर्नुभएको होला, समयको सदुपयोग गर्नुहोला, किनभने यो समय तपाईँहरूको लागि हो। दुःख गर्नुभएको छ, अलिकति रिल्याक्स र चिल आउट गर्ने समय हो, परिवारलाई क्वालिटी टाइम दिने समय पनि यही नै हो। तर बिदामा रहँदाखेरि जहिले पनि सुरक्षित रहनुहोला, आफ्नो सरसामानको हिफाजत गर्नुहोस्, चोरी चकारीबाट जोगिनुहोस्, किनभने जहिले पनि बिदामा जाँदाखेरि केही न केही घटना घटिराखेको हुन्छ। आफ्नो सामानको सुरक्षा गर्नुहोस्, परिवारको सुरक्षा गर्नुहोस्, आफ्नो पनि सुरक्षा साथमा हुनु पर्यो। डकुमेन्टहरू सधैँ एकदमै सुरक्षित राख्नुहोस् र राम्रो बिदा मनाएर तपाईँ टुकर लाइन्स फर्कनुहुनेछ ब्रुनाईमा, र हामी यहाँहरूको सेवामा अनवरत यहीँ खटिरहेका छौँ। यदि तपाईँ जो बिदामा जानुभएको छैन र फुर्सदिलो हुनुहुन्छ अनि बिएफएस गोर्खा रेडियोसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। अब सुनौ दीपक बज्राचार्यको मुस्कान।

0: बच्चाहरुको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो।

सम्झे सम्झे गाउँघर गणेश पनि गाउनु भयो कि मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय बिहानको 8 बज्नको लागि अब 13 मिनट बाँकी रहेको छ ब्रुनाईमा। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.04 रुपियाँ, बिक्री दर 152.64 रुपियाँ। युरो एकको खरिद दर 175.74 रुपियाँ, बिक्री दर 176.43 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.13 रुपियाँ, बिक्री दर 205.94 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 188.16 रुपियाँ, बिक्री दर 188.90 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 107.46 रुपियाँ, बिक्री दर 107.89 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 109.06 रुपियाँ, बिक्री दर 109.49 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 118.93 रुपियाँ, बिक्री दर 119.40 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.63 रुपियाँ, बिक्री दर 9.67 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.53 रुपियाँ, बिक्री दर 22.62 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.49 रुपियाँ, बिक्री दर 40.65 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.74 रुपियाँ, बिक्री दर 41.90 रुपियाँ। थाई भाट एकको खरिद दर 4.60 रुपियाँ, बिक्री दर 4.62 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.39 रुपियाँ, बिक्री दर 41.56 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.16 रुपियाँ, बिक्री दर 37.31 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 10.80 रुपियाँ, बिक्री दर 10.84 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 16.05 रुपियाँ, बिक्री दर 16.11 रुपियाँ। डाइनिस क्रोनर एकको खरिद दर 23.51 रुपियाँ, बिक्री दर 23.60 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.38 रुपियाँ, बिक्री दर 19.46 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 495.08 रुपियाँ, बिक्री दर 497.04 रुपियाँ। बारेन डिनार एकको खरिद दर 403.24 रुपियाँ, बिक्री दर 404.83 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 394.89 रुपियाँ, बिक्री दर 396.45 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ केहर सिंह लिम्बूको तिमी बिना।

क्या हर सिंगले मुको तिमी बिना एन्ड अफ समर फ्यामिली इभेन्ट ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 27 अगस्तका दिनको 4:30 बजेदेखि सुरु हुँदैछ यो कार्यक्रम नाफीको चौतारीमा। हजुर, त्यति बेला तपाईँहरू सबै जो अहिले बिदामा हुनुहुन्छ उहाँहरू पनि फर्किसकेको अवस्था हुनेछ र यहाँ रहनुहुनेहरूको लागि त कुरै भएन। एन्ड अफ समर फ्यामिली इभेन्ट बिहिबार 27 अगस्तका दिन बेलुकी पख जो 4:30 बजेदेखि सुरु हुनेछ कार्यक्रम नाफीको चौतारीमा र समर हलिडे सकिएको सेलिब्रेसन हो यो। सबै परिवार जम्मा भएर रमाइलो कार्यक्रममा सहभागी बन्न सक्नुहुन्छ। 4:30 बजेदेखि 6 बजेसम्म स्क्याभेन्जर हन्ट हुनेछ, पुरस्कारहरू राखिएका छन् अनि नानीहरूका लागि पनि पुरस्कारहरू थुप्रै छन्। त्यसपछि बिएफएस क्विज सुरु हुनेछ 6:30 बजेदेखि, बिएफएस क्विज पनि सुरु हुनेछ त्यो दिन, यानि कि 27 अगस्तका दिन बेलुकी सुरु हुने कार्यक्रम हो यो, नछुटाउनुहोला। हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ। स्वप्निल शर्माको गीतले म अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्दैछु। औँलाहरू भन्ने गीत छ, इन्जोय।

0: Pilain Buddy.
1: On air.
2: And so, स्वागत सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। आजै विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान 10 बजे बस्ने पूर्वाधार विकास समितिको बैठक बस्दैछ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान 9 बजे र बिहान 11:30 बजे आर्थिक मामला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्नेछ। काभ्रे सुनकोशी नदीमा हेलिएका दम्पतीमध्ये 67 वर्षीय तिलकुमारी पराजुलीको शव भेटिएको छ। यही बुधबार साँझ नदीमा विपत्ता भएकी मण्डन देव पुरुष सातकी पराजुलीको शव ओखलढुङ्गा नजिकै भेटिएको प्रहरीले जनाएको हो। तिलकुमारी सँगै विपत्ता भएका उहाँका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको प्रहरी इन्स्पेक्टर कविन राईले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासीको सुस्ता भ्रमण गर्नुभएको छ।
3: मुख्यमन्त्री आचार्यले सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
4: उच्च मनोबलका साथ तपाईँहरू काममा जसरी जुटिरहनु भएको छ, लागिरहनु भएको छ, लाग्नुहोस्। कुनै पनि कुराको हामी कमी हुन दिने छैनौँ। बजेटका कारणले अनि यो समस्या भयो भन्ने अवस्था आउनु प्रदेश सरकारले कति पनि दिने छैन।
3: सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनु भएको छ। उहाँले स्थानीयवासी र सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ
4: र यहाँहरूले विशेष गरेर नेपालको भूमिलाई संरक्षण गर्नको निम्ति दिन रात यहाँहरूले एक हिसाबले भन्यो भने सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरूले एउटा रक्षा कवचको रूपमा यहाँहरूले खेलेको जुन भूमिका हो यो भूमि जोगाउनको निम्ति